0: थाहा बुझेको छ।
1: परमेश्वर पिता, हामी तपाईँलाई हाम्रा मुक्तिदाता येशु प्रभुको नाउँमा धन्यवाद चढाउँछौ। तपाईँले उहाँलाई हाम्रो मुक्तिदाता बनाई यस संसारमा पठाउनुभयो। उहाँले हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनुभएको कारणले नै उहाँको बहुमूल्य पवित्र अनमोल रगतको दाम तिरेर तपाईँले हामी पापी अधर्मी मानिसहरूलाई मुक्ति दिनुहुन्छ। हामी तपाईँलाई कति धन्यवाद चढाउँछौ। तपाईँले यो अचम्मको प्रबन्ध गर्नुभएको छ किनकि तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ, प्यार गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ। कुनै पनि प्राणी मरेपछि नरक कुण्डमा नजाओस्, सबै आत्मा बाँचोस्, सबै मरेकाहरूको आत्मा स्वर्गमा जाओस् भन्ने यो तपाईँको अघिदेखिको सनातनी इच्छा हो। अनि यसै कारण नै तपाईँले ख्रिस्ती येशू प्रभुलाई हाम्रो मुक्तिदाता बनाइकन यस संसारमा हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनलाई पठाउनु भएको हो। हामी तपाईँलाई आफ्नो हृदयदेखि धन्यवाद धन्यवाद धन्यवाद चढाउँछौ। अनि आज हामी प्रार्थना चढाउँछौ, प्रभु धेरै हाम्रा प्रियहरूले यो कुरो अझसम्म सुन्नु भएको छैन, यो कुरो जान्नु भएको छैन। अनि यसै कारण प्रभु हाम्रो प्रार्थना यही छ, तपाईँ आफैले नै यो प्रसारणद्वारा यो कुरो हाम्रा प्रियहरूलाई बुझाइदिनुहोस्। उहाँहरूले येशु प्रभुको सुसमाचार सुनेर प्रभु येशु ख्रिस्टलाई आफ्ना मुक्तिदाता प्रभु भनिकन ग्रहण गर्न सकुन्। अनि जुन मुक्ति तपाईँ हामीलाई सित्तैमा दिनुभयो ख्रिस्ट येशु प्रभुमा विश्वास गर्नेहरूलाई यो सित्तैमा पाइने मुक्ति हाम्रा प्रियहरूले पनि पाउन सकुन् भन्ने हाम्रो यही प्रार्थना छ। हामी तपाईँलाई धन्यवाद चढाउँछौ। साथसाथै हाम्रो यो पनि प्रार्थना छ, हाम्रा विश्वासी भाइ बहिनीहरू जति पनि हुनुहुन्छ, हामी त खालि प्रभुमा नयाँ जन्म पाएर त्यतिकै रहने होइन रहेछ, हामी त बढ्दै जान पर्ने बढ्दै जान पर्ने। यसकारण हामीलाई जुन प्रकारको वचनको खुराक चाहिन्छ, वचन चाहिन्छ, यो पनि तपाईँले प्रभु यस प्रसारणद्वारा जति पनि दिनुहुन्छ त्यसले हाम्रा भाइ बहिनीहरूको जीवनमा ख्रिस्टीय परिपक्वता आएको होस् अनि मण्डली चाहिँ एकदमै बलियो हुँदै जाओस्। संख्यामा मात्रै ठूलो मण्डली होइन तर आत्मिक जीवनमा पनि हामी चाहिँ एकदमै बलियो मण्डली बन्न सकौं भनी बिन्ती जनाउँछौ। यसै कारण तपाईँ आफैले नै पवित्र आत्मा खन्याउनुहोस् प्रभु, पवित्र आत्माद्वारा तपाईँ आफैले नै मानिसहरूलाई एकदमै यो कुरा सुनाएर बुझाएर विश्वासमा ल्याउनुहोस्। धेरै आत्माहरू

छ। तादनीय श्रोता, अब भने तपाई आफ्नो प्रार्थनाको अनुरोध हामीसँग बाँड्दै रहनुहोस्, टिपाउँदै रहनुहोस् र म भने अबको केही समय प्रार्थनासँग सम्बन्धित विषयवस्तुमाथि कुराकानी गर्न गइरहेको छु। श्रोता, प्रार्थना गर्नु यो हाम्रो जीवनशैली हो। कुनै पनि विषयमा प्रार्थना गर्नु चाहिँ हामीले तबसम्म जारी राख्नुपर्छ जबसम्म त्यस प्रार्थनाको उत्तर हामीले प्राप्त गर्न सक्दैनौ। आदरणीय श्रोता, त्यो प्रार्थनालाई हामीले निरन्तर दिइराख्नुपर्छ। प्रार्थनालाई निरन्तरता दियौं भने यसले तपाई र मेरो विश्वास परमेश्वरमा कस्तो रहेछ भन्ने कुराको एउटा उजागर पनि गर्ने गर्दछ। आदरणीय श्रोता, आज एक दिन दुई दिन प्रार्थना गर्यो, फेरि त्यसपछि एक महिना प्रार्थना गर्यो, अनि फेरि एक वर्षसम्म प्रार्थना गर्यो, तर अब प्रार्थनाको उत्तर आउँदैन भनेर तपाईँ र मैले यदि त्यो प्रार्थनालाई गर्न छोडिदिउँ भने यसले के जनाउँदो रहेछ भन्दाखेरि हाम्रो विश्वासको पतन भएको कुरालाई जनाउँदछ। हामीले त्यो प्रार्थनालाई बीचमै गिव अप गर्यौं अथवा छोडिदिउँ भने के देखाउँछ भने परमेश्वर तपाईँले मेरो यो कार्यलाई समाधान गर्नको लागि तपाईँसँग शक्ति रहेन रहेछ भन्ने सन्देश परमेश्वरसँग पुग्छ जाँदछ। तर वास्तवमा सृष्टिकर्ता परमेश्वर सबै प्रकारका समस्याहरूको समाधान गर्नको लागि उहाँ सामर्थ्यवान हुनुहुन्छ। अब म तपाईँलाई एउटा कुरा के बताउन चाहे भने हाम्रो प्रार्थनाको उत्तर हामीले प्रार्थना गर्ने बित्तिकै किन आउँदैन त भन्ने तपाईँ हाम्रो मनमा जिज्ञासा हुन सक्छ। श्रोता, यसको पछाडि थुप्रै कारणहरू हुन सक्छ। त्यो मध्ये एउटा कारण हामीले के बुझ्नुपर्छ भने हामीले जुन विषयको लागि प्रार्थना गर्दैछौ सायद त्यो प्रार्थनाको जुन शब्दहरू छ त्यो शब्दहरू हामीले बिना विश्वासको निकालिरहेका छौं कि अथवा गरिहेरौं भयो होला नभए नहोला भन्ने तरिकाले पो हामीले त्यो प्रार्थनाका शब्दहरूलाई बोलिरहेका पो छौं कि अथवा हामीले मागेको कुरा त्यो समय प्राप्त गर्नको लागि सृष्टिकर्ता परमेश्वरको नजरमा उचित पो थिएन कि वा भनौं समय आएको पो थिएन कि होइन। त्यसै गरी तपाईँ हाम्रो जीवनमा कतिपय अवस्थामा हाम्रो प्रार्थनाको उत्तरलाई रोक्ने अधिकांश समयको कारण भनेको तपाईँ हामीभित्र लुकेर रहेको पापहरू पनि हुन्छ। हामीले पश्चाताप नगरेका पापहरू अथवा हामीले यो पाप हो कि होइन भनेर नजानिकन गर्दै गरेका क्रियाकलापहरू यी सबै यिनका कारण तत्त्व पनि हुन सक्छ। तर प्रिय श्रोता, हामीले चाहिँ निरन्तर यी सबै कुराको बावजुद पनि निरन्तर आफ्नो तर्फबाट गर्नुपर्ने काम चाहिँ गरिराख्नै पर्दछ। श्रोता, आफ्नो तर्फबाट गरिराख्नुपर्ने काम के हो? आफ्नो तर्फबाट गरिराख्नुपर्ने काम पापको पश्चाताप, परमेश्वरसँग क्षमा माग्नु र विश्वासपूर्वक प्रार्थनामा त्यो कुरालाई मागिराख्नु भनिराख्नु, यो तपाईँ र मैले आफ्नो तर्फबाट गर्नुपर्ने काम हो। आदरणीय श्रोता, तपाईँ चाहनुहुन्छ कि तपाईँको परिवारमा कोही अहिलेसम्म ख्रिस्टमा आउनुभएको छैन तर उहाँ चाहिँ ख्रिस्टमा आउनु सक्नुभएको होस् भनेर तपाईँ प्रार्थना गर्दै हुनुहुन्छ भने तपाईँले नछोड्नुहोस्, निरन्तर प्रार्थना गरिराख्नुहोस्। यदि तपाईँको आफन्तलाई साँच्चीकै प्रेम गर्नुहुन्छ, साँच्चीकै माया गर्नुहुन्छ भने तपाईँ एक्लैले मात्र अनन्त

जीवन पाएर हुँदैन, तर तपाईँको आफन्तले पनि जो अहिलेसम्म ख्रिस्टमा हुनुहुन्न उहाँले पनि अनन्त जीवन प्राप्त गर्नुपर्छ, उद्धार मुक्ति पापको क्षमा प्राप्त गर्नुपर्छ भन्ने तपाईँलाई लाग्छ भने तपाईँले उहाँको निम्ति निरन्तर प्रार्थना गरिराख्नुहोस्। निरन्तर प्रार्थना गरिराख्नुहोस् र परमेश्वरको वचनबाट घरिघरि गवाही दिइराख्नुहोस्। अधिकांश समय हाम्रो परिवारमा यस्तो प्रकारको समस्या किन आउँछ भन्दा डियाबोलसले समझ शक्ति नै बन्द गरिदिन्छ। जसरी दोस्रो कोरन्थी 4:4 भनेको छ, आदरणीय श्रोता, हामीले त्यो डियाबोलसले बन्द गरेको समझ शक्तिलाई परमेश्वरले खोलिदिनु भएको होस् भनेर निरन्तर विश्वासपूर्वक प्रार्थना गरिराख्नु पर्दछ। अनि एक दिन तपाईँ र मेरो प्रार्थनाले भले त्यो हाम्रो आँखाले त्यो परिणामलाई नदेख्ला तर काम अवश्य गर्छ, किनभने हाम्रो प्रभु यीशु ख्रिस्ट कुनै पनि परिस्थिति भन्दा कमजोर हुनुहुन्न, उहाँ सबै कुराहरूभन्दा माथि हुनुहुन्छ र उहाँले समाधान गर्न नसक्ने कुनै पनि यस्तो समस्या छैन। उहाँले हर तरहको समस्याहरूको समाधान गर्न सक्नुहुन्छ। तपाईँलाई थाहा छ, हामीले यहोशूको पुस्तकमा हेर्ने भने यहोशू एकजनाको प्रार्थनाले सूर्य र चन्द्रमाको गति भनौँ पृथ्वीको गतिलाई नै रोक्न सकेको थियो। त्यही प्रार्थनाको शक्तिद्वारा परमेश्वरले लाल समुद्रलाई दुई भाग गरेर बीचमा उभानो भूमि देखाउन सक्नुभएको थियो। त्यही प्रार्थनाको शक्तिले वर्षा मासमा पूर्ण रूपले किनारै ढाक्ने गरी उर्लेर आएको यर्दन नदीलाई रोकिदिएको थियो। सायद यो सुन्दाखेरि कुनै दन्ते कथा जस्तो लाग्छ होला। यही वर सृष्टिकर्ता परमेश्वरले नि यर्दन नदीको बीचबाट 12 बलिया मानिसहरूलाई छानेर पठाएर त्यहाँ चाहिँ तिमीहरूले बोक्न सक्ने ढुङ्गाहरू काँधमा हालेर ल्याओ भनेर आज्ञा गरेका थिए र ती ढुङ्गाहरू उनीहरूले काँधमा बोकेर ल्याए जो यर्दन नदीको बीचबाट निकालिएका थिए र एक दिनको बाटो गइसकेपछि ती ढुङ्गाहरूलाई त्यही खडा गरेर राखे, त्यो चाहिँ स्मरणको निम्ति, ताकि भविष्यमा त्यो जब इतिहास बन्दछ मानिसहरूले यसो नभनून् कि यो चाहिँ एउटा दन्ते कथा मात्रै हो वा कुनै किम्बदन्ती मात्रै हो भनेर नभनून्, यो वास्तविक हो भनेर भनून् भन्नको लागि यहोशूले त्यस प्रकारको आज्ञा दिएका थिए। र जो आज पनि हामी इसरायल घुम्न जाँदा यर्दन नदीको बीचबाट निकालिएका ढुङ्गाको स्मारक त्यहाँ यथावत छ हामी देख्न सक्छौ। त्यसको मतलब बाइबल धर्मशास्त्रमा सृष्टिकर्ता परमेश्वरले प्रार्थनाद्वारा जे जे गर्नुभयो भनी उल्लेख गरिएको छ ती सबै सत्य हुन् र साँचो हुन् भन्ने कुरा हामी थाहा गर्न सक्दछौ। तादनी श्रोता, त्यसकारणले गर्दा विगतका इतिहासका तथ्यहरूलाई केलाउँदाखेरि प्रार्थनाले कुनै पनि असम्भव भन्दा असम्भव कामलाई जो काबू भन्दा बाहिरको परिस्थिति थियो त्यो परिस्थितिलाई समेत नियन्त्रण गरेको कुरा हामी देख्छौ भने त्यसबाट सिख लिएर त्यही काम आज पनि सृष्टिकर्ता परमेश्वरले हाम्रो बीचमा अवश्य पनि गर्नुहुन्छ भन्ने विश्वासको साथ निरन्तर रूपमा उहाँलाई प्रार्थना चढाइराख्नुपर्छ। श्रोता, एफिसी 5:17-18-19 पदमा यसरी लेखिएको छ, निरन्तर प्रार्थना गरिरह, सबै परिस्थितिमा धन्यवाद देऊ, किनकि ख्रिस्ट येशूमा तिमीहरूका लागि परमेश्वरको इच्छा यही हो। पवित्र आत्मालाई ननिभाओ र अगमवाणीलाई तुच्छ नथान भनेर यसरी भनिएको छ। आदरणीय श्रोता,
हामीले सृष्टिकर्ता परमेश्वरलाई सबै समय धन्यवाद दिनुपर्ने कारण के हो त? किनभने सबै समय चाहिँ सबै समयको जुन नियन्त्रण छ नि, नियन्त्रण गर्ने शक्ति अधिकार, त्यो सबै परमेश्वरमा निहित छ। र जे पनि तपाईँ हाम्रो जीवनमा हुन्छ ती सबै कुराहरू उहाँकै नियन्त्रणमा भएको कारणले गर्दा उहाँलाई हामीले धन्यवाद दिनुपर्छ। प्रेसरता हामी उहाँका जन हौ। यदि हामीले साँच्चै उहाँलाई विश्वास गरेका छौं भने हामी उहाँका छोराछोरी हौ। यहुन्नाको 12 अनुसार यदि हामी उहाँको छोराछोरी हौं भने अब हाम्रा स्वर्गीय पिता जो सारा सृष्टिको सृष्टिकर्ता पालनहार र तारणहार हुनुहुन्छ उहाँले तपाईँ हाम्रो हानिको निम्ति तपाईँ हाम्रो बेफाइदाको निम्ति खराब परिस्थिति किन ल्याउनुहुन्छ? अवश्य पनि ल्याउनुहुन्न। र उहाँले जे पनि गर्नुहुन्छ सुरुमा कुनै कुनै समय ती घटना परिघटनाहरूले हामीलाई केही हदसम्म नोक्सान पुर्याएको जस्तो देखिए तापनि त्यसको पछाडि उहाँले हाम्रो निम्ति ठूलो भलाइलाई छिपाएर राख्नुभएको हुन्छ, किनकि उहाँ प्रेम गर्नुहुने परमेश्वर हुनुहुन्छ र उहाँले हामीलाई कुनै पनि प्रकारको खराबीमा फसेर नष्ट भएको देख्न चाहनुहुन्न। र उहाँले जे पनि गर्नुहुन्छ हाम्रो विश्वासलाई बलियो बनाउन र साथसाथै हामीलाई नयाँ ऊर्जा दिनको निम्ति उहाँले सबै काम गर्नुहुन्छ। त्यसकारणले गर्दा कहिलेकाहीँ हाम्रो अवस्थाले केही कुरा नोक्सान हुँदा पनि त्यतिखेर धन्यवाद दिन सक्नु हाम्रो एउटा असल विश्वासको प्रमाण हो। जो आफ्नो प्रतिकूल अवस्थामा पनि हृदय खोलेर सृष्टिकर्ता परमेश्वरलाई धन्यवाद दिन्छ हो त्यही व्यक्तिको प्रार्थना शक्तिशाली हुन्छ र त्यसैले गर्दै आएको अभ्यास चाहिँ सत्य अभ्यास हो भन्ने कुरा स्वर्गको परमेश्वरले देख्नुहुन्छ। आदरणीय श्रोता, हामीले सधैँभरि हाम्रो हामीले भने अनुसार हुँदाखेरि मात्रै हाम्रो हामीले चाहे अनुसारको काम हुँदा मात्रै उहाँलाई धन्यवाद दिने भन्ने होइन। सबै परिस्थितिमा हामीले उदाहरणको रूपमा हेर्ने भने प्रेरित पावलले आफू भोकमा हुँदा, प्यासमा हुँदा, सतावटमा हुँदा, यहाँसम्म कि जेलमा हुँदा र मृत्युको अन्तिम छेउसम्म पनि उनले परमेश्वरलाई धन्यवाद दिँदै परमेश्वरमा आनन्दित हुँदै प्रार्थना गर्दै परमेश्वरको वचनलाई घोषणा गर्दै रहन सके। सायद कसैले विश्वासको अभ्यास गर्न सिक्न चाहन्छ र आफ्नो प्रार्थनालाई शक्तिशाली बनाउन चाहन्छ भने नि उसले प्रेरित पावलको जीवनबाट सिकोस् र प्रेरित पावलको जीवनलाई राम्रोसँग अध्ययन गरोस् अनि फेरि उहाँको जीवनबाट उनको त्यो जीवनबाट पाएको शिक्षालाई उसले आफ्नो जीवनमा लागू गरोस्। त्यसपछि प्रभु यीशु ख्रीष्टमा पावलले जे जे अनुभव गरे त्यो अनुभव हरेक व्यक्तिले गर्न सक्छ। आदरणीय श्रोता, अनि ती दिनहरूमा पवित्र आत्मालाई ननिभाओ भनेको मतलब चाहिँ के हो भने त्यतिखेर धर्मशास्त्रको नाममा केवल पुरानो करारको पञ्च पत्रको पुस्तक मात्रै त्यहाँ थियो र कुनै पनि कुराको भविष्यका कुराहरू बोल्नु पर्दा, कुनै पनि प्रार्थनाको उत्तरहरू दिनुपर्दा त्यतिखेर पवित्र आत्माले अगम वक्ताहरू मार्फत, अझै भनौँ अगम वाणी मार्फत उहाँले जवाफ दिनुहुन्थ्यो र जसले अगम वाणीलाई तुच्छ ठान्थ्यो उसले पवित्र आत्माको वचनलाई तुच्छ ठान्थ्यो र उसले पवित्र आत्मालाई निभाउने काम गर्दथ्यो। आदरणीय श्रोता, तर आज चाहिँ परिस्थिति अलिकति बदलिएको छ। आज हामीसँग 66 वटा पुस्तकले भरिएको, अगाडि नै
अधिकांश अगमवाणी गरिएको अगमवाणीहरूको शब्दहरूले भरिएको एउटा पुस्तक जसलाई बाइबल भनिन्छ हामीसँग छ र हामीले प्रार्थना गर्छौं भने अब तिनै बाइबलभित्रका वचनहरूलाई उहाँले रेहमाको रूपमा प्रयोग गरेर त्यहीद्वारा हामीलाई अधिकांश समय जवाफ दिनुहुन्छ र यदि उहाँले कहिलेकाहीँ हामीले चाहिँ बाइबलका कुराहरूलाई बाइबललाई चिनेका छैनौ जानेका छैनौ भने अथवा बाइबलीय परिस्थितिभन्दा फरक परिस्थिति हाम्रो बीचमा आयो भने आज पनि उहाँले अगमबाडी मार्फत परिस्थितिहरू मार्फत चिन्हहरू मार्फत जवाफ दिइराख्नु भएको छ र दिइराख्नुहुन्छ। यसको अर्थ यो होइन कि फेरि हामी प्रार्थना गर्छौं र कुनै पनि कुरा बाइबलको वचनले हामीलाई भन्छ भने मात्रै हामी मान्छौं भन्ने कुरा यो पनि ठिक हो, तर हामीले कति कुराहरू चाहिँ बाइबलका वचनहरूमा आधारित भएर आएका कुराहरूलाई पनि मान्नुपर्ने हुन्छ र यसलाई चिन्ने एउटै मात्र तरिका हो। कुनै पनि कुरा तपाईँ हाम्रो बीचमा आउँछ भने सहजै विश्वास गर्नुभन्दा पहिला यो कुरा सृष्टिकर्ता परमेश्वरबाट आएको हो कि होइन, पवित्र आत्माबाट आएको हो कि होइन भन्ने विषयमा हामीले प्रार्थना गर्नुपर्ने हुन्छ। यदि हो भने ती कुराहरूबाट परमेश्वरको महिमा हुन्छ, हाम्रो उन्नति प्रगति हुन्छ र त्यसको सुदूर भविष्यमा गएर हाम्रो जीवनमा कुनै पनि प्रकारका नोक्सानी हुँदैन र ती कुरालाई हामी सहजै परमेश्वरबाट आएको हो भनेर हामी धन्यवाद दिन सक्छौं र त्यसलाई ग्रहण गर्न सक्छौं। तर यदि परमेश्वरबाट आएका होइनन् भने तत्काल हाम्रो लागि फाइदा हुन सक्छ, तर सुदूर भविष्यमा गएर त्यसले तपाईँ हाम्रो जीवनमा नोक्सानी गर्छ भने त्यो परमेश्वरबाट आएको होइन र त्यसलाई हामीले पूर्ण रूपले इन्कार गर्नुपर्दछ। प्रिय श्रोता, यो हो वास्तवमा सृष्टिकर्ता परमेश्वरबाट आएको कुरा हो अथवा होइन भनेर थाहा गर्ने कुरा र यो पनि हामीले प्रार्थनाद्वारा नै गर्न सक्छौं। र कतिजना विश्वासी अथवा भनौं कतिजना प्रभुका जनहरूको एउटा भनाइ के छ भन्दा, मेरो प्रार्थना कसले सुन्छ र, किनभने म त भर्खरको विश्वासी हुँ, म त पापमा डुबेको व्यक्ति हुँ, मसँग त्यहाँ कुनै पनि प्रकारको त्यस्तो सिद्धि छैन भन्ने विचार कति विश्वासीहरूको मनमा आउँछ। यहाँ प्रेरित पावलले थेसलोनिकाका मण्डलीहरूलाई यसरी अनुरोध गर्दछन्, भाइ हो हाम्रा निम्ति प्रार्थना गर। प्रेस्रोता, अझ अचम्म लाग्दो कुरा के छ भने हामीले अरू यो कोरिन्थको मण्डलीलाई पनि उनले त्यही प्रकारले आज्ञा गरेका छन् र अनुरोध गरेका छन्, भाइ हो हाम्रो निम्ति प्रार्थना गर। प्रेस्रोता, एफिसी छको 19 पनि भनेको छ, मेरो निम्ति पनि प्रार्थना गर कि जब म आफ्नो मुख खोल्छु तब मलाई वचन दियोस् र निर्भयतापूर्वक सुसमाचारको रहस्य घोषणा गर्न सकौं। उनले कलसेका मण्डलीसँग पनि त्यही कुराको निम्ति अनुरोध गरे, हाम्रा निम्ति प्रार्थना गर ताकि ख्रिष्टको त्यो रहस्य प्रचार गर्न परमेश्वरले हामीलाई वचनको निम्ति एउटा ढोका खोलिदिउन्। त्यसै गरेर हिब्रूको पुस्तकमा पनि त्यसरी नै प्रार्थना गरे, हिब्रूको मण्डलीहरूसँग हाम्रो निम्ति प्रार्थना गर, हामीलाई निश्चय छ कि हाम्रो विवेक स्वच्छ छ र सबै कुरा इमान्दारीता साथ गर्ने हाम्रो अभिलाषा छ। आदरणीय श्रोता, यसको अर्थ हामीले जसले जसको लागि पनि प्रार्थना गर्न सक्ने रहेछौं, त्यसको निम्ति हामी कुनै विशेष रूपले सिद्ध भइसकेको हुनु नपर्ने रहेछ। प्रेस्रोता, पाउल एउटा महान प्रेरित हुन् र ती प्रेरितले पनि विश्वासीसँग प्रार्थना माग्दैछन् भने हामीले जसले जसको लागि पनि प्रार्थना गर्नुपर्ने रहेछ र हामीले पनि आफ्नो लागि र अरूको निम्ति यहाँसम्म कि सबैको निम्ति हामीले गरेका प्रार्थनाहरू परमेश्वरले सुन्नुहुन्छ र जवाफ दिनुहुन्छ भन्ने कुराको चाहे जहिले पनि हामीले याद राख्नु पर्दछ र निरन्तर प्रार्थनाको जीवनशैली हामीले बिताउनु
पर्दछ भन्दै अब नै कार्यक्रममा एउटा मिठो गीतको साथ दिने बेला भइसकेको छ र यो अर्थपूर्ण गीतपछि म पुनः तपाईँ श्रोताले टिपाउनु भएको प्रार्थनाको अनुरोधलाई लिएर आउने नै छु। अहिले भने सुनौ एउटा सुमधुर भक्ति गीत।

यो सुमधुर अर्थपूर्ण गीतपछि पुनः स्वागत छ कार्यक्रम प्रेयर टावरमा र म छु प्रार्थनाका सहयात्री पास्टर जोनाथन गिरी तपाईँसँग छु भने प्रविधिमा हुन्छ सन्ध्याजी र यतिखेर भने ढिला नगरिकन तपाईँ श्रोताहरूले चुकाउनुभएका प्रार्थनाको अनुरोधलाई लिएर प्रार्थना गर्ने समय भइसकेको छ र यतिखेर मेरो हातमा दुईजना श्रोताहरूको प्रार्थना परेको छ। पहिलो रहेको छ मैया नेपाली जसले लेख्नु भएको छ मेरो दुवै आँखाको सर्जरी सफल भएको छ प्रभुलाई धन्यवाद होस् र अझै पूर्ण सँगैको लागि प्रार्थना गरिदिनु होला भनेर उहाँले अनुरोध गर्नुभएको छ भने अर्को श्रोता हुनुहुन्छ रविना कार्की र उहाँको प्रार्थनाको अनुरोध रहेको छ मेरो लागि एउटा असल रोजगारी जुट्न सकेको होस् भनेर प्रार्थना गरिदिनु होला भनेर उहाँले प्रार्थनाको अनुरोध टिपाउनु भएको छ। त श्रोता आउनुहोस् उहाँहरू दुईजनाको निम्ति हामी सँगै मिलेर प्रार्थना गरिदिउँ। सर्वशक्तिमान जीवित अनि जिउँदो परमेश्वर पिता हामी तपाईँको चरणमा आउँदछौ। तपाईँ महान राजाहरूको राजा अनि प्रभुहरूका प्रभु हुनुहुन्छ। तपाईँ सर्वशक्तिमान पवित्र अनि पवित्र परमेश्वर हामी यो समय तपाईँलाई धन्यवाद दिन्छौ। तपाईँ परमेश्वरले हाम्रा हरेक प्रार्थनाको उत्तरहरू दिइराख्नु भएको छ। प्रभु आज पनि हामी विश्वास गर्छौं तपाईँले हाम्रा प्रार्थनाको उत्तरहरूलाई अवश्य पनि दिनुहुनेछ। र यतिखेर मैया नेपाली जीवको दुवै आँखाको सर्जरी जो सफल भएको छ प्रभु हामी तपाईँलाई धन्यवाद दिन्छौ र त्यो सर्जरीका जुन घाउहरू चोटहरू बाँकी छ पिता परमेश्वर बिना इन्फेक्सन प्रभु यीशुको नाममा त्यो घाउहरू भरिन सकेको सँगै हुन सकेको र पूर्ण रूपले सबै सामान्य हुन सकेको हामी प्रार्थना गर्दछौ र तपाईँ परमेश्वरले घायलहरूले छुनुहोस् र सबै चोटहरूलाई निको पारिदिनु भएको हामी प्रार्थना गर्छौ र उहाँले सेवन गर्दै आएका प्रयोग गर्दै आएका औषधिहरूमा पनि तपाईँको साथ आशिष र चङ्गाईको अभिषेक हुन सकेको होस् पिता हामी प्रार्थना गर्छौ। रविना कार्की ज्यूको लागि प्रभु तपाईँ परमेश्वर जुटाउनुहुने परमेश्वर हुनुहुन्छ र यसकारण प्रभु उहाँको आर्थिक घटिकमीको खातिर त्यसलाई पूरा गर्नको लागि एउटा असल रोजगार जो उहाँ जस जुन कामको लागि उहाँ सही हुनुहुन्छ र जुन काममा उहाँ दक्ष हुनुहुन्छ उहाँको दक्षता अनुसार सिप अनुसारको काम जुट्न सकेको हामी प्रार्थना गर्दछौ। पिता तपाईँ परमेश्वरले आफ्ना जनहरूलाई प्रभु आर्थिक रूपले आशिष दिनको लागि तपाईँले इज्जत गर्नुहुन्छ र प्रभु रविना कार्कीलाई पनि तपाईँ परमेश्वरले रोजगारी जुटाइकन प्रभु आशिषित पारिदिनु भएको छ ताकि उहाँले तपाईँको राज्यको निम्ति चाहिने आर्थिक सहायता गर्न सक्षम बन्न सक्नुभएको छ। धन्यवाद पिता सबै कुरा तपाईँ परमेश्वरको हातमा राख्दछौ र हामी विश्वास गर्छौं तपाईँ परमेश्वरले हाम्रो सबै प्रार्थनाहरूलाई सुनिकन जवाब दिइसक्नु भएको छ। सबै आदर महिमा प्रशंसा हामी तपाईँलाई चढाउँछौ र माग्दछौ आशिष अनुग्रह अति उच्चमा विराजमान हुने प्रभु येशु ख्रिस्टको नाउँमा आमेन। अवस्थ श्रोता यिनै प्रार्थनाको अनुरोधहरूको साथसाथै अब भने आजको कार्यक्रम प्रेयर टावरबाट विदा लिने समय भइसकेको छ र प्रविधिमा सन्ध्याजीका साथ प्रस्तुता जोनाथन गिरीलाई अर्को कार्यक्रम सम्मको लागि आज्ञा दिनुहोस् र तपाईँको आजको दिन आशिषमय रहोस्। अवस्थ जय मसीह।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम ओड एन्ड लाइफ।
2: अब प्रस्तुत छ कार्यक्रम वचन र जीवन,
1: वर्ड एन्ड लाइफ।
3: जय मसीह अनि हार्दिक स्वागत छ कार्यक्रम वर्ड एन्ड लाइफको आज हप्ताको पहिलो श्रृंखलामा। श्रोता, हामी आशा गर्छौं तपाईँ सन्चै हुनुहुन्छ। तपाईँ अनि तपाईँको परिवारको सुरक्षाको लागि हामी परमेश्वर पितासँग निरन्तर रूपमा प्रार्थना गर्दै आइरहेका छौं। हामी आशा गर्छौं तपाईँ सन्चै हुनुहुन्छ। कार्यक्रम प्रति र प्रार्थना गर्नुपर्ने कुनै विषयमै हामीलाई तपाईँ लेखी पठाउन सक्नुहुनेछ। हामी हाम्रो कार्यक्रमको अन्तमा हाम्रो ठेगाना दिनेछौं। उक्त ठेगानामा तपाईँ लेखी पठाउन सक्नुहुनेछ। श्रोता, लौ त अब लागौं आजको विषयतर्फ। पास्टर बिडी भण्डारीज्यू तपाईँ समक्ष अर्थपूर्ण वचन लिएर आउँदै हुनुहुन्छ। आजको वचनको शीर्षक छ, यीशु ख्रीष्टमा मृत्युलाई जित्न सक्ने शक्ति थियो। उहाँ शक्तिशाली हुनुहुन्थ्यो, उहाँमा अत्याधिक शक्ति थियो। कसरी उहाँले मृत्युलाई जित्नुभयो, उहाँमा शक्ति कसरी आयो, आज हामी यी विषयमा पास्टर बिडी भण्डारीज्यूबाट अर्थपूर्ण वचन सुन्नेछौ। रेडियो नजिक आउनुहोस् र कार्यक्रमलाई अन्तिम समयसम्म सुनेर आशिष पाउनुहोस्।
4: The Paul said to the Corinthians, Jesus was made a sin for you and me so that we can able to make a righteousness of God.
5: This karan garda khari chai Paul le Romi ma yesari bhanda chha ki Jesus Christ lai chai pap banayo taki tapai ra ma dharmi banina
4: sakau bhanera. Remember, he was not a sinner, but he took our sin.
5: Yo kura yaad garnus ta, Jesus papi hununna thiyo tara waha le hamro pap lai linu bhayo.
4: That's why the Bible says, because he carried our sin, we could be able to become a righteousness of God.
5: त्यही कुरो चाहिँ बाइबल भन्दछ, उहाँले येशूले हाम्रो पापलाई लिनुभयो ताकि तपाईँ र म धर्मी बनिन सकौँ भनेर।
6: कहिले तपाईँलाई सोध्यो येशूलाई कसले किन मृत्युले राख्न सकेन भने नि, सिधै भन्नु, जसरी झेलकोमा शक्ति छैन म निर्दोष हो भने, त्यसरी नि येशू पनि यति निर्दोष हुनुहुन्थ्यो नि, मृत्युले नि होल्ड गरेर राख्नै सकेन। आमेन, कमन भन्नाले आमेन, आमेन। त्यो इसुको लागि थाली बजाएर धन्यवाद दिउन हामी। वाओ, सबैले भन्नु वाओ,
7: वाओ,
6: वाओ,
7: वाओ।
6: That's why we need to have this assurance and faith.
5: त्यस कारणले गर्दाखेरि यो कुरोको निश्चयता अनि विश्वास हामीलाई हुनुपर्दछ।
6: Sometimes I ask believer like, are you born again? Are you righteous?
5: म कोही कोही बेला विश्वासीलाई सोध्छु, के तपाईँ धर्मी हुनुहुन्छ, के तपाईँले नयाँ जन्म पाउनु भएको छ?
6: And they just look here. No, no.
5: अनि उनीहरूले यसरी दाहिने देब्रेतिर हेरेर होइन भन्ने गर्छ।
6: पास्टर, आर यु टकिङ टु मी?
5: उहाँले भन्छ, ए पास्टर, के मलाई नै सोधेको
6: हो? ओ यस यस, आई एम टकिङ टु यु।
5: अनि म भन्छु, तपाईँलाई नै सोधेको।
6: इफ यु बिलिभ इन जिजस एन्ड इफ यु बिलिभ इन द रेजरेक्सन अफ जिजस, यु आर बोर्न अगेन।
5: यदि तपाईँले यीशुलाई विश्वास गर्नुभयो, उहाँको पुनरुत्थानलाई विश्वास गर्नुभएको हो भने तपाईँले नयाँ जन्म पनि पाउनु भएकै हो।
6: आमेन, आमेन, आमेन, आमेन। But let's see the biblical proof of resurrection of Jesus Christ.
5: हामी येशू ख्रीष्टको पुनरुत्थानको बाइबलीय प्रमाणहरू हामी यसरी
6: हेर्छौं। Because the resurrection of Jesus Christ is not a myth or the assumption.
5: किनभने येशू ख्रीष्टको पुनरुत्थान चाहिँ कुनै पनि दन्त कथा वा धारणा होइन।
6: It is confirmed by the scripture and witnessed by the apostles.
5: किनभने यो चाहिँ धर्मशास्त्रले पुष्टि गरेको र प्रेरितहरूले साक्षी दिएको हो।
6: In the after the day of Pentecost, Peter was preaching.
5: पेन्टेकोस्टको दिनपछि पत्रुसले प्रचार गरिरहेको थियो।
6: And he preached a very powerful message.
5: अनि उसले अति नै परमेश्वरले जीवित पार्नुभयो यस कुराको हामी सबै साक्षी छौँ। त्यसको मतलब उनीहरूले आफ्नै आँखाले पुनरुत्थानलाई देखेको थियो। त्यसको मतलब धर्मशास्त्रले उहाँको
6: पुनरुत्थानको It's confirmed.
5: यो चाहिँ पक्का गरिएको हो।
6: So that's what the Peter said.
5: त्यही कुरो चाहिँ यहाँ पत्रुसले भनिरहेको
6: छ। I saw him going to the cross.
5: उसले भन्दै थियो कि हो, म क्रुसमा गएको मैले देखे।
6: I saw him defeating the death also.
5: अनि मैले उहाँले मृत्युलाई पनि जितेको देखे।
6: Hallelujah. Not only that, the angel also gave a testimony.
5: त्यति मात्र होइन, स्वर्गदूतहरूले पनि पुनरुत्थानको गवाही दिएको छ।
6: Matthew 28 verses 5 to 6.
5: मत्ती 28 को 5 र 6.
6: Can we read in Nepali only?
5: तर स्वर्गदूतले ती स्त्रीहरूलाई भने, तिमीहरू नडराऊ,
6: नडराऊ,
5: किनभने मलाई थाहा छ तिमीहरू क्रुसमा टाँगिनु भएको यीशुलाई खोज्दैछौ।
6: So this choice, see here the angel is saying, you're looking
4: Jesus who was crucified.
5: यहाँले स्वर्गको दूतले त स्त्रीलाई भनिरहेको छ कि तिमीहरू त्यो यीशुलाई खोजिरहेको छौ
4: जुनले क्रुसमा भएको थियो.
5: तर स्वर्गको दूतले के भन्यो मलाई अति नै रोचक लाग्यो. उहाँ यहाँ हुनुहुन्न.
4: He is not here.
5: उहाँ यहाँ हुनुहुन्न.
4: Yes, I know you laid Jesus here in the grave, but he's not here.
5: मलाई थाहा छ तिमीले यीशुलाई यो चियानमा छोडेको थियौ तर अब यहाँ उहाँ यहाँ हुनुहुन्न.
4: And Bible says he's risen.
5: बाइबल भन्छ उहाँ जीवित भई उठ्नु भएको छ.
6: सबैले भन्दा उहाँ यहाँ हुनुहुन्न. Sometimes you also feel like you are buried.
5: कोही कोही बेला तपाईँ पनि त्यो माटो मुनि पुरिनु भएको छ जस्तै लाग्छ.
6: But if you trust,
5: तर यदि तपाईँले विश्वास चाहिँ भरोसा चाहिँ गर्नुभयो भने
6: God will change your location.
5: उहाँले तपाईँको त्यो ठाउँलाई पनि परिवर्तन गर्नुहुन्छ.
6: Amen. And the Bible says he is not here.
5: बाइबलले भन्छ उहाँ यहाँ हुनुहुन्न.
6: Why he is not here?
5: उहाँ त्यहाँ किन हुनुहुन्न थियो?
6: His reason.
5: किनभने उहाँ जीवित भई उठ्नु भएको.
6: Everybody say his reason.
5: सबैले भन्नु जीवित भई उठ्नु भएको.
6: Amen. उहाँ जीवित भई उठ्नु भएको छ. सबैले भन्दा जीवित भई उठ्नु भएको छ. So who is giving the testimony?
5: अब यहाँले कसले चाहिँ गवाही दिएर
6: भन्दैछ? The angel of God.
5: त्यो चाहिँ परमेश्वरको स्वर्गदूतले.
6: Hallelujah. Not only the man.
5: मानिसले मात्र होइन.
6: Not only the angel.
5: स्वर्गदूतहरूले मात्र होइन.
4: Jesus himself gave a testimony that I rose from the dead.
5: तर यीशु ख्रीष्ट स्वयं आफैले पनि म त जीवित भई उठेको छु भन्ने गवाही दिनुभएको छ.
6: Revelation 1 verse 18.
5: हामी प्रकाश 1 को 18 लाई हामी हेर्नेछौँ.
6: हामी
5: नेपालीमा हेर्नेछौँ. र जीवन जीवित चाहिँ म नै
6: हुँ. सबैले भन्दा जीवित चाहिँ कमन मण्डली एकदम इन्थुजियाजम एकदम साहसको साथले जीवित चाहिँ मै हुँ. जीवित चाहिँ म नै हुँ भनेपछि नि दिस टाइटल नोबडी क्यारिज. कसैले पनि यो उपाधि बोकेको छैन. एभ्रीबडी वाज बोर्न दे डाई दे आर स्टिल इन द ग्रेभ.
5: सबै मानिसहरू चाहिँ जन्म्यो अनि मर्यो अनि अझै पनि उनीहरूको त्यो जीहानमा नै छ.
6: बट द बाइबल सेज
5: तर बाइबलले भन्छ
6: आई एम ही हु लिव्स एन्ड वाज डेड बिहोल्ड आई एम अलाइभ forevermore.
5: म मरेको थिए हेर म सदा सर्वदाको निम्ति जीवित भएको छु.
6: And amen. And I have a keys of hell and of death.
5: अनि मृत्यु र पातलका साँचाहरू मसित छन्.
6: Amen. That means the death no longer has authority over Jesus.
5: त्यसको मतलब मृत्युको कुनै पनि अधिकार छैन.
6: I gave you the three testimony.
5: मैले तीन जनाले गवाही दिएको मैले तपाईँहरूलाई बताएँ.
6: So the first one is the apostle who were present at that time.
5: पहिलो चाहिँ त्यो प्रेरितहरू जो चाहिँ यीशुसँगै थियो.
6: And the angels.
5: त्यहाँदेखि स्वर्गदूतले गवाही दिएको.
6: And Jesus himself.
5: अनि यीशु ख्रीष्ट स्वयं आफैले.
6: I am alive.
5: म जीवित छु.
6: कमन मण्डली उहाँ जीवित हुनुहुन्छ. I would like to quote what Rick Warren said about resurrection.
5: Pastor Rick Warren le je bhanu bhayeko cha tyo kura ma tapai haru ma batauna chahanchu.
6: Resurrection is the reason we have a hope beyond the grave.
5: Punaruthan le karan ho jastai hamilai mrityu pachi pani aasha dincha.
6: So again I want to read, the resurrection is the reason we have a hope beyond the grave.
5: Punaruthan le karan ho jastai hamilai mrityu pachi pani aasha dincha.
6: And the Bible says the resurrection is our living hope.
5: Ani Bible le yo kura bhanecha ki पुनरुत्थान चाहिँ हाम्रो जिउँदो आशा हो.
6: Amen. It because of Jesus we have a living hope.
5: यीशुको कारणले चाहिँ हामीले जीवित आशा पाएको
6: छौं. Because of his resurrection we have a living hope.
5: उहाँको पुनरुत्थानको कारणले गर्दाखेरि हामीले जीवित आशा पाएको
6: छौं. First Peter 1 verse 3.
5: त्यही कुरो चाहिँ पहिलो पत्रुस 1 को 3 मा पत्रुसले भनेको छ.
6: Blessed is the God and the Father of our Lord Jesus Christ who according to his abundant mercy has begotten us again to a living hope through the resurrection of Jesus Christ from the death.
5: Parmeshwar hamro prabhu Yesu Christ ka pita dhanya ko hununcha uha ko mahan kripa le mritak bata Yesu Christ ko punaruthan dwara euta jivit aasha ko niti hami naya gari janmeka chhau.
6: We don't have to live in the dead hope.
5: हामी चाहिँ त्यो मरेको आशामा अब बाँच्नु पर्दैन.
6: वी हेभ अ लिभिङ होप.
5: किनभने हाम्रो अब जीवित आशा छ.
6: एन्ड वी गट द्याट लिभिङ होप थ्रु द रिजरेक्सन अफ जीसस.
5: अनि हामीले येशू ख्रीष्टको पुनरुत्थानद्वारा त्यो जीवित आशालाई प्राप्त गरेका छौँ.
6: आमेन. आमेन. The empty tomb is a heaven received that the sins are paid in full.
5: अब त्यो रित्तो चिहान चाहिँ स्वर्गको त्यो रसिद हो जसले चाहिँ हाम्रो पापहरू पूरा रूपमा मोल चुकाएको छ.
6: द बाइबल इज द सिन Through sin, the death came. And the wages of sin is the death.
5: अनि बाइबलले हामीलाई यो कुरा भन्दछ कि पापद्वारा मृत्यु आयो अनि पापको ज्याला चाहिँ मृत्यु हो.
6: And the Bible says Jesus paid for our sin in full.
5: अनि बाइबलले यो कुरा हामीलाई बताउँदछ कि येशू ख्रीष्टले तपाईं र मेरो चाहिँ पूर्ण रूपमा हाम्रो दामलाई तिर्नु भएको छ.
6: There is two things mentioned. Paul mentioned in Romans 4 verses 5.
5: Romi 4 ko 25 ma amplified ma hamile heryo bhane dui ta kuro tane Paul le bataeko
6: cha. Can we read together?
5: Hami ek sath padne chhau.
6: Can we read in Nepali only?
5: Uha hamra aparadhar ko nimti marinu bhayo.
6: Aha.
5: Ra hamilai dharmi tulyauna lai jivit parinu bhayo.
6: So the Bible says he was crucified. See, he was crucified. I am reading from the Amplified, okay? He was crucified and betrayed for our sin.
5: Yana the Amplified Bible yesari bhandacha ki waha chai hamro pap ko nimti waha chai cross ma taginu bhayo.
6: But was raised from the dead because of our justification.
5: तर हाम्रो न्यायको निम्ति हामी धर्मी बनाउनका लागि चाहिँ उहाँ त्यो मृत्युबाट बौरी उठ्नु भयो.
6: Absolving us all the sin before God.
5: सबै हाम्रो पापहरुको सबै पापहरुको परमेश्वरको सामु चाहिँ त्यसको लेखा तिर्नका लागि.
6: See the cross says death was paid.
5: क्रुसले हामीलाई यो कुरो भन्छ कि ऋण तिरिएको छ.
6: But the resurrection says the case against you and me was closed.
5: तर पुनरुत्थानले हामीलाई यो कुरो बताउँदाखेरि छ कि तपाईँ र मेरो विरुद्धको मुद्दा चाहिँ अब बन्द भएको छ.
6: Why he had to raise from the dead?
5: उहाँ चाहिँ किन चाहिँ मृत्युबाट
6: without resurrection we cannot become a righteousness of God.
5: किनभने पुनरुत्थान बिना चाहिँ हामी परमेश्वरको धार्मिकतालाई हामी प्राप्त गर्न सक्दैन थियौँ.
6: Because for our sin he was crucified.
5: किनभने हाम्रो पापको लागि चाहिँ उहाँ क्रुसमा टाँगिनु भएको थियो.
6: That was just the payment that he had to make.
5: अब त्यो चाहिँ यस्तो खालको मूल्य थियो जस्तै तपाईँ र मेरो पापको निम्ति उहाँले चुकाउनु पर्यो.
6: But for our justification, for our righteous, he had to raise from the dead.
5: तर हामीलाई धार्मिकता प्राप्त गर्नका लागि चाहिँ उहाँ त्यो मृत्युबाट बौरी उठ्नु पुनरुत्थान हुनु पर्छ.
6: तपाईँ र मैले बुझ्नुपर्ने कुरो चाहिँ के हो भने नि क्रुस चाहिँ हाम्रो पापले मागेको जो पनि मूल्य थियो नि त्यो तिर्न भयो.
3: श्रोता, आजको रेडियो कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? के तपाईँ आजको रेडियो कार्यक्रम सुनेर मुक्तिदाता प्रभु येशू ख्रीष्टलाई आफ्नो व्यक्तिगत जीवनमा ग्रहण गर्न चाहनुहुन्छ, निम्त्याउन चाहनुहुन्छ? उहाँ तपाईँको हृदयको ढोकामा ढकढक ढकढक गर्दै हुनुहुन्छ. के तपाईँ आज नै उहाँको लागि तपाईँको हृदयको ढोका खोल्न चाहनुहुन्छ? तपाईँको जीवनलाई उहाँ अगुवाई गर्न चाहनुहुन्छ. सब किसिमका चिन्ता, फिक्री, रोग, व्याथाबाट उहाँ तपाईँलाई छुटकारा दिएर उहाँमा नयाँ जीवन दिन चाहनुहुन्छ. यदि मेरो कुरामा तपाईँ सहमति हुनुभयो भने आजको वचन सुनेर तपाईँलाई केही नौलो अनुभूति भयो र मुक्तिदाता येशू ख्रीष्टलाई तपाईँ आफ्नो व्यक्तिगत जीवनमा ग्रहण गर्न चाहनुहुन्छ भने तपाईँ मसँग यो प्रार्थना गर्न सक्नुहुन्छ. प्रभु येशू, म आजको रेडियो कार्यक्रम सुनेर म तपाईँलाई मेरो व्यक्तिगत जीवनको एकमात्र मुक्तिदाता प्रभु येशू ख्रीष्ट भनेर ग्रहण गर्न चाहन्छु. आज उपरान्त मेरो जीवनमा आउनुहोस् र मलाई अगुवाई गर्नुहोस्. मैले जान अन्जानमा गरेका सबै पाप, भूल, गल्तीहरू क्षमा माग्न चाहन्छु. मलाई क्षमा दिनुहोस् प्रभु. मलाई क्षमा दिएर तपाईँले आफ्नो सन्तान बनाउनु भएको लागि धन्यवाद. आज उपरान्त म तपाईँमा जीवन चाहन्छु, मेरो बाँकी जीवन तपाईँमा अर्पण गर्न चाहन्छु र अब उपरान्त तपाईँले मलाई अगुवाई गर्नुहोस्. मलाई क्षमा दिएर तपाईँले आफ्नो सन्तान बनाउनु भएको लागि धन्यवाद. प्रभु येशूको नाममा आमेन. श्रोता, तपाईँले यो प्रार्थना गर्नुभएको छ भने तपाईँ आजबाट परमेश्वर पिताको सन्तान हुनुभएको छ. उहाँमाथिको विश्वास आस्थालाई अझै बलियो बनाउन नजिकैको चर्चमा जानुहोस् भनेर हामी तपाईँलाई सल्लाह दिन चाहन्छौ. कार्यक्रमप्रति तपाईँका सुझाव, सल्लाह, प्रतिक्रिया र प्रार्थना गर्नुपर्ने कुनै विषय भए तपाईँ हामीलाई 981-38-844 फोन कल र टेक्स्ट मेसेज गरेर तपाईँ हामीलाई आफ्ना प्रतिक्रिया व्यक्त गर्न सक्नुहुन्छ. आजलाई कार्यक्रमको समय सकिएको छ. आउँदो श्रृंखलामा यस्तै अर्थपूर्ण कार्यक्रम लिएर आउनेछौ. तबसम्मको लागि बिदा दिनुहोस्. हवस् त, जय मसीह, नमस्ते.

0: नै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
1: दिदी, म पनि बाह्रै वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
2: तपाई तथा तपाईका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
3: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
2: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
4: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: कोरस नम्बर 150।

0: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्छ।
1: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
0: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
2: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
3: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
4: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
0: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
6: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: वर्ष मुनिका बालक बालिकालाई काममा लगाएको पाइएमा कानून अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
1: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनु।
2: किन खोज्नु भएको होला हजुर? को पर्नुभयो?
1: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
2: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
1: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
2: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
3: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
4: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ। नेपाल सरकार, विज्ञापन बोर्ड।
5: टाइम चेक। यति बेला बिहानको 8 बज्यो।

0: गुड न्यूज एफएम 105.1
1: किन आँखा मिचेको मिचे गरेको
2: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
1: धेरै समय मोबाइल चलाइसिक्या
2: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
1: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
2: ए, त्यसो भए जोगिन के गर्ने त?
1: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस?
2: बुझे।
1: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
3: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
6: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
7: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ। सेवाको लागि सम्पर्क
5: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 थमेल, काठमाडौँ।
6: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
7: फोन नम्बर 40225444
5: र 40225742 40225572।
1: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
8: दिदी, म पनि 12 वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे, झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति, जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
4: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
9: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
4: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
10: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: के तपाईँहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
13: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्।
12: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक।
10: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
11: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
1: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
0: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 9854124141, 9854124141। रेस नम्बरमा तपाईँले कल, एसएमएस, व्हाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.ledinepal.com।
2: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
3: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
2: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
4: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो घटाइदिन्छु।
5: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
6: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
2: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
7: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
8: अरूको सम्मान गरौ, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: मुनिका बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
1: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनु।
2: किन खोज्नु भएको होला हजुर? को पर्नु भयो?
1: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
2: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
1: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
2: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
3: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
4: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ। नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ओहो, यो विवाह भोज मिटिङ पिकनिक सभा सम्मेलन हुँदा घर पर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ।
6: होइन भाइ, किन चिन्ता लिनुहुन्छ? सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स छँदैछ नि।
5: कहाँ छ?
6: हजुर, विवाह भोज मिटिङ पिकनिक सभा सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्।
5: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ।
6: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन, सेवा मण्डली ललितपुर, महालक्ष्मी स्थान 4, फोन नम्बर 9840201696, 9840201696
5: र सरिता महर्जन 9841910094, 9841910094। ओहो, भर पर्दो र विश्वासिलो क्याटरिङ त यो सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स पर रहेछ त। अब चाहिँ यही क्याटरिङबाट सेवा लिने हो ठ्याक्क पारेर।
7: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
8: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
9: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
10: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
11: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।

0: सकियो
1: मेरो एसई पनि सकियो
2: मेरो प्लस टू को इक्जाम पनि सकियो
3: म त खाली समय बिताइरहेको छु के गर्ने होला
4: गुड न्युज एफएमले एक महिने रेडियो उद्घोषण तालिम अथवा आरजे तालिम राखेको छ यो खाली समयलाई अवसरमा बदल्ने कि साथीहरू हजुर तपाईँ पनि रेडियो उद्घोषण तालिम लिएर आफ्नो बोल्ने कलाको विकास गर्न चाहनुहुन्छ यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्
1: सम्पर्कको लागि गुड न्युज एफएम प्राइभेट लिमिटेड अनाम नगर काठमाडौँ सम्पर्क नम्बर
4: 01-4770-754 01-4770-754 र 01-59-13-755 01-59-13-755
1: सिट सीमित भएकोले यथाशीघ्र सम्पर्क गर्नुहोला छोटो अवधिको तालिम दीर्घकालीन फाइदा
5: ए होला कि बाबु उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनै
6: हो आमा मैले पनि सुनेको हुँ त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा
5: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या अरे
6: त्यस्तो होइन नि आमा मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन् ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा
5: ए
6: विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा
5: ए हो र बाबु
6: हो त आमा फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ
5: ए
6: हुलाकका अरू थुप्रै सेवाहरू छन् अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु
5: हस् हस् बाबु
7: नेपाल सरकार विज्ञापन बोर्ड

0: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। हिमाडोल ज्वेलर्स, हिमाडोल कृष्ण मन्दिर चोक, ललितपुर।
1: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-38, 98-5-11-25-38।
2: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
2: अनि हुलाकमा पो जानु?
3: हो नि, हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
3: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन, कुरा बुझ्यौ?
2: ए, सहरमा मात्र होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: गुड न्यूज एफएम 105.1।
0: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
6: नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति कार्यक्रम बाइबललाई बोल्न देऊमा तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशू ख्रीष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौ। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ, कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन चाहन्छु।

आज हामीले पवित्र शास्त्र बाइबलबाट यसायाको पुस्तकलाई तपाईँ श्रोताहरूको माझमा ल्याउने कोशिश गरिरहेका छौ र आजको हाम्रो अध्याय रहेको छ 43 र पदहरू रहेका छन् 1 र 2। यी पदहरूमा यसरी लेखिएको छ, श्रोता मित्र म तपाईँको लागि पाठ गरिदिनेछु, यसलाई स्वीकार्नुहोस्। तिमीहरूलाई सृष्टि गर्नुहुने परमेश्वर भन्नुहुन्छ, न डरा किनकि मैले तलाई मोल तिरेर छुट्याएको छु, मैले तलाई तेरो नाउँ काटेर बोलाएको छु, त मेरै होस्, त पानीबाट भएर जाँदा म तेरो साथमा हुनेछु, त नदीबाट भएर जाँदा तिनले तलाई डुबाउने छैनन्, त आगोबाट हिँडेर जाँदा त्यसको ज्वालाले तलाई भस्म पार्ने छैन। मानिसहरू परमेश्वरलाई जान्न खोज्छन्, यो कुरा राम्रो कुरा हो। कसैले परमेश्वरको खोजी गर्छ भने यसलाई राम्रै भन्नुपर्छ। मानिसले परमेश्वरलाई खोज्नुपर्छ, चिन्नुपर्छ। तर के तपाईँलाई थाहा छ परमेश्वरले तपाईँलाई चिन्नुहुन्छ भन्ने कुरा? तपाईँको नाउँ उहाँलाई थाहा छ, उहाँले तपाईँलाई नाउँ काटेर बोलाउन सक्नुहुन्छ। तपाईँको जीवनको बारेमा एक एकवटा कुरा उहाँले जान्नुहुन्छ। उहाँ तपाईँका र मेरा सृष्टिकर्ता परमेश्वर हुनुहुन्छ। उहाँ तपाईँको र मेरो सृष्टिकर्ता परमेश्वर हुनुहुन्छ। त्यही कारणले नै उहाँले हाम्रो बारेमा सबै कुरा जान्नु भएको हो। उहाँले तपाईँलाई र मलाई प्रेम गर्नुहुन्छ। परमेश्वरले आफ्नो वचनमा तपाईँ र मलाई यसो भन्नुभएको छ, त मेरो दृष्टिमा बहुमूल्य र आदरणीय भएकोले र मैले तलाई प्रेम गरेको कारणले म मानिसहरूलाई तेरो सट्टामा र जाति जातिलाई तेरो जीवनको सट्टामा दिनेछु, लडरा किनकि म तसित छु। यसैया 43 अध्यायको 4 र 5 पदमा हामीले पढ्न सक्छौ। तपाईँ र मेरो जीवनको बारेमा परमेश्वरको इच्छा कस्तो छ श्रोता मित्र? यो कुरा हामीले थाहा पाउनुपर्छ। सुन्नुहोस्, म तपाईँलाई बताउँछु, तपाईँ र मैले एक आनन्दित र खुसीको जीवन जिउन सकौं भनी परमेश्वरले इच्छा गर्नुहुन्छ। उहाँले हामीलाई दुःख र कष्टले भरिएको जीवन जिउन यस संसारमा पठाउनु भएको होइन। प्रभु येशु जो मानिसको रूप धारण गरी संसारमा आउनु भएको परमेश्वर हुनुहुन्छ। उहाँले भन्नुभयो, म त मानिसहरूले जीवन पाउन् र त्यो प्रशस्त मात्रामा पाउन् भनी संसारमा आए। सुसमाचार युहन्ना 10 अध्यायको 10 पदमा तपाईँले पढ्न सक्नुहुन्छ। हामीलाई पापदेखि छुटकारा दिनको निम्ति हाम्रो सट्टामा बलिदान हुन येशु यस संसारमा आउनुभयो। आजभन्दा 2000 वर्ष अघि उहाँले हाम्रो निम्ति आफ्नो प्राण एक बलिको रूपमा अर्पण गर्नुभयो। हामी जन्मेदेखि पापी थियौं। हाम्रा प्रथम बुबा र आमा आदम र हब्बाबाट हामीले उत्तराधिकारको रूपमा पापलाई प्राप्त गर्यौं। यो सारा संसारका मानिसहरूले यो पाप प्राप्त गरेका छन्। कोही पनि पाप रहित छैन। सबैजना पापको स्वभाव बोकेर संसारमा जन्मन्छन्। पापले गर्दा मानिस परमेश्वरदेखि अलग हुन्छ। श्रोता मित्र, आत्मिक रूपमा मरेको अवस्थामा मानिस जन्मिएको हुन्छ। आफ्नो पापदेखि बस्न मानिसले केही पनि गर्न सक्दैन। यसकारण उहाँ हामीलाई पापको बन्धन र पापको दण्डदेखि छुटकारा दिन येशु संसारमा आउनुभयो। उहाँले छुटकारा दिनुभएको कुरामा विश्वास गरेपछि हामीले के गर्नुपर्छ त? उहाँमा विश्वास गरी पाप रहित जीवन जिउनुपर्छ। दुष्ट कार्य र विचारहरू त्याग्नुपर्छ। जसरी प्रभु येशुले एक निष्पाप र निष्कोट जीवन जिउनुभयो, उहाँमा विश्वास गर्नेहरूले पनि त्यस्तै किसिमको जीवन जिउने प्रयत्न गर्नु पर्दछ। हामी पापलाई घृणा गर्ने व्यक्ति बन्नु पर्दछ। परमेश्वरले हामीलाई अरू कुन कुरादेखि छुटकारा दिनुहुन्छ त? उहाँले हामीलाई डरदेखि छुटकारा दिनुहुन्छ। मानिसलाई विभिन्न कुराहरूको डर लाग्छ, होइन र मित्र? सायद तपाईँ पनि कुनै न कुनै डरमा हुनुहुन्छ होला यति बेला। मेरो जीवन कस्तो होला, मेरो भविष्य कस्तो होला, म रोगबाट निको हुला या नहुला, परीक्षामा म पास हुला कि नहुला, यस्तो किसिमका
थुप्रै डरमा हामी जिइरहेका हुन्छौं। कतिलाई त झन् भूत प्रेतको डर लाग्छ, कतिलाई मानिसहरूसँग डर लाग्छ। कोही कोही हुन्छन् जो एक्लै बस्न डराउँछन्, अँध्यारोसँग डराउँछन्। तपाईँले यस्ता मानिसहरू निश्चय देख्नु भएको छ होला। परमेश्वरले यस्ता डरहरूबाट मानिसलाई छुटकारा दिनुहुन्छ। प्रभु येशु ख्रिस्टमा विश्वास गर्ने मानिसहरूको साथमा परमेश्वर हुनुहुन्छ। परमेश्वर भन्नुहुन्छ, न डरा किनकि म तेरो साथमा छु। परमेश्वरले हामीलाई भूत प्रेतको शक्तिबाट पनि छुटकारा दिनुहुन्छ। हो श्रोता मित्र, प्रभु येशुमा विश्वास गर्ने मानिसहरूलाई भूत प्रेतले केही पनि गर्न सक्दैन। बरु विश्वासीहरूले प्रभु येशुको नाउँमा भूतहरूलाई लखेट्न सक्छन्, किनकि प्रभु येशुले विश्वासीहरूलाई यो अधिकार दिनुभएको छ। विगतमा धेरैजना मानिसहरूलाई भूत प्रेतले सताएको थियो। भूत प्रेतको बन्धनमा तिनीहरू परेका थिए। विश्वासीहरूले तिनीहरूका निम्ति प्रार्थना गरे, तिनीहरूले छुटकारा पाए। आज तिनीहरू पनि विश्वासी बनेका छन्। प्रभु येशूमा विश्वास गर्ने जीवन धर्म परिवर्तन गरेको जीवन होइन मित्र, तर छुटकारा पाएको जीवन हो। त्यो जीवन जिउँदा हर किसिमको दुष्टता, खराबी र घृणित कुराहरू त्यागेर जिउनु पर्छ। संसारको सिद्धान्त र भूत प्रेतले नै मानिसलाई गलत कार्यहरू गर्न प्रोत्साहन गर्दछ। भूत प्रेतले मानिसको जीवनलाई समस्या र कष्टमा पार्दछ, तर प्रभु येशूमा विश्वास गर्ने मानिसहरू तीबाट स्वतन्त्र भएर जिउन सक्छन्। प्रभु येशू यही उद्देश्य लिएर संसारमा आउनु भएको हो। जीवित र सत्य परमेश्वरका निम्ति कुनै पनि बन्धन र पासो फुका कठिन छैन। सबै कुरामाथि उहाँको अधिकार छ। जीवित परमेश्वरले सबै कुरालाई बसमा पार्न सक्नुहुन्छ। यही परमेश्वरले तपाईँलाई पनि संसारमा एक अर्थपूर्ण जीवन दिन चाहनुहुन्छ। हाम्रो निम्ति धेरैवटा यस्ता कुराहरू छन् जुन हामी गर्न सक्दैनौ, तर परमेश्वरले त सबै कुरा गर्न सक्नुहुन्छ। पापीको पाप क्षमा गरेर उसलाई धर्मी बनाउने शक्ति र अधिकार केवल जीवित र सत्य परमेश्वरसित छ। यही परमेश्वरलाई तपाईँले चिन्नुपर्छ। यही परमेश्वरलाई मानिसहरूले जान्नुपर्छ र चिन्नुपर्छ। याद गर्नुहोस्, परमेश्वरलाई हामी विश्वासद्वारा पाउन सक्छौ। धर्म कर्म गरेर हामीले उहाँलाई पाउन सक्दैनौ। मानिसहरूले बनाएको रीति तिथिहरू पालन गरेर पनि हाम्रो पाप क्षमा हुँदैन, न त हामीले परमेश्वरलाई प्राप्त गर्न सक्छौ। मानिसको यही असहाय अवस्थालाई बुझेर परमेश्वर संसारमा आउनुभयो। उहाँलाई हामी आँखाले देख्न सक्दैनौ मित्र, तर उहाँ हाम्रो हृदयमा बास गर्नुहुन्छ। मानिसको हातले बनाएका भवनहरूमा परमेश्वर बास गर्नुहुन्न। तपाईँ र मेरो जीवनलाई, हाम्रा हृदयलाई उहाँ आफ्नो वासस्थान बनाउन चाहनुहुन्छ। के तपाईँ आफ्नो हृदयमा उहाँलाई बास गर्न दिन चाहनुहुन्छ? येशु प्रभुले भन्नुभएको छ, हेर म ढोकामा उभिएर घचघच्याउँछु, कसैले मेरो स्वर सुनेर ढोका खोलिदियो भने म त्यस कहाँ भित्र पस्नेछु। प्रकाश 3:20 हामीले पढ्न सक्छौ। उहाँलाई जीवनमा आउनका निम्ति विश्वास सहित हाम्रो हृदयको ढोका खोल्नुपर्छ। जब उहाँ हाम्रो हृदयमा आउनुहुन्छ मित्र, तब उहाँले तपाईँलाई सबै कुराबाट छुटकारा दिन थाल्नुहुन्छ। तपाईँ व्यक्तिगत रूपले त्यो छुटकाराको अनुभव गर्न सक्नुहुन्छ। परमेश्वरलाई जीवनमा बास गर्न दिएपछि अरू पनि धेरैवटा कुराहरू हुनेछन् भनी पवित्र शास्त्र बाइबलले बताएको छ। एउटा मुख्य कुरा यो हुनेछ कि तपाईँको जीवनका सबै कुरा नयाँ हुनेछन्। एउटा नयाँ जीवन परमेश्वरले तपाईँलाई दिनुहुनेछ। के तपाईँ अहिले नै यो जीवन पाउन परमेश्वरको चरणमा आउन चाहनुहुन्छ? ढिलो नगर्नुहोस् मित्र, सही समयमा लिएको सही निर्णयले तपाईँको जीवनलाई धन्य बनाउनेछ। त्यसकारण आज नै उहाँमा विश्वास गर्नुहोस् र नयाँ जीवन पाउनुहोस्। हामी कार्यक्रमको अन्त्यतिर छौं। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशू ख्रिष्टको बारेमा
अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौँ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com, paulgko@gmail.com। हस् त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।

नमस्ते नमस्ते आदरणीय मित्र, दुवै हात जोडेर आज तपाईंलाई यस कार्यक्रममा स्वागत गर्न पाउँदा मलाई धेरै खुशी लागिरहेको छ। जीवनमा मानिसले कमसेकम एक न एक पल्ट त झूठ बोल्छ नै होइन त, तर कोही कोही हुन्छन् जो सधैँ झूठ बोलिरहन्छन्। उनीहरूले झूठको खेती गरेर आफ्नो जीविका चलाउँछन्। मानिसले किन झूठ बोल्छ? यसले मानिसको जीवनमा कस्तो असर पार्दछ? सो बारे आज हामी कुराकानी गर्नेछौ, विचार गर्नेछौ। म तपाईँको आफ्नै भाई र अहिले तपाईँ सुन्दै हुनुहुन्छ बिलिभर चर्च समुदायको तर्फबाट प्रस्तुत तपाईँको आफ्नै नौलो नेपाली कार्यक्रम आत्मिक यात्रा।

आदरणीय मित्र, आत्मिक यात्रा कार्यक्रम एक प्रकाशनको माध्यमबाट पनि काम गर्दछ र हामीले थुप्रै पुस्तक पुस्तिका प्रकाशित गरेका छौं। यदि तपाईँ यसबारे विस्तृत जानकारी चाहनुहुन्छ र क्याटलग हामीबाट प्राप्त गर्न चाहनुहुन्छ भने आज नै एउटा पत्र लेख्नुहोस्। पत्र व्यवहारको निम्ति हाम्रो ठेगाना अवश्य नै यस कार्यक्रमको अन्तमा प्रसारण गरिनेछ। आउनुहोस् सधैँझै आज पनि एउटा मधुर अर्थपूर्ण भजन संगीत सुन्दै आजको सन्देशको निम्ति हाम्रो हृदयलाई तयार

झूठ बोल्नु भनेको सत्यतालाई लुकाउनु हो। मानिसले विभिन्न किसिमका झूठ बोल्छन्। एउटा सानो बालकदेखि लिएर वृद्ध व्यक्तिसम्ममा झूठ बोल्ने बानी पाइन्छ। मानिसले झूठलाई पनि सानो झूठ र ठूलो झूठ पनि वर्गीकरण गरेको छ। तर सानो वा ठूलो जस्तो भए पनि झूठ बोल्ने बानीले एक व्यक्तिको खराब चरित्रलाई उदाङ्गो पार्दछ। मानिस किन झूठ बोल्छन् त? यसका केही कारणहरू छन्। पहिलो कारण, जब मानिसले आफूलाई अरूसँग दाँच्दछ, अरूको अघि आफूलाई कम असल नदेखाउन उसले झूठ बोल्छ। आफ्नो हीन भावनालाई छोप्नको निम्ति उसले झूठ बोल्छ। दोस्रो कारण, अरूको अघि स्वागत योग्य हुन, अरूहरूबाट स्वीकृति पाउनको निम्ति पनि मानिसले झूठ बोल्ने गर्छ। उसले हुँदै नभएको कुरा गरेर गफ लगाएर मानिसलाई फुरुक्क पार्छ। यसो गरेर कतिले त अरूबाट स्वीकृति पाउन सफल भएका छन्, तर पनि उसको मनको बाघले सधैँ उसलाई खेदिरहेको हुन्छ। होइन त, झूठ बोल्ने तेस्रो कारण, मानिसले अरूहरूको अघि मनगढन्ते धारणा स्थापित गर्नको निम्ति झूठ बोल्ने गर्दछन्। यस्तो गर्ने व्यक्तिले कपोकल्पित कुराहरू गरेर अरूलाई प्रभावित गरेको हुन्छ। मानिसले उसलाई त्यस्तो व्यक्ति ठान्छन् जो वास्तवमा ऊ हुँदै हुँदैन। चलाकी गरेर जिउन ऊ सधैँ बाध्य भएको हुन्छ। चौथो कारण, अरूहरूबाट फाइदा उठाउनको निम्ति पनि कतिले झूठ बोल्ने गर्छन्। विशेष गरी भौतिक फाइदा उठाउनको निम्ति मानिसले यो तरिका अपनाउँछन्। यस्तो प्रवृत्ति भएका मानिसहरू प्राय चोर प्रवृत्तिका हुन्छन्। झूठ बोलेर आफ्नो पोको बाँध्दै हिँड्छन्। यस्ता मानिसहरूको संख्या धेरै छ। आफ्नो निम्ति फाइदा उठाउन, आफ्नो स्वार्थ पूरा गर्नको निम्ति यस्ता मानिसहरूले जस्तै झूठ बोल्न पनि पछि पर्दैनन्। मानिसले झूठ बोल्ने पाँचौं कारण, उसले आफ्नै आमा बुवा वा परिवारबाट यस्तो बानी सिकेको हुन्छ। उसको चरित्रमा झूठ बोल्ने बानीले गहिरो जरा गाडेर बसेको हुन्छ। बाल्य अवस्थामा उसको हृदयमा परेको छाप, सानो छँदा उसले सिकेको कुरा उसको जीवनमा कहिले नहट्ने बानी बनेर रहेको हुन्छ। उसले हरेक कुरामा झूठ बोल्दछ। अरूको हानि नोक्सानी भए पनि उसलाई भने त्यसो गर्न केही जस्तो लाग्दैन। मानिसले झूठ बोल्ने छैठौं अनि अन्तिम कारण, मानिसको जीवनमा झूठको आत्माले बास गरेको कारण पनि उसले झूठ बोल्ने गर्दछ। यो झूठको आत्मा भनेको के हो? यो झूठको आत्मा शैतानबाट आउँदछ। शैतान अति दुष्ट छ, जसले मानिसलाई ऊ आफैले खनेको खाडलमा पारेर तडपाई तडपाई मार्न चाहन्छ। झूठ बोल्ने बानी एउटा जालो जस्तो हो, जसमा मानिस बेरिँदै बेरिँदै जान्छ, पासोमा पर्दै जान्छ, अनि त्यसबाट ऊ निस्कनै सक्दैन। प्रभु येशूले यो संसारमा हुनुहुँदा धेरै मानिसहरूलाई शिक्षा दिनुभयो। मानिस उहाँका शिक्षा सुन्न आउँथे। बाइबलमा लेखिएको छ, उहाँको शिक्षा सुनेर साधारण मानिसहरू मात्र होइन तर धर्मका पण्डितहरू पनि छक्क पर्थे, किनकि उहाँले दिनुहुने शिक्षाले मानिसको सोच विचार जीवन शैलीलाई नै परिवर्तन गर्दथ्यो। मानव उहाँले जे भन्नुहुन्थ्यो संसारमा प्रचलित विचारहरू भन्दा विपरीत कुरा यीशुले भन्नुहुन्थ्यो। उदाहरणको निम्ति उहाँले भन्नुभयो, कसैले तिम्रो एउटा गालामा चड्काउँछ भने अर्को गाला पनि थापिदेऊ। जबकि यो संसारले भन्छ, कसैले तिमीलाई कुट्यो भने त्यसलाई पनि बेसरी कुट। एक अवसरमा यीशुले भन्नुभयो, मैले भनेका कुराहरू तिमी किन बुझ्दैनौ? किनभने तिमीहरू मेरो वचन सुन्न सक्दैनौ। तिमीहरू आफ्नो पिता शैतानका हौ र तिमीहरूका पिताको इच्छा पूरा गर्ने तिमीहरूको संकल्प छ। त्यो त सुरुदेखि नै हत्यारा थियो र सत्यसँग त्यसलाई केही वास्ता छैन। जब त्यसले झूठ बोल्दछ, त्यो आफ्नै स्वभाव अनुसार बोल्दछ, किनभने त्यो झूठो हो र झूठको पिता हो। म सत्य बोल्छु र तिमीहरू मलाई विश्वास गर्दैनौ। यूहन्नाको 8:43-45 खण्ड। झूठो बोल्ने आत्मा दुष्ट शैतानबाट आउँछ, त्यो परमेश्वर र मानिसको शत्रु हो। समाजमा मानिसहरूको माझमा पनि झूठ बोल्ने मानिसलाई कसैले मन पराउँदैनन्। यो कुरा तपाईँले जान्नु भएकै हो।
झूठ बोल्ने व्यक्तिले सबैबाट विश्वास गुमाएको हुन्छ। कसैले पनि उसलाई विश्वास गर्दैनन्, कसैले भरोसा गर्दैनन्। यस्तो जीवन जिउनु कति लाजमर्दो हुन्छ। मैले के बुझेको छु भने सत्य अटल हुन्छ, त्यो परिवर्तन हुँदैन, तर झूठ परिवर्तन भइरहन्छ। एउटा झूठले अर्को झूठ जन्माउँछ। झूठमाथि झूठ बोल्दा बोल्दै त्यो व्यक्ति खाडलभित्र फसिसकेको हुन्छ, त्यहाँबाट ऊ निस्कन सक्दैन। सत्य भन्ने कुरो एउटा हुन्छ, झूठ भन्ने कुरा लाखौं लाख हुन्छ। जसरी अहिले म रेडियोबाट बोलिरहेको छु, तपाईँले मलाई सुनिरहनु भएको छ, सत्य यही नै हो। तर झूठ कुरा के हो भने मैले बोलिरहेको छैन, तपाईँले सुनिराख्नु भएको छ। मैले बोलेकै छैन तर तपाईँले रेडियो बन्द गर्नु भएको छ। यस्तै यस्तै कुराहरू हजारौं लाखौं बनाउन सकिन्छ। तर यस समयको सत्य के हो भने म बोलिरहेको छु, तपाईँले सुनिरहनु भएको छ। पवित्र ग्रन्थ बाइबलले पनि झूठको विषयमा मानिसलाई धेरै कडा चेतावनी दिएको छ। म तपाईँलाई बाइबलका केही खण्डहरू पढेर सुनाउन चाहन्छु। हितोपदेशको वचनमा यस्तो लेखिएको छ, 17:20, दुष्ट हृदयलाई केही भलो हुँदैन, छली जिब्रोले विनाश ल्याउँछ। झूठा गवाही दिने व्यक्ति दण्डबाट उम्कन सक्दैन, अनि झूठा कुरा गर्ने मानिस नष्ट हुन्छ। 19:9, 21:6 यसरी लेखिएको छ, झूठ बोलेर धन कमाउने व्यक्ति व्यर्थमा मृत्युको पासोमा पर्छ। 29:12 यस्तो लेखिएको छ, यदि कुनै शासकले झूठा कुरा सुन्छ भने तिनका सबै सेवकहरू दुष्ट हुनेछन्। 6:12-15 हितोपदेशको यस प्रकार लेखिएको छ, बदमास उपद्रवी मानिस त्यही हो जो दुर्वाच्य बोली हिँड्छ, आँखा छिम्काएर, खुट्टाले चाल गरेर, औंलाले पनि इशारा गर्छ। विनाश नै त्यसको षड्यन्त्र हो। त्यसले सधैँ झगडा उठाउँछ, त्यसमाथि अचानक विपत्ति आइलाग्छ, उपाय नपाएर एक्कासी त्यो नाश हुन्छ। मानिसले धर्म कर्म त गर्छ, तर उसको जीवनमा झूठ बोल्ने बानी छ भने तपाईँ के सोच्नुहुन्छ? कि परमेश्वरले उसको धर्म कर्म काण्डलाई स्वीकार गर्नुहुन्छ? भ्रष्टता, ठगी, गलत तरिकाले कमाएको धनले परमेश्वरको वा गरीब दुखीको सेवा गर्दा के परमेश्वर खुशी बन्नुहुन्छ होला? मित्र, धोकामा नपर्नुहोस्। परमेश्वरले झूठको कमाईबाट चढाएको दान, भेटी, दक्षिणा, पुण्य कर्महरूलाई स्वीकार गर्नुहुन्न। जीवित परमेश्वरले मानिसको हृदयमा सत्यता खोज्नुहुन्छ। उहाँले मानिसको बाहिरी धर्म कर्मलाई होइन, तर उसको हृदयको अवस्थालाई हेर्नुहुन्छ। धेरै मानिसहरूले प्रभु येशूमा विश्वास गर्न सक्दैनन्। किन? किनकि उनीहरूले आफ्नो जीवनका गलत कुराहरूलाई त्याग्न सक्दैनन्। अर्को कुरा यो पनि छ, कतिपय क्रिस्चियनहरूमा यस्तो धारणा पाइन्छ कि उनीहरू सोच्दछन् कसैको फाइदा हुन्छ भने सानो झूठ बोल्दा केही पनि हुँदैन भन्छन्। तर यस्तो विचार गलत हो। झूठ जस्तो जत्रो भए पनि परमेश्वरले त्यसलाई सहनुहुन्न। झूठ वास्तवमा पापको फल हो। पापी मानिसले झूठको सहारा लिएर आफ्नो जीवन चलाइरहेको हुन्छ। बाइबलले हामीलाई झूठ बोल्ने आचरण त्याग्ने सल्लाह दिन्छ। येशूमा विश्वास गर्ने मानिसहरूलाई अर्थ दिँदै परमेश्वरका दास पावलले भनेका छन्, कलस्सी 3:9, तिनीहरूले एउटाले अर्कोलाई नढाट, किनभने पुरानो मनुष्यत्वलाई त्यसका कार्यहरू समेत तिनीहरूले त्यागेका छौ। पुरानो मनुष्यत्व भनेको के हो? त्यो हामीले जन्मैदेखि लिएर आउने स्वभाव हो, पापको स्वभाव। त्यसलाई त्याग्नुपर्छ। प्रिय मित्र, परमेश्वरको आज्ञा मानेर जिउने कोशिश हामीले गर्न पर्दछ। याद गर्नुहोस्, झूठको कुरा गरे आज मैले तपाईँसित, यो पापको फल हो जसलाई हामीले त्याग्नुपर्छ। झूठले पाप जन्माउँछ, पापले विनाशमा पुर्याउँछ। हितोपदेश 12:22 लेखिएको छ, झूठ बोल्ने मानिसलाई परमेश्वरले घृणा गर्नुहुन्छ, तर इमानदार मानिससित उहाँ प्रसन्न हुनुहुन्छ। के तपाईँ सत्यको मार्गमा हिँड्न चाहनुहुन्छ? परमेश्वरको हात समात्नुहोस् र अघि बढ्नुहोस्। तपाईँको जीवन धन्यको अर्थपूर्ण जीवन बन्नेछ। याद गर्नुहोस्, यो जीवन जो तपाईँको हो, तपाईँको आफ्नै जीवन हो। आफ्नो जीवनको निम्ति असल कुरा रोज्ने तपाईँको आफ्नै हक, अधिकार र कर्तव्य पनि हो।
सत्यको कुराकानी गर्दा गर्दा समयले हामीलाई विदाई दिइसकेको छ। तर पनि यदि आजको कुराकानी सुनेर तपाईँको मनमा कुनै प्रश्न वा जिज्ञासा छन् भने मलाई निसंकोच लेख्नुहोस्, म अवश्य नै जवाब दिनेछु। पत्र व्यवहारको निम्ति हाम्रो ठेगाना हो कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ। कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ। मलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। परमेश्वरले तपाईँलाई प्रशस्त आशिष

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: तपाईमा ठूलो योग्यता छ। जयमसी तथा नमस्कार, म जमुना तामाङ। कार्यक्रम स्पार्क माई फेथको नयाँ संस्करण जीवनका क्षणहरूको अंक चारमा यहाँहरूलाई स्वागत छ। तपाईँको आफैले आफ्नो बारेमा कस्तो धारणा राख्नुहुन्छ? के तपाईँ परमेश्वरले तपाईँको बारेमा भन्नुभएको कुरामा विश्वास गर्नुहुन्छ, वा तपाईँको परिवार, साथीभाइ र अरू मानिसहरूले तपाईँको बारेमा के भन्छन् भन्ने कुरामा ध्यान दिनुहुन्छ? धेरै जस्तो मानिसहरूले अरूले आफ्नो बारेमा के भन्छन् भन्ने आधारमा आफ्नो बारेमा आफ्नो विचार बनाउने छनौट गर्छन्। यो एउटा ठूलो समस्या हो, किनभने मानिसहरूको विचार परमेश्वरले हाम्रो बारेमा के सोच्नुहुन्छ भन्ने भन्दा धेरै फरक हुन्छ। वास्तवमा धेरै पटक मानिसहरूले हामी प्राय बेकार र महत्वहीन छौ भन्ने सोच्छन्। हामीले उनीहरूलाई हामी आफ्नो बारेमा के विश्वास गर्छौ भन्ने कुरामा प्रभाव पार्न दिनु हुँदैन। बरु हामीले परमेश्वरले हाम्रो बारेमा के भन्नुहुन्छ भनेर सुन्न रोज्नुपर्छ। परमेश्वरले तपाईँलाई अद्भुत भन्नुहुन्छ, उहाँले तपाईँलाई महान भएको घोषणा गर्नुहुन्छ, र उहाँको इच्छा यो छ कि तपाईँले क्रिस्ट येशूमा भएको तपाईँको पहिचानलाई जान्नुहोस् र बुझ्नुहोस्। दोस्रो कोरिन्थीको पुस्तक 5:21, किनकि हामी उहाँमा परमेश्वरको धार्मिकता बन्न सकौं भनेर पाप नचिन्नु हुनेलाई परमेश्वरले हाम्रा खातिर पाप बनाउनुभयो। प्रिय श्रोता, यीशु ख्रीष्टलाई आफ्नो प्रभुको रूपमा स्वीकार गर्नेहरूका लागि बाइबलले भन्छ कि तिमीहरू परमेश्वरको नजरमा धर्मी छन्। तिनीहरूका विगतका पापहरू यीशु ख्रीष्टले तिनीहरूको पापको लागि क्रुसमा बगाउनु भएको रगतले धोइएका छन्। यद्यपि तपाईँलाई क्रिस्मा वास्तवमा को हुनुहुन्छ र तपाईँले आफ्नो बारेमा के विश्वास गर्न रोज्नुहुन्छ, ती दुई पूर्ण रूपमा फरक कुरा हुन सक्छन्। केही क्रिस्चियनहरूले यीशु ख्रीष्टले आफ्नो लागि के हासिल गर्नुभयो भनेर स्वीकार गरेका छैनन्। तिनीहरू विगतमा गरेका केही पापहरूको आधारमा आफूलाई हेर्न जारी राख्छन्। यो मानसिकताले तपाईँलाई आत्मिक रूपमा पछाडि राख्छ। यसले तपाईलाई परमेश्वरले तपाईँको लागि भण्डार गर्नुभएको सबै अद्भुत चीजहरू प्राप्त गर्नबाट रोक्नेछ। हामीले परमेश्वरको अनुग्रह र दयालाई चिन्नु अत्यन्तै महत्वपूर्ण छ। अनुग्रह त्यो हो जहाँ परमेश्वरले तपाईँलाई त्यो चीज दिनुहुन्छ जुन तपाईँ प्राप्त गर्न योग्य हुनुहुन्नथ्यो। दया त्यो हो जहाँ परमेश्वरले तपाईँले गलत गर्नुभएको कुराको लागि तपाईँलाई दोषी ठहराउनु भएन। जब यीशु ख्रीष्ट क्रुसमा मर्नुभयो, उहाँले तपाईँको सबै विगतका पापहरूको मूल्य तिर्नुभयो। श्रोता, आफूलाई परमेश्वरले तपाईँलाई जसरी हेर्नुहुन्छ त्यसरी नै हेर्ने छनौट गर्नुहोस्। आफूलाई त्यस्तो व्यक्तिको रूपमा हेर्नुहोस् जसको विगतका पापहरू यीशुले तपाईँको लागि क्रुसमा बगाउनु भएको रगतले पूर्ण रूपमा पखालिएका छन्। जब तपाईँ यीशु ख्रीष्टले सम्पन्न गर्नुभएको कामको कारणले तपाईसँग भएको विशाल मूल्यलाई चिन्न रोज्नुहुन्छ, तपाईँ आफ्नो शिर माथि उठाएर आफू बसेको समुदायमा हिँड्न सक्नुहुन्छ। तपाईँ आफैमा विश्वास गर्नुहुन्छ, किनकि तपाईँलाई थाहा छ कि परमेश्वरले तपाईँलाई क्रिस्मा के हुनको लागि सृष्टि गर्नुभएको थियो। दोस्रो कोरिन्थीको पुस्तक 5:17, यसकारण कोही क्रिस्मा छ भने त्यो नयाँ सृष्टि हो, पुरानो बिति गएको छ, हेर नयाँ आएको छ। यस क्षणमा तपाईँ भित्र परमेश्वरको धार्मिकता छ, यसले तपाईँलाई धेरै मूल्यवान व्यक्ति बनाउँछ। तपाईँले गर्नुभएको कामको कारणले होइन, तर यीशुले तपाईँको लागि गर्नुभएको कामको कारणले। त्यसैले जब तपाईँ अरूसँग अन्तर्क्रिया गर्नुहुन्छ, आफ्नो बारेमा यो विश्वास सृष्टि गर्नुभएको थियो। दोस्रो कोरिन्थीको पुस्तक 5:17, यसकारण कोही क्रिस्मा छ भने त्यो नयाँ सृष्टि हो, पुरानो बिति गएको छ, हेर नयाँ आएको छ। यस क्षणमा

0: परमेश्वरले तपाईँको बाटोमा अद्भुत मानिसहरू ल्याउनुहुनेछ ताकि तपाईँसँग तिनीहरूको मिठो र शक्तिशाली सम्बन्ध हुन सकोस्। एउटा सम्बन्ध जुन परमेश्वरको प्रेममा आधारित छ। प्रिय श्रोता, तपाईँ पूर्ण रूपमा सम्मान र माया पाउन योग्य हुनुहुन्छ। अरूले तपाईँको बारेमा के भन्छन् भन्ने कारणले होइन र तपाईँले गर्ने सबै कुरामा तपाईँ सिद्ध हुनुहुन्छ भनेर पनि होइन। हामी सधैँ गल्ती र पाप गर्नेछौ किनभने हामी हाम्रो शरीरमा कमजोर छौ। हामीलाई परमेश्वरको सामु योग्य बनाउने कुरा भनेको हाम्रो तर्फबाट येशू ख्रीष्टले सम्पन्न गर्नुभएको काम हो। सधैँ यो कुरालाई दावी गर्नुहोस्, ख्रीष्टमा तपाईँ को हुनुहुन्छ भनेर सम्झनुहोस् र परिवारका सदस्यहरू, छिमेकीहरू वा अरू कसैलाई तपाईँलाई अन्यथा भन्न नदिनुहोस्। परमेश्वरले तपाईँलाई सृष्टि गर्दा उहाँ के गर्दै हुनुहुन्थ्यो भनेर उहाँ जान्नुहुन्थ्यो र उहाँसँग तपाईँको जीवनको लागि एक महान उद्देश्य र योजना छ। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
1: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक शोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो रेडियो कार्यक्रम स्पार्क माई फेथ। मेरो विश्वासमा चमक ल्याउनुहोस्।
2: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
1: हवस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
3: अब प्रस्तुत हुँदैछ कार्यक्रम रोचक जानकारी, प्रस्तुता कुमार अब्राहमको साथमा।
4: जयमसी अभिवादन। गुड न्यूज एफएम बसिराख्नु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम रोचक जानकारीमा र आज एउटा यस्तो रोचक जानकारी तपाईँको निम्ति म राख्दैछु र प्रत्येक हप्ता कार्यक्रम रोचक जानकारीमा म रोचक सामग्री लिएर उपस्थित हुने गर्छु र आज पनि यस्तै महत्वपूर्ण कुरा राख्दैछु। यो चाहिँ भनेको नेपालमै केही समय अगाडि घटेको एउटा घटना। एउटा चिम्पू नामक कुकुर हरायो अनि त्यो कुकुरको बारेमा तपाईँले पनि देख्नुभयो होला, चर्चा परिचर्चा, कति ठाउँमा सूचना, कति ठाउँमा पोस्टर टाँसेर त्यो कुकुरलाई अति नै खोजी गरियो। चिम्पू हराएपछि खोजीको लागि रघुले सम्भव भएका सबै उपाय अप्नाएका छन्। प्रहरीले तालिम दिएका कुकुरबाट पनि खोजी गराए, वरपरका सीसीटीभी फुटेज पनि हेरे। चोबार क्षेत्रमा कहिलेकाहीँ चितुवा देखिने भएकोले चितुवाले लग्यो कि भन्ने शंकाले जंगलमा पनि खोजे। सामाजिक सञ्जाल फेसबुकमा राखिएको एउटा सूचनाले अहिले धेरैको ध्यान तानेको छ। भेट्टाउनेलाई 50,000 पुरस्कार। सूचनामा थप विवरण यस्तो छ, नाम चिम्पू, सानी खैरी केटी कुकुर, उमेर 11-12 वर्ष। उसको तौल, उचाइ, शरीरको बनावटदेखि लिएर साना साना चिनारीसम्म सूचनामा राखिएको थियो र छ। जस्तै उसको जुङ्गा सेतो छ, ढाडमा नरम बिर्खा जस्तो उठेको छ, निधारमा रातो टिका र घाँटीमा पोते जस्तो रङ्गी चङ्गी माला छ। यो सूचना राख्ने व्यक्ति हुन् ललितपुर इमाडोलका रघु आदित्य। उनको लागि चिम्पू सामान्य कुकुर मात्र होइन, 11 वर्षदेखि साथ दिँदै आएको साथी हो। 25 फागुनमा रघु आफ्नो जग्गा हेरचाह गर्न काठमाडौँको चोबार पुगेका थिए। राति करिब 9:30 बजेतिर चिम्पू चोबार गेट नजिकैबाट अचानक हरायो। त्यसपछि रघु आदित्यको दिनचर्या नै बदलिएको छ। उनी अहिले पनि चिम्पू भेटिन्छ कि भन्ने आशामा खोजीमै छन्। भन्छन् पालेको साथी अचानक हराउँदा कस्तो हुन्छ भनेर शब्दमा भन्न सकिँदैन। अहिले मेरो दिनचर्या उसलाई खोज्ने

खोज्नमा बितेको छ। चिम्पू हराएपछि खोजीको लागि उनले सम्भव भएका सबै उपाय अप्नाएका छन्। प्रहरीले तालिम दिएका कुकुरबाट पनि खोजी गराए, वरपरका सीसीटीभी फुटेज पनि हेरे। चोबार क्षेत्रमा कहिलेकाहीँ चितुवा देखिने भएकोले चितुवाले लग्यो कि भन्ने शंकाले जंगलमा पनि खोजे। चितुवाले लगेको भए पनि कतै न कतै हड्डी वा छाला भेटिनु पर्ने हो कि, तर केही पनि भेटेन। उनी भन्छन् ललितपुर प्रहरी प्रमुख एसएसपी भूविन्द्र भुगटीले हराएको कुकुर चिम्पू खोज्न प्रहरीले केनाई शाखाबाट तालिम प्राप्त कुकुर परिचालन गरे पनि फेला नपरेको बताए। कुकुर खोज्न घरधनी र पशु अधिकार कर्मी समेत प्रहरीमा निवेदन दिएका थिए। तालिम प्राप्त कुकुर सहित प्रहरी चोबारको जंगल र सम्भावित इलाकामा खटिए पनि केही पत्ता लगाउन भने सकेनन्। चिम्पूको खोजीमा सामाजिक सञ्जालमा सूचना राखेपछि फोन कल निकै आइरहेका छन्। धेरै मानिसले कुकुरको फोटो भनेर पठाएका छन्, तर ती मध्ये कुनै पनि चिम्पू होइन। चिम्पूलाई रघुले 2072 भूकम्प गएको 3 महिनापछि ललितपुर इमाडोल स्थित शिवटोल गेटमा भेटाएका थिए। एक युवतीले फोन गरेर एउटा कुकुर निकै बिजोक अवस्थामा छ भनेर खबर गरेकी थिइन्। उनी त्यहाँ पुग्दा चिम्पू ठेलागाडा मुनि डल्लो परेर ककरक्क परेर बसेको थियो। यतिखेर भने एउटा संगीत राख्न चाहन्छु, त्यसपछि भने फेरि बाँकी कुराकानी लिएर उपस्थिति हुने नै छौ।

टिम्पूको खोजी कहाँ भएन, रघु सड़कका कुकुर उद्धार गर्दै आइरहेका थिए। त्यसकारण पनि व्यवहारिष्य अवस्थामा कुकुर कसैले देख्दा उनलाई खबर गर्थे। छेउमा जाँदा निकै डराइन्, तर काखमा लिने बित्तिकै निदाई। त्यो समय निकै माया लाग्दै थियो। रघु भन्छन् त्यति बेला उनी चिम्पूलाई आफैसँग राख्ने पाल्ने सोचमा थिएन। कसैले राम्रोसँग पालोस् भनेर फेसबुकमा पोस्ट गरे, धेरैले पाल्ने इच्छा व्यक्त पनि गरे, कोहीले त लगेर पनि गए, तर केही दिनमै फिर्ता ल्याइदिए। उनले केही विकल्प नभएपछि आफूले नै राखेको बताए। त्यसपछि चिम्पू उनको जीवनको अभिन्न हिस्सा बन्यो। अविवाहित आदित्यका लागि चिम्पू साथी जस्तै बनिन्। चिम्पूको अभाव झेलिरहेका आदित्य भन्छन्, ऊ आएपछि मलाई कहिल्यै पनि साथीको कमी भएन, म जहाँ जान्थे उनलाई पनि त्यहीँ लगेर जान्थे। चिम्पूलाई राख्नको लागि उनले साइकलमै ग्यारेज बनाएका थिए। त्यतिखेर हिँड्ने गर्थे उनीहरू। चितवन, दोलखा, कालीचोक जस्ता स्थानमा सँगै रमाएका थिए अथवा सँगै गएका थिए। चिम्पू सुरुमै बिरामी पनि भइन्, एक प्रकारको रोग लागेको थियो। सामान्यत कुकुरको शरीरमा 1.5 लाख जति रक्त कोशिका हुनुपर्ने, चिम्पूको शरीरमा जम्मा 7,000 मात्र रहेको डाक्टरले बताएका थिए। त्यो अवस्थामा पनि आदित्यले उपचारमा कुनै कसर बाँकी राखेनन्। वर्षौंको साथपछि चिम्पू परिवारकै एक सदस्य बनिसकेको थिए। अहिले अचानक हराएपछि घरमै सुनसान भएको रघुले बताए, घर रित्तो भएको छ, अब मसँग खेल्ने हिँड्ने साथी छैन। निन्द्रामा पनि जससँग बिउजिन्छु ऊ कतैबाट फर्केर आउँछ कि भन्ने आशा अझै छ, रघु भन्छन्। आदरणीय श्रोता, कार्यक्रम रोचक जानकारीमा आज एउटा कुकुर चिम्पूको बारेमा एउटा यो रोचक जानकारी मैले यो तरिकाले बताए कि कुकुरलाई उहाँले यति माया गर्नुहुँदो रहेछ। कुकुरलाई भेट्नको लागि उहाँ चौकी जानु भएन कि, प्रहरीमा जानु भएन कि, सिसिटिभीका फुटेजहरू हेर्नु भएन कि, उहाँले केही कसुर बाँकी राख्नु भएन। यो एउटा रोचक घटना हो। मैले त अहिलेसम्म एउटा कुकुरको लागि मान्छेले यति धेरै गरेको कहिले पनि देखेको थिएन। त्यो भएर एकदमै रोचक, किनभने कुकुर पनि एकदमै विशेष थियो र नै। आज रघुजीले कुकुरको लागि कहाँ खोज्नु भएन, कहाँ सूचना ठाल्नु भएन, होइन? मैले पनि विभिन्न ठाउँमा देखिरहेको थिएँ टाँसेको। त्यो भएर यहाँबाट एउटा के कुरा चाहिँ बुझ्न सकिन्छ भने, एउटा जनावर त यति स्पेसल राख्छ भने मान्छे झन् कति स्पेसल हुन्छ। मान्छेलाई, पशुलाई त हामी कति धेरै माया गर्छौँ भने मान्छेलाई झन् धेरै हामीले माया गर्नुपर्ने रहेछ। रघुजीले जब 2072 सालमा त्यो कुकुरलाई व्यवहारिसे अवस्थामा भेट्नुभयो, कसैलाई दिन लाग्नु भएको थियो, कसैले लग्यो पनि, तर फर्काएर ल्याइदिए। त्यसपछि उहाँले आफ्नै परिवारको सदस्य बनाएर त्यसलाई पाल्नुभयो र उसले पनि एकदमै, कुकुरले पनि आफ्नो मालिकप्रति एकदमै वफादार थियो। त्यही भएर त उसले कुकुरको साउले उसलाई भुल्न सकेन। उसलाई भेट्नको लागि, उसलाई पाउनको लागि केही कसुर पनि बाँकी राखेन। यो एकदमै रोचक र अर्थपूर्ण जानकारी मैले तपाईँलाई दिएँ। अहिलेलाई भने एउटा अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

आदरणीय श्रोता, कार्यक्रम रोचक जानकारीबाट अहिलेलाई भने मैले विदा माग्नु पर्ने हुन्छ। जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै, र प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै कार्यक्रमबाट विदा हुन्छु। धन्यवाद, जय मसीह, नमस्कार।

0: नमस्कार सेनसेविका दिदी।
1: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहे कि त छौ नि?
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
0: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
1: हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
1: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: प्रभुले सिकाउनु भएको प्रार्थना। हे हाम्रा पिता जो स्वर्गमा बस्नुहुन्छ, तपाईँको नाम पवित्र होस्, तपाईँको राज्य आओस्, तपाईँको इच्छा स्वर्गमा जस्तो छ त्यस्तै यस पृथ्वीमा पूरा होस्। हामीलाई आज हाम्रो दैनिक भोजन दिनुहोस्। हाम्रो अपराध क्षमा गर्नुहोस् जसरी हामीले पनि आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौ। हामीलाई परीक्षामा पर्न नदिनुहोस् तर दुष्टबाट छुटाउनुहोस्, किनभने राज्य, पराक्रम र महिमा सदा सर्वदा तपाईँकै हुन्।

0: खै जन्मदर्ता दिनुहोस् त।
1: जन्मदर्ता गरेको छैन नि म्याडम।
0: लौ जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
1: हो र, मलाई त थाहा नै थिएन म्याडम।
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
1: पहिला कसैले भनेनन्?
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्मदर्ता गराउनुपर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: यीशुले भन्नुभयो, संसारको ज्योति म नै हुँ।
7: हेर
8: त रगतै रगत भो, म त त्यस्तो हेर्न नि सक्दिन।
7: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
8: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो। बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
7: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
8: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
3: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौं। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
4: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बाल बालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: गुड न्यूज एफएम 105.1।
10: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
11: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात् जोनी र साथीहरू।
12: पिताले बुझ्नुहुन्छ। नमस्ते तथा जयमसी, म जनी एरिक्सन टाडा। आज म तपाईँलाई यो कुरा सम्झाउन चाहन्छु कि परमेश्वरले तपाईँलाई बुझ्नुहुन्छ, साँच्चै उहाँले बुझ्नुहुन्छ। तपाईँको मिल्ने साथी, जीवन साथी वा आमा बाबु कसैले पनि तपाईँको मनको गहिरो चोटलाई प्रभुले जस्तो बुझ्न सक्दैनन्। भर्खरै भर्जेनिया नामकी एक महिलाले यो कुरा नयाँ ढंगले अनुभव गरिन् र मलाई यस बारेमा लेखिन्। उनी भन्छिन्, जनी, जब मेरो अपाङ्गता भएको छोरा जोसुआ बाल कक्षामा पढ्थ्यो, मैले एउटा यस्तो दृश्य देखे जुन म कहिले बिर्सन सक्दिन। जोसुआ अरूभन्दा फरक भएकै कारणले अर्को एउटा केटाले उसलाई थुकिदियो। त्यो देख्दा मेरो मुटु नै फुट्ला जस्तो भयो। एक आमाको रूपमा मलाई लाग्यो कि मेरो छोराले जीवनभर यसरी नै तिरस्कार भोग्नुपर्नेछ। म निकै दुखी भए र सोचे, म जस्तै अर्को अपाङ्ग बच्चाको आमा बाबु बाहेक कसैले पनि मेरो यो पीड़ा बुझ्न सक्दैन। मलाई परमेश्वरसँग रिस पनि उठ्न थाल्यो। मलाई लाग्यो, परमेश्वर मबाट धेरै टाढा हुनुहुन्छ र मेरो बच्चाको यो पीड़ामा उहाँलाई कुनै वास्ता छैन। भर्जिनिया अगाडि भन्छिन् कि धेरै वर्षपछि उनी एउटा समूहसँग इजरायलको भ्रमणमा थिइन्। त्यहाँ शिक्षकले मर्कुस 15 अध्यायको 16 पददेखि पढ्न थाल्नुभयो, जहाँ लेखिएको छ, सिपाहीहरूले येशूलाई दरबारभित्र लगे। उनीहरूले उहाँलाई बैजनी रंगको लुगा लगाइदिए, काँडाको मुकुट उनेर उहाँको शिरमा राखिदिए। उनीहरूले उहाँलाई गिल्ला गर्दै, हे यहुदीहरूका राजा, प्रणाम भन्न थाले। उनीहरूले पटक पटक उहाँको शिरमा लौरोले हिर्काए र उहाँमाथि थुके। त्यसपछि उहाँलाई क्रुसमा टाँग्न बाहिर लगे। जब भर्जिनियाले मर्कुस 15 यो वचन सुनिन्, उनले धेरै वर्ष अघिको त्यो दिन सम्झिन् जब उनको छोरालाई जिस्काइएको थियो र थुकिएको थियो। अचानक उनले महसुस गरिन्, हो, पिता परमेश्वरले मेरो पीड़ा बुझ्नुहुन्छ। उहाँ उनको वा उनको बच्चाको पीड़ाबाट टाढा हुनुहुन्न थियो। एक त येशुकी आमा मरियमले पनि त्यही पीड़ा भोगेकी थिइन् होला जब आफ्नै सन्तानलाई अपराधीहरूले अपमान र गिल्ला गरेका थिए। तर मरियमको पीड़ा भन्दा पनि ठूलो पीड़ा स्वर्गका पिताको थियो। भर्जिनियाका आँखा रसाए किनकि उनले पहिलो पटक यो कुरा बुझिन् कि पिता परमेश्वर उनको दुःखसँग पूर्ण रूपमा एकाकार हुनुहुन्छ। जब उहाँले आफ्नै पुत्रलाई त्यति धेरै क्रूरता र कठोरताका साथ व्यवहार गरिएको देख्नुभयो पिताको हृदय पक्कै पनि रोएको हुनुपर्छ। यो विचारले मात्र भर्जिनियालाई ठूलो सान्त्वना दियो। उनले महसुस गरिन् कि यो शान्ति सिधै स्वर्गबाट आएको थियो र किनकि यो परमेश्वरको सान्त्वना थियो उनको मनको बोझ हट्यो र पीड़ा कम भयो। मित्रहरू, हुनसक्छ तपाईँ पनि आफ्नो अपाङ्गता भएको बच्चाको कारणले गहिरो चोटमा हुनुहुन्छ। यदि तपाईँको बच्चाको कोही साथी छैन भनेर तपाईँ दुखी हुनुहुन्छ भने हिम्मत नहार्नुहोस्। यशुलाई पनि उहाँको सबैभन्दा ठूलो खाँचोको बेला सबैले छोडेका थिए र उहाँ एक्लो हुनुहुन्थ्यो। यदि तपाईँको बच्चालाई कसैले खेप्दा तपाईँलाई पीड़ा हुन्छ भने यो जानेर प्रार्थना गर्नुहोस् कि तपाईँको स्वर्गका पिताले यो सबै कुरा ठ्याक्कै बुझ्नुहुन्छ। उहाँ तपाईँको साथमा हुनुहुन्छ। उहाँले दिनुहुने अनुग्रहले तपाईँको मात्र होइन तपाईँको बच्चाको हृदयलाई पनि निको पार्न सक्छ। तपाईँ जुनसुकै दुःखमा हुनुभए पनि यो जान्नुहोस् कि परमेश्वरले बुझ्नुहुन्छ र किनकि उहाँले बुझ्नुहुन्छ उहाँले तपाईँको आवश्यकता अनुसार दिनुहुने अनुग्रह पूर्ण अचूक र हरेक समस्यामा मलम लगाउने खालको हुन्छ। आमेन।
13: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाढाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एण्ड फ्रेन्ड्स अर्थात् जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 9802408470। आशाको सन्देश नेपाल, नखु, ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौ। अहिलेलाई भने बिदा हुन्छौ। जय मसीह।
0: नमस्ते डाक्टर सर।
14: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ। के गर्ने होला?
14: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
14: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
14: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
14: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
15: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
16: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
1: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुसी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मानसिक समस्याबाट बच्ने उपायहरू,
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं,
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं,
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं,
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ,
1: असल साथीहरूसँग मात्रै संगत गरौं,
0: मादक पदार्थ र लागू औषध सेवन नगरौं,
1: नियमित स्वास्थ्य परीक्षण गरौं, मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं,
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1
1: अब सुन्नुहोस् पूरा समाचार।
2: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नून सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
2: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
2: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
1: मद्यपान र धूम्रपान सेवन नगरौं।
2: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: के तपाईहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
5: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्।
4: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
5: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त।
4: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा।
5: चर्च, सोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
4: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
5: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 98514-241-41, 98514-241-41। रेस नम्बरमा तपाईँले कल, एसएमएस, वाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.ledinepal.com।
1: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
1: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
1: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
1: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
7: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक, ललितपुर।
8: प्रोप्राइटर सानु सापकोटा, 01-52-02-54, 01-52-02-54 र 98-511-25-38, 98-511-25-38।
0: गुड न्यूज एफएम 105.1।
2: अब प्रस्तुत छ कार्यक्रम थ्याङ्क यू गुड न्यूज।
9: जयमसी नमस्कार, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएमलाई ट्युन गरेर बस्नुभएका सम्पूर्ण श्रोता मित्रलाई र कार्यक्रम गुड फ्राइडे अथवा असल शुक्रबार लिएर प्राविधिक मित्र सन्ध्याजीसँगै म ज्ञानो हामी उपस्थित भइसकेका छौं र गुड फ्राइडे अथवा असल शुक्रबार शुक्रबारको यसी समयमा प्रसारण हुँदै आइरहेको छ र तपाईँहरूले गुड न्यूज एफएमको प्रसारणमा सुनेर साथ दिन सक्नुहुनेछ। गुड न्यूज एफएमको प्रसारणलाई सुन्नको लागि यदि तपाईँहरू रेडियो मार्फत सुन्न चाहनुहुन्छ भने चाहिँ तपाईँहरूले गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट सुनेर साथ दिन सक्नुहुनेछ र गुड न्यूज एफएमको फेसबुक पेजबाट पनि तपाईँले सुन्न सक्नुहुन्छ। त्यसको लागि चाहिँ गुड न्यूज एफएमको फेसबुक पेज र युट्युबबाट चाहिँ तपाईँहरूले गुड न्यूज एफएम 105.1 मेगाहर्ज गर्नुभयो भने कतिवटा प्रसारणहरूलाई युट्युबमा पनि र कतिवटा प्रसारणलाई फेसबुकको प्रसारणमा पनि सुनेर साथ दिन सक्नुहुनेछ। तपाईँहरू जहाँसुकै हुनुहुन्छ

शुक्रबारलाई पनि महत्वपूर्ण तरिकाले बनाउनु भएको छ। परमेश्वरको वचन अनुसार चाहिँ शुक्रबारको दिन अझै विशेष कुराहरू त्यहाँ भएका छन्। येशु ख्रिस्टले तपाईँ मेरो निम्ति गर्नुभएको बलिदानको विषयमा हामी शुक्रबारकै दिनलाई हेर्न सक्छौ र उहाँ चाहिँ पुनरुत्थान हुनुभएको कारणले गर्दाखेरि चाहिँ उहाँलाई चाहिँ त्यो फ्राइडेलाई पनि एउटा असल फ्राइडेको रूपमा लिएको छ र उहाँले गर्नुभएको बलिदानद्वारा चाहिँ तपाईँ र मैले पाप क्षमा पाएका छौं। त्यो कारणले गर्दा पनि यो असल शुक्रबार भएको छ र फ्राइडेको दिन नेपालभित्रै हुनुहुन्छ भने चाहिँ तपाईँहरू कतिजनाको हाफ छुट्टी हुन्थ्यो तर अहिले पछिल्लो समय आइतबार छुट्टी हुने भएको कारणले गर्दा फुल ड्युटीमै तपाईँहरू हुनुहुन्छ होला। कतिवटा अझै पनि त्यही हाफ छुट्टीमा हुनुहुन्छ। अथवा शुक्रबार भन्ने बित्तिकै चाहिँ शनिबार त पक्कै पनि बिदा हुने भएको कारणले गर्दा एक किसिमको खुसी मानिसलाई हुन्छ नै र एकदमै कामसँग मोनोटोनस भएर भन्न खोजेको होइन र पनि मानिसहरूलाई अलिकति केही कुरामा ब्रेक अथवा भनौँ एउटा हुन्छ नि एक दिनको छुट्टी लामो छुट्टी भयो भने त छुट्टीको नि महत्व हुँदैन होला। बरु म कामै गरिरहन्थ्यो छुट्टी चाहिँ नभइदिए हुन्थ्यो भन्नेहरू पनि हुनुहुन्छ कि कतिपटक त्यो काम नपाएको समयमा तर फेरि हामीलाई काम पाइसकेपछि चाहिँ फेरि छुट्टी भइदिए हुन्थ्यो भन्ने हुन्छ। हामी मानव जाति नै यस्तै छौँ। मैले भन्न खोजेको चाहिँ फ्राइडे भन्ने बित्तिकै हामी नेपालमा बस्नेहरूको लागि चाहिँ स्याटरडे छुट्टी हुन्छ, संगति हुन्छ, साथीभाइसँग भेट हुन्छ, परमेश्वरसँग आराधनासँगै मानिसहरू धेरै मानिसहरू सँग चर्चमा भेट भएर गर्न पाइन्छ, सेवा संगतिमा गर्न पाइन्छ भन्ने एउटा उत्साह हामीलाई लाग्छ र फ्राइडेमा छौँ। आशिष र उत्साहका कुराहरू हामी बाँड्छौँ यसमा। पक्कै पनि परमेश्वरले तपाईँलाई आशिष दिनुभएको छ, उत्साह नै दिनुभएको छ। यो उत्साह हाम्रो लागि मात्रै होइन, हामीलाई परमेश्वर जे दिनुभएको छ त्यसमा चाहिँ के भन्नुभएको छ भन्दाखेरि चाहिँ तिमीले रोप्यौ भने त्यसको कटनी गर्न सक्छौ भन्नुभएको छ। एउटा दाना रोप्यौ भने एउटा दानाबाट थुप्रो फल्छ नि, एउटा दाना रोपेर एउटै दाना फल्ने फलहरू पनि होला, कमै होला तर त्यसको विशेषता फरक होला। तर रोपिसकेपछि त्यसको धेरै ठूलो विशेषता छ, रोप्नुपर्छ भनेर चाहिँ हामीलाई परमेश्वरले सिकाउनु भएको छ। चाहे त्यो तीनजना नोकरहरूको विषयमा, सिक्काको विषयमा होस् अथवा अन्नको विषयमा होस्, रोप्नुपर्छ है। पाको कुरा रोप्यो भने तिमीहरूले कटनी गर्छौ, कटनी गर्दा मानिस खुसी हुन्छ कि, एकचोटि पाउँछौ फेरि रोपिरह्यौँ रोपिरह्यौँ भने पटक पटक हामीले कटनी गर्ने भयौँ नि त। त्यो कारणले गर्दा चाहिँ यो चाहिँ प्लस मात्रै होइन कि, इन्टू हुँदै जानुपर्छ अथवा भनौँ मल्टिप्लाई हुँदै जानुपर्छ, टू प्लस टू फोर मात्रै होइन, इन्टू गर्दै अझै धेरै हुँदै जानुपर्छ भन्ने पनि छ होइन। त्यो कारणले गर्दा चाहिँ तपाईँलाई म यही नै उत्साह दिन चाहन्छु। आशिष पनि तपाईँले कटनी गर्न सक्नुहुन्छ, आशिष पनि रोप्नुहोस्। मैले एउटा लेख पढेको थिएँ कि विदेशमा कुनै एउटा देशमा चाहिँ समयको पनि बचत गरिन्छ अरे, अनि आफ्नो बल हुँदा आफ्नो क्षमता हुँदा चाहिँ आफूले समय खाली हुँदा चाहिँ अरूलाई त्यो विभिन्न किसिमको सहायता गरेर हुन्छ कि होइन। जस्तो एउटा यङ एजको व्यक्ति छ, त्यो व्यक्ति चाहिँ अलि ओल्ड एजको व्यक्तिकोमा गएर उसलाई सेवा गरेर हुन्छ कि कसरी हुन्छ, त्यो समयको बचत गर्छ अरे कि, उसले त्यहाँ गएर इन्भेस्ट गर्छ अरे आफ्नो बल हुँदा फेरि आफूले सक्दा फेरि चाहिँ, अनि ऊ त्यो एउटा कुनै ब्याङ्क जस्तै गएर डिपोजिट हुन्छ अरे कि समयको, यति घण्टा त्यहाँ काम गरेको आवर बेसिसमा चाहिँ त्यहाँ डिपोजिट हुन्छ अरे, अनि पछि चाहिँ ऊ पनि उसले गर्न नसक्दा फेरि ऊ अब हुनसक्छ कुनै कारणवश गर्न नसक्ने पनि हुनसक्छ, वृद्ध भएर गर्न नसक्ने पनि हुनसक्छ। त्यो समयमा चाहिँ फेरि त्यहाँको व्यक्तिहरू फेरि आएर होइन त्यो त्यहाँ चाहिँ सुविधा हुन्छ अरे, ब्याङ्कबाट पैसा निकालेको जस्तै अथवा पछि डिपोजिट गरेको पैसा निकालेको जस्तै त्यो खालको चाहिँ इन्भेस्ट गर्न पाइन्छ अरे त्यहाँनिर, अनि पछि चाहिँ त्यो रिटर्नमा पाइन्छ अरे भनेको जस्तै। आज तपाईँले पाउनुभएको आशिष, तपाईँको अनुभव, तपाईँले काम गर्दै गर्नुभएको सिपका कुराहरू होइन, जस्तो मैले चाहिँ यो गर्दा फेरि यो भएको थियो, मैले चाहिँ यसरी प्रार्थना गर्दा मैले यसरी उत्तर पाएको थिएँ, परमेश्वरको वचनलाई अध्ययन गर्दै गर्दा फेरि चाहिँ मलाई ढाडस मिलेको थियो, सान्त्वना मिलेको थियो, तपाईँ पनि गर्नुहोस् भनेर यस समय तपाईँले परमेश्वरको वचनबाट आफ्नो जीवन भोगाईबाट अथवा तपाईँको परिवारमा, तपाईँको मण्डलीमा, छर छिमेकमा, अहिले देशमा भइरहेको कुरामा पनि तपाईँले यो कुरा चाहिँ बाँड्न सक्नुहुन्छ। तपाईँ आफ्नो देशको लागि कस्तो किसिमको प्रार्थना गर्नुभएको थियो अनि अहिलेको चाहिँ जुन प्रकारको माहौल छ त्यो तपाईँले पाउनुभयो, तब त्यसमा चाहिँ फेरि नकारात्मक कुरा चाहिँ नगर्नुहोला, सकारात्मक कुराहरू तपाईँले गर्न सक्नुहुनेछ। 4470754 हाम्रो स्टुडियोको नम्बर रहेको छ, वाट्सएप नम्बर चाहिँ 9802344646 रहेको छ, तपाईँले फोन कल गर्नुहोस्। तपाईँले पाउनु भएको अहिले तपाईँको त्यो समयको बचत गर्नुहोस्,
संसारमा अथवा नियम नेपालमा त त्यो नियम छ छैन, पाइन्छ पाइँदैन, तर परमेश्वर

त्यो तपाईँले समयको इन्भेस्ट गरेको पनि दिनुहुन्छ। तपाईँको आफ्नो गवाही तपाईँले पाइरहनु भएको भइरहेको कुरा तपाईँले दिनुभयो भने त्यसको रिटर्न चाहिँ परमेश्वरले दिन्छु भन्ने ग्यारेन्टी गर्नुभएको छ। यो समय तपाईँहरूको लागि शुरूआतमा र गीतको साथमा तपाईँहरूलाई दिन चाहन्छु। गीतपछि भने म आउने नै छु।

हजुर, निकै नै आशिष मै गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। आराधनाले भन्ने गीतको बोल रहेको थियो, निकै नै आशिषमय गीत। र भर्खरै मात्र रेडियो ट्युन गर्दै हुनुहुन्छ भने चाहिँ यो हो गुड न्यूज एफएम र गुड न्यूज एफएमको प्रसारणमा तपाईँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम गुड फ्राइडे। र म ज्ञानु तपाईँहरूलाई साथ दिइरहेकी छु र तपाईँहरूले पनि फोन कल गरेर मलाई साथ दिन सक्नुहुन्छ। यो समय तपाईँहरूको लागि हो, आशिष र उत्साहका कुराहरू हामीले बाँड्ने गर्छौं यस कार्यक्रममा। तपाईँसँग पनि थुप्रै आशिषका कुराहरू छन् होला। कहिलेकाहीँ चाहिँ के लाग्छ भन्दाखेरि चाहिँ हामी निराश भयौं भने चाहिँ सबै कुरा नै केही पनि छैन जस्तो लाग्छ कि केही कुराले हामीले सबै कुरा पाइरहेको छौं। हामीलाई थाहा छ हामीसँग परमेश्वर हुनुहुन्छ र सबै कुराको समय छ भन्ने कुरा पनि हामीलाई थाहा छ र पनि हामी कहिलेकाहीँ निराश हुन्छौं, किन मलाई अनि किन यो चाहिँ भएन भन्ने खालका कुराहरू हामी गर्छौं। अनि हामी कतिपटक तुलना पनि गर्छौं, कतिपटक हामी आफै पनि निराश हुने गर्छौं। मानिस चाहिँ कस्तो पनि छ एउटा भन्दाखेरि चाहिँ हामी मानिस कस्तो छौं भन्दाखेरि चाहिँ हुँदा मात्रै खुसी हुन सिकेका छौं कि कतिपटक हामीले, कतिपटक चाहिँ नहुँदा पनि खुसी हुनुपर्छ भन्ने कुरा सिकेका छैनौँ। हुन त यो शब्द अलि भारी भारी पनि हुन सक्छ, नहुँदा त कसरी खुसी हुने त भन्ने हुन सक्छ। नहुने भन्ने भन्न खोजेको चाहिँ कहिलेकाहीँ नहुने भन्ने पाटोले पनि हुनुको अर्थ बुझाउँछ नि त, होइन? कतिवटा कुराहरू चाहिँ एउटाको महत्व बुझाउनको निम्ति अर्को एकदम महत्वपूर्ण कुरा छ। तपाईँलाई भोक अथवा केही कुरा खानको लागि तपाईँलाई भोक लाग्नुपर्छ कि तपाईँले पानी खानको लागि तपाईँलाई प्यास लाग्नुपर्छ, अथवा भनौ तपाईँ तिर्खै नलागिकन, हुन त अहिलेको समय चाहिँ कस्तो समय छ भन्दाखेरि चाहिँ भोकै नलागे पनि घर हेरेर खाने, तिर्खै नलागे पनि टाइम हेरेर पानीहरू पिउनुपर्छ भनेको छ भनेर पिउने भन्ने हुन्छ। तर तपाईँलाई प्यास लागेर पानी पिउनु भयो भने चाहिँ त्यो प्यास मेटाउँदाखेरि तपाईँले कस्तो किसिमको त्यो तृष्णा, त्यो तृषित हृदयलाई त्यो मेटाउँदाखेरि चाहिँ तपाईँको आनन्द फरक हुन्छ कि। अनि कतिवटा कुरा एकअर्कासँग रिलेटेड छ, कतिवटा कुरा आवश्यक छ। हामीलाई भोकै लाग्नु, भोकै नलागेको भए त हामी यति धेरै कामै गर्दैनथ्यौँ होला। कति धेरै कनेक्टेड छ कि यो कुरा। मैले त्यस्तो धेरै ठुलो कुरा गर्न खोजेको चाहिँ होइन, तर मैले भन्न खोजेको चाहिँ परमेश्वरले राखिदिनु भएको कुराको चाहिँ अर्थ छ है, मिनिङ छ। कुनै पनि मिनिङलेस कुराहरू परमेश्वरले राखिदिनु भएको छैन। सुख पनि उहाँले राखिदिनु भएको छ, दुःख पनि छ, आँसु पनि छ, हाँसो पनि छ, सबै कुराहरू छ र त्यसको एउटा अर्थ छ। हामीलाई परमेश्वरले रुनको निम्ति पनि रुनको लागि मात्रै बनाउनु भएको होइन, दुःखको लागि मात्रै बनाउनु भएको पनि होइन। तर कतिपटक हामी मानिस साथी चाहिँ हामीलाई सबै कुराहरू छ अनि त्यो छैन भने हामी परमेश्वरको नजिक पनि जाँदैनौँ र हामी आफै पनि महत्व बुझ्दैनौँ कि। हामी बिग्रिन्छौँ कतिपटक कतिवटा कुराले। हामीलाई ठिकमा ल्याउनु छ, हामीलाई सबैको कुरा भ्यालु बुझाउनु छ, परमेश्वर को हुनुहुन्छ भन्ने कुरा थाहा गराउनु छ र परमेश्वर कति महान हुनुहुँदो रहेछ भन्ने कुरा थाहा गराउनु छ। इजरायलीहरूको जीवनमा हेर्नुहोस् न, परमेश्वरले गर्नुभएका सबै कुराहरू उनीहरूले देखेका थिए। देख्दा देख्दै पनि सानो एउटा भनौँ न भोकमा एउटा कतिवटा कुराहरूमा चाहिँ उनीहरू गनगनाएका छन् कि परमेश्वर दिनुहुन्छ भन्ने कुरा पनि थाहा छ। यात्रामा कठिनाई पनि हुन्छ है, यात्रामा अभाव पनि हुन्छ है भन्ने कुरा चाहिँ परमेश्वर सिकाउन चाहनुहुन्छ। यात्रामा सुख मात्रै हुन्छ, जीवनको यात्रामा खालि प्रशस्तै मात्रै हुन्छ भने त हामी त कति छिटै परमेश्वरलाई भुल्छौँ कि फेरि। नत्र भने त परमेश्वर हामीलाई कति धेरै प्रेम गर्नुहुन्छ र उहाँले हामीलाई प्रशस्तै प्रशस्ततामा पनि राख्न चाहनु सक्नुहुन्छ पनि राख्न चाहनु पनि हुन्छ। तर मानवीय स्वभाव हेर्नुहोस् न, मैले हिजो मात्रै एकजना व्यक्तिबाट सुनेको थिएँ, एकजना नियमित मण्डली आउने व्यक्ति जसले चाहिँ पसल चाहिँ एकदमै राम्रोसँग चलोस् है भनेर प्रार्थनाको विषय राख्नु भएको थियो अरे कि। अनि उहाँहरू सबैजनाले सुनिसकेपछि प्रार्थना गरिदिनु भयो, उहाँको पसल यसरी चल्यो रे, यति धेरै चल्यो रे कि उहाँ शनिबार पनि सङ्गति आउन छोड्नु भयो अरे कि। अनि त्यहाँको लिडरले अथवा विश्वासीहरूले उहाँलाई सोध्नु भयो अरे, तपाईँ मण्डली आइरहनु भएको छैन, सङ्गति आइरहनु भएको छैन, किन आउनु भएन, सन्चो भएन कि, गाह्रो भयो कि, केही भयो कि भनेर सोध्दै गर्दा प्रार्थनाको विषय केही छ कि भन्दा, परमेश्वरले आशिष दिनुभयो, म त मण्डली आउनै भएन भनेर भन्नुभयो अरे।
यसलाई नकारात्मक रूपमा जोड्न खोजेको चाहिँ होइन, तर परमेश्वरले हामीलाई भन्नुभएको छ दिनसम्म काम गर, सातौं दिन विश्राम हो भनेर। तपाईँ जुन जुन ठाउँमा हुनुहुन्छ, जहाँ जहाँ हुनुहुन्छ, तपाईँले समयको पनि दशमांश परमेश्वरलाई दिनुपर्छ भन्ने कुरा सिकाउनको लागि चाहिँ परमेश्वरले भनिरहनु भएको छ बारम्बार, र पनि हामी मानिसहरू बुझ्दैनौँ। यो परमेश्वरले काम दिनुभयो भने चाहिँ शनिबारै व्यापार धेरै हुन्छ, शनिबारै सबैको छुट्टी हुन्छ, शनिबारै मान्छे आउँछन्, शनिबारै रेडी गर्छु भन्नेतिर हामी लाग्छौँ कि। अनि त्यो कारणले गर्दा हाम्रो जीवनमा सुख पनि छ है, दुःख पनि छ है, कतिवटा कुरा चाहिँ प्राकृतिक नेचर नेचुरली छ है, जन्म पनि छ, मृत्यु पनि छ, हाँसो पनि छ, एउटा रोदन पनि छ भन्ने कुरा चाहिँ उहाँले सम्झाउन चाहनुहुन्छ कि यो चाहिँ एउटा नर्मल कुरा हो, नेचुरल कुरा हो, यसलाई तिमीले स्वीकार्नुपर्छ भन्ने कुरा सिकाउनको लागि पनि उहाँले यो बाटोहरू भएर जान दिनुहुन्छ। अनि त्यो कारणले गर्दा तपाईँहरू यो अवस्थामा तपाईँलाई लाग्छ होला, यो चाहिँ मेरो आशिष बाँड्ने समय होइन, म अलि दुःखमा छु, अथवा त्यो दुःखमा पनि तपाईँसँग परमेश्वर हुनुहुन्छ नि त, तपाईँलाई कसरी ओभरकम हुनलाई सहायता गर्नुभयो, तपाईँले कसरी त मानवीय स्वभावमा अथवा मानवीय सामर्थ्यमा सोच्ने हो भने त कुनै कष्ट आइसकेपछि त्यो मान्छे बाँच्नै नसक्नुपर्ने हो, त्यो मान्छे फेरि ओभरकम हुन्छ नि, त्यो मान्छे फेरि जीवन जिउनुपर्छ भनेर उत्साह दिनुहुन्छ नि उहाँले, र फेरि त्यो व्यक्ति बिर्सिँदै जान्छ नि, त्यो व्यक्तिले फेरि एउटा नयाँ जीवन अथवा नयाँ तरिकाले जीवन जिउनुपर्छ भनेर पनि उहाँले सिकाउनु भएको, शब्दमा मात्रै बयान गर्नु भएको छैन नि, उहाँले त्यो सामर्थ्य पनि दिनुहुन्छ नि, त्यो सामर्थ्य पनि तपाईँले बाँड्न सक्नुहुन्छ यो समय, तपाईँको कष्टमा तपाईँको गाह्रो अवस्थामा तपाईँसँग प्रभु कसरी बोल्नुभयो, वचनबाट बोल्नुभयो, व्यक्तिबाट बोल्नुभयो, तपाईँ आफैले त्यो कुरालाई महसुस गर्नुभयो, हृदयबाट तपाईँका ती क्रन्दनहरू त्यो पीड़ाहरू कसरी उहाँले शान्तिमा परिणत गर्नुभयो त भन्ने कुरालाई पनि तपाईँले सेयर गर्न सक्नुहुन्छ होइन। सबै कुरा पाउँदा मात्रै आशिष हुँदैन भनेर कतिजनाले भन्नुहुन्छ, तर त्यसलाई चाहिँ गलत वेबाट मानिसले व्याख्या गरेको पनि देख्छु कि म स्वार्थको लागि गरेको, अनि कहाँ पाइन्छ त सबै कुरा कहाँ दिन सक्छु त म तिमीलाई भनेर आफूलाई आफ्नो खुसीको लागि गर्ने होइन कि, त यो चाहिँ परमेश्वरको राज्यको लागिको कुरा गर्दैछु, परमेश्वर दिने शान्तिको विषयमा कुरा गर्दैछु। अनि तपाईँ कुन अवस्थाबाट भएर जानुभएको छ, तपाईँ अभावबाट भएर जानुभएको छ भने पनि तपाईँले यो समय आशिष बाँड्न सक्नुहुन्छ होइन। अभावमा कसरी आशिष हुन्छ भन्नुहुन्छ होला, अभावमा पनि शान्ति छ, अभावमा पनि परमेश्वरले हामीलाई बोकिराख्नु भएको छ, अभाव पनि उहाँले देख्नु भएको छ। र हामी अयुबको जीवनलाई हेरौँ न, उनको त्यो पीड़ामा के परमेश्वर उनीसँग हुनुहुन्थेन र हुनुहुन्थ्यो नि, त्यही प्रष्टै लेख्नु भएको छ परमेश्वर त्यहाँनिर हुनुहुन्थ्यो, र पनि अयुबलाई कस्तो कष्ट भएको छ नि, तर अन्तमा उहाँले उहाँ अयुबलाई गर्नुभएको प्रेम जुन छ नि, अयुबले चाहिँ परमेश्वरले छोड्दै छोडेका छैनन्, तर हामीले यो चाहिँ गर्नुपर्छ, हाम्रो कष्टमा पनि हाम्रो गाह्रो अवस्थामा पनि हामीले हाम्रो परमेश्वरलाई चाहिँ छोड्नु हुँदैन, र उहाँले पनि हामीलाई छोड्नुहुने छैन, उहाँले त हामीलाई कहिल्यै छोड्नु भएको छैन, र पनि हामीले छोड्यौँ भने चाहिँ हामी एक्लो हुन्छौँ नि त, त्यो कारणले गर्दाखेरि चाहिँ हामीले हाम्रो हृदयमा हाम्रो हृदयको सिंहासनमा चाहिँ राख्ने भनेको परमेश्वरलाई नै हो। यो समय अलग गीतको साथमा तपाईँहरूलाई दिन चाहन्छु, आज तपाईँहरू एकदम व्यस्त हुनुहुन्छ जस्तो छ, फोन कलहरू आइरहेको छैन, तपाईँहरूले फोन गर्न सक्नुहुन्छ, मौसम अलिकति चेन्ज छ, तपाईँहरू घरमै पनि हुन सक्नुहुन्छ अथवा व्यस्ततामा हुनुहुन्छ भने पनि सुनेर साथ दिनुहोस् भन्ने उत्साहमा दिन चाहन्छु, र फोन कल पनि गर्न सक्नुहुनेछ।

0: हजुर, निकै नै आशिषमय र सन्देशमूलक गीत रहेको थियो। हामीले लाने केही पनि होइन, हामी लिएर पनि केही आएका थिएनौ र समयलाई खेर नफालौं, समयमा नै हामीले चाहिँ परमेश्वरको महिमा हुने कुराहरू चाहिँ गर्नुपर्छ भनेर यो गीतले हामीलाई सन्देश दिइरहेको थियो। र साँच्चै नै हामीले यो कुरामा ध्यान पनि दिनुपर्छ, हामीलाई परमेश्वरले उद्देश्य सहित यो संसारमा ल्याउनु भएको छ, उहाँले सबै कुराहरू दिएर भनौँ न एक किसिमले उहाँको महिमाको निम्ति चाहिने कुराहरू दिएर पठाउनु भएको छ, र पनि हामी त्यो कुरालाई चाहिँ परमेश्वरको महिमाको निम्ति चाहिँ लगानी गरेका छौँ कि छैनौँ भन्ने कुरा सबभन्दा महत्वपूर्ण कुरा हो। हामी आफ्नै बुद्धिमा, बलमा, होइन हाम्रो आफ्नो एजुकेसनमा, हाम्रो आफ्नो लेभलमा, हाम्रो आफ्नो कुरामा हामी गमन्द गरिरहेका छौँ कि, अथवा भनौँ यसको सबै श्रेय चाहिँ परमेश्वरलाई दिएर हामी एउटा नम्रताको लाइफ जीवन जिउने प्रयास गरिरहेका छौँ, यो चाहिँ सबभन्दा महत्वपूर्ण कुरा हो। र गुड फ्राइडेमा हुनुहुन्छ, आशिष र उत्साहका कुराहरू बाँडिरहेका छौँ हामीले, यो समय तपाईँहरूले पाउनुभएका आशिषहरू, उत्साहका कुराहरू, कसैलाई चाहिँ होइन केही कुराहरू मैले पाएको कुरा अरूलाई दिन्छु, म इन्भेस्ट गर्छु, म चाहिँ लगानी गर्छु, अथवा म सहायता गर्छु भन्नु चाहनुहुन्छ भने चाहिँ हाम्रो टेलिफोन नम्बर एकदमै खुल्ला रहेको छ, 4747077075 हो, र हाम्रो वाट्सएप नम्बर रहेको छ 9800234466 छ, 9802344646 तपाईँहरूले फोन कल गरेर आफ्ना आशिष र उत्साहका कुराहरूलाई बाँड्न सक्नुहुनेछ। र मैले यो कार्यक्रममा भन्दै पनि आएकी छु, हामीले दशमस रुपियाँ पैसाको मात्रै होइन, हाम्रो बिजनेसको मात्रै होइन, हामीले कमाएको पैसाको मात्रै होइन, हामीले पाएको समयको पनि, यो चाहिँ परमेश्वरले हामीलाई संसारमा आउने बित्तिकै दिनुभएको छ, समयको दशमस पनि छुटाउनुपर्छ, र हामीले पाएको कुराको पनि, हाम्रो अनुभवको, हामीले पाएको आशिषको पनि हामीले अरूलाई दिनुपर्छ, यो आशिष पनि, हाम्रो अनुभव पनि अरूको लागि काम लाग्ने हुन्छ। हामी संसारमा यति धेरै मानिस छौँ, हामी केही न केही कुरा डिफ्रेन्ट छौँ, हामी सबैजना एकै छैनौँ। र कोही श्रोता आउनु भएको छ, सानो सानो उहाँलाई स्वागत गर्नेछौ। हेलो
1: हेलो, जय मसी मिस।
0: जय मसी, हजुर, पम्प गोपालीज्यू।
1: हजुर,
0: स्वागत छ हजुरलाई, आरामै हुनुहुन्छ?
1: म ठिक छु, हजुर कस्तो हुनुहुन्छ नि?
0: हजुर, म पनि ठिकै छु, तपाईँहरूको प्रार्थनाको लागि एकदम धन्यवादी पनि छु। अनि चितलाङतिरको हालखबर, सेवकाईहरू कस्तो छ हजुर अहिले?
1: हाल खबर ठिकै छ, मौसम चाहिँ आज चाहिँ घाम लागेछ, हिजो अस्ति चाहिँ पानी पर्ने, हुरी बरास आउने, कहिले हिलेपुर कहिले धुलेपुर, त्यही हो घाम लागेपछि धुलै धुलो, अलिअलि पानी परेपछि हिलो भएर, अनि त्यस्तै छ। सेवकाई भने चाहिँ म चाहिँ सेवकाईहरू आराधना सङ्गतिमा नि जान पाएको छैन, अरू चाहिँ गइरहनु भएको छ, अनि म चाहिँ आमा बिरामी भएको कारणले चाहिँ आमालाई छोड्न नपाउने अवस्था भएर चाहिँ जान सकेको छैन, त्यही हो घरमै बस्दै।
0: हजुर, त्यो पनि एउटा ठुलो सेवकाई हो, होइन, तपाईँले गर्नुभएको सेवकाई पनि एकदमै ठुलो सेवकाई हो, परमेश्वरले भन्नुभएको छ नि त, होइन, परिवारबाट नै सेवकाईको सुरु हुन्छ र परमेश्वरले परिवार दिनुभएको छ, परमेश्वरले अझै सामर्थ्य दिनुभएको होस्, अझै बढी आशिष दिनुभएको होस्, भोलिका दिनहरूमा तपाईँले अरूलाई पनि भन्न सक्नुहुन्छ, यसरी पनि परमेश्वरको सेवकाई गर्न सकिन्छ, परिवारको सेवा गरेर पनि सेवकाई गर्न सकिन्छ भनेर हजुरले धेरैजना व्यक्तिहरूलाई उदाहरण दिन सक्नुहुन्छ, त्यो कारणले गर्दा एकदम आशिषमय कुरा हो यो पनि, र तपाईँको आमालाई एकदमै राम्रोसँग परमेश्वरले चङ्गाई गर्नुभएको होस् हामीले प्रार्थना पनि गरिरहेका छौँ, अझै प्रार्थना गर्नेछौँ, सुनिरहनु भएको श्रोताले पनि गरिदिनु होला, र हजुरले पाउनुभएको आशिष र उत्साहका कुराहरू अझै पनि हामी सुन्न चाहन्छौँ।
1: परमेश्वरलाई धेरै धन्यवाद, अनि मसँग त हिँड्न नपाए तापनि, अनि एकअर्काको आशिषहरू सम्झेर, भजन कोरसहरू सम्झेर, अनि म चाहिँ एकदमै आशिषमै भएको छु है, कहिले चाहिँ बत्ती जान्छ सुन्नै पाउँदिन, अनि कति कविताहरू भन्नुहुन्छ, अनि मलाई चाहिँ एकदमै कविताहरू मनपर्ने, अनि त्यो कुराले अनि त्यहाँ म एकदमै आशिषमय भइरहेको छु, म सङ्गतिहरू हिँड्न नपाए तापनि, आराधना सङ्गतिमा पनि जान पाएको छैन, अनि घरेलु सङ्गतिहरूमा पनि परमेश्वरलाई धन्यवाद, अनि एकअर्काको लागि, अनि प्रार्थना भइरहेको छ अनि म चाहिँ सबैको लागि गर्छु पनि मेरो निम्ति पनि गरिरहनु भएको छ सबैले कति फोन गरेर मलाई धेरै उत्साह हौसला दिनुभएको छ मेरो माया मगर दिदीलाई म धेरै धन्यवाद दिन चाहन्छु उहाँ चाहिँ फोनबाट होइन दिदी धेरै पैसा सिद्धिसक्यो होला तपाईँको भन्दा नि होस् न नानी होस् भने है मलाई चाहिँ मेरो आमाले जन्म दिने आमाले नि मलाई त्यसरी उत्साह हौसला दिनुभएको छैन है उहाँले त्यसरी उत्साह हौसला दिनुभएको छ अनि परमेश्वरलाई धेरै धन्यवाद हिजन चन्द्रमा बहिनीले धेरै फोन गर्नुभयो दिदी कस्तो छ के छ निराश नहुनु अनि निराश त भएकै छैन नि म निराश भएर होइन अब हामी निराशले त होइन चिन्ता गर्यो भने त चित्ता पुर्याउँछ भनेर उखान पनि छ म चिन्ता गरेको छैन भनी उहाँले नि फोन गरेर मलाई एकदमै हौसला उत्साह दिनुभएको छ निरन्तर प्रार्थना गरिरहेको छु दिदी अर्थ त के गर्न सक्छु र भनेर चाहिँ उहाँले नि फोन गरेर मलाई बेला बेलामा फोन गरिरहनुहुन्छ अनि अम्बिता मर्जनले नि गर्नुहुन्छ परमेश्वरलाई धेरै धन्यवाद मेरो आफन्त विश्वास नगरेको आफन्तले चाहिँ एकजना बहिनीले चाहिँ मलाई अस्ति नै आमा बिरामी भएर म त्यति फोन पनि गरेको थिएन उहाँले चाहिँ मलाई के भन्यो भने त्यो पाँच नम्बरको बहिनीले चाहिँ ठुलो मान्छे भएको रे धनीमानी भएको रे एकल फोन पनि गर्न नहुने भनेर चाहिँ त्यसो भनेर चाहिँ मेरो बहिनीले चाहिँ त्यसरी भनेको रहेछ है विश्वासी त होइन त्यो बहिनी परमेश्वरलाई धन्यवाद आज रगतको नाता भन्दा नि आत्मिक नाता चाहिँ म जहिले नि भन्ने गर्छु एकदमै हामी नजिकहरू भएको कारणले एकअर्काको के कस्तो छ भनेर होइन फोन गरिरहने प्रार्थना गरिरहने त्यो चाहिँ हाम्रो भइरहेको छ अनि परमेश्वरलाई धेरै धन्यवाद हजुरहरूलाई पनि धेरै धन्यवाद यो आमाको लागि मेरो निम्ति प्रार्थना गरिरहनु भएको छ मलाई निराश चाहिँ आएको छैन होइन अनि परमेश्वर जे गर्नुहुन्छ भलाइ गर्नुहुन्छ होइन र अनि उहाँको योजनाहरूलाई अनि कसले विफल पार्न सक्छ र होइन परमेश्वरको इच्छा योजना पनि त्यही होला यो मेरो जीवनमा आमाको जीवनमा यो परिवारमा भनेर चाहिँ म जसरी पहिला धन्यवाद दिएको थिएँ अनि त्यसरी नै अनि भजन कोर्सहरू गाउँदै अनि धन्यवाद दिनलाई मलाई पनि त्यो निरन्तर सहायता गर्नुभएको छ अनि एकअर्काको लागि हामी सुन्दाखेरि अनि एकदमै म आशिषमै भएको छु म सङ्गति नै मै छु भने जस्तो लागिरहेको छ क्या होइन यहाँभन्दा अघि दिनतिर फोन गरेर उहाँहरूको आशिषहरू सम्झिँदा भजन कोरोसहरू सम्झिँदा म फोन गर्न नपाए तापनि उहाँको सुन्दाखेरि म एकदमै एकदमै आशिषमै भएको छु अनि परमेश्वरलाई धन्यवाद अनि हजुरहरू सम्पूर्णलाई धन्यवाद गुटेची एफएम परिवार सर मिसहरूलाई पनि धन्यवाद दिन चाहन्छु मेरो निम्ति सधैँ प्रार्थना गरिरहनु भएको छ अति न गीत रेकर्ड गर्नलाई सरहरू आउनुभयो आमाको निम्ति सबैजनाले प्रार्थना गरिदिनु भयो होइन उहाँहरू सम्पूर्णलाई म हृदयदेखि धन्यवाद दिन चाहन्छु म एकदमै आशिषमय भएको छु होइन कोही आएर प्रार्थना गरिदिनुहुन्छ सोधिरहनुहुन्छ म एकदमै आशिषमय भएको छु मिस त्यही हो
0: हजुर एकदमै आशिषमय कुरा उत्साहको कुरा हामीसँग बाँडिदिनु भयो हामी प्रार्थना गरिरहेका छौँ अझै पनि प्रार्थना गर्नेछौँ तपाईँलाई परमेश्वरले सामर्थ्य दिनुभएको होस् शक्ति दिनुभएको होस् र आशिष पनि दिनुभएको होस् आमाको चङ्गाईको लागि हामी प्रार्थना गर्नेछौँ धेरै धन्यवाद समयलाई छुट्याएर हामीसँग कुराकानी गरिदिनु भयो अहिले भने छिटौँ है त
1: हुन्छ जय मसी
0: जय मसी उहाँ हुनुहुन्थ्यो चितलाङबाट पम्फा गोपालीज्यू निकै नै उत्साहको कुरा गरेर जानु भएको छ उहाँलाई सजिलो भएर गर्नुभएको होइन उहाँ खुसी भएर गर्नुभएको होइन उहाँलाई गाह्रो अवस्थामा पनि उहाँले खुसी हुन सिकेर गर्नुभएको होइन यो चाहिँ एकदमै महत्वपूर्ण कुरा छ कोही श्रोता हुनुहुन्छ आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ हेलो
2: हजुर
0: जय मसी साराजी स्वागत छ हजुरलाई हजुर आरामै हुनुहुन्छ
2: धन्यवाद हजुर
0: हजुर हजुर रातोपुलतिरै हुनुहुन्छ
2: रातोपुलमै छु आज अन्तिम फ्राइडे हो अनि फेरि त्यसो भएर जानुपर्छ अहिले
0: ए हजुर हामी आशिष हजुर आशिष र उत्साहका कुराहरू बाँडिरहेका छौँ यो समय हजुरलाई दिन चाहन्छु
2: प्रभुलाई धेरै धन्यवाद भएको होस् आशिष उत्साह प्रभुले दियोस् मलाई सबै कुरामा आशिष दिनुभएको छ है अनि यदि प्रभुलाई धन्यवाद भएको होस् अनि अहिले काम पनि जुटाउनु भएको छ जे होस् एक महिनाको लागि प्रभुलाई धेरै धन्यवाद भएको होस् अनि यदि प्रभुको प्रार्थना गरिरहेको छ, छोरीको पनि काम जो छ एक दिन प्रभुले राख्नुहुन्न, प्रभुलाई धेरै धन्यवाद। अनिखेरि म साँच्ची नै उत्साह उमङ्ग भन्दाखेरि प्रभुले धेरै धेरै धेरै आशिष दिनुभएको छ, सुसमाचार सुनाउनु पाएको छु, अनि बाइबलहरू बाँध्न पाएको छु हजुर, धेरै उत्साह छु, उमङ्ग छु हजुर, मैले चर्च पाएको छु, चर्चमा गएर संगति गर्न पाएको छु, वचनहरू जान्दै नजानेको मान्छेले वचनहरू सेयर गर्न पाएको छु, धेरै धेरै प्रभुलाई धेरै धन्यवाद भएको छ। मोबाइल थिएन, मोबाइल प्रभुले जुटाइदिनु भएको छ, प्रभुलाई धेरै धन्यवाद, के जुटाइदिनु भएको छ प्रभुले, कति महान हुनुहुन्छ। पहिला परमेश्वरको राज्य र धार्मिकताको खोजी गरेर सबै थोक चाहिँ उहाँले थपिदिनुहुन्छ, हाम्रो घटी कमी, किनभने हामी चाहिँ हर समय चाहिँ परम प्रभुमा भरोसा राख्यो भने कुनै पनि असम्भव छैन हजुर।
0: हजुर, एकदमै आशिषमय कुरा हामीसँग बाँडिदिनु भयो, हामी एकदम खुसी भयौँ हजुरको आशिषमा, अझै बढी आशिष परमेश्वर दिनुभएको छ। एक महिना मात्रै होइन, बाह्रै महिना हरेक समय हजुरलाई चाहिने काम जुट्न सकेको होस्, अनि परमेश्वरले एकदमै आशिष दिनुभएको होस् हाम्रो साराजीलाई। हामी एकदमै प्रार्थना गरिरहेका छौँ हजुरको लागि पनि, र अझै बढी आशिष, अझै बढी हजुर
2: प्रार्थना गरिदिनुहुन्छ र अनि जिउने आधार पाएको छु नि त, अनि प्रार्थना गर्नु पाएको छु, अनि हेरि सास जे होस् मानिसले भन्दा पनि सनी मौकाहरू पाएको छु, यो धेरै धन्यवाद, किनभने यो सन र अनिखेरि प्रभुमाको आज्ञा पालन गर्न चाहिँ धेरै गाह्रो छ, प्रभुमा सधैँ आनन्द बस्नलाई चाहिँ धेरै गाह्रो छ, कठिन छ, तर जसले चाहिँ उहाँले शक्ति दिनुहुन्छ उहाँमा म जे पनि गर्न
0: सक्छु। र हामी पनि एकदमै धन्यवादी छौँ हजुरप्रति, हजुरले यति धेरै माया गर्नुभएको छ, हाम्रो लागि निरन्तर प्रार्थना गरिदिनुहुन्छ, उत्साह दिनुहुन्छ, समयलाई छुट्याएर यसरी फोन गर्नुहुन्छ व्यस्तताको बावजुद पनि, गुड न्यूजलाई अनि हामीलाई यति धेरै प्रेम गरेर साथी बनाउनु भएको लागि हामी तपाईँप्रति एकदमै धन्यवादी छौँ, र हामी सधैँ निरन्तर प्रार्थना गर्नेछौ। धेरै धन्यवाद तपाईँलाई भन्ने छैन है त हजुर।
2: हुन्छ हजुर, जतिजनाले सुन्नुभएको छ उहाँहरूलाई पनि म धन्यवाद दिन चाहन्छु, अनि हजुरहरूलाई धेरै धेरै धन्यवाद, गुड न्युज परिवारलाई धेरै वृद्धि भएर अनि ठाउँ ठाउँमा प्रभुको राज्य घोषणाउन, किनभने अहिले अब प्रभुको आगमन नजिक छ है, मान्छेहरू कस्तो कस्तो त्यो देख्दाखेरि प्रभुलाई धेरै धन्यवाद, पाप पनि त्यतै बढिरहेको छ, मान्छेले हत्या हिँड्छ, प्रभुको आगमन नजिकै छ, अब जागरेर प्रार्थना गर्ने बेला, मण्डली परिवारहरूले जागरेर प्रार्थना गर्ने बेला छ, अनि त्यो बाहेक उपाय केही पनि छैन अब
0: हजुर। एकदमै प्रार्थना निरन्तर गर्नुपर्छ, एकदमै राम्रो कुरा हामीसँग बाँडिदिनु भयो, धेरै धन्यवाद अहिलेलाई भन्ने छैटौँ है त हजुर।
2: धन्यवाद,
0: जय मसी हजुर। उहाँहरू त्यो सारा तामाङज्यू रातोपुलबाट फोन गरेर साथ दिनुभएको थियो, र अहिले चाहिँ हाम्रो श्रोता हुनुहुन्छ, उहाँसँग उहाँसँग कुराकानी गर्नेछौ। हेलो
3: हेलो, जय
0: हजुर, जय मसी। हाम्रो कुमार रायज्यूलाई एकदमै स्वागत छ, हजुर आरामै हुनुहुन्छ?
3: हजुर एकदमै है, एकदमै आरामै छु, सन्चो सुविस्तै छु है,
0: परमेश्वरको
3: अनुग्रहले है, अनि हजुरहरूको प्रार्थनाले है, अनि श्रोताहरू जतिजना श्रोताहरू सबैले ओडिस एफएममा जोडेर अनि रहनु भएको सबै श्रोता साथीहरूले पनि प्रार्थनामा राखिदिनु भएको छ, एकदमै सबैलाई म धन्यवाद भन्न चाहन्छु है हजुर।
0: एकदमै धेरै धन्यवाद फोन गरेर साथ दिनुभएको छ, अनि सेवा सङ्गतिहरू राम्रै भएको छ होला, आशिष र उत्साहका कुराहरू बाँडिरहेका छौँ हामी।
3: हाम्रोमा सेवा सङ्गतिहरू अहिलेसम्म एकदमै राम्रोसँगले चलिरहेको छ, अहिलेसम्म त है एकदमै कुनै बिघ्न बाधा कुनै यसरी अब रोकटहरू छैन है, एकदमै राम्रोसँगले चलिरहेको छ, राम्रो छ सेवा सङ्गतिहरू है, र एकदमै अब अनुभव है अब हाम्रो जीवनमा है, अब हामीले हप्ता दिनमा है हामीले गरेको काम काजदेखि लिएर हरेक कुरोमा है हामीले अब संसारमा हामी छौँ है, अब हामीले यो पृथ्वी संसारमा हुँदाखेरि हामीले अब सबै हरेक कुरा अब प्रभुको उहाँको अनुमति उहाँको आज्ञामा हामी हिँडेर है अब जहीँ कहिले जस्तो काम काजदेखि सबै हामी उहाँकै अनुमतिमा हामी गर्छौँ। सबै कुरोमा सफलता एकदमै परमेश्वरले दिइरहनु भएको छ, कुनै कुरोमा असफलता भन्ने कुरा छैन, सबै कुरोमा सफलता छ। एकदमै परमेश्वरलाई धन्यवाद भएको छ। अनि जति पनि हामीले अब जति पनि प्रार्थनामा है जति पनि प्रभुसँग हामी सधैँ भरोसा उहाँलाई पढेर हामी बस्दाखेरि कति कुरो हाम्रो जीवनमा आइरहेको हुन्छ है, कति कुरोहरू अब बाधा लागिरहेको हुन्छ, कति कुरोमा हामीले कति परीक्षाहरू लगाइरहेको हुन्छ शैतानले है, दुष्टले एकदमै आक्रमणहरू गरिरहेको हुन्छ। त्यहाँनिर अब एकदमै परमेश्वरलाई हामीले भरोसा गर्दाखेरि चाहिँ त्यो छुटकाराबाट चाहिँ एकदमै हामीले त्यो बाधाहरूबाट चाहिँ हामीले छुटकारा पाउन सक्दो रहेछ नि त। एकदमै म यसमा चाहिँ एकदमै अनुभव जहाँसम्म मलाई एकदमै लाग्छ हो, र जति पनि हामीले प्रार्थनामा राख्छौँ त्यो प्रार्थनामा राखेको सबै प्रति उत्तर योहरू साथै हामीले पाउन सक्दैछौँ। र है एकदमै यसमा चाहिँ म सबैलाई भन्न चाहन्छु, र जति पनि हामीले परमेश्वरसँग चाहिँ हामीले छिनभर उहाँसँग एकछिन भए पनि उहाँसँग चाहिँ उहाँको विश्वासमा चाहिँ हामी रहेर उहाँलाई कुनै कुराहरू सोधेर है कुनै कुरा उहाँलाई अनुमतिहरू मागेर हामीले गर्दाखेरि चाहिँ सबै कुरामा सफलता हुँदो रहेछ नि त। म यही चाहिँ म अनुभव गर्छु र यही आशिष एकदमै परमेश्वरलाई म राख्न चाहन्छु, र हजुरहरूलाई पनि एकदमै अनुभव र आशिष राख्न चाहँदैछु हजुरहरूलाई है।
0: एकदमै धेरै
3: अनि हजुरहरूले पनि प्रार्थनामा राखिदिनु भएको छ है, जति पनि वचनहरू हामीले सुन्नु पाउँछौँ। अब कोही दिन चाहिँ अब हामीलाई नेटवर्कको प्रब्लमले गर्दाखेरि चाहिँ अलिकति अब नेटवर्क चलि नदिँदाखेरि चाहिँ सुन्नु पाइँदैन हो, र कति कुरो चाहिँ यसरी अब त्यो डाइरेक्ट यसरी बातचितहरू पनि गर्नु पाइँदैन हो नेटवर्कको प्रब्लमले गर्दा। तर त्यसमा चाहिँ एकदमै लाइभ बेलुकीको समयहरूमा सुन्छौँ हो हेर्छौँ, एकदमै त्यहाँनिर वचनहरू यति दामी दामी वचनहरू दिइरहेको हुन्छ। त्यो वचनहरू हामीले अस्तिको दिन बेलुका पनि मैले त्यो वचनहरू सुने हो, र एकदमै परमेश्वरले यसरी हाम्रो जीवनमा आशिष दिएको छ है। एकदमै धन्यवाद भन्न चाहन्छु उहाँ सर एकदमै पास्टर अनि गुरुबाहरूलाई एकदमै म धन्यवाद भन्न चाहन्छु। यो वचनहरू हामीले हरेक कुरो सुन्नु पायो, र यसमा धेरै कुरा हामीले जीवनमा हामीले हरेक नसोचेको कुराहरू सिक्नु पायौँ नि। एकदमै म धन्यवाद हृदयदेखि नै धन्यवाद भन्न चाहन्छु। अनि अहिले पम्फा गोपाली बहिनीले पनि उहाँले पनि सेयरिङ गरिरहनु भएको थियो, उहाँलाई पनि एकदमै धन्यवाद, उहाँलाई पनि परिवारलाई एकदमै उहाँहरूलाई पनि म धन्यवाद जय बसी भन्न चाहँदैछु है हजुर।
0: हजुर एकदमै धेरै धन्यवाद, एकदमै आशिषमय कुरा महत्वपूर्ण कुरा हामीसँग बाँडिदिनु भएको छ। हरेक कुरामा हामी परमेश्वरको अनुमतिमा गर्यौँ भने चाहिँ हामी सफल हुन्छौँ भनेर भन्नुभएको छ। एकदमै हामी पनि खुसी छौँ तपाईँसँग यसरी जोडिएर तपाईँको अनुभवहरू सुन्न पाउँदा। तपाईँले पनि हाम्रो निम्ति प्रार्थना गरिदिनु भएको छ, उत्साह दिनुभएको छ हामीलाई, हामी एकदम उत्साहित भएका छौँ। परमेश्वर तपाईँ तपाईँको परिवार सेवकाईमा एकदम धेरै आशिष दिनुभएको होस्, र अझै बढी आशिष र उत्साहका कुराहरू आगामी समयहरूमा तपाईँबाट सुन्दै जान सकौँ। धेरै खुसी लाग्यो कुमारजी फोन गरेर साथ दिनुभयो, अहिलेलाई भने छुटौँ है त हजुर। हजुर जयमसी हजुर, उहाँ हुनुहुन्थ्यो भारतको पुणेबाट कुमार रायज्यू, र कोही स्वाद आइसक्नु भएको छ, आउनुहोस् हामी उहाँसँग कुराकानी गर्नेछौँ। हेलो
4: हजुर म्याम, जयमसी हजुर।
0: हजुर जयमसी हजुरलाई स्वागत छ। हजुर लक्ष्मीजी, लक्ष्मीजी बोल्दै हुनुहुन्छ।
4: हजुर म्याम,
0: हजुर रामकोटबाट लक्ष्मीजी, अनि हजुरको हालखबर के छ, कस्तो हुनुहुन्छ तपाईँ?
4: हजुर म्याम एकदम ठिकै छु, परमेश्वरको अनुग्रह कृपाले अनि हजुरहरूको प्रार्थना, गुड न्युज एफएमको प्रार्थनाले अनि मण्डलीको प्रार्थनाले एकदम खुसी म्याम, अनि हजुरलाई गुड न्युज एफएम परिवार कस्तो हुनुहुन्छ?
0: हजुर हामी पनि ठिक छौँ, तपाईँहरूको प्रार्थनाको लागि धन्यवादी पनि छौँ, अनि आशिष र उत्साहका कुराहरू हामीले बाँडिरहेका छौँ। हजुरले पाउनु भएको आशिष र उत्साहका कुराहरू यो समय बाँड्न सक्नुहुन्छ।
4: हुन्छ म्याम, सर्वप्रथम त परमेश्वरलाई धेरै धन्यवाद आजको यो नयाँ दिन दिएर फेरि पनि, अनि हामीले यो नयाँ दिनमा यो समय अवसर मौका पायौँ परमेश्वरको प्रेमको अनुग्रहको कारण, अनि हजुरहरूसँग रहेर परमेश्वरको महिमा गर्ने अवसर मौकाको लागि, अनि हजुरलाई अनि गुड न्युज एफएम सम्पूर्ण परिवारलाई पनि म मेरा हृदयदेखि नै म धन्यवाद दिन चाहन्छु. अनि मेरो चाहिँ यो बाटोमै भएर कति धेरै गाडीहरू आउँछ म्याम, अनि कति डिस्टर्ब हुन्छ.
0: हजुर, केही छैन,
4: सुनिराखेको
0: छ. एकदमै मजाले सुनिरहेको छौ हामीले.
4: हजुर म्याम, बाटोमै छ मेरो.
0: एकदमै व्यवसाय एकदम राम्रो छ होला, बाटोमै रहेछ, धेरै मानिसहरू आवाज आवत गर्नुहुँदो रहेछ, होइन?
4: हजुर म्याम, अब धन्यवाद, अहिलेसम्म एकदम आशिष नै दिनुभएको छ परमेश्वरले, आशिषमा नै छु म्याम. व्यापार बिजनेसहरू ठिकै छ म्याम, अनि यो समय आशिष बाँड्नु पर्दा अब सबै कुरामा परमेश्वरले हामीलाई आशिष दिनुभएको छ. को आशिषका आशिषको अनुभव त हामीले गरेरै सकिँदैन म्याम. सबै कुरामा आशिष दिनुभएको छ हामीलाई, परिवारमा, हामीले गर्ने काममा हामीलाई परमेश्वरले आशिष दिनुहुन्छ. जस्तो अवस्थामा पनि हामीलाई भुल्नुहुन्न, त्याग्नुहुन्न, अनि हामीले सम्पूर्ण कुरामा हामीलाई परमेश्वरले साथ भएर सब सुरक्षा साथ आशिष दिनुहुन्छ. मेरो जीवनमा ठुलो आशिष छ परमेश्वरको, मेरो जीवनमा, मेरो परिवारमा. अब यो वर्ष त मलाई परमेश्वरले ठुलो आशिष दिनुभएको छ. अनि मेरो नानीलाई पनि कति शरीरमा पेटमा बच्चा हुँदा एकदमै भरण गरेर राख्नुपर्छ हस्पिटल भनेको थियो. कति पाउने उसको चाहिँ डेलिभरी हुनेभन्दा 20 दिन अगाडि भर्ना गरेर राख्नुपर्छ, अनि बच्चा नर्मल हुन सक्दैन, अनि अपरेसन गर्नुपर्छ भनेको थियो. पेटमा हुँदा पनि अनि एकदम बच्चाको किडनी सुन्निएको छ, जे पनि हुन सक्छ भनेको थियो हस्पिटलमा मेरो नानीलाई. अनि यति धेरै मैले परमेश्वरसँग प्रार्थना गरेँ म्याम, अनि मलाई चाहिँ परमेश्वरले यति धेरै आशिष दिनुभयो. म को आशिष त भनेरै सक्दिनँ, मेरो जीवनमा दिनुभएको आशिष. अनि यस्तो नर्मल तरिकाले त्यो किडनी बच्चाको सुन्निएको पनि केही छैन. मेरो प्रार्थना परमेश्वरले सुनेर सन्तो भयो, एकदमै बच्चा पनि ठिक भयो. अनि परमेश्वरलाई एकदमै धन्यवाद. अनि नानीलाई पनि पहिल्यै 20 दिन अगाडि अपरेसन गर्नुपर्छ, फेरि पानी कम छ, नर्मल हुँदैन भनेको थियो हस्पिटलमा. त्यसको लागि पनि मैले कति धेरै प्रार्थना गरेँ. अनि मेरो परमेश्वर साँच्चै हाम्रो जीवित अनि शक्तिशाली परमेश्वर हुनुहुन्छ. हामीलाई सबै कुरामा हामीलाई परमेश्वरले छुटकारा दिनुहुन्छ. हामीले हमा आशा र भरोसा विश्वासको साथ हामीले माग्यौँ भने हामीलाई हरेक कुराहरू हाम्रो परमेश्वरमा सम्भव छ म्याम. मेरो जीवनमा एकदमै ठुलो आशिष दिनुभएको छ हरेक कुरामा. अनि मेरो नानीलाई यस्तो नर्मल तरिकाले डेलिभरी भयो, अनि हस्पिटल लगेर मैले 2 घन्टा पनि राख्न परेन, अनि यस्तो तरिकाले नर्मल डेलिभरी भयो म्याम. मेरो जीवनमा यो वर्ष परमेश्वरले यस्तो असल तरिकाले त्यो डेलिभरी हुनलाई मेरो परमेश्वरले एकदमै सहायता गरे, आशिष दिनुभयो मेरो जीवनमा, मेरो परिवारमा. अनि त्योभन्दा ठुलो आशिष हाम्रा हरेक दुःख पीडा कष्टबाट छुटकारा, अनि हाम्रोलाई परमेश्वरले हाम्रो जीवनमा गर्नुभएको त्योभन्दा ठुलो आशिष हाम्रो जीवनमा अरू के हुन सक्छ. आज कस्ता हस्पिटलमा कति मानिसहरूले करोडौं अरबौं रुपियाँ खर्च गरेर पनि आज यो आशिष पाइराखेका छैनन्. आज हामीले त हाम्रो परमेश्वरले हामीलाई सित्तैमा यति धेरै प्रेम गर्नुहुन्छ, हामीलाई हरेक कुरामा सहायता गर्नुहुन्छ, हामीलाई हरेक कुराबाट छुटकारा दिनुभएको छ म्याम. अनि हाम्रो जीवन, मेरो जीवनमा मलाई धेरै ठुलो आशिष दिनुभएको छ म्याम. मैले भनेरै सक्दिनँ, मेरो जीवनमा मलाई एकदमै दिनुभएको छ. सबै कुरामा म एकदम आशिषमय छु म्याम. आशा र भरोसा विश्वासको साथ हामीले माग्यौँ भने हामीलाई नदिने कुराहरू हाम्रो परमेश्वरमा असम्भवको कुराहरू केही छैन. हरेक कुरा हाम्रो परमेश्वरमा सम्भव छ.
2: हामीले विश्वासको साथ हाम्रो प्रभुलाई पछ्याएर हाम्रो प्रभुलाई हामीले केवल पुकार गरेर हामीले माग्नु पर्यो हामीलाई हरेक कुरा हामीलाई स्वर्गका ढोकाहरू उगारेर खोलेर हाम्रो जीवनमा चाहिँ प्रभुले हामीलाई काम गर्नुहुन्छ। म एकदमै मेरो जीवनमा आशिष दिनुभएको छ, मलाई हरेक रोगबाट पनि मलाई छुटकारा दिनुभएको छ, मेरो परिवारमा हरेक ठाउँमा मलाई आशिष दिनुभएको छ, मेरो जीवनमा ठुलो आशिष यही हो।
0: एकदमै आशिषमय कुरा हामीसँग बाँडिदिनु भयो र साँच्चीकै तपाईँले भनेको जस्तो परमेश्वर चाहिँ सुन्नुहुने र देख्नुहुने परमेश्वर हुनुहुन्छ र अझै बढी हजुरको जीवनमा परमेश्वरले आशिष दिनुभएको होस्। आफ्नो जीवनको भोगाई अनि आफूले अनुभव गर्नुभएको आशिष हामीसँग बाँडिदिनु भयो। पक्कै पनि सुन्ने श्रोताहरूको लागि यो ठूलो एउटा सामर्थ्य हुनेछ, ठूलो एउटा विश्वासको एउटा पाइलामा एउटा खुड्किला हुनेछ। एकदमै धेरै धन्यवाद। आगामी समयहरूमा पनि तपाईँको अरू आशिषहरू बाँड्दै जानुहोला बाँकी रहेको र धेरै धेरै धन्यवाद दिन चाहन्छु। अहिले भने चाहिँ है त हजुर
2: हुन्छ म्याम, एकदमै धेरै धेरै धन्यवाद। गुड न्युज एफएम सम्पूर्ण परिवारलाई पनि एकदमै परमेश्वरले आशिष दिनुभएको छ अनि जति सुनिराख्नु भएको छ म पम्फा गोपाली दिजुलाई पनि मेरो हृदयदेखि जयमसी धन्यवाद भन्न चाहन्छु र हले मलाई सुनिराखिसकेको छ भने एकचोटि मलाई फोन गर्नुहोला भन्न चाहन्छु। उहाँको नम्बर चाहिँ मैले हराएछु मेरो मोबाइलमा नभएर अनि सुन्नुहुने जति फोन गरेर गइसकेको छ सम्पूर्णलाई जय मसी अनि धन्यवाद अनि हजुरलाई पनि धेरै धन्यवाद यो समय मौकाको लागि म्याम।
0: जय मसी हजुर उहाँले लक्ष्मीजी हामीलाई रामकोटबाट फोन गरेर साथ दिनुभएको थियो र एकदमै आशिषमय कुरा परमेश्वर चाहिँ सम्भवको परमेश्वर हुनुहुन्छ। हामीले उहाँसँग माग्नुपर्छ, प्रार्थना गर्नुपर्छ र उहाँ हामीलाई सुन्नुहुन्छ र देख्नुहुन्छ। हाम्रो परिस्थितिमा उहाँ भलाइ गर्नुहुने परमेश्वर हुनुहुन्छ भनेर चाहिँ उहाँले आफ्नो जीवनबाट बताउनु भएको छ अनि यसरी नै हामीले आशिषहरू बाँडिरहेका छौ यो समय। तर भने कार्यक्रमको लगभग अन्ततिर आएकी छु, म तपाईँहरूसँग फोन कल लिन असमर्थ हुनेछु, यति भन्दै पनि रास नहुनुहोला। अलि सुरुवातको समयमा अलि तपाईँहरूले फोन गर्न ढिला गर्नुभयो, लामो समय फोन हुन सकेन, त्यस पछाडि फोनमा कुराकानी गर्दा गर्दै सायद नलागेको हुनसक्छ, केही छैन, अन्य कार्यक्रममा र यसै कार्यक्रममा पनि अर्को हप्ता हाम्रो भेट हुने नै छ। गुड न्यूज एफएमको प्रसारणलाई अरू अन्य प्रसारणलाई पनि सुनेर साथ दिनुहोला। जो जतिजनाले आज आफूले पाउनु भएको आशिष उत्साहका कुराहरूको दशांश ल्याउनु भएको छ अथवा भनौँ उहाँहरूले त्यो इन्भेस्ट गर्नुभएको छ, लगानी गर्नुभएको छ, यसको कटनी तपाईँहरूले गर्न पाउनुहुनेछ। आज कति धेरै व्यक्तिहरूको हृदयमा यसले उत्साह दिएको छ, कति धेरै व्यक्तिहरू आशिषित हुनुभएको छ, ऊर्जावान हुनुभएको छ। निराश भएको व्यक्तिमा आशा फलाउनु एकदमै ठूलो कुरा हो होइन, त्यो कारणले गर्दा तपाईँहरूले आज एकदमै धेरै ठूलो कुरा लगानी गर्नुभएको छ, धेरै महत्वपूर्ण कुरा दिनुभएको छ। नितान्त तपाईँहरूको व्यक्तिगत कुरा हो एक किसिमले सोच्ने हो भने, तर तपाईँहरूले यो परमेश्वरले दिनुभएको र परमेश्वरको सन्तानहरूमा नै मैले बाँड्नुपर्छ भन्ने उद्देश्यले बाँड्नुभयो। परमेश्वरले धेरै आशिष दिनुभएको होस् र आगामी समयमा अझै बढी आशिषहरू बाँड्दै जानुहोला। जो जतिले आज बाँड्नुभयो यहाँहरूले पनि बाँड्नुहोला, जो जतिले आज बाँड्न पाउनु भएन उहाँहरूले पनि बाँड्नुहोला। र कार्यक्रममा चाहिँ हामी एकजनालाई विनर बनाउँछौ, आशिषमा चाहिँ कसको आशिष राम्रो नराम्रो भन्न मिल्दैन, यो प्रतिभा भन्दा पनि यो गिफ्टको कुरा हो, अथवा भनौँ यो चाहिँ परमेश्वरले दिनुभएको कुरा हो। त्यो कारणले गर्दा तपाईँहरूले बाँध्नु भएको सबैजनाको कुराहरू एकदमै महत्वपूर्ण र अर्थपूर्ण थिए र एउटा कार्यक्रमको नियम अनुसार र एउटा उत्साहको लागि मात्रै एकजनालाई हामीले विनर बनाउनुपर्छ र गोला प्रथा गर्दा चाहिँ आजको विनर हुनुभएको छ। सुरुवातमै फोन गरेर साथ दिनुभएको थियो चितलाङदेखि हाम्रो पम्फा गोपालीज्यू। कंग्रेचुलेसन पम्पाजी, र तपाईँले रिचार्ज कार्ड प्राप्त गर्नुभएको छ। एक हप्ताभित्रमा आफ्नो मोबाइल नम्बर टिपाइदिनुहोला र आजको कार्यक्रममा रिचार्ज कार्ड स्पोन्सर गरेर साथ दिनुहुने हाम्रो पम्फा रोकाज्यूलाई पनि धन्यवाद दिन चाहन्छु। र यतिसम्म कार्यक्रममा फोन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुभयो यहाँहरूलाई परमेश्वरले प्रशस्तै मात्रामा आशिष दिनुभएको, सुन्न अवस्थामा हुनुहुन्छ त्यो अवस्थामा सहायता गर्नुभएको होस्। र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम गुड फ्राइडेबाट म ज्ञानो बिदा हुन चाहन्छु। तपाईँको फ्राइडे आशिषमय रहोस्।

0: गुड न्युज एफएम 105.1
1: ए दाई पक्नुस् त पक्नुस्। के गर्नु भएको?
2: देख्नु भएन, औषधि हालेको।
1: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विसाल्ने?
2: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
2: विषादीले धेरै नै जोखिम हुन्छ कि क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
2: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
2: हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: ओहो, यो विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन हुँदा भरपर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ।
5: होइन दाइ, किन चिन्ता लिनुहुन्छ? सालोम क्याटरिङ एन्ड फुड सप्लायर छँदैछ नि।
4: कहाँ छ?
5: हजुर, विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्।
6: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ।
5: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन, सेवा मण्डली ललितपुर, महालक्ष्मी स्थान 4, फोन नम्बर 9841201996, 9841201996
6: र सरिता महर्जन 9841191094, 9841191094।
4: ओहो, भरपर्दो र विश्वासिलो क्याटरिङ त यो सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स पर रहेछ त। अब चाहिँ यही क्याटरिङबाट सेवा लिने हो ठ्याक्क पारेर।
7: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
8: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
7: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
8: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
7: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
8: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
7: सचेत बनाऊ।
8: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
9: मेरो एसई पनि सकियो,
10: मेरो प्लस टूको इक्जाम पनि सकियो,
4: म त खाली समय बिताइरहेछु, के गर्ने होला?
11: गुड न्युज एफएमले एक महिने रेडियो उद्घोषण तालिम अथवा आरजे तालिम राखेको छ। यो खाली समयलाई अवसरमा बदल्ने कि साथीहरू?
12: हजुर, तपाईँ पनि रेडियो उद्घोषण तालिम लिएर आफ्नो बोल्ने कलाको विकास गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
6: सम्पर्कको लागि गुड न्युज एफएम प्राइभेट लिमिटेड, अनामनगर, काठमाडौँ। सम्पर्क नम्बर
12: 01-4770-754 01-4770-754 र 01-5913-755 01-5913-755
13: सिट सीमित भएकोले यथाशीघ्र सम्पर्क गर्नुहोला। छोटो अवधिको तालिम दीर्घकालीन फाइदा।
14: हेलो
15: हेलो,
14: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
15: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी छोरी,
16: हजुर
15: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
16: हेलो दिन त, हेलो भन्नुहोस् त।
14: हेलो हजुर,
16: हजुर
14: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
16: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
15: ए नानी के भने रहेछ, के भयो
16: बा? हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ।
15: नानी
16: दिन त, हेलो भन्नुहोस् त।
14: हेलो हजुर,
16: हजुर
14: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
16: ए मलाई मूर्ख बनाउन खोज्नु

0: ल ल ल म किन दिन्थे।
1: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
2: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
1: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
2: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नमस्कार, म गायिका धनुषा घले। तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 मेगाहर्ज। मनैदेखि सुन्नुहोस् है।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम गुड न्युज युथ क्लब।
2: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम गुड न्यूज युथ क्लबमा। आदरणीय श्रोता, कार्यक्रम गुड न्यूज युथ क्लब लिएर प्राविधिक मित्र सन्ध्याजी र म पुनम हामी उपस्थित भइसकेको छौं। प्रत्येक हप्ता शुक्रबार 11 बजेदेखि 12 बजेसम्म चाहिँ हामी तपाईँलाई साथ दिन्छौं। युवाहरूसँगको कुराकानी र युवाहरूसँग सम्बन्धित कुराकानीहरू चाहिँ हामी तपाईँहरू समक्ष राख्छौं। विभिन्न विषयवस्तुहरूमा रहेर उत्साह दिने प्रयास गर्दै आइरहेको छौं र आज पनि हामी केही महत्वपूर्ण विषयहरूमा रहेर हेर्नेछौं। विशेष गरिकन युवाहरू तपाईहरूको चाहिँ सम्बन्ध परमेश्वरसँग एकदमै राम्रो छ भन्ने कुरालाई चाहिँ तपाईँले कसरी थाहा गर्न सक्नुहुन्छ भन्ने कुराहरूमा चाहिँ सायद यो प्रश्नहरू कहिले काहीँ आफूलाई पनि सोध्ने गर्छौं होला हामी र एकले अर्कालाई पनि सोध्छौं होला। तर आज यही सन्दर्भमा रहेर यसैको सेरोफेरोमा रहेर आज केही कुराहरू तपाईँको लागि म बाँड्न गइरहेको छु र यी कुराहरू चाहिँ एकदमै महत्वपूर्ण छ। परमेश्वरसँग हाम्रो सम्बन्ध एकदमै राम्रो हुनुपर्दछ, तर पनि कहिलेकाहीँ हामी संसारमा पनि छौं अनि आत्मिक जीवन अनि संसारमा भएको जीवन यो दुईटै जीवनलाई अगाडि बढाउँदै गर्दाखेरि हामीलाई विभिन्न प्रश्नहरू आउन सक्छ कि परमेश्वरसँगको सम्बन्ध चाहिँ मेरो कस्तो छ भन्ने हामीलाई कसरी लाग्न सक्छ। धेरै पटक हामी चर्च जान्छौं, प्रार्थना गर्छौं, आराधना गर्छौं, तर भित्रैबाट यही प्रश्नले हामीलाई सताउने गर्दछ कि म साँच्चै यीशुसँग नजिक छु कि मेरो सम्बन्ध केवल एउटा नियम मात्र हो कि होइन, साँच्चै जीवित सम्बन्ध छ परमेश्वरसँग। र आजको कार्यक्रममा चाहिँ हामी बाइबलको आधारमा केही संकेतहरूलाई हेर्नेछौं जसले चाहिँ देखाउँछ कि यीशुको तपाईँको सम्बन्ध चाहिँ यीशुसँगको सम्बन्धसँग एकदमै बलियो छ। र आज हामी कार्यक्रमभर एकदमै महत्वपूर्ण विषयहरूमा हेर्न गइरहेको छौं। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुहोला। एउटा मिठो गीतबाट कार्यक्रमको शुरूआत गर्न चाहन्छु। यो समयमा गीतपछि उपस्थित हुने नै छु।

निकै मिठो गीत तपाईँको निम्ति राख्यौं र मैले कार्यक्रमको शुरूआतमा बताइसकेको छु कि आज चाहिँ हामी तपाईँको सम्बन्ध चाहिँ परमेश्वरसँग कस्तो छ भन्ने विषयमा र हामीले कसरी थाहा गर्ने हाम्रो चाहिँ सम्बन्ध परमेश्वरसँग एकदमै राम्रो छ केही संकेतहरू आज तपाईँको लागि म राख्न गइरहेको छु। संकेत नम्बर एक, तपाईँ पापभन्दा परमेश्वरलाई बढ़ी चाहनुहुन्छ। यो सबैभन्दा महत्वपूर्ण एउटा संकेत रहेको छ। तपाईँ हामी परमेश्वरसँग एकदमै परमेश्वरसँगको सम्बन्धमा बलियो छौं भन्ने कुराको एउटा चिन्ह चाहिँ यो हो कि तपाईँ पापभन्दा परमेश्वरलाई बढ़ी चाहनुहुन्छ र तपाईँको हृदयमा पापभन्दा परमेश्वरको चाहना बढ़दै जान्छ र पहिले जुन कुराले तपाईँलाई एकदमै आकर्षित गर्थ्यो त्यही कुरा चाहिँ अहिले भित्रबाट तपाईँलाई एकदमै यो चाहिँ गलत हो, एकदमै रङ फिल होइन हुन थाल्छ र ईश्वरसँगको सम्बन्ध चाहिँ केवल बाहिरी बिहेभियर चेन्ज अर्थात व्यवहारको परिवर्तन, बाहिरी व्यवहारको परिवर्तन मात्र होइन, यो चाहिँ भित्र हृदयदेखिको परिवर्तन हो, यो चाहिँ ट्रान्सफर्मेशन हो र ट्रान्सफर्मेशन भनेको चाहिँ कुनै पनि एउटा कुरा पूर्ण रूपमा बदलिनु, पूर्ण रूपमा नै परिवर्तन हुनु हो र बच्चनले पनि भन्दछ युहन्ना 14:15 पदले यदि तिमीहरूले चाहिँ मलाई प्रेम गर्छ भने मेरो आज्ञाहरू पनि पालन गर्नेछौ र यीशुलाई प्रेम गर्ने व्यक्तिले चाहिँ पर्फेक्ट होइन पूर्ण भएर होइन तर उहाँलाई खुशी बनाउन चाहेर चाहिँ जीवन बिताउँदछ। जस्तै कि धेरै युवाहरूले भन्छन् म पहिले जस्तो फिल गर्दिन अब किन, किनकि पवित्र आत्माले चाहिँ तपाईँको कन्सियस होइन एउटा कन्सियस तपाईँको त्यो विचार त्यो एउटा भावना त्यो कुराहरूलाई चाहिँ उहाँले छुइसक्नु भएको हुन्छ र पहिले चाहिँ तपाईँलाई झुट बोल्दाखेरि केही जस्तो पनि लाग्दैन थियो होला। जब तपाईँ प्रभुसँगको सम्बन्धमा बलियो हुनु हुँदैन थियो त्यो समयमा तपाईँलाई झुट बोल्दा पनि केही हुँदैन यति त हो नि भन्ने जस्तो लाग्थ्यो होला। गलत सम्बन्धहरू चाहिँ तपाईँलाई एकदमै साधारण सामान्य नै हो, रङ रिलेसनशिप भनेको त नर्मल हो जस्तो लाग्थ्यो होला। अथवा कसैको कुराकानीहरू गर्नु, अरू व्यक्तिहरूको कुराहरू गर्नु, गसिप गर्नु होइन रमाइलो लाग्थ्यो होला र प्रार्थना तपाईँलाई एकदमै बोरिङ, एकदमै प्रार्थना गर्नै मन नलाग्ने प्रकारको तपाईँलाई त्यस्तो हुन्थ्यो होला पहिला जब तपाईँको सम्बन्ध परमेश्वरसँग बलियो थिएन। तर अहिले जब तपाईँको सम्बन्ध परमेश्वरसँग बलियो हुन सुरु गरेपछि चाहिँ तपाईँलाई भित्रबाट नै एउटा हुन्छ नि एउटा परिवर्तन हुने कुराहरू चाहिँ तपाईँलाई महसुस हुन थाल्दछ अनि त्यो चाहिँ एउटा घोषणा मात्र होइन, मतलब परमेश्वरसँगको त्यो सम्बन्धमा बलियो भएको कुराहरू चाहिँ एउटा घोषणा मात्र नभएर तपाईँको एउटा सम्बन्ध नै एकदमै बलियो भएको कुराहरू चाहिँ तपाईँले महसुस गर्न सुरु गर्नुहुँदछ, तपाईँ पूर्ण रूपमा परिवर्तन हुन सुरु गर्नुहुँदछ र तपाईँको जीवनमा कुनै त्यस्तो कुराहरू छ जसलाई परमेश्वरले चाहिँ परिवर्तन गर्न बोलाइरहनु भएको छ। कहिलेकाहीँ हामीलाई लाग्छ नि होइन मेरो जीवनमा चाहिँ यो छ, यो कुरा छ जसलाई चाहिँ परिवर्तन हुन एकदमै महत्वपूर्ण छ। तपाईँ परमेश्वरबाट टाढा हुँदाखेरि अलिकति तपाईँलाई असहज महसुस हुन्छ, यदि त्यसो हो भने चाहिँ अवश्य पनि परमेश्वरको अझै नजिक जानुहोस् र त्यो परिवर्तन गर्नुपर्ने कुरालाई चाहिँ हुन आवश्यक कुरालाई चाहिँ परमेश्वरको हातमा राखिदिनुहोस्। परमेश्वरले तपाईँलाई अवश्य पनि सहायता गर्नुहुनेछ र तपाईँको सम्बन्धलाई परमेश्वरसँग अझै बलियो हुनको लागि तपाईँ हामीले चालेको कदममा प्रभुले हामीलाई सहायता गर्नुहुन्छ। यसकारणले गर्दाखेरि खुसी हुनुहोस्, तपाईँको जीवनमा तपाईँले आफ्नो सम्बन्धमा साँच्चै नै तपाईँ अगाडि बढ़िरहनु भएको छ परमेश्वरसँग र तपाईँ अब हिजो जस्तो हुनुहुन्थ्यो आज तपाईँ त्यस्तो अवश्य पनि हुनुहुन्न। विशेष गरिकन युवा श्रोताहरू, तपाईँ हिजो जस्तो हुनुहुन्थ्यो तपाईँ आज त्यस्तो हुनुहुन्न। तपाईँको यही कुराहरू नै एउटा महत्वपूर्ण साइन हो, महत्वपूर्ण संकेत हो र महत्वपूर्ण परिवर्तन हो जसले यो कुरालाई स्पष्ट बनाउँदछ कि तपाईँको सम्बन्ध परमेश्वरसँग एकदमै बलियो छ र अझै अन्य के कुराहरू छन् जसले चाहिँ यो प्रमाणित गर्दछ कि हाम्रो सम्बन्ध परमेश्वरसँग एकदमै बलियो छ भनेर यही कुराहरूलाई आज म तपाईँको लागि उत्साह स्वरूप राखिरहेको छु, राख्दै जानेछु। तर अर्को एउटा मिठो गीत फेरि पनि समय तपाईँको निम्ति म राख्न चाहन्छु।

0: निकै मिठो गीत तपाईँको निम्ति राख्यौं र भर्खरै मात्र तपाईँ रेडियो ट्यून गर्दै हुनुहुन्छ भने गुड न्यूज एफएम 105.1 MHz काठमाडौँबाट र 105.6 MHz पोखराबाट सुन्दै हुनुहुन्छ र कार्यक्रम गुड न्यूज क्लबमा हुनुहुन्छ। हामी युवाहरूलाई के उत्साह दिइरहेको छौं र यो उत्साह हामी सबैजनाको लागि पनि हो र विशेष गरिकन परमेश्वरसँगको हाम्रो सम्बन्ध चाहिँ एकदमै राम्रो छ, राम्रो तरिकाले अगाडि बढ़िरहेको छ भन्ने कुराको संकेतहरू चाहिँ हामीले अघि केही संकेतहरू हेरिसकेको छौं भने अब अर्को केही कुराहरू छन् जुन कुराहरूतर्फ म तपाईँलाई लिएर जान चाहन्छु। संकेत नम्बर दुई, साइन नम्बर टू रहेको छ, तपाईँ प्रार्थना र वचनतर्फ चाहिँ एकदमै आकर्षित हुनुहुन्छ र यो चाहिँ दोस्रो संकेत हो आजको कार्यक्रममा। तपाईँको लागि मैले जुन विषयमा बताइरहेको छु कि तपाईँ परमेश्वरसँग सम्बन्धमा कस्तो हुनुहुन्छ भन्ने विषयमा र तपाईँ परमेश्वरसँग समय बिताउन चाहनुहुन्छ, यो तपाईँको सम्बन्ध परमेश्वरसँग एकदमै बलियो भइरहेको छ भने र सम्बन्ध बिना चाहिँ कुराकानी कतिचोटि हुन पनि सक्दैन, होइन, रिलेशनशिप बिना कम्युनिकेशन टिक्दैन पनि भनिन्छ। यदि तपाईँ यीशुसँग नजिक हुनुहुन्छ भने चाहिँ तपाईँको हृदयले उहाँसँग कुरा गर्न खोज्छ र बाइबलले भन्दछ याकुब 4:8 परमेश्वरको नजिका हो उहाँ पनि तिमीहरूको नजिक आउनुहुनेछ। र प्रार्थना चाहिँ ड्यूटी होइन, एउटा हुन्छ नि म ड्यूटी अथवा नियम पूरा गरिरहेको छु भन्ने कुरा होइन, यो चाहिँ अर्थात प्रार्थना चाहिँ सम्बन्धको कुराहरू जुन चाहिँ हामीले एकचोटि हामीलाई थाहा छ तर पनि हामी यसलाई हाम्रो जीवनमा लागू गर्न सकिरहेका हुँदैनौ। तर आज खुशीको कुरा के छ भन्दाखेरि तपाईँ हामीले यदि यी संकेतहरू हाम्रो जीवनमा मजाले पाइरहेको छौं भने हामीले यो बुझ्नु पर्यो कि हाम्रो सम्बन्ध परमेश्वरसँग चाहिँ कस्तो भएर अगाडि बढ़िरहेको छ र बलियो छ अथवा कमजोर छ। र दोस्रो संकेतमा आज मैले तपाईँलाई भनिसकेको छु कि परमेश्वरसँग तपाईँ समय बिताउन मन पराउनुहुन्छ र कहिलेकाहीँ चाहिँ तपाईँ बिजी हुन सक्नुहुन्छ, थाक्नु भएको हुन सक्छ, होइन, तर भित्रैबाट एउटा इच्छा आउँछ कि म यीशुसँग कुरा गर्न चाहन्छु, त्यो चाहिँ सम्बन्ध हो। र अनि अर्को कुरा चाहिँ बाइबल केवल एउटा धार्मिक पुस्तक जस्तो चाहिँ अवश्य पनि हामीले त्यसरी लिनु हुँदैन। बाइबल चाहिँ हाम्रो व्यक्तिगत जीवनको लागि एउटा सन्देश जस्तो चाहिँ हामीलाई लाग्न सुरु गर्छ यदि हामी परमेश्वरसँग एकदमै बलियो भइरहेको छौँ भने, नत्र भने चाहिँ होइन एउटा यो पुस्तक मात्र हो भन्ने जस्तो लाग्न सक्ला। तर जब हामी प्रभुमा बलियो हुँदै जान्छौं, उहाँसँग हाम्रो सम्बन्ध बलियो हुँदै जान्छ नि, अनि यो चाहिँ अर्थात वचन चाहिँ हाम्रो लागि असल सम्बन्ध हो, असल सन्देश हो भन्ने कुराहरू चाहिँ तपाईँले महसुस गर्न थाल्नुहुनेछ। र आज चाहिँ विशेष गरिकन सोसल मिडियाहरूले चाहिँ हाम्रो अटेन्सन धेरै खाइरहेको छ, हामी घण्टौंसम्म रिल्सहरू हेर्छौं अनि एकदमै हुन्छ नि एन्डलेस स्क्रोलिङहरू गर्छौं हामी, जुन चाहिँ हुन्छ नि अब भन्दै हुँदैन मोबाइल हेर्न र त्यो रिल्सहरू हेर्नको लागि समय बितेको थाहै हुँदैन। तर 10 मिनट पनि प्रार्थना गर्न हामीलाई कचोटि गाह्रो लाग्छ, तर जब सम्बन्ध परमेश्वरसँग बढ्दै जान्छ, तपाईँ बिस्तारै परमेश्वरको उपस्थितिहरूको भोक महसुस गर्न शुरू गर्न थाल्नुहुन्छ। र म तपाईँलाई केही प्रश्नहरू सोध्न चाहन्छु, तपाईँ प्रार्थना गर्न सबैभन्दा तपाईँलाई चाहिँ प्रार्थना गर्न सबैभन्दा गाह्रो कहिले लाग्छ? आफूले आफैलाई सोध्नुहोस् र विचार गर्नुहोस्, कुन बाइबलको वर्सले तपाईँलाई धेरै छुने गरेको छ र तपाईँ परमेश्वरसँग एकदम इमान्दार कुरा गर्नुहुन्छ? यो प्रश्नहरू चाहिँ आफूले आफूलाई सोध्नुहोस् र यहीँबाट पनि कति न कति हदसम्म तपाईँ हामीले हाम्रो सम्बन्ध परमेश्वरसँग कस्तो भइरहेको छ छैन भन्ने कुरालाई महसुस गर्न सक्दछौ। र आज विशेष गरिकन हामीलाई साँच्चै नै परमेश्वरसँग हाम्रो सम्बन्ध सुधार्न, सम्बन्ध बलियो बनाउन, परमेश्वरको नजिक जान एकदमै खाँचो छ र हामी यदि जीवनमा आनन्दित रहन चाहन्छौं, आशिषित हुन चाहन्छौं भने अवश्य पनि प्रभु नै हामीलाई चाहिन्छ। सबै कुराको पहिलो स्थानमा परमेश्वर नै हुनुहुन्छ र उहाँसँग नै हाम्रो सम्बन्ध बिग्रियो भने चाहिँ हामीले सबै कुराहरू बिग्रिएकै मात्र देख्न शुरू गर्दछौं, किनभने परमेश्वर मात्र हुनुहुन्छ जसले हामीलाई सुरक्षित राख्न सक्नुहुन्छ, चाहे त्यो भावनात्मक रूपमा होस्, चाहे संसारमा होस्, चाहे हरेक कुराहरूमा होस्। हामीलाई बाटो देखाउनुहुने परमेश्वर हाम्रो साथमा हुनुभयो भने हामीले सबै युद्धहरू आत्मिक युद्धहरूलाई विजय प्राप्त गर्न सक्छौ, तर परमेश्वरसँगको सम्बन्धमा नै हामी बलियो भइरहेको छैनौं भनेको चोटि हामी निराश हुन सक्छौ र प्रभुबाट टाढा हुन सक्छौ। यसकारण आफ्नो सम्बन्धलाई सुधार्नुहोस् र परमेश्वरसँग को सम्बन्धमा बलियो हुनुहोस् भन्ने उत्साह दिन चाहन्छु। अन्य थुप्रै कुराहरू राख्दै जानेछु, तर यो समयमा फेरि पनि पालो भएको छ एउटा मिठो गीतको।
1: ज्योतिमा सन्तहरूका उत्तराधिकारका सहभागी हुन हामीलाई सक्षम तुल्याउनुहुने पितालाई धन्यवाद चढाऊ। उहाँले हामीलाई अन्धकारको राज्यदेखि छुटाउनु भयो र आफ्नो प्रिय पुत्रको राज्यभित्र हामीलाई सार्नु भएको छ। उहाँमा हाम्रो उद्धार अर्थात् पापको क्षमा छ।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र कार्यक्रमको निजी क्लबमा हुनुहुन्छ र हामी एकदमै महत्वपूर्ण विषयमा हेरिरहेको छौं र म तपाईँलाई अर्को चाहिँ संकेत भनौं साइन भनौं जसले चाहिँ हामीलाई यो दर्शाउँदछ कि हाम्रो सम्बन्ध परमेश्वरसँग एकदमै राम्रो छ भन्ने कुरालाई देखाउँदछ र अर्को कुरा छ तपाईँ अरूलाई प्रेम गर्न सिक्दै हुनुहुन्छ यो कुरा के तपाईँले आफूले आफैमा महसुस गरिरहनु भएको छ यी दिनहरूमा र तेस्रो संकेत भनेको चाहिँ तपाईँको हृदयमा प्रेम बढ्दै जान्छ येशूसँग नजिक भएको व्यक्तिमा एउटा परिवर्तन देखिन्छ उहाँ अरूलाई हेर्ने तरिका उहाँमा चाहिँ बदलिएको हामी पाउँदछौं पहिलो योभन्दा चारको बीस पदले भन्दछ जसले आफूले देखेको भाइलाई प्रेम गर्दैन भने उसले नदेखेको परमेश्वरलाई प्रेम गर्न सक्दैन सम्बन्ध परमेश्वरसँगको सम्बन्ध चाहिँ केवल मण्डलीमा जानु र आराधनाका भजनहरू गाउनु अनि हामी कसरी इसाई पोस्टहरू राख्छौं सोशल मिडियामा त्यति गर्नु मात्रै परमेश्वरसँगको सम्बन्ध होइन यी कुराहरू तर वास्तविक रियल क्रिस्टियानिटी भनेको चाहिँ क्षमा गर्नु दया देखाउनु धैर्यता होइन सान्त्वना अनि प्रेम जो हामीले पवित्र आत्माको फल त्यहाँ कतिवटा पाउँदछौँ त्यो कुराहरू चाहिँ हो वास्तवमा रियल क्रिस्टियानिटी अर्थात हाम्रो वास्तविक हाम्रो परमेश्वरसँगको सम्बन्ध हामी वास्तविक इसाई हौ भने हामीमा चाहिँ पवित्र आत्माको फल यी विविध कुराहरू क्षमा गर्ने कुराहरू दयाका कुराहरू धैर्यताका कुराहरू होइन आदरको कुराहरू प्रेम शान्ति आनन्द दया भलाइ नम्रता संयम विश्वस्तता यी विविध कुराहरू चाहिँ हामीमा हुनुपर्दछ र पहिले चाहिँ अब तपाईँ परमेश्वरसँग जस्तै उदाहरणको रूपमा लिऊं परमेश्वरसँग तपाईँ सम्बन्धमा बलियो नहुँदाखेरि पहिला तपाईँलाई रिस छिटो उठ्थ्यो होइन र तपाईँमा सायद धेरै इगो हुन सक्थ्यो तपाईँलाई बदला लिन मन लाग्थ्यो त्यसले यस्तो गर्यो म पनि त्यस्तो गर्छु भन्न सायद तपाईँलाई आउँथ्यो होला तर अहिले तपाईँ निको हुन खोज्दै हुनुहुन्छ तपाईँले क्षमा गर्न सिक्दै हुनुहुन्छ यो भनेको चाहिँ आत्मिक रूपमा वृद्धि पनि हो एकदमै राम्रो कुरा हो र युथहरूको विषयमा अलिकति रियालिटीको कुराहरू गर्नुपर्दाखेरि कहिलेकाहीँ चर्चभित्रै पनि सायद चोट लाग्न सक्छ साथीहरूले तपाईँलाई धोका दिन सक्छन् परिवारले तपाईँलाई नबुझेको अवस्थाहरू हुन सक्छ तर येशूसँगको सम्बन्धले तपाईँलाई तितोपना होइन र अनुग्रहतर्फ लिएर जाँदछ कारणले गर्दाखेरि चाहिँ आज कसैलाई तपाईँले क्षमा गर्न परमेश्वरले तपाईँलाई बोलाइरहनु भएको छ भन्ने महसुस हुन्छ भने क्षमा गर्नुहोस् कारण हामी साँचो इसाई हौ भने हामी क्षमा गर्न सक्छौ साँचो इसाई हौ भने हामी दया देखाउन सक्छौ प्रेम गर्न सक्छौ र यी विविध कुराहरू चाहिँ हामी परमेश्वरसँग बलियो हुँदैछौ है र हाम्रो सम्बन्ध परमेश्वरमा बलियो भइरहेको छ भन्ने कुराको संकेत पनि हो यदि त्यो व्यक्तिमा पवित्र आत्माको फल नै छैन ऊ प्रेमै गर्न सक्दैन क्षमा नै गर्न सक्दैन बदला लिन खोज्छ होइन र यी विविध कुराहरू यदि हामीले पाउँदछौँ भने त्यो व्यक्तिको सम्बन्ध परमेश्वरमा अझै पनि परिवर्तन हुन आवश्यक छ भनेर नै हामीले बुझ्नुपर्छ तर यी विविध कुराहरू यी परिवर्तनका कुराहरू आत्मिक फलका कुराहरू आत्मिक चिन्हहरू हामीले हाम्रो जीवनमा महसुस गरिरहेको छौँ भने यति कुरामा ढुक्क हुनुहोस् तपाईँ आत्मिक रूपमा वृद्धि गर्दै हुनुहुन्छ परमेश्वरको सम्बन्धमा तपाईँ ग्रो हुँदै हुनुहुन्छ नजिक हुँदै हुनुहुन्छ बलियो हुँदै हुनुहुन्छ साह्रै सुन्दर कुरा रहेको छ नि यो कुरा चाहिँ तपाईँ हामीमा हुनुपर्छ भन्दै अर्को एउटा मिठो गीत फेरि पनि तपाईँको लागि म राख्न चाहन्छु

निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र कार्यक्रमको न्युजिस क्लब तपाईँ सुन्दै हुनुहुन्छ र हामी तपाईँलाई साथी रहेको छौं र परमेश्वरसँगको सम्बन्धमा तपाईँ एकदमै बलियो भइरहनु भएको छ भन्ने कुराको संकेत चाहिँ अर्को के छ भन्दाखेरि तपाईँ कठिन समयमा पनि येशूलाई नछोड्ने प्रयास गर्नुहुन्छ र यो चाहिँ धेरैजनाको जीवनमा कतिचोटि एउटा बाधा बनेर आउँदछ परमेश्वर र हाम्रो बीचमा किन भन्दाखेरि जब कठिन समय आउँदछ अनि हामी कुनै न कुनै तवरबाट परमेश्वरबाट टाढा हुन थाल्दछौं चाहे त्यो सोचमा होस् विचारमा होस् अनि हामी यो पनि भन्ने गर्दछौं कि यदि होइन अब म परमेश्वरसँग यस्तो राम्रो हुँदा हुँदै पनि मलाई किन यस्तो खालको अवस्थाहरू आयो भनेर यस्तो प्रकारको हामी बाहनाहरू सोच्न थाल्छौं अनि बिस्तारै बिस्तारै प्रभुबाट टाढा हुन थाल्दछौं तर कठिन समयमा पनि यदि तपाईँ परमेश्वर प्रभु ख्रीष्टलाई छोड्नुहुन्न र एकदम अझै उहाँलाई पक्रेर राख्नुहुन्छ भने चाहिँ तपाईँ साँच्चै नै आत्मिक रूपमा ग्रो गरिरहनु भएको छ बलियो भइरहनु भएको छ यो चाहिँ चौथो संकेत हो तपाईँ स्ट्रगल बीच पनि परमेश्वरतर्फ फर्किनुहुन्छ र वास्तविक सम्बन्ध चाहिँ अवश्य पनि यो समस्या नभएको भन्ने कुराहरू चाहिँ अवश्य पनि हुँदैन सम्बन्धहरूमा वास्तविक सम्बन्धहरूमा समस्या हुँदैन भन्ने सोचहरू चाहिँ गलत हो कहिलेकाहीँ हामीले प्रार्थना गरेको प्रार्थनाको उत्तरहरू नभएको अवस्थाहरू हुन्छ कहिलेकाहीँ हाम्रो हृदय टुट्छ कहिलेकाहीँ हाम्रो जीवनमा डरका कुराहरू आउँदछ र कहिलेकाहीँ निराशाका कुराहरू पनि हुन्छ तर येशूसँग सम्बन्ध भएको व्यक्तिले अवश्य पनि त्यो सबै संघर्षहरू हुँदा पनि पूरा रूपमा उसले कहिले पनि गिभ अप गर्दैन अर्थात भनौ उसले हात उठाउँदैन ऊ पछाडि सर्दैन युहन्नाको पुस्तक 6:68 भन्दछ पत्रुसले भने प्रभु हामी कस कहाँ जाउँ अनन्त जीवनको वचनहरू त तपाईसँग छन् कहिलेकाहीँ तपाईँ कमजोर हुन सक्नुहुन्छ होइन तपाईँको विश्वास कमजोर हुन सक्छ तर भित्र एउटा कुरा चाहिँ रहिरहन्छ मलाई फेरि यसो कहाँ फर्किनु छ र त्यो सम्बन्धको चाहिँ एकदमै सुन्दर संकेत हो परमेश्वरसँगको सम्बन्धको र पूर्ण मानिस मात्र परमेश्वरको नजिक हुँदैनन् कतिचोटि एक प्रकारले भन्ने हो भने हामी फर्किएर परमेश्वरमा जाँदछौ र उहाँसँग फेरि पनि हामीले आफ्नो सम्बन्धलाई सुधार्दछौ भने त्यो व्यक्तिले पनि आफूले आफूलाई परमेश्वरको अझै धेरै नजिक लिएर जान सक्दछ र तपाईँको उत्साहको लागि म यही भन्न चाहन्छु यदि तपाईँ अहिले आत्मिक रूपमा एकदमै सुक्खा स्पिरिचुअली ड्राई होइन महसुस गरिरहनु भएको छ भने पनि येशू तपाईँबाट टाढा जानु भएको छैन यो कुरालाई चाहिँ तपाईँले एकदमै आफ्नो मनमा लिनुहोस् यो वास्तविक कुरा हो कि परमेश्वरले कुनै पनि रीतिमा कुनै पनि अवस्था र कुनै पनि परिस्थितिमा हामीलाई छोड्न पनि सक्नुहुन्न उहाँले हामीलाई त्याग्न पनि सक्नुहुन्न तर कतिले हामी चाहिँ उहाँबाट टाढा भइरहेको हुन्छौं तर हामी आत्मिक रूपमा सुक्खा महसुस गरे तापनि प्रभु हामीसँग नै हुनुहुन्छ उहाँ अझै पनि तपाईँ हामीलाई बोलाइरहनु भएको छ र यो कुराले चाहिँ म तपाईँलाई यही उत्साह दिन चाहन्छु कि तपाईँको सम्बन्ध परमेश्वरसँग बलियो भइरहेको छ तर पनि कतै न कतै कुनै न कुनै कुराले तपाईँलाई परमेश्वरबाट टाढा महसुस गराइरहेको छ आफूलाई आत्मिक रूपमा सुखा महसुस गराइरहेको छ केही तपाईँले देखिरहनु भएको छैन महसुस गरिरहनु भएको छैन विविध अवस्था परिस्थितिहरूले तपाईँलाई एकदमै बाँधेर राखेको जस्तो भइरहेको छ भने पनि परमेश्वर तपाईँसँग हुनुहुन्छ र प्रभुसँग सम्बन्ध सुधारिहाल्नुहोस् र फेरि पनि आफूलाई आत्मिक रूपमा बलियो बनाउने प्रयास गर्नुहोस् भन्ने उत्साह म तपाईँलाई दिन चाहन्छु र अर्को एउटा मिठो गीत फेरि पनि तपाईँको लागि राख्न चाहन्छु।

निकै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र आज हामीले चाहिँ अवश्य पनि परमेश्वर येशूसँगको राम्रो सम्बन्ध भएको चारवटा संकेतहरू चाहिँ हेरेको छौं। अलिकति त्यसलाई रिक्याप गर्न चाहन्छु। पहिलो थियो पाप भन्दा परमेश्वरलाई बढ़ी चाहनु, दोस्रो चाहिँ प्रार्थना र वचनतर्फ एकदमै आकर्षित हुनु, तेस्रो भनेको चाहिँ अरूलाई प्रेम गर्न सिक्दै जानु, चौथो भनेको चाहिँ कठिन समयमा पनि येशूतर्फ नै फर्किरहनु। यी सबै चिन्ह चाहिँ पूर्ण हुनु भनेको अवश्य पनि होइन, तर यो चाहिँ हाम्रो आत्मिक रूपमा वृद्धि हुँदै गएको कुराहरूको चाहिँ संकेतहरू हुन् र कतिचोटि युवा साथीहरूमा होइन येशू ख्रिस्टलाई चाहिँ एउटा हुन्छ नि एउटा हामी आध्यात्मिक कुराहरूको रूपमा तपाईँले सायद लिनुहोला, तर अवश्य पनि होइन। येशू ख्रिस्ट संघको कुरा चाहिँ हामीले हेर्ने हो भने सम्बन्धको कुराहरू छ, हामी उहाँको सन्तानहरू हौं, उहाँ सँगको हाम्रो सम्बन्ध गहिरो छ र उहाँ तपाईँको जीवनको चाहिँ टाइटल होइन र एउटा शनिबार मात्र मण्डली जाने भन्ने कुराको रुटिन पनि होइन र सोसल मिडियाको चाहिँ आइडेन्टिटी पनि होइन, तर उहाँ चाहिँ तपाईँको उद्धारकर्ता, मित्र, आत्मिक बुवा र तपाईँको जीवनको स्रोत हुनुहुन्छ। येशु तपाईँलाई चाहिँ अवश्य पनि एउटा देखाउनको लागि होइन, पर्फर्मेन्सको लागि होइन, तर सम्बन्धको लागि चाहिँ बोलाउनुहुन्छ र यो कुराहरूलाई चाहिँ तपाईँले आफ्नो जीवनमा महसुस गर्दै अगाडि बढ्नुभयो भने अवश्य पनि तपाईँको सम्बन्ध अझै वृद्धि र अझै बलियो हुँदै जानेछ र यही कुराहरू आज कार्यक्रम मार्फत हामीले तपाईँको लागि राखेको छौं र अब चाहिँ म कार्यक्रमको अन्तिमतिर आइसकेको छु र धेरै धेरै धन्यवाद दिन चाहन्छु। म विश्वास गर्दछु तपाईँले आज केही महत्वपूर्ण विषयहरूमा सुन्नु भएको छ र आफ्नो आत्मिक सम्बन्ध परमेश्वरसँग येशूसँग अझै तपाईँले वृद्धि गराउँदै लिएर जाने उत्साह प्राप्त गर्नुभएको छ र कार्यक्रम सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै यो समय कार्यक्रमको न्यूज क्लबबाट म पुनः बिदा हुन चाहन्छु। जय मसी, नमस्कार।

0: गुड न्यूज एफएम 105.1
1: शुभ प्रभात गुरुआमा।
2: शुभ प्रभात, बस आज हामी के विषयमा छलफल गर्छौ?
1: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
2: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
3: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: हो, अरू भन त।
4: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
5: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
6: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
7: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
5: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
2: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: के तपाईँहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
10: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्।
9: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
10: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त।
9: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा।
10: चर्च, सोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
9: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
10: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 9854124141, 9854124141। रेस नम्बरमा तपाईँले कल, एसएमएस, व्हाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.leednepal.com।
11: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
12: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
11: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
12: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
11: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
12: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
11: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: मेरो एसई पनि सकियो,
14: मेरो प्लस टूको एक्जाम पनि सकियो,
13: म त खाली समय बिताइरहेको छु, के गर्ने होला?
15: गुड न्यूज एफएमले एक महिने रेडियो उद्घोषण तालिम अथवा आरजे तालिम राखेको छ। यो खाली समयलाई अवसरमा बदल्ने कि साथीहरू?
13: सही हो।
15: हजुर, तपाईँ पनि रेडियो उद्घोषण तालिम लिएर आफ्नो बोल्ने कलाको विकास गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
16: सम्पर्कको लागि गुड न्युज एफएम प्राइभेट लिमिटेड, अनाम नगर, काठमाडौँ। सम्पर्क नम्बर
15: 01-4770-754 र 01-5913-755
16: सिट सीमित भएकोले यथाशीघ्र सम्पर्क गर्नुहोला। छोटो अवधिको तालिम दीर्घकालीन फाइदा।

0: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
1: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
0: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
1: अँ है, बल्ल सम्झे। सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
0: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभयो होइन?
1: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
0: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: विभिन्न कारणले गर्दा तपाईँको बाइबल कलेज पढ्ने सपना अधुरो छ, अब हामी पूरा गर्छौं तपाईँको बाइबल कलेज पढ्ने सपना।
5: इन्टरनेशनल लोगोस बाइबल कलेजमा सीटीएच, बीटीएच, एमडी, पीएचडीमा भर्ना खुलेको जानकारी गराउँदछौ।
4: नेपाली भाषामा अनुवाद गरी तयार पारेको अन्तर्राष्ट्रिय यूटीए मान्यता प्राप्त उच्च स्तरीय कोर्स घरमा बसी अध्ययन गर्ने अवसर नगुमाउनुहोला।
5: तपाईँ स्वदेश अथवा विदेशमा जहाँ भए तापनि कोर्स मगाएर अध्ययन गर्न सक्नुहुनेछ।
4: अधिक जानकारीका लागि
5: प्रभुको सेवामा कुमार अब्राहम सुनाम, मोबाइल 9141867602, 9141867602 र 9818251240, 9818251240।
1: लगभग सबैजना आइसक्नुभयो, आजको उडा स्तरको छलफल सुरु गरौँ न त।
6: हुन्छ हुन्छ, ल हुन्छ।

0: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
2: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन बोर्ड
4: कोरस नम्बर 180।

0: सूचना के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन् वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन् वा ठाउँको अभाव भइरहेको छ वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्। यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटेन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर, बुद्धनगर, काठमाडौँ, नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461 र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-49-83-16-84, 98-49-83-16-84 र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@artenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं, ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।
1: ए लौ न लौ लौ, चट्याङ पर्न आँटो, सबैजना यता आऊ त, यता यो ठूलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
1: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
0: के रे, नानी त भर्खर 17 की लागि होइन र?
1: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
0: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
1: ए हो र।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
1: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुष्टान्तरण गरौं।
0: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
1: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउँ।
0: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
1: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
0: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
3: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
4: धूम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार विज्ञापन बोर्ड।

0: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
0: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
1: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मानव बेच बिखन तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौ।
0: बेच बिखन र ओसार पसारबाट बचौ, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौ। मानव बेच बिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1
1: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
2: लो किन नि, के भयो सन्चो भएन?
1: होइन, यतिकै जानै मन लागेन।
2: यतिकै पनि हुन्छ?
1: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
2: ए कुरा त्यस्तो पो, ल हेर म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
3: नमस्ते, कति ठाउँले पाल्नु भयो?
2: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
3: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
1: हस् म्याडम।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि वहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि वहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। योहन्ना 3:16।
6: मन्जु तिमी त विदेश जान लाग्यौ रे?
7: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यस्तो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
6: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
7: खै के गर्ने गर्ने दिदी,
8: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: सूचना। के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन्, वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन्, वा ठाउँको अभाव भइरहेको छ, वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटेन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सबैको लागि रहनेछ, र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर बुद्धनगर काठमाडौँ नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461, र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-49-83-16-84, 98-49-83-16-84, र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@attenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।
9: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
10: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
9: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
10: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
11: जय मसी, म कलाकार आशा खड्का, तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। म पनि सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोस् है।
6: अब प्रस्तुत छ कार्यक्रम जीवन शैली।
12: जयमसी, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम जीवनशैलीमा। आदरणीय श्रोता, कार्यक्रम जीवनशैली तपाईँ प्रत्येक हप्ता शुक्रबार 2 बजेदेखि 3 बजेसम्म सुन्दै आइरहनु भएको थियो भने अब चाहिँ तपाईँले कार्यक्रम जीवनशैली प्रत्येक हप्ता शुक्रबार 1 बजेदेखि 2 बजेसम्म सुन्न सक्नुहुनेछ। र कार्यक्रम मार्फत चाहिँ हामी विशेष गरिकन परमेश्वरको वचनहरूबाट तपाईँलाई उत्साह दिँदै र मिठा मिठा गीत संगीतहरूको साथ दिँदै आइरहेको छौ। र आज पनि यसरी नै हामी तपाईँलाई साथ दिनेछौ। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुहोला। र एउटा गीतबाट म कार्यक्रमलाई शुरूआत गर्न चाहन्छु। गीतपछि उपस्थित हुने नै छु।

चाहिँ निराश भन्ने शीर्षकमा म केही कुराहरू तपाईँको लागि राख्न चाहन्छु। हितोपदेश 13:12 भन्दछ, आशा विलम्ब हुँदा मन चाहे मर्छ र निराशाले चाहिँ तपाईंलाई जीवनमा हार मान्न लगाउँछ। जब मूसाले सम्हाल्न नसक्ने गरी काम धेरै भयो, उनले परमेश्वरलाई भने कि मलाई मारिदिनुहोस् र मैले आफ्नो विनाश आफै हेर्नु नपरोस्। हामीले गन्तीको पुस्तक 11:15 पाउँदछौं र इजोबेलले चाहिँ तिनलाई मार्ने धम्की पूरा गर्ने छिन् भन्ने निश्चित भएर नै एलियाले चाहिँ परमेश्वरलाई उनको प्राण लिनको लागि चाहिँ विन्ती गरे भनेर हामीले पाउँदछौ। र भनिन्छ कि अय्युबको पुस्तक केवल 9 महिनाको अवधिमा घटेका घटनाको चाहिँ विवरण हो, तर अय्युबको हानि यति धेरै विनाशकारी थियो। उनले भने मेरो जीवनलाई नै म घृणा गर्दछु, अय्युब 10:1 हामी पाउँदछौ। सोलोमनले भने आशा विलम्ब हुँदा मन मर्छ। के आत्महत्या गर्ने क्रिश्चियन स्वर्गमा जानेछ भन्ने प्रश्नमा बहस गर्नुको सट्टा हामीले प्रेम गरेको व्यक्ति अब एक दिन पनि जिउन नसक्ने गरी आशाहीन वा भावनात्मक रूपमा बिरामी भएको कुरा थाहा पाउन हामीले परमेश्वरबाट बुद्धि माग्न आवश्यक छ। यी व्यक्तिहरू को हुन्? जवान मानिसहरू जसले मदतको लागि पुकाराको रूपमा आफैलाई चोट पुर्याउँछन्। सैनिकहरू जो युद्धको आघात पछिको चोटबाट पीड़ित छन् र जो युद्धका नमिठा अनुभवबाट मुक्त हुन सकेका छैनन् र त्यस्ता कुरालाई पन्छाउन पनि सक्दैनन्। दुर्व्यवहारका पीड़ितहरू जसले कष्ट भुल्ने उपायको रूपमा हानिकारक वा अस्वस्थ व्यवहारहरूमा संलग्न हुन्छन्। असल व्यक्तिहरू जो विभिन्न प्रकारको समस्याहरूसँग संघर्षरत छन् तर यसको बारेमा कुरा गर्नको लागि डराउँछन्। विश्व स्वास्थ्य संगठनको अनुसार विश्वभरि हामीले चाहिँ 61.50 करोड मानिसहरू निराशा वा चिन्तासँग संघर्षरत रहेका छन्। तिनीहरू महलदेखि लिएर पुलहरू मुनि सुत्ने मानिसहरू छन्। तीमध्ये कतिपय इसाईहरू छन् जसले आत्महत्याको विचारहरू पालेका छन्, जो तिनीहरू कमजोर छन् र तिनीहरूसँग पर्याप्त विश्वास छैन भन्ने कुरा सुन्नु पर्ला भन्ने डराउँछन्। धर्मशास्त्रको छोटो खण्ड सुनाएर एउटा छोटो प्रार्थना गरेर अनि परमेश्वरले तपाईंलाई आशीर्वाद देउन् भन्दै यस्ता मानिसहरूलाई पठाउनाले उनीहरूलाई दोष मात्रै लगाउँछ। यसुले भन्नुभयो, म तिमीहरूलाई पठाउँछु किनकि तपाईंसँग वचन आत्मा र उनीहरूलाई मदत गर्ने शक्ति छ। यसकारण उनीहरूलाई चाहिँ परमेश्वरको वचन सँगसँगै साथ सहयोग र उत्साहले गलत निर्णय लिनबाट निश्चय पनि जोगाउनेछ।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र निराश भन्ने शीर्षकमा नै छौं हामी र इसैया 40:29 भन्दछ उहाँले थकितहरूलाई बल दिनुहुन्छ। हामी यस्तो कुरा भन्छौं, सास रहेसम्म आश रहन्छ वा आशा भनेको चाहिँ डोरीमा गाँठो बाँधेर त्यसलाई समाति राख्नु र सुधार होला भन्ने विश्वास गर्नु, तर जब आशा पूरा हुन ढिलो हुन्छ वा इन्कार गरिन्छ तब मानिस र भावनात्मक बिमारले कतिपय मानिसहरूलाई चाहिँ स्थायी रूपमै समाधान खोज्न बाध्य बनाउँछ। आत्महत्याले परमेश्वरलाई समावेश गर्दैन। जब तपाईँले आफ्नो जीवन अन्त्य गर्नुहुन्छ तब उहाँले तपाईँको लागि गर्न सक्ने कुरा केही पनि रहँदैन। यसले समाधान नभएका पीड़ाहरू छोड्छ जुन तपाईँको प्रियजनको हृदयमा रहिरहन्छन्। पुस्तौंदेखि इसाई अगुवाहरूले चाहिँ आत्महत्याको विषयमा बहस गरेका छन् र असहमति जनाएका छन्, तर तिनीहरूमध्ये हरेकले यी शब्दहरूमा विश्वास गर्छन्। हितोपदेश 12:25 चिन्तित हृदयले मानिसलाई कमजोर तुलाउँछ अनि निराशालाई व्यवहार नगरी छोडिदिने हो भने यसले अन्त्यमा आत्मविनाशमा पुर्याउन सक्छ। यो गोली हानेर वा बढ़ी मात्रामा लागू औषध लिएको परिणाम नहुन सक्छ। यो खान छोड्ने वा बढ़ी खाने वा सहायता लिन छोड्ने निर्णय हुन सक्छ किनकि उनीहरूले प्राप्त गरेको सहायताले काम गरेन। तर ती सबैको अन्तिम नतिजा एउटै हुन्छ। मानसिक स्वास्थ्यको बारेमा अनुसन्धान गर्ने एक संस्थाको प्रतिवेदन अनुसार बेलायतमा चाहिँ चिन्ताको कारण पुरूषहरूभन्दा महिलाहरू झण्डै 2 गुणा बढ़ी पीड़ित छन्। उच्च आय भएका परिवारहरूको तुलनामा न्यून आय भएका परिवारका सदस्यहरू मानसिक स्वास्थ्यको समस्या ग्रस्त हुने सम्भावना लगभग 2-3 गुणा बढ़ी हुन्छ। यस्तो अवस्थामा बाइबलले केही सान्त्वना प्रदान गर्दछ, अवश्य पनि प्रदान गर्दछ सान्त्वना। वचनले भन्दछ यसैया 40:29-31 पद, उहाँले थकितहरूलाई बल दिनुहुन्छ र कमजोरहरूको बल बढ़ाइदिनुहुन्छ। युवक पनि दुर्बल र थकित हुन्छन्, जवान मानिसहरू थाकेर लोड्छन्, तर परमप्रभुका आशा गर्नेहरूको बल फेरि नयाँ हुनेछ।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र कार्यक्रम जीवनशैली तपाईँ सुन्दै हुनुहुन्छ। हामी परमेश्वरको वचनहरूबाट हेरिरहेको छ भने मिठा मिठा गीत संगीतहरू पनि तपाईँको लागि राखिरहेको छौं र सही नमूना स्थापित गर्नुहोस् भन्ने शीर्षकमा केही कुरा राख्न चाहन्छु। दोस्रो इतिहास 26 अध्यायको 4 पद, तिनले आफ्ना पिताले गरे चाहिँ परमप्रभुको दृष्टिमा जे असल थियो त्यही गरे। एउटा कार्टुनमा यस्तो रोचक गरफ लेखिएको छ, हाम्रो छोरा छोरीलाई जेसुकै सिकाए तापनि उनीहरूले हाम्रो जस्तै व्यवहार गर्छन्। हामी मुस्कुराउँछौ तर यो अत्यन्त गम्भीर कुरा हो। एउटा एकजना विशेषज्ञले भनेका छन्, हामीले जे जान्दछौ त्यही सिकाउँछौ तर हामी जे हौं त्यही पुनरुत्पादन गर्छौ। तपाईँको छोराछोरीले तपाईँले के भन्नुहुन्छ भन्ने कुरामा कहिलेकाहीँ शंका गर्न सक्छन् तर उनीहरूले तपाईँले जे गर्नुहुन्छ त्यसमा सधैँ विश्वास गर्नेछन्। त्यसैले पहिलो कुरा भनेको, यदि तपाईँ उनीहरूले परमेश्वरसँग शान्त समय बिताएको चाहनुहुन्छ भने तपाईँले पनि त्यस्तो समय बिताउनु पर्छ। दोस्रो कुरा भनेको, यदि तपाईँ आफ्नो छोराछोरीहरू चर्चमा भएको चाहनुहुन्छ भने उनीहरूलाई त्यहाँ लिएर जानुहोस् तर उनीहरूलाई नपठाउनुहोस्। पठाउने काम मात्र नगर्नुहोस्, आफू पनि मण्डली जानुहोस् उनीहरूसँगै। तेस्रो कुरा भनेको चाहिँ, यदि तपाईँ आफ्नो छोराछोरीहरूले एकदमै असभ्य भाषा प्रयोग गरेको चाहिँ तपाईँ चाहनुहुन्न भने तपाईँको मुखबाट के बाहिर आउँछ होसियार बन्नुहोस्। चौथो कुरा भनेको, यदि तपाईँ आफ्नो छोराछोरीहरूले धूम्रपान मद्यपान वा लागू औषध प्रयोग गरेको चाहनुहुन्न भने तपाईँले ती कुरा छोड्नुपर्छ। यदि तपाईँले एउटा कुरा भन्नुहुन्छ तर अर्कै काम गर्नुहुन्छ भने तपाईँको छोराछोरीले अझै पनि तपाईँलाई प्रेम गर्न सक्छन् तर अन्तत तिनीहरूले तपाईँलाई आदर गर्न छोड्नेछन्। अनि अझै खराब कुरा त के छ भने उनीहरूले यस्तो सोच्नेछन्, यदि तपाईँले प्रचार गर्ने सिद्धान्तहरू तपाईँकै लागि काम लाग्दैनन् भने मैले किन ती प्रचार गरिएका कुराहरू चाहिँ लागू गर्ने प्रयास गर्नु र तपाईँको उदाहरणले तपाईँका सबै उपदेशहरूभन्दा बढ़ी प्रभाव पार्नेछ। धर्मशास्त्रका यी दुईवटा खण्ड ध्यान दिएर पढ्नुहोस्। पहिलो पुरानो करारमा पाइन्छ, तिनले आफ्ना पिताले गरे झै परमप्रभुको दृष्टिमा जे असल थियो त्यही गरे। दोस्रो नयाँ करारमा पाइन्छ, वचनले भन्दछ, मलाई तिम्रो निष्कपट विश्वासको सम्झना हुन्छ, त्यो विश्वास जो पहिले तिम्री बजे लोइसमा थियो र तिम्री आमा युनिसमा, अनि मलाई निश्चय छ त्यो विश्वास तिमीमा पनि रहेको छ। दोस्रो तिमोथी 1:5। यी दुई खण्डका बीचमा हजारौं वर्षको भिन्नता छ तर तिनीहरूले सिकाउने सत्यता भन्ने सदाकालको लागि छ। त्यसकारण सही नमूना स्थापित गर्नुहोस्।

निगनी मिठो गीत तपाईँको निम्ति राख्यौं र उचित वचनको निम्ति प्रार्थना गर्नु भन्ने शीर्षकमा केही कुरा राख्ने गरिरहेको छ। कलसी चारको छ पदले भन्दछ, तिमीहरूको बोली वचन सधैँ कृपालु होस्। प्रार्थना गर्नुहोस्, हे प्रभु, म भजनकार दाउदले भने झैं म पनि विन्ती गर्छु, मेरो मुखका शब्द र मेरो हृदयको ध्यान तपाईँको नजरमा ग्रहणयोग्य हुन्। भजन संग्रह 19 अध्यायको 14 पद। मलाई थाहा छ कि मैले बोल्ने शब्दहरूमा अत्यन्तै ठूलो शक्ति छ, मेरो आफ्नै जीवन र मेरो सम्बन्ध दुवैमा। तपाईँको वचनले भन्दछ, मृत्यु र जीवनको शक्ति जिब्रोमा हुन्छ। सधैँ तपाईँको वचन अनुसार र तपाईँको महिमा गर्ने वचन बोल्न मलाई सिकाउनुहोस्। मलाई अरूलाई नष्ट गर्ने होइन तर बनाउने, आलोचना गर्ने होइन तर भलाइ गर्ने, जो प्रेम र सत्यमा बोलिएका हुन्छ, मेरो आफ्नै इच्छा र अपेक्षा अनुसार होइनन्, अनि जसले निराशा होइन आत्मविश्वास ल्याउँछन्। मैले अरू कसैको बारेमा नकारात्मक वा हानिकारक वचन बोलेको छु भने मलाई क्षमा गर्नुहोस्। अरूलाई चोट लगाउने वा कुनै तरिकाले आलोचना गर्ने वचन बोल्नबाट मलाई रोक्नुहोस्। म दयालु वचन बोल्न चाहन्छु अनि निको पार्ने र आशिष दिने बुद्धिमान जिब्रो पाउन चाहन्छु। मलाई आफ्नो जीवनमा तपाईँको प्रभुत्वमा यस्तो विश्वास राख्न मदद गर्नुहोस् कि म बिना गनगन र बिना विवाद सबै कुरा गर्न सकौं। मलाई आफ्नै बारे नकारात्मक कुराहरू नबोल्न सहायता गर्नुहोस् अनि मैले नकारात्मक शब्द बोल्न लाग्दा मलाई तुरन्तै त्यसलाई रोक्न र त्यसमाथि ढक्कन लगाउन मदत गर्नुहोस्। तपाईँको वचनले भन्दछ, नुनले स्वादिलो पारे जस्तो तिमीहरूको बोली वचन सधैँ कृपालु होस्, ताकि प्रत्येकलाई कसरी जवाफ दिनुपर्ने होस् हो तिमीहरू जान। आज मेरो वचनले तपाईँलाई आदर र महिमा दिन सकू। येशु ख्रिष्टको नाउँमा म प्रार्थना गर्दछु, आमेन।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र घरको चाहना भन्ने शीर्षकमा केही कुराहरू तपाईँको लागि म राख्न गइरहेको छु। फिलिपी 3:20 पदले भन्दछ, हामी स्वर्गका नागरिक हौं। प्रत्येक वर्ष प्रशान्त महासागरका साल्मनहरू समुन्द्रमा 5 देखि 6 वर्षसम्म रहेपछि अचानक उनीहरूको जन्मेको नदीको पानीतर्फ चाहिँ फर्कने इच्छा गर्छन्। मछुवाहरू, भालुहरू र विशाल जलविद्युतका बाँधहरूसँग संघर्ष गर्दै तिनीहरूले आफ्नो घर पुग्न माथि लाग्छन्। धेरै वर्षसम्म समुद्रमा रहेर पनि साल्मनहरूले कसरी आफू जन्मेको नदीसम्म पुग्ने बाटो पहिलाउँछन्? वैज्ञानिकहरूलाई समेत यो कुराहरू थाहा छैन। कतिपयको विचारमा ती माछाहरूले आफू जन्मेको नदीबाट आउने ताजा पानीको स्वाद वा गन्ध थाहा पाउन सक्छन्। अरूले सोच्छन् कि तिनीहरूले चाहिँ ताराहरूलाई हेरेर बाटो पहिलाउँछन्। तिनीहरूले जसरी यसो गरे तापनि चार्ट र कम्पास चाहिँ प्रयोग अवश्य पनि गर्दैनन्। तिनीहरूको यात्रा बाहिरी सहायता बिना स्वत स्फूर्त रूपमै तय गरिन्छ। तिनीहरूमा विशेष नदीको लागि तीर्षणा हुन्छ र त्यसलाई नभेटाएसम्म त्यो तीर्षणा सन्तुष्ट हुन सक्दैन। हाम्रो सन्दर्भमा पनि ठिक त्यस्तै हुन्छ। परमेश्वरले हामीलाई स्वर्गको निम्ति सृष्टि गर्नुभयो अनि यस जीवनमा कुनै पनि कुराले हामीलाई पूर्ण सन्तुष्टि दिन सक्दैन भनेर उपदेशक 3:11 पनि हामीलाई बताउँदछ। ती साल्मन माछाहरू जस्तै हामी यस संसारमा छौं, तर हामी यस संसारका भने होइनौ। हो, यस जीवनमा परमेश्वरले हामीलाई दिनुभएका जिम्मेवारी पूरा गर्दा हामी आनन्द पाउँछौ, तर यो स्वर्गमा हामीलाई प्रतीक्षा गरिरहेको आनन्दको तुलनामा केही पनि होइन। पावलले यो कुरालाई यसरी व्यक्त गर्छन् कि हाम्रो नागरिकता स्वर्गमा छ, जहाँबाट आउनुहुने मुक्तिदाता प्रभु येशु ख्रिष्टको बाटो हामी हेर्दछौ। उहाँले हाम्रो कमजोर न्यानो निकायहरू चाहिँ लिनुहुनेछ र उनीहरूको आफ्नै जस्तै गौरवशाली शरीरहरूमा चाहिँ परिवर्तन गर्नुहुने उही शक्ति प्रयोग गर्नेछ जुन उनीहरूले आफ्नो नियन्त्रणमा सबै चिज ल्याउनेछन्। हामीले वचनमा यी कुराहरूलाई पाउँदछौ। अनि उद्धार पाएका तपाईँका प्रियजन यो संसार छोडेर स्वर्गमा जाँदा तिनीहरूसँग सहभागी हुने तपाईँको चाहना अझै बढ्नेछ।

निकै नै अर्थपूर्ण गीतको साथ हामीले तपाईँलाई दिएको छौं र कार्यक्रम जीवन शैली मार्फत हामीले विशेष गरिकन परमेश्वरको वचनहरू चाहिँ यहाँहरू समक्ष विभिन्न विषयमा र विभिन्न शीर्षकमा राख्दै आइरहेको छौं। सँगसँगै मीठा मीठा गीत संगीतहरूको साथ पनि हामी तपाईँलाई दिने गर्दछौ, कारण वचन हाम्रो लागि अति नै महत्वपूर्ण छ। वचनले हामीलाई जीवन कसरी जिउने भन्ने कुरा पनि सिकाउँछ भने कुन चाहिँ बाटोमा हामी हिँड्नुपर्छ र हामी कसरी जीवनलाई जिउनुपर्छ भन्ने कुराहरू पनि हामीलाई सिकाउने काम गर्दछ। र समग्रमा भन्नुपर्दाखेरि वचन चाहिँ परमेश्वरबाटको प्रेम पत्र हो, जुन प्रेम पत्रमा हाम्रो लागि सबै कुराहरू चाहिँ उद्धृत गरिएका छन्, लेखिएका छन् र हामीलाई त्यहाँ परमेश्वरले कति धेरै प्रेम गर्नुहुन्छ भन्नेदेखि लिएर हामी कसरी जीवनलाई जिउनुपर्छ भन्ने कुराहरू चाहिँ प्राप्त गर्न सक्दछौ। जीवन जिउँदै जाँदा कतिवटा कुराहरूमा हामी दुविधामा पर्छौं, कन्फ्युज हुन्छौं, कतिवटा प्रश्नहरू हामीलाई आउँछ, हामी कतिवटा कुराहरू बुझ्न सक्दैनौं, अन्यलमा पर्छौं। तर जब वचनलाई गहिराईमा हामीले अध्ययन गर्न शुरू गर्दछौं त्यहाँ हामीले हरेक प्रश्नका उत्तरहरूलाई पाउँछौं र अलिकति हामीले आफ्नो वरपर भएको तुवालोहरू हटेर बाटो क्लियर देखे जस्तै नै जीवनलाई पनि हामीले स्पष्ट बुझ्न शुरू गर्दछौं। यसै कारण पनि वचन अध्ययन गर्न, वचन पढ्न, वचन सुन्न हामी तपाईँलाई प्रोत्साहन दिन्छौ, एकले अर्कालाई प्रोत्साहन दिनु पनि पर्दछ र कार्यक्रम मार्फत पनि वचनबाट नै हामी तपाईँलाई उत्साह दिँदै पनि आइरहेको छौं। यसरी हामी तपाईँको साथमा साथ मिलाउने गर्दछौं र आज पनि थुप्रै कुराहरू मैले तपाईँको लागि प्रस्तुत गरेको छु र गीत संगीतहरूको साथ हामीले तपाईँलाई दिएका छौं। हामी आशा गर्दछौ तपाईँ आशिषित हुनुभएको छ र अझै भने कार्यक्रमको अन्तिमतिर नै आइसकेको छौं र यहाँहरू समक्ष बाटोभित्र माग्नुपर्ने बेला भइसकेको छ र कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु। प्राविधिक मित्र सन्ध्याजीलाई धन्यवाद दिँदै कार्यक्रम जीवनशैलीबाट यो समय म पुनम बिदा हुन चाहन्छु। जय मसीह, नमस्कार।

0: गुड न्युज एफएम 105.1
1: के भयो? के को हल्ला खल्ला हो यो?
2: के हुनु? डोजर चलेको नि? अब त हाम्रा दुःखका दिन सकिए।
3: के सकिनु नि? गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
1: होइन, किन माइरी भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
3: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ। बाटो मात्र भएर के गर्ने?
2: हामीले त ध्यानै नदिएको।
3: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
4: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार, विज्ञापन बोर्ड।
5: सुन्नु न बजे, कोता
6: सामान नभेटेर बेपत्ता।
5: होइन, सामान चाहिँ के चारो ल्याएको?
6: ग्यास चुलो, राइस कुकर, पानी पताउने भाँडो।
5: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रै ग्रिस इलेक्ट्रो वाल छोडै छ नि।
6: कहाँ छ यो?
5: कलङ्की खर्का गाउँ एलआरआ स्कुलको नजिकै।
7: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घर आइसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
8: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
7: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 9510 74236, 9510 74236
8: र फोन नम्बर 01513010 छ। 01513010 छ।
7: ग्रेस इलेक्ट्रो वर्ल्ड, कलङ्की खड्का गाउँ, एलआरआई स्कुलको नजिकै।
6: ल है ल, घरियासी सामान एउटै छाता मुनि पाइन्छ, ह्याक्कै पारेर

प्रार्थनाको लागि जिब्रो भन्दा हृदयको बेसी खाँचो पर्दछ। आदम क्लार्क, ईश्वर शास्त्री साथै बाइबलीय विद्वान।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यसले भन्नुभयो, आफ्नो शत्रुलाई आफूलाई चाहिँ प्रेम गर।

0: नेपाल सरकार विज्ञापन बोर्ड.
1: गुड न्यूज एफएम 105.1.
2: अब प्रस्तुत छ कार्यक्रम मलाई मन पर्छ.
3: जय मसीह. साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम बस्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम मलाई मनपर्छमा. आदरणीय श्रोता, कार्यक्रम मलाई मनपर्छ लिएर म अब्राम उपस्थित भइसकेका छौ. अब भने एक घण्टाभरि म तपाईँलाई कार्यक्रममा साथ दिनेछु र तपाईँले पनि मलाई कार्यक्रम सुनेर साथ दिनुपर्ने हुन्छ र धेरैलाई धेरै कुरा मनपर्छ. तर तपाईँलाई के कुरा मनपर्छ त्यो चाहिँ एकदमै महत्वपूर्ण कुरा हुन्छ र कतिलाई मनपर्ने कुरा अरूलाई मनपर्ने कुरा आफूलाई मन नपर्न सक्छ अनि आफूलाई मनपर्ने कुरा अरूलाई मन नपर्न सक्छ, अरूलाई मनपर्ने कुरा आफूलाई मन नपर्न पनि सक्छ. तर तपाईँलाई चाहिँ के मनपर्छ यो एकदमै महत्वपूर्ण कुरा छ. कतिलाई अब र धेरैलाई धेरै कुरा मनपर्छ तर तपाईँलाई के कुरा मनपर्छ त्यो चाहिँ एकदमै महत्वपूर्ण कुरा हुन्छ र कति

एकदमै मन पर्दैन। कसैलाई अब खानेकुराहरू नयाँ नयाँ कुरा टेस्ट गर्न मनपर्छ, कतिलाई जे छ त्यसमै खुसी हुने बानी पनि हुन्छ, कतिलाई बजारमा के आएको छ त्यो किनिहाल्नु पर्ने हुन्छ, त्यसलाई प्रयोग गरिहाल्नु पर्ने हुन्छ, कसैलाई जे छ त्यसमै रमाउन सक्ने स्वभाव पनि हुन्छ कतिको। तर सबैभन्दा ठूलो कुरो हामीले हृदयमा कसलाई राखेका छौं भन्ने कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा हुन्छ। मलाई मनपर्छ कार्यक्रममा यस्तै कुराकानीहरू राख्ने नै छु। अहिलेलाई भने कार्यक्रमको शुरूआत यो अर्थपूर्ण संगीतबाट।

बिहान चाँडै उठ्ने मानिस प्राय निन्द्रा पुगेर उठेको हुँदैन, आफ्नो जिम्मेवारी कर्तव्य सम्झेर उठेको हुन्छ। यो महत्वपूर्ण कुराकानी, बिहान चाँडै उठ्ने मानिस प्राय निन्द्रा पुगेर उठेको हुँदैन, आफ्नो जिम्मेवारी र कर्तव्य सम्झेर उठेको हुन्छ। हामी देख्न सक्छौ आज धेरै मानिसहरू एउटा सपना, एउटा दर्शन, होइन एउटा लक्ष्य लिएर मानिसहरू हिँडिरहेका हुन्छन्। तर कति त्यो लक्ष्यमा किन पुग्दैनन् भन्दाखेरि ऊ उठ्न चाहँदैन, ऊ परिश्रम गर्न चाहँदैन। बसेकै ठाउँमा उसलाई सबै कुरा चाहिन्छ, ती मानिसहरू कहिले पनि सफल हुँदैनन्। सपना दर्शन पूरा गर्न त मान्छे उठ्नै पर्छ। त्यो भएर तपाईँलाई के कुरा मनपर्छ? पक्कै पनि तपाईँलाई म यो बन्छु, त्यो बन्छु, म भविष्यमा गएर यो बन्छु भन्ने कुरा प्रत्येकको जीवनमा छ, होइन? मलाई मनपर्छ यो, भविष्यमा गएर म यो बन्छु भन्ने प्रत्येकसँग छ। म एउटा सफल कलाकार बन्छु, म एउटा सफल व्यापारी बन्छु, म एउटा सफल टिचर बन्छु, म एउटा सफल कुनै पनि क्षेत्रमा बन्छु भनेर हामीले त्यो हृदयमा गाडेका हुन्छौ अथवा त्यो सपना देखेका हुन्छौ र त्यो सपना पूरा गर्न चाहिँ उठ्नै पर्छ। त्यो भएर तपाईँ र म परिश्रमी हुन आवश्यक छ। कुन क्षेत्रमा तपाईँ अब्बल बन्न चाहनुहुन्छ, तपाईँ त्यो क्षेत्रमा परिश्रम गर्नुहोस्। कयौं सफल व्यक्तिहरूका गवाहीहरू हामीले सुनेका छौं, उनीहरूको जीवन कथाहरू हामीले पढेका छौं, अनि उनीहरूले पाएको सफलतामा हामी डाहा गर्छौं कसरी भन्ने प्रश्नहरू उठाउँछौं। तर उसको धरातलमा गएर हामी कहिले पनि फर्केर हेर्दैनौ। संसारका धनाढ्य व्यक्तिहरू जिन्दगीदेखि हार खाएर मर्न हिँडेका मानिसहरू फर्केर आएर जीवन सुरु गरेर आज संसारमा उनीहरूलाई संसारले चिन्छ। विलियम कोलकेटको बारेमा धेरैलाई थाहा छ, उनीले धेरै व्यापार गरे, व्यवसाय गरे, काम गरे, तर उनी सफल भएनन्। असफल भएपछि ऊ वास्तवमा मर्न हिँडेको मान्छे हो। एक दिन एकजना व्यक्तिसँग उसको भेट हुन्छ र व्यक्तिले सोध्छ, तिमी एकदमै निराश देखिन्छौ, टुटेको देखिन्छौ, फुटेको देखिन्छौ, के भयो? उनले जवाब दिन्छन्, म जिन्दगीदेखि हारिसके, जे गरे पनि म असफल असफल असफल असफल। अनि उहाँले भन्नुहुन्छ, एकचोटि सबै कुरामा धन्यवादी भएर एकचोटि ट्राई गर भनिसकेपछि, किनभने अनुभव थियो उनीसँग, एकचोटि होइन कोसिस गर भनेपछि उनले कोसिस गर्छन्, हार खाँदैनन्। अनि उनी कोलकेट, विलियम कोलकेट नै एउटा सफल व्यापारी भन्छन् उनी। अनि आज कोलकेट जसरी तपाईँ र म बिहान उठेर ब्रस गर्छौं, त्यो कोलकेट नै उसको सफलताको एउटा पहिचान हो। संसारमा कोलकेट प्रयोग नगर्ने मान्छेहरू बिरलै पाइन्छन्। त्यो भएर जिन्दगीमा सफलता पाउन छ भने उठ्नै पर्छ, आफूलाई अब्बल बनाउनै पर्छ, परिश्रम गर्नै पर्छ। भन्छन् नि, कुनै मान्छे कुनै पनि क्षेत्रमा सफल हुनु छ भने त्यो क्षेत्रमा ऊ एकचोटि बौला हुनुपर्छ अरे क्या। मानिसले यस्तो भन्नुपर्छ, अरे त्यो त बौला भइसकेछ यार, खालि पढेको मात्रै देखिन्छ, खालि काम गरेको मात्रै देखिन्छ, कसैलाई वास्ता गर्दैन। हो, त्यो एक प्रकारको क्रेजीपन कुनै पनि क्षेत्रमा हुन्छ भने ऊ त्यो क्षेत्रमा अब्बल र सफल पक्कै पनि हुन्छ। त्यो भएर तपाईँ र मेरो पनि होला, म यो गर्छु त्यो गर्छु भनेर
मलाई यो क्षेत्र मनपर्छ होइन, हजुर, त्यो क्षेत्रमा सफल हुनको लागि पहिलो कुरा उठ्नुपर्छ, परिश्रम गर्नुपर्छ, अध्ययनशील हुनुपर्छ अनि सफल तपाईँ र मेरो हातमा आइपर्छ।

यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा साथ दिन चाहन्छु। यो अर्थपूर्ण कुराकानी हामीले गरिरहेका छौ र मैले बताउन चाहेको कुरा के हो भने परिश्रमले तपाई गन्तव्यसम्म पुग्नुहुन्छ। त्यो भएर परिश्रम अनि एकदमै परिश्रमी अध्ययनशील यो एकदमै महत्वपूर्ण कुरा छ। देख्न सक्छौ संसारमा यति धेरै व्यस्त मानिसहरू छन् जसलाई सास फेर्न पनि फुर्सद छैन, तर ती व्यस्त मानिसहरूको जीवनी पढ्नुहोस्। उनीहरूले पढ्नको लागि अध्ययन गर्नको लागि समय छुटाएको हुन्छन् भने त उनीहरू सफल हुन्छन् त। दिनदिनै बोल्नुपर्ने हुन्छ, उनीहरूले काहीँ मेसेज दिनुपर्ने हुन्छ, जहाँ बोले त्यहाँ नयाँ कुरा उनीहरूले दिन सक्छन् किनकि उनीहरू अध्ययनशील छन्। त्यो भएर तपाईँ र म पनि कुनै पनि क्षेत्रमा अब्बल बन्न चाहन्छौं, कुनै पनि क्षेत्रमा एउटा पहिचान बनाउन चाहन्छौं भने हामी अध्ययनशील हुनुपर्दछ, हार्ड वर्किङ होइन परिश्रमी। यो कुराले तपाईँ र मलाई सफल व्यक्ति बनाउँछन्। र अर्को महत्वपूर्ण कुरा भनेको धैर्यता। धैर्यता तपाईँ र ममा पनि अर्को महत्वपूर्ण कुरा छ सफलताको पछाडि। मान्छे सफलता आजै चाहन्छ तर तपाईँ दीर्घकालीन सफलता प्राप्त गर्न चाहनुहुन्छ भने धैर्यता एकदमै महत्वपूर्ण कुरा हुन्छ। तपाईँले सुरु गर्नुभयो, सफलतै सफलता भयो, जिन्दगीमा हार पनि त खानुपर्छ, असफल पनि भइन्छ, तपाईँ त्यसलाई सम्हाल्न सक्नुहुन्न। तर असफलताबाटै सफलता पाउनु भने अनि सफलताबाट फेरि असफलता आयो भने त्यसलाई तपाईँले सहजै तरिकाले पार गर्न लगाउन सक्नुहुन्छ किनकि तपाईँमा असफलता सहने पनि क्षमता भनिसकेको हुन्छ। तर सफलता भएर असफलता सह्यो भने चाहिँ उसलाई एकदम गाह्रो हुन्छ। एउटा भनाइ म तपाईँको निम्ति राख्न चाहन्छु, जब म पीडामा हुन्छु तब मलाई बोल्न भन्दा रुन मन लाग्छ किनकि मलाई लाग्छ मेरो पीडा शब्दले भन्दा बढी आँसुले बुझ्छ। अब यहाँ एउटा महत्वपूर्ण कुरा छ है, जब म पीडामा हुन्छु तब मलाई बोल्न भन्दा रुन मन लाग्छ किनकि मलाई लाग्छ मेरो पीडा शब्दले भन्दा बढी आँसुले बुझ्छ। अब कति असफलता हुन्छ नि त हामी होइन, अनि त्यो भइसकेपछि कति सपनाहरू बुनिरहेका हुन्छौँ, सपनाहरू बिचमा टुङ्गिन्छ अनि रुन मन लाग्छ। त्यतिखेर रुनुस्, एकान्तमा रुनुस्, तर आफ्नो समस्याहरू आफूलाई बुझ्ने मान्छे बाहेक अरूलाई नपोख्नुहोस्। उसले हो भन्छ तर भित्रभित्र उसले तपाईँको के गरिरहेको हुन्छ, खुच्चिङ भयो राम्रो भयो भनिरहेको हुन्छ होइन। तपाईँलाई बुझ्ने मान्छेले नि तपाईँलाई एकैचोटि बुझ्छ क्या, तपाईँलाई नबुझ्ने मान्छेलाई जति नै बुझाए पनि उसले बुझ्दैन। अथवा तपाईँलाई मन नपराउने मान्छे, तपाईँलाई नबुझ्ने मान्छे जति नै बुझाए पनि उसले बुझ्दैन। त्यो भएर तपाईँलाई बुझ्ने भनेको नि एउटा यस्तो साथी छ, त्यो साथी भनेको तपाईँ आफै होइन। तपाईँको आँसुलाई बुझ्ने, तपाईँको भित्री कुरालाई बुझ्ने तपाईँ आफै हो। त्यो भएर बाहिर रुनुभन्दा पनि एकान्तमा रुनु चाहिँ अर्थपूर्ण कुरा हुन्छ। जसले तपाईँ आफूलाई बुझ्नुहुन्छ, सम्झाउनुहुन्छ, त्यो कुरा एकदमै महत्वपूर्ण कुरा छ तपाईँ र मेरो यात्रामा। किनभने धैर्य गर्नुपर्छ, हामी धैर्यताले चाहिँ हाम्रो जीवनमा ठूलो उपलब्धि ल्याउँदैछ भन्ने कुराहरू सोच्नुपर्दछ। कतिचोटि धेरै त्यस्ता घटनाहरू छन्, उनीहरू विदेश जाने भनेर विदेश जान्छन्, के कुरा मिल्दैन अनि एयरपोर्टबाटै फर्केको धेरै घटनाहरू छन्। हेर्नुहोस् त, घरबाट बिदा भएर गएको मान्छे होइन, साथी सङ्गीतले बिदा गरेको मान्छे, घरले बिदा गरेको मान्छे, फेरि घर फर्केर जाँदा त्यो जस्तो नमजा के हुन्छ। कयौं त्यस्ता घटनाहरू छन्, तर थाहा छ ती मानिसहरूको जीवनमा भलाइ नै भएको छ। नेपाल एयरपोर्टबाट
फर्क त के छ र आफ्नै आँगनमा फर्क्यो नि, तर विदेश गर केही दिन बसेर फर्किँदा कस्तो हुन्छ, त्यो धेरै नराम्रो हो नि त होइन। त्यो भएर तपाईँ र म कहिलेकाहीँ जिन्दगीमा यस्ता असफलताहरू पनि आउँछन् जुन असफलताले तपाईँलाई लामो समयसम्म सिठाडो गरेर हिँड्ने योग्यको बनाउनेछ। त्यो भएर हतार नगर्नुहोस्, धैर्यता गर्नुहोस्, धैर्यताको फल एकदमै मिठो हुन्छ। एक्जाम्पल मैले तपाईँलाई दिनै पर्छ, जस्तै एउटा बच्चा, हेल्दी बच्चा जन्मिनको लागि ऊ 8 महिना अथवा 9 महिना 1 वर्ष हो नि त एउटा बच्चा होइन कम्प्लिटली। जब एउटा बच्चा 9 महिना 10 वर्ष पुगेर जब एउटा आमाको गर्भबाट उसले जन्म लिन्छ नि, त्यो बच्चा हेल्दी हुन्छ। तर जुन बच्चा 6 महिना 7 महिनामा जन्मिन्छ भने त्यो बच्चाको भविष्य हुन्छ पनि नहुन पनि सक्छ। त्यो आमाले हेल्दी बच्चा पाउनको लागि 9 महिना 10 महिना कुर्नै पर्छ। त्यो भएर तपाईँ र मैले कुनै पनि काम शुरू गरेका छौं भने धैर्यता गर्नुहोस्, आज नहोला भोलि नहोला, समय आएपछि तपाईँले धेरै उपलब्धि प्राप्त गर्नुहुनेछ। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा म स्वागत गर्न चाहन्छु र मैले एउटा सफलताको सिँढी चढ्नको लागि हाम्रो जीवनमा के कुरा आवश्यक पर्छ भन्ने कुरा नै बताइरहेको छु अथवा तपाईँलाई भविष्यमा गएर मलाई यो बन्नु छ मलाई यो कुरा मनपर्छ जस्तो लाग्छ भने मैले भने परिश्रम अनि अध्ययनशील त्यसपछि अनि धैर्यता यो कुरा चाहिँ एकदमै तीनवटा कुरा हाम्रो जीवनमा एकदमै महत्वपूर्ण कुरा छ धेरै सफल व्यक्तिहरूको घटनाहरू हामीले सुनेका छौं देखेका छौं जानेका छौं उहाँहरूको जीवनबाट पनि हामीले धेरै कुराहरू सिक्न सक्छौ होइन हामी एउटा साधारण मान्छे हो तपाईँ साधारण म साधारण तर यो तीनवटा कुरालाई मध्यनजर गर्यौं भने हामी असाधारण काम गर्न सक्छौ किनभने तपाईँ र मेरो साथमा त नि परमेश्वर हुनुहुन्छ नि उहाँले भन्नुहुन्छ न डराऊ म तिमीसित छु परमेश्वरको दासले यति ठूला ठूला युद्धहरू जितेका छन् तर उनीहरूको साथमा परमेश्वर हुनुहुन्थ्यो र जिते मोसासँग हुने परमेश्वर दाउदसँग हुने परमेश्वर साउलसँग हुने परमेश्वर होइन तपाईँ र मसँग पनि हुनुहुन्छ तर परमेश्वरलाई 100% हामीले विश्वास चाहिँ गर्नुपर्दछ मैले भने नि धैर्यताको फल मिठो हुन्छ भनेर अनि सफलता तपाईँ र मैले चाख्न सक्छु एउटा मान्छे विदेश जानको लागि कति प्रोसेसहरू हुन्छ होइन जब सफलता भइसकेपछि मानिलिउँ कुनै देश जाँदै हुनुहुन्छ तपाईँ भिसा पाउनसम्म तपाईँले यति धेरै धाउनुपर्छ यति धेरै मान्छे भेट्नुपर्छ यति डकुमेन्टहरू बनाउनुपर्छ जब तपाईँ इन्टरभ्यूको लागि जानुहुन्छ नि तपाईँ इन्टरभ्यूमा एमबिसीले तपाईँलाई स्वागत छ हाम्रो देशमा भनौँ भने कति धेरै खुसी हुन्छन् त्यहाँ मान्छे त्यहाँ नै रुन थाल्छ खुसीको आँसु झार्न थाल्छ हो एउटा डकुमेन्ट बनाउन एउटा कुनै पनि देश जानको लागि उसले कति ठाउँ धाएको हुन्छ त्यहाँ मेहनत त छ नि त होइन यहाँ जहाँ भन्छ त्यहाँ जहाँ भन्छ यो बना भन्छ त्यो बना भन्छ यसलाई भेट भन्छ उसलाई भेट भन्छ सबै कुरा तयार भइसकेपछि जब एमबिसीमा तपाईँ जानुहुन्छ अनि एमबिसीमा गएपछि जब तपाईँलाई तपाईँ पास हुनुहुन्छ नि बास त्यो नै सबैभन्दा ठुलो कुरो कति आनन्द आउँछ सबै कुरा उसले गरेको त्यो मेहनतहरू सबै उसले बिर्सिन्छ त्यो भएर मेहनत एकदमै महत्वपूर्ण कुरा छ एउटा कुरा पुगेन भने पनि इन्टरभ्यू फेल हुन सक्छ नि त त्यो भएर एउटा कुरा नपुगेर म असफल भए भने बरु म पाँचवटा कुरा लिएर जान्छु नि किन त्यसले मलाई प्लस पोइन्ट गर्छ त्यो भएर तपाईँ र मैले पनि जीवनमा सफलता प्राप्त गर्नु छ भने मेहनत एकदमै महत्वपूर्ण कुरा हुन्छ अहिलेलाई भने अर्थपूर्ण संगीतको साथ कार्यक्रम

आदरणीय श्रोता, अब भने लगभग समयले हामीलाई विदा दिइसकेको छ। अहिलेलाई भने प्राविधिक मित्र सरोजीलाई पनि धन्यवाद दिँदै कार्यक्रमबाट म प्रस्तुत कुमार अब्राम पनि विदा हुन्छु। धन्यवाद। जय मसीह।

0: जय मसीह अनि नमस्कार। कार्यक्रम जीवनको वचनको पर्खाईमा रहनुभएका तपाईँ तमाम आदरणीय श्रोताहरूमा सदाधै म कार्यक्रम प्रस्तुता कुमराज उपस्थित भइसकेको छु। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईँहरूको घर आँगनको स्टुडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। प्रिय श्रोता, यो कार्यक्रम तपाईँ गाउँठाउँमा रहनुभएका सम्पूर्ण क्रिश्चियन दाजुभाइ तथा दिदीबहिनीहरू जसले विभिन्न व्यावहारिक कठिनाईका कारण धर्मशास्त्र बाइबल अध्ययन गर्न पाइरहनु भएको छैन, तपाईहरूका लागि परमेश्वरको जीवित वचनद्वारा उत्साहित गर्ने र संगति गर्ने हाम्रो अभिप्रायले यो कार्यक्रम प्रस्तान गरेका छौं। आदरणीय श्रोता, अब हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। अब लागौं वचनतर्फ।
1: आजको प्रवचन सेवामा उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरू, हाम्रा मुक्तिदाता प्रभु यीशु ख्रीष्टको उच्च र पवित्र नाउँमा ख्रिस्टीय अभिवादन तथा जय मसीह भन्न चाहन्छु। आजको प्रवचन सेवाको लागि मैले यहाँहरूको बीचमा मर्कुस 3 अध्यायको 7-देखि 12 पदहरू पाठ गर्ने निर्णय गरेको छु र यहाँहरूले ध्यान दिएर सुन्नुहुनेछ भन्ने आशा पनि म राख्न चाहन्छु। यहाँ यसरी लेखिएको छ, त्यसपछि यीशु आफ्ना चेलाहरूसँग समुद्रतिर जानुभयो र गालिलबाट मानिसको ठूलो भीड उहाँको पछि लाग्यो। यहुदिया, यरूसलेम, इदुमिया, यर्दन पारी र टुरोस र सिदोनका वरिपरिबाट मानिसहरूको ठूलो भीड उहाँका अचम्मका कामको कीर्ति सुनेर उहाँका आयो। भीडले उहाँलाई नमिचोस् भने उहाँले आफ्ना चेलाहरूलाई आफ्नो निम्ति एउटा डुङ्गा तयार पार्न लगाउनु भयो। उहाँले धेरैलाई निको पार्नुभएको हुनाले रोग लागेका सबैले उहाँलाई छौं भनेर ठेलम ठेला गर्दथे। जब अशुद्ध आत्माहरूले उहाँलाई देख्दथे तब उहाँको अघि घोप्टो परेर यसो भन्दै कराउँथे, तपाईँ परमेश्वरको पुत्र हुनुहुन्छ। तर उहाँलाई प्रकट नगर्न भने तिनीहरूलाई उहाँले कडा हुकुम दिनुभयो। आदरणीय श्रोता, यहाँनिर हामी के देख्छौं भन्दा जब सभा दिनमा यीशु प्रभुले सुकेको हात भएका मानिसलाई निको पार्नुभयो र त्यसपछि मानिसहरूले यो असल काम, यो भलाइको काम सभा दिनमा पनि यीशु प्रभुले मानिस सभा दिनको लागि होइन तर सभा दिन चाहिँ मानिसको लागि बनाउनु भएको हुनाले गर्दा प्रभुले मानिसको भलाइ गरिदिनुभयो र यो काम देखिसकेपछि भीड़ले यीशुलाई घेरा हालेको देखिन्छ र भीड़ चाहिँ यीशुको पछि पछि लागेको देखिन्छ र यसरी यो खण्डमा हामी देखिसक्यो चाहिँ भीड़ धेरै अगाडि बढ़िसकेको छ र विरोध पनि त्यत्तिकै बढ़िराखेको छ र त्यस्तो बेलामा दुई समूह, जब यहुदीहरू अगुवाहरूले कति यहुदी अगुवाहरूले यीशुलाई विरोध गरेको देखिन्छ र मार्ने समेत महत्व गरिरहेको देखिन्छ तर अर्को पक्षमा हामी हेर्दाखेरि भीड़हरू जो दुःख परेका थिए, जो रोगीहरू छन्, जो अप्ठ्यारोमा परेका छन्, उनीहरू चाहिँ यीशुको खोजीमा थिए भन्ने कुरा हामी यहाँ देख्छौ। भीड़लाई यीशु चाहिएको थियो तर अगुवाहरूले चाहिँ यीशुको विरुद्धमा उनीहरू अगाडि बढ़िरहेका थिए भन्ने कुरा यहाँ देख्छौ र यो खण्डमा हामीले के देख्छौ भन्दाखेरि यीशुले चंगाई गर्नुहुन्छ अथवा रोगीहरूलाई यीशुको छुवाईको आवश्यकता पर्छ भन्ने कुरा यहाँ हामी देख्न सक्छौ। रोग लागेकाहरूलाई यीशुको छुवाई चाहिन्छ अथवा यीशुले छोएर निको पार्नुहुन्छ भन्ने कुरा हामी यहाँ देख्छौं। रोग लागेकाहरूलाई अथवा रोगीहरूलाई यीशुले छोएर निको पार्नुहुन्छ भन्ने कुरा यहाँ हामी स्पष्ट बुझ्दछौ। र यीशुको छुवाई साह्रै महत्वपूर्ण हुनु गयो। जब यीशु प्रभुले छुनुभयो कुष्ठरोगी निको भयो। यीशु प्रभुले छुनुभयो धेरै मानिसहरू उहाँले निको पार्नुभयो। र यो देखिसकेपछि भीड़ले यीशुको खोजी गरेको देखिन्छ। यीशु प्रभु एउटा चङ्गाईकर्ताको रूपमा मानिसहरूले पहिले खोजिरहेको थियो भने पछि पल्ट यीशुले आफूलाई मुक्तिदाता पनि भनेर प्रस्तुत गर्नुभयो, घोषणा गर्नुभयो। र त्यसपछि उहाँ चाहिँ पापीहरूको मित्र हुनुहुन्छ भनेर अथवा पापीहरूलाई बचाउन म आएको हुँ भनेर उहाँले भन्नुभयो। र पापीहरूलाई बचाउने काम, पाप क्षमा गर्ने काम चाहिँ परमेश्वरको हो भन्ने कुरा यहाँ प्रस्तुत भइसकेको छ। त्यसैले यीशु प्रभु परमेश्वर आफै हुनुहुन्छ र यीशु प्रभु चङ्गाईकर्ता पनि हुनुहुन्छ। र भीड़ले अब यीशुलाई छुन खोजिरहेको छ यहाँनिर। र उहाँले अचम्मका एउटा ठूलो भीड़ यीशुको पछि लागिरहेको कुरा हामी यहाँ देख्छौ। र भीड़ले यीशुलाई पछ्याइराखेको छ। र अर्को कुरा चाहिँ के भने यहाँ अचम्मको काम र कीर्ति सुनेर ठूलो भीड़ यीशुको पछि लागेको हामी यहाँ देख्छौ। र यीशु जहाँ जहाँ जानुभयो यीशुले गर्नुभएको आश्चर्य कर्महरू र यीशुले गर्नुभएको चङ्गाईका कामहरू र यीशुले गर्नुभएको पाप क्षमाका कुराहरू यो सबै देखिसकेपछि मानिसहरू अथवा भीड़ चाहिँ यीशुको पछि पछि लागेको हामी देख्छौ। यीशु चाहिँ भीड़बाट जोगिनका लागि उहाँको लागि छुट्टै यीशुको पछि लागेको हामी यहाँ देख्छौ। र यीशु जहाँ जहाँ जानुभयो यीशुले गर्नुभएको आश्चर्य कर्महरू र यीशुले गर्नुभएको

भीड लाग्छ, भीडलाई अधीनमा ल्याउन गाह्रो हुन्छ र भीड कुन कुराको पछि लागेको छ त्यो कुरा पनि बुझ्नु जरुरी छ। यहाँनिर किन येशूको पछि पछि भीड लाग्यो भन्ने कुरा चाहिँ यहाँ अर्को ठाउँमा हामी यहाँ देख्छौ, भीडले येशूको छुवाएको चङ्गाई चाहन्थे र येशूले छोयो भने पनि भयो भने हामी निको हुन्छौ भन्ने कुरा भीडलाई थाहा थियो र भीडमा विश्वास थियो कि येशूलाई छुनु पायो भने हामी निको हुन्छौ भन्ने उनीहरूको चाहना थियो। त्यसै कारणले भीड यहाँ ठूलो भएको हामी देख्दछौ। त्यति मात्र होइन, अशुद्ध आत्माहरूले पनि येशूलाई परमेश्वरको पुत्र भनेर स्वीकार गरेको छ। येशू चाहिँ परमेश्वर हुनुहुन्छ भन्ने कुरा दुष्ट आत्माहरूले पनि स्वीकार गरेको छ। येशू चङ्गाईकर्ता मात्रै हुनुहुन्न, उहाँ चाहिँ मुक्तिदाता पनि हुनुहुन्छ, उहाँ परमेश्वर हुनुहुन्छ, उहाँले पाप क्षमा गर्ने परमेश्वर हुनुहुन्छ येशू भनेर यहाँनिर स्वीकार भएको देखिन्छ। अनि येशूले चाहिँ अशुद्ध आत्मालाई येशूलाई प्रकट नगर्न अनुमति पनि दिनुभयो कि येशूको बारेमा अथवा येशूलाई प्रकट नगर्नका लागि यहाँ आदेश दिनुभयो र यो भनेको येशू शैतानको अधीनमा छैन। येशू प्रभु सारा विश्वको मालिक अथवा परमेश्वरको पुत्र, परमेश्वर आफै हुनुहुन्छ उहाँ र परमेश्वर भएको कारणले गर्दा डियाबलस अथवा अशुद्ध आत्माहरूले येशूलाई केही भन्न मिल्दैन। उनीहरूले भनेको कुरामा येशू प्रभुले गौरव मान्नुपर्ने केही छैन, किनभने येशू ख्रिस्टको नाउँमा भूत प्रेतहरू निक्लिन्छन् र येशू ख्रिस्टको नाउँमा भूत प्रेतहरूलाई लहर्न सकिन्छ। त्यसकारणले यहाँ हामी के देख्छौ भन्दाखेरि रोग लागेकाहरूलाई येशूले छोएर निको पार्नु भएको कारणले गर्दा भीडहरू येशूको पछि लागेको कुरा स्पष्ट छ र उहाँको छुवाईको खोजीमा मानिसहरू छन् र आज पनि तपाईँ जहाँ हुनुहुन्छ, जसरी यो प्रवचन सुनिराख्नु भएको छ, तपाईँको जीवनमा पनि रोगहरू होला, तपाईँको जीवनमा पनि गाह्रो कुराहरू होला, अप्ठ्यारा कुराहरू होला, जिन्दगीमा तपाईँलाई छुटकारा चाहिएको होला, शान्ति चाहिएको होला, तपाईँको जीवनमा धेरै खाँचोहरू हुन सक्छ, विशेष गरेर चङ्गाईको लागि पनि तपाईँले धेरै डाक्टरहरूलाई तपाईँले देखाइसक्नु भएको होला, धामी झाँक्रीहरूलाई देखाइसक्नु भएको होला र तपाईँ थाक्नु भएको होला, तर तपाईँ चुप लागेर नबस्नुहोस्। तपाईँको लागि मुक्तिदाता अथवा चङ्गाईकर्ता येशू ख्रिस्ट तपाईँलाई पर्खिराख्नु भएको छ र तपाईँले येशूको छुवाई खोजिराख्नु भएको छ भने, तपाईँले येशूको छुवाईलाई अझै एकपटक मलाई येशूले छुनुपर्छ, येशूलाई छोयो भनेदेखि म निको हुन्छु भन्ने विश्वास तपाईँकोमा आएको छ भने, तपाईँ पनि यो भीडले जसरी येशूको खोजी गर्दै गर्दै हिँड्यो र भीड चाहिँ येशूको पछि पछि लागेको देखिन्छ, हजुरले पनि एकपटक आफ्नो छेउको चर्च मण्डलीमा गएर चङ्गाईको बारेमा अथवा बाइबल धर्मशास्त्रलाई खोजेर पढेर येशूको बारेमा बुझेर येशूलाई विश्वास गरेर येशू ख्रिस्टलाई छोएर चङ्गाई पाउन म पनि चाहन्छु भनेर यदि तपाईँले पनि यो विश्वासमा आउनुभयो भने तपाईँको लागि पनि चङ्गाई यहाँ निश्चित छ है, र तपाईँ पनि चङ्गाईको खोजी गरिराख्नु भएको छ भने आज तपाईँको लागि समय हो। तपाईँ दुःख भएर बसिराख्नु पर्दैन, येशूको छुवाईले चङ्गाई ल्याउँछ, येशूको छुवाईले बिरामीहरू निको हुन्छ र यो खण्डमा त्यो छ। अनि अशुद्ध आत्माहरूले

लिएका अशुद्ध आत्माले दुःख दिएकाहरू तपाईँहरू हुनुहुन्छ भनेदेखि यीशु ख्रिस्टले दुष्ट आत्माहरूलाई बोल्न दिनु भएन, उहाँको बारेमा बोल्न दिनु भएन। यीशुमा सबै दुष्टहरू माथि पनि अधिकार गर्ने शक्ति छ, र दुष्ट आत्माहरू देखेर डराएर बसिराख्नु भएको कोही हुनुहुन्छ भने, र कुनै देवी देवताहरूले मलाई सताइराखेको छ भन्ने कुरा तपाईँलाई भयो भने आज नै तपाईँले यीशुको पछि लाग्नुहोस्। जसरी भीड यीशुको पछि लागेर उनीहरू यीशुको छुवाई खोजिरहेका थिए, र त्यति नै त्यसरी नै तपाईँ पनि यीशुको छुवाईलाई खोज्नुहोस्, र यीशुको छुवाईलाई खोज्नुहोस्, भेटाउनुहोस्, र तपाईँले चंगाई पाउनुहोस्। र यीशुले धेरै तरिकाबाट चंगाईको काम गर्नुभयो, छोएर पनि उहाँले निको पार्नुभयो, त्यसरी उहाँले बोलेर पनि निको पार्नुभयो, उहाँले आफ्नो शब्दहरू बोलेरै निको पार्नुभयो भने छोएर पनि उहाँले निको पार्नुभयो। यो खण्डमा चाहिँ हरेक क्रिश्चियनले, हरेक व्यक्तिले आफूलाई रोगी भएको देख्नुहुन्छ, आफूलाई भूतप्रेतबाट ग्रसित भएको तपाईँ देख्नुहुन्छ, आशा मरिरहेको छ, शरीर कमजोर छ, तपाईँको जीवनमा सहयोग चाहिएको छ भने प्रभु येशु ख्रिस्टको पछि लाग्नुहोस्। बाइबल धर्मशास्त्रलाई पढ्नुहोस् र बुझ्नुहोस्, येशूलाई विश्वास गर्नुहोस् र उहाँको छुवाईको खोजी गर्नुहोस्, र तपाईँको रोग निको हुनेछ, र त्यसपछि तपाईँ चाहिँ दुष्ट आत्माहरूले तपाईँलाई दुःख दिइरहेको छ भने तपाईँ येशु ख्रिस्टमा विश्वास गर्नुहोस् र दुष्ट आत्माबाट छुटकारा पाउनुहोस्, र येशु ख्रिस्टको नाउँमा दुष्ट आत्माहरूलाई हकार्नुहोस्, र तपाईँले आफूलाई विजय गर्नुहोस्, र तपाईँले येशुलाई विश्वास गरेर उहाँको छुवाईलाई पाएर तपाईँ पनि चंगाई पाएर परमेश्वरलाई महिमा दिने एउटा व्यक्ति भन्नुहोस्, र तपाईँ पनि आशिषित हुनुहोस्, र येशुको छुवाईमा चंगाई छ, येशुको छुवाईमा रोगहरू निको हुन्छ, र तपाईँ पनि आउनुहोस्, येशुलाई छुनुहोस्, र येशुलाई विश्वास गर्नुहोस् र निको हुनुहोस्, र परमेश्वरलाई महिमा दिनुहोस्। यति भन्दै आजको प्रवचन सेवालाई यहाँहरूको बीचमा यति नै राख्न चाहन्छु। यदि परमेश्वरले फेरि अर्को समय दिनुभयो भने फेरि अर्को प्रवचनको सेवा लिएर आउने नै छु। आजलाई यति भन्दै सबैलाई परमेश्वरले प्रशस्त आशीर्वाद दिनुभएको होस्। धन्यवाद।

0: आदरणीय श्रोता, प्रस्तुत सामग्रीहरूसँगै आजको कार्यक्रम जीवनको वचनको अब हामी अन्तमा आइपुगेका छौं। हामीलाई विश्वास छ यो कार्यक्रम सुनेर तपाईँ आशिषित हुनुभएको छ। तपाईँहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको छ।
1: प्रिय श्रोता, यदि तपाईँलाई कार्यक्रम मन परेको छ र कार्यक्रमका बारेमा तपाईँको मनमा केही प्रश्न, जिज्ञासा, प्रतिक्रिया छन् भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349 9868553349।
0: साथै कार्यक्रम सुनेर तपाईहरूलाई बाइबल अध्ययन गर्न मन लागेको छ भने हामीलाई सम्पर्क गर्नुहोला, हामी तपाईहरूलाई बाइबल उपलब्ध गराउनेछौँ। हवस् त श्रोता, आजका लागि म प्रस्तुता कुमराज पनि भोलि फेरि उपस्थित हुने वाचकका साथ विदा हुन चाहन्छु। तपाईलाई प्रभुले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।

0: तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ट्ज।
1: अब प्रस्तुत छ कार्यक्रम एक भन्दा दुई असल। जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम एक भन्दा दुई असलमा। यस कार्यक्रमलाई प्रायोजन गरेको छ त्रिएक नेपाली स्वतन्त्र चर्च कुवेत, पास्टर वकिल माडी र चर्च परिवारले। र श्रोता कार्यक्रम मार्फत तपाईँले बेतसालुम पुतली सड़क मण्डलीका आदरणीय पास्टर चित्र खड्काज्यूबाट विवाहसँग सम्बन्धित वचनहरू सुन्न र आशिषित हुन सक्नुहुनेछ। साथै तपाईँ पनि प्रार्थना सहित जीवन साथी जोड़ीको निम्ति प्रार्थना गर्दै हुनुहुन्छ, तयारी हुनुहुन्छ र विवाहको लागि तपाईँ कुनै सल्लाह चाहनुहुन्छ भने कार्यक्रम मार्फत थुप्रै उत्साह प्राप्त गर्न गइरहनु भएको छ र हाम्रो आदरणीय पास्टर ज्यूसँग तपाईँले सम्पर्क गर्नुभएर सम्बन्धित विषयमा जानकारी पनि लिन सक्नुहुनेछ र थप जानकारी चाहिँ हामी कार्यक्रमको अन्तिममा नै तपाईँको लागि राख्नेछौ। र यो समयमा म कार्यक्रमको शुरूआत एउटा निकै नै मिठो गीतबाट गर्न चाहन्छु। गीतपछि उपस्थित हुने नै छौं।

0: यो निकै नै अर्थपूर्ण गीतपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रम एक भन्दा दुई असलमा तपाईँ हुनुहुन्छ र अब चाहिँ भन्ने समय भएको छ वचनको र यो समय आदरणीय पास्टर चित्र खड्काज्यूलाई म दिन चाहन्छु।
1: देश विदेश विभिन्न ठाउँमा रहेर हाम्रो यो एक भन्दा दुई असल कार्यक्रम सुनिराख्नुभएका सम्पूर्ण आदरणीय प्रभुका प्रियजनहरू यहाँहरू सबैजनालाई जय मसीह। यहाँहरू जहाँ हुनुहुन्छ जुन ठाउँमा हुनुहुन्छ आशा छ परमेश्वरले शान्ति सुरक्षा दिनुभएको छ। हामी प्रभुलाई धन्यवाद दिनेछौ र फेरि पनि आज हामी एक भन्दा दुई असल कार्यक्रम लिएर यहाँहरूको सामु आइसकेका छौ। आज चाहिँ मैले विशेष गरी जवान भाइ बहिनीहरू जो विवाहको उमेरमा पुग्नु भएको छ, विवाह गर्ने सोच बनाउनु भएको छ, असल जोडीको निम्ति प्रार्थना गरिराख्नु भएको छ, त्यस्ता भाइ बहिनीहरूलाई परमेश्वरको वचनबाट उत्साहको निम्ति केही उत्साहको वचनहरू लिएर आएको छु। आशा छ सुन्नुहुने सम्पूर्ण जवान भाइ बहिनी लगायत सम्पूर्ण प्रभुका प्रिय जनहरूले ठूलो आशिषको अनुभव गर्नुहुनेछ। सबैभन्दा पहिला प्रभुको वचनबाट म केही कुराहरू भन्न चाहन्छु। उपदेशक 11:9 पदमा यसरी लेखिएको छ, जवान मानिस युवा अवस्थामा हुँदा खुसी हो, तिम्रो हृदयले तिम्रो जवानीमा आनन्द देऊन। अनि यहाँनिर जवान भाइ बहिनीहरूको बारेमा भनिएको छ, जवान मानिस आफ्नो युवा अवस्थामा खुसी हो, तिम्रो हृदयले तिम्रो जवानीमा आनन्द देऊन। विशेष गरी किन मैले जवान भाइ बहिनीहरूको बीचमा यो सन्देश ल्याएको भनेर भन्दाखेरि, जवान अवस्थामा चुक्ने धेरै समस्याहरू हुन्छन्। अनि जवान अवस्थामा कतिचोटि जवान अवस्थामा पुगेका भाइ बहिनीहरूले एकअर्काको कुरा सुन्ने त्यति इच्छा हुँदैन, अनि एकअर्का प्रति आज्ञाकारी हुने त्यति इच्छा हुँदैन, अनि आफै जान्ने आफै बुझ्ने सबै कुरा आफूलाई थाहा छ जस्तो हुन्छ, जसले गर्दाखेरि कतिचोटि एकअर्काको कुरा नसुन्दाखेरि कतिचोटि चुक्ने सम्भावना हुन्छ, अनि निराशका कुराहरू आउने सम्भावना हुन्छ, अशान्तिका कुराहरू आउने सम्भावना हुन्छ। अनि यहाँनिर उपदेशकले भन्नुहुन्छ, जवान मानिस आफ्नो युवा अवस्थामा हुँदा खुसी हौ, अनि आफ्नो युवा अवस्थामा खुसी हुने कुराहरू अनि आनन्दित हुने कुराहरू, किनभने जवान अवस्था निराशमा अशान्तिमा पीड़ामा कष्टमा गयो भनेदेखि वृद्ध अवस्था पनि त्यस्तै हुन्छ। यसकारण जवान अवस्थामा चाहिँ एकदमै खुसी हुने आनन्दित हुने भाइ बहिनीहरू प्रभुका जनहरू हुनुपर्छ। त्यति मात्र होइन, यहाँनिर तिम्रो आँखाले देखेका कुराहरू र तिम्रा हृदयका कुराहरूलाई पछ्याऊ, अनि यहाँनिर तिम्रो आँखाले देखेका कुराहरू र हृदयका कुराहरूलाई पछ्याऊ भनेर चाहिँ दुईवटा कुरा, आँखाले देख्ने कुराहरू अनि हृदयका कुराहरू, किनभने हामी संसारमा छौ, शरीरमा छौ, अनि आँखाले त थुप्रै कुराहरू देखिरहेको हुन्छ, तर कुन कुरा असल छ कुन कुरा खराब छ भनेर चाहिँ परमेश्वरको वचन अनुसार हामीले छुट्याउन सक्नुपर्छ, किनभने आँखाले देखेका सबै कुराहरू असल हुन्छन् भन्न सकिँदैन। कतिचोटि हाम्रो आँखाहरू अनि हाम्रो हृदय चाहिँ असल कुरापट्टि भन्दा नि खराब कुराको पछि लागिरहेको हुन्छ। यस कारणले गर्दाखेरि आँखाले देखेका र हृदयका कुरालाई पछ्याऊ, किनभने यदि हाम्रो हृदय परमेश्वरको वचन अनुसार छ भनेदेखि अनि आँखाले देखेका सबै कुरा असलै हुन्छ, तर हाम्रो हृदय चाहिँ परमेश्वरको वचन विपरीत छ भने आँखाले देखेका कुरा चाहिँ खराब हुन्छन्। यस कारणले गर्दाखेरि हाम्रो हृदय चाहिँ परमेश्वरको वचन अनुसारको हुनुपर्छ। जब हामी दायाँ बायाँ अगाडि पछाडि हेर्छौ अनि असल कुराहरू देख्छौ, कतिचोटि हामी असल कुराहरू पाउने इच्छा गर्छौ तर हामी चाहिँ असल कुराको पछि लागेका हुँदैनौ। यदि हामीले असल कुरा पाउने हो भने हामी सबैभन्दा पहिला हामी आफै नै असल हुनुपर्छ, त्यो कुराहरू हामीले पाउँदछौ। अनि अब यहाँनिर अब एक भन्दा दुई असल कार्यक्रमलाई हामीले हेर्छौ भनेदेखि विशेष गरी ती भाइ बहिनीहरू जो चाहिँ विवाहको उमेरमा पुग्नु भएको छ अनि विवाह गर्ने सोच बनाउनु भएको छ अनि असल जोडीको लागि प्रार्थना गरिराख्नु भएको छ अनि असल जोडी पाउन सक्नु छैन, जसले गर्दा निराशका कुराहरू पनि आउन सक्छन्, तर परमेश्वरको वचनले हामीलाई यति उत्साह दिनुभएको छ कि परम प्रभु जो हुनुहुन्छ विश्वास योग्य हुनुहुन्छ। अब यहाँनिर अब विवाहको बारेमा भन्नु पर्दाखेरि अनि विवाह चाहिँ परमेश्वरले सृष्टि गर्नुभएको परमेश्वरको योजना हो, अब हामीले पहिलो कोरन्ती 7:2 हेर्छौँ भनेदेखि त्यहाँनिर विवाह नगर्नु असल हो, तर व्यभिचारमा पार्ने अनेक किसिमका परीक्षाहरू भएको कारणले गर्दाखेरि हरेक पतिको आफ्नै पत्नी होस् अनि पत्नीको पनि आफ्नै पति होस् भन्ने कुराहरू त्यहाँनिर पाउँदछौ। भनेपछि अब विवाह चाहिँ आवश्यक छ, किनभने विवाह परमेश्वरको सृष्टि हो, परमेश्वरको योजना नै हो। किनभने त्यहाँनिर हामीले उत्पत्तिको पुस्तकमा पनि हामीले पाउँदछौ, किनभने संसारका ती खराब कुराहरूबाट अनि व्यभिचारका कुराहरूबाट अनि व्रतका कुराहरूबाट हामी अलग बस्ने हो भने अनि हामी चाहिँ विवाह गर्नु एकदमै आवश्यक छ, अनि हरेक पतिको आफ्नै पत्नी हुनुपर्छ, हरेक पत्नीको आफ्नै पति हुनुपर्छ भन्ने कुरालाई चाहिँ त्यहाँनिर जोड दिएको छ। अनि हामीले पहिलो तिमोथी 4:12 हेर्छ भने त्यहाँनिर पावलले तिमोथीलाई भन्नुभएको छ, तिमोथी जवान हुनुहुन्छ, सेवाकाको क्षेत्रमा हुनुहुन्छ, अनि पावलले तिमोथीलाई भन्नुभएको छ, जवान छौ भन्दैमा कसैले तिमीलाई तुच्छ नठानोस्, अनि विश्वासीहरूको अघि बोली वचनमा आचरणमा विश्वासमा प्रेममा शुद्धतामा उदाहरण बन। अनि मलाई सुन्ने प्रिय जवान भाइ बहिनीहरू, अनि आज यी कुरा चाहिँ तिमोथीको लागि मात्र होइन सम्पूर्ण मण्डलीका परिवारका जवान भाइ बहिनीहरूको लागि उत्ति नै महत्वपूर्ण छ, किनभने हामी प्रभुलाई चिनेर विश्वास गरेका प्रभुका जनहरू अनि मण्डलीमा हाम्रो बोलीचालीका कुराहरू आचरणका कुराहरू अनि विश्वासका कुराहरू प्रेमका कुराहरू शुद्धताका कुराहरूमा चाहिँ हामी उदाहरण हुनुपर्छ। किनभने प्रभुलाई चिनेर विश्वास गरे पनि हाम्रो बोलीचालीहरू हाम्रो विश्वास हाम्रो प्रेम हाम्रो पवित्रता प्रभुको इच्छा विपरीत छ भने हामीले कुनै पनि आशिषको अनुभव गर्न सक्दैनौ। थुप्रै किसिमका समस्याहरू त्यहाँनिर आउँछन्, यस कारणले गर्दाखेरि समाजले देख्दाखेरि पनि प्रभुलाई चिनेर विश्वास गरेका प्रभुका जनहरू बोलीचाली यस्तो आचरण यस्तो चालचलन यस्तो भन्ने कुराहरू आउँछ। तर आज मण्डलीका जवान भाइ बहिनीहरू अनि विश्वासमा इमानदारीतामा अनि शुद्धतामा पवित्रतामा एक उदाहरण भएर अगाडि बढ्नुहुन्छ भने परमेश्वरले उहाँहरूको निम्ति असल जोडी पनि जुटाउनुहुन्छ, किनभने मानिसले भन्दा पनि परमेश्वरले आफ्ना भक्तजनहरूको वास्ता गर्नुहुन्छ, परमेश्वर आफ्ना भक्तजनहरू प्रति विश्वास योग्य हुनुहुन्छ भन्ने कुराहरू त्यहाँनिर पनि हामीले पाउँदछौ। अनि अब हामीले परमेश्वरको वचन अनुसार हेर्छौ भने विवाह किन आवश्यक छ त, विवाह किन गर्नुपर्छ त भने हामीले हेर्छौ भनेदेखि जब परमेश्वरले उत्पत्तिको सुरुमै अब सबै किसिमका जीव जन्तु पशु पक्षी चरा चुरुङ्गी सबै कुराहरू सृष्टि गर्नुभयो, जोडी जोडी गरी सृष्टि गर्नुभयो, अनि परमेश्वरले बनाउनु भएको आदमलाई हेर्नुभयो अनि आदमको निम्ति सुहाउँदो सहयोगी कोही पनि पाउनु भएन, यस कारणले गर्दाखेरि आदमलाई मस्त निन्द्रामा पारेर अनि करङबाट चाहिँ स्त्री हब्बा सिर्जनु भयो, अनि आदमले यो त मेरै हाडको हाड मासुको मासु भनेर हब्बालाई चिन्नु भएको कुराहरू छ। अनि त्यहाँनिर जब परमेश्वरले आदम र हब्बालाई सृष्टि गर्नुभयो, ठूलो अदनको बगैँचामा राख्नुभयो बगैँचाको हेरविचार गर्नको लागि, गोडमेल गर्नको लागि, अनि बगैँचामा फलेका फलहरू खाएर जिउनको लागि त्यहाँ राख्नुभयो, अनि परमेश्वर स्वयं उहाँहरूसँग संगति गर्न आउनुहुन्थ्यो। भनेपछि विवाह चाहिँ सँगसँगै मिलेर संगति गर्नको लागि पनि हो, अनि एउटाले अर्कोलाई सहायता गर्नको लागि पनि हो, अनि सृष्टिलाई निरन्तरता दिनको लागि पनि हो। हामीले हेर्छौ भनेदेखि अब विवाहलाई हामीले विचार गर्छौ भनेदेखि हेर्छौ भनेदेखि अनि विवाह चाहिँ एकदमै महत्वपूर्ण छ, अनि विवाह चाहिँ एकदमै आवश्यक पनि छ, किनभने विवाहद्वारा परमेश्वरले परिवार स्थापना गर्नुहुन्छ, अनि परिवारद्वारा परमेश्वरले समाज स्थापना गर्नुहुन्छ। त्यति मात्र होइन, परमेश्वरले जब आदम र हब्बालाई भन्नुभयो अनि फुल्दै फल्दै वृद्धि हुँदै पृथ्वीमा भरिँदै जाऊ, अनि आशिष दिने पनि परम प्रभु नै हुनुहुन्छ, किनभने मानिसको वैवाहिक जीवनमा आशिष दिनुहुने अनि सहायता गर्नुहुने अनि फल्दै फुल्दै वृद्धि हुँदै अगाडि बढ्नलाई चाहिँ सहायता गर्नुहुने चाहिँ परम प्रभु नै हुनुहुन्छ। त्यो चाहिँ परमेश्वरले मानव जातिलाई दिनुभएको आशिष हो, अनि उहाँले दिनुभएका सबै आशिषहरू पाउने योग्यका पनि हुनुपर्छ, त्यो कुराहरू हामीले पाउँदछौ। अनि अब सृष्टिलाई निरन्तरता दिनको लागि, अनि अब परमेश्वरले जब आदम र हब्बालाई सृष्टि गर्नुभयो त्यसपछि त्यहाँ संगतिका कुराहरू भए, अनि एक अर्कामा सहायताका कुराहरू भए, अनि त्यहाँनिर काम गर्ने कुराहरू भए, थुप्रै कुराहरू त्यहाँनिर छन्। यस कारणले गर्दाखेरि विवाह चाहिँ एउटा परमेश्वरको सृष्टिलाई निरन्तरता दिनको लागि पनि एकदमै आवश्यक छ। कतिचोटि अब विवाहलाई चाहिँ मानिसहरूले परम्परागतको रूपमा हेर्नुहुन्छ, तर त्यतिले मात्रै पुग्दैन। अनि विवाह चाहिँ एउटा परमेश्वरको आशिष हो, अनि विवाहद्वारा परमेश्वरले एक पुरुष र एक स्त्रीलाई सम्बन्धमा ल्याउने काम गर्नुहुन्छ, जोड्ने काम गर्नुहुन्छ, अनि त्यो स्त्री त्यो पुरुष चाहिँ सँगसँगै मिलेर प्रभुको सेवा गर्ने कुराहरू, अनि काम गर्ने कुराहरू, परिवार स्थापना गर्ने कुराहरू, अनि समाजमा अगाडि बढ्ने कुराहरू, थुप्रै कुराहरू त्यहाँनेरि हुन्छन्। अनि जसले गर्दाखेरि सृष्टि चाहिँ निरन्तर अगाडि बढ़िरहेको हुन्छ। अनि परमेश्वरको इच्छा चाहिँ मानव जातिको विवाह प्रति एकदमै महान छ, कि मानव जाति चाहिँ एक अर्कासँग मिलेर महान परमेश्वरको आराधना गर्न सकुन्, उहाँको सेवा गर्न सकुन्, अनि उहाँ प्रतिको विश्वास र भक्तिमा इमानदारी भएर संसारमा जिउन सकुन्, असल कामहरू गर्न सकुन्। त्यो कुराको लागि परमेश्वरले विवाहलाई जोड्नु भएको कुराहरू हामीले पाउँदछौ। अनि त्यहाँनेरि विवाहको बारेमा हामीले हेर्छौँ भने विशेष गरी जवान भाइ बहिनीहरू जो विवाहको निम्ति प्रार्थना गरिराख्नु भएको छ, अनि असल जोडीको खोजीमा हुनुहुन्छ, असल जोडी पाउन सक्नु भएको छैन, अनि कतिचोटि निराशका कुरा पनि आउन सक्छन्, कतिचोटि मेरो उमेर धेरै भइसक्यो, विवाह हुन सकेको छैन भन्ने चिन्ताको विषयहरू पनि आउँछ। तर परमेश्वरको वचनमा हामीले हेर्छौँ भने चाहिँ सबैभन्दा ठूलो कुरा चाहिँ हामी जुन परमेश्वरलाई चिनेका छौ, जुन परमेश्वरमा विश्वास गरेका छौ, जुन परमेश्वरमा भरोसा राखेका छौ, उहाँ प्रति हामी आज्ञाकारी भएर जिउँछौ भनेदेखि अनि हाम्रो चिन्ता चाहिँ परमेश्वरलाई लिनुहुन्छ। किनभने परम प्रभुको दृष्टिमा सृष्टिका कुनै पनि कुराहरू लुकेका छैनन्, सबै कुराहरू छर्लङ्ग देख्नुहुन्छ, अनि मानव जातिको सबै अवस्थाहरू जान्नुहुने, अनि सबै अवस्थामा सहायता गर्नुहुने, हरेक परिस्थितिमा आफ्ना भक्त जनहरूसँग भएर अनि वास्ता गर्नुहुने चाहिँ परम प्रभु नै हुनुहुन्छ। यसकारण हामीले हेर्छौँ भनेदेखि अनि ती भाइ बहिनीहरू जो उमेर बढी भएको छ, विवाह हुन सकेको छैन, चिन्तामा हुनुहुन्छ, निराशमा हुनुहुन्छ, परमेश्वरको वचनमा हामीले हेर्छौँ भने परम प्रभु यति महान परमेश्वर हुनुहुन्छ, उहाँले भन्नुभएको छ कसैलाई पनि जोडीको अभाव हुने छैन। कतिचोटि हामी आतिन्छौ, निराश हुन्छौ, दायाँ बायाँ लाग्छौ, अनि कतिचोटि हामी ठेस खान्छौ, तर होइन, जब हामी परमेश्वरमा भरोसा राख्छौँ भने उहाँमा धैर्य गर्ने प्रभुका जनहरू हुनुपर्छ, निरन्तर प्रार्थना गर्ने प्रभुका जनहरू हुनुपर्छ, निरन्तरताको प्रार्थना सुन्नुहुने परम प्रभु नै हुनुहुन्छ। अनि कतिचोटि हामी विवाह गर्ने भाइले असल बहिनी होस् भनेर भन्नुहुन्छ, अनि विवाह गर्ने बहिनीले पनि असल केटा होस् भनेर भन्नुहुन्छ, अनि असल पाउने इच्छा सबैको हुन्छ, तर हामी चाहिँ कस्तो छौँ भनेर हामी आफूले आफूलाई विचार गर्न सकेका हुँदैनौ। यदि हामीले असल कुरा पाउने हो भने, असल कुराको आशा राख्छौँ भने, सबैभन्दा पहिला हामी आफै नै असल हुनु पर्यो, होइन, असल हुनु पर्यो। अनि पावले तिमोथीलाई भन्नुभएको जस्तै नै हामी प्रभुलाई चिनेर विश्वास गरेका प्रभुका जनहरू चाहिँ सबैभन्दा पहिला चाहिँ हाम्रो विश्वासमा स्थिर हुनु पर्यो, हाम्रो आचरणहरू एक अर्काको अगाडि असल हुनु पर्यो, अनि प्रेमका कुराहरू, शुद्धताका कुराहरू हामी आफूले आफूलाई एकदमै पवित्रतामा राख्छौ अनि पवित्रतामा जिउँछौ भने परम प्रभु यति महान हुनुहुन्छ कि उहाँ विश्वास योग्य हुनुहुन्छ। हामीले कन्या मरियमलाई हेर्छौँ भने यहुदी समाजमा अहिले पनि उहाँहरूको एकदमै त्यो कठोर नीति नियमहरू छ, अनि मरियमलाई हामीले हेर्छौँ भने सायद परमेश्वरको दर्शन पाउनको निम्ति मरियमले आफूलाई एकदमै पवित्र राखेको हुनुपर्छ, र परमेश्वरको इच्छा र योजना अनुसार उहाँले आफ्नो एकमात्र पुत्र प्रभु येशु ख्रीष्टलाई चाहिँ मरियमको कोखबाट पठाउनु भयो। अनि त्यहाँनेरि हामीले हेर्छौँ भने मरियम आफूलाई एकदमै पवित्र राखेको कारणले परमेश्वरको योजना उनको जीवनमा प्रभुले पूरा गर्नुभयो। अनि आज हामी पनि अब सजिलो छैन, हामी संसारमा छौँ, शरीरमा छौँ, समाजमा छौँ, अनि संसारको स्थिति एकदमै डरलाग्दो छ, गाह्रो छ, अनि इमानदारीतामा पवित्रतामा जिउनु सजिलो छैन, सताटहरू, निन्दाहरू, भनाइहरू, थुप्रै कुराहरू आउँछन्। तर संसारमा आउने ती भनाइहरू सताटहरूको पछि होइन, हामी परमेश्वरको वचनको पछि चाहिँ लाग्नुपर्छ, अनि मानिसको कुरा सुन्ने होइन, परमेश्वरको कुरा सुन्ने प्रभुका जनहरू हुनुपर्छ, अनि मानिसको अगाडि भन्दा पनि परमेश्वरको अगाडि आफ्नो चालचलन, आफ्नो पवित्रता, अनि आफ्नो शुद्धताका कुराहरू, अनि विश्वासका कुरा चाहिँ परमेश्वरको अगाडि एकदमै सही हुनुपर्छ। जब परमेश्वरको अगाडि हामी इमानदारीताको जीवन जिउँछौ, परमेश्वरमा कुनै कुरा असम्भव छैन। वचनमा उहाँले भन्नुभएको छ, उहाँको समयमा सब थोक सुन्दर हुनेछन्। हामीले उपदेशकको पुस्तकमा पाउँदछौ, उहाँको समयमा सब थोक सुन्दर हुनेछन्। अनि त्यो समयसम्म हामी परमेश्वरमा धैर्य गर्नुपर्छ, निरन्तर प्रार्थना गर्नुपर्छ, परमेश्वर प्रतिको विश्वास र भक्तिमा आज्ञाकारी भएर जिउनुपर्छ, मण्डलीमा एउटा प्रभुको सेवा गर्ने प्रभुका जनहरू हुनुपर्छ। सबै कुराहरू ठूलो उत्तरदायित्व छ। यसकारणले गर्दाखेरि जब प्रभुको सेवामा इमानदारी साथ हामी अगाडि बढ्दै जान्छौँ भने हाम्रो काममा पनि आशिष हुन्छ, परिवारमा पनि आशिष हुन्छ, अनि हाम्रो जीवनमा पनि परमेश्वरले सहायता गर्नुहुन्छ, वास्ता गर्नुहुन्छ, अनि आफ्नो समय उहाँले सुन्दर कामहरू पनि गर्नुहुन्छ। अनि त्यो समयसम्म हामी प्रभुमा एकदमै इमानदारी हुनुपर्छ। कतिचोटि हामी प्रार्थना गर्छौ अनि प्रभुमा भरोसा राख्छौ अनि मेरो प्रार्थनाको उत्तर चाहिँ प्रभुले चाँडै दिनुभए हुन्थ्यो जस्तो हामीलाई लाग्छ, तर जब हामी प्रार्थना गर्छौँ भने त्यसको उत्तर पाउनको निम्ति हामी धैर्य पनि गर्नुपर्छ, धैर्य गर्नुपर्छ। जबसम्म परमेश्वरले हाम्रो प्रार्थनाको उत्तर दिनुहुन्न तबसम्म प्रभुसँग हामी धैर्य गर्नुपर्छ, निरन्तर प्रार्थना गर्नुपर्छ, उहाँमा भरोसा राख्नुपर्छ अनि उहाँमा आज्ञाकारी भएर जिउनु पनि पर्छ। किनभने जो व्यक्ति परमेश्वरमा आज्ञाकारी भएर जिउँछ त्यो व्यक्तिको हरेक जीवनमा परमेश्वरले काम गर्नुहुन्छ, त्यो व्यक्तिको जीवनको सबै आवश्यकताहरू पूरा गर्नुहुन्छ परमेश्वर नै हुनुहुन्छ। किनभने हाम्रो सोच, हाम्रो विचार, हाम्रो इच्छा र योजना भन्दा पनि परमेश्वरको इच्छा, परमेश्वरको योजना आफ्ना भक्त जनहरू प्रति एकदमै महान छ। यस कारणले गर्दा जवान भाइ बहिनीहरू जो जवान अवस्थामा हुनुहुन्छ, पढाइका कुरा छन्, कामका कुरा छन्, अनि भविष्यका कुरा छन्, अनि त्यति मात्र होइन अब विवाहका कुरा छन्, अनि यी सबै कुरामा चाहिँ परमेश्वरले आफ्ना भक्त जनहरूलाई वास्ता गर्नुहुन्छ, सहायता गर्नुहुन्छ, हेर विचार गर्नुहुन्छ। ती कुराहरू हामीले पाउँदछौ जब परमेश्वरले काम गर्नुहुन्छ हाम्रो जीवनमा। अनि हामीले सोचेको भन्दा पनि, हामीले चिताएको भन्दा पनि, हामीले कल्पना गरेको भन्दा पनि अचम्म प्रकारले काम गर्नुहुन्छ। अनि कति भाइ बहिनीहरूको अब विवाहको बारेमा हामी सोच्छौँ, हामी विचार गर्छौँ अनि अचम्म प्रकारले कतिचोटि सोचेको भन्दा पनि भिन्दै प्रकारले हाम्रो भाइ बहिनीको जीवनमा प्रभुले काम गर्नुभएको छ। विवाहको बारेमा जुन कुरा चाहिँ हाम्रो भाइ बहिनीले सोच्नु नै भएको थिएन, योजना बनाउनु नै भएको थिएन अनि कल्पना गर्नु भएको थिएन, तर परमेश्वरको इच्छा र योजना अनुसार जिउने प्रभुका जनहरूको जीवनमा प्रभुले यति अचम्म प्रकारले काम गर्नुहुन्छ। किनभने असल जोडी जुटाउनु हुने चाहिँ परम प्रभु नै हुनुहुन्छ। परम प्रभु जो हुनुहुन्छ विश्वास योग्य हुनुहुन्छ। अनि जब हामी परमेश्वरको इच्छा अनुसारको जीवन जिउँछौ होइन, अब परमेश्वरको वचनमा हामीले हेर्छौँ भने चाहिँ विवाह चाहिँ एउटा मनोरञ्जनको लागि मात्र होइन, एउटा परम्परागत मात्र होइन, अनि एउटा संसारको रीति पूरा गर्नको लागि मात्र होइन, विवाह चाहिँ परमेश्वरको दृष्टिमा एकदमै आदरणीय छ, एकदमै महत्वपूर्ण छ, एकदमै आशिषमय छ होइन। अनि जुन योजना चाहिँ परमेश्वरले सुरुदेखि नै मानिसहरूको निम्ति राखिदिनु भएको छ, मानिसहरूको निम्ति सृष्टि गर्नुभएको छ, मानिसहरूको निम्ति तयार गर्नुभएको छ। यस कारणले गर्दाखेरि विवाह परमेश्वरको योजना हो। अनि जब हामी परमेश्वरको योजना भित्र रहेर अगाडि बढ्छौँ भनेदेखि परमेश्वर आफ्नो समयमा सबै भाइ बहिनीहरूको जीवनमा असल काम गर्नुहुन्छ, कसैलाई पनि जोडीको अभाव हुने छैन। परमेश्वर आफ्नो समयमा असल काम गर्नुहुन्छ अनि परमेश्वर आफ्नो समयमा सबै थोकलाई सुन्दर बनाउनुहुन्छ, सबै थोकलाई सुन्दर बनाउनुहुन्छ। सायद समय लाग्छ होला होइन, वर्षौं लाग्छ होला, कति वर्ष लाग्छ होला होइन, कति यस्ता भाइ बहिनीहरू हुनुहुन्छ अनि धेरै वर्ष पछि पनि उहाँहरूको विवाह भएको छ अनि त्यो विवाह चाहिँ एकदमै आशिषमय भएको छ, परमेश्वरको महिमाको योग्य भएको छ। कति भाइ बहिनीहरूको जीवनमा हामीले देखेका छौँ, उहाँहरूको गवाही सुनेका छौँ अनि कति भाइ बहिनीहरूको जीवनमा परमेश्वरले धेरै वर्ष पछि पनि अचम्मका कामहरू गर्नुभएको छ। हाम्रो दृष्टिमा धेरै वर्ष होला तर परमेश्वरको दृष्टिमा त एकदमै कम छ होइन। परमेश्वर आफ्नो समयमा असल काम गर्नुहुन्छ अनि उहाँको समय जब उहाँले काम गर्नुहुन्छ त्यो चाहिँ उहाँको समय हो अनि त्यो समयसम्म हामी चाहिँ परमेश्वरमा स्थिर रहनुपर्छ, धैर्य गर्नुपर्छ। किनभने परमेश्वर जे बोल्नुहुन्छ त्यो गर्नुहुन्छ, उहाँले जे गर्ने इच्छा गर्नुहुन्छ त्यो पूरा गरेरै छोड्नुहुन्छ। कतिचोटि मानिसको इच्छाहरू पूरा हुँदैन, तर परमेश्वरको इच्छा चाहिँ उहाँमा आज्ञाकारी भएर जिउने प्रभुका जनहरू प्रति एकदमै महान छ, एकदमै आशिषमय छ। त्यो कुराहरू हामीले पाउँदछौ। यसकारण एक भन्दा दुई असल कार्यक्रम सुनिराख्नुभएका हाम्रा सम्पूर्ण प्रभुका प्रिय जनहरू, विशेष गरी जवान भाइ बहिनीहरू, मण्डलीका परिवारका जवान भाइ बहिनीलाई म यही उत्साह दिन चाहन्छु। तपाईँहरू निराश हुनु पर्दैन अनि असल जोडीको निम्ति प्रार्थना गर्नुहोस् अनि असल कुराको देखा सिकी गर्नुहोस् अनि परमेश्वरमा भरोसा राख्नुहोस्, परमेश्वरमा आशा राख्नुहोस् अनि परमेश्वरको सेवामा इमानदारी भएर अगाडि बढ्दै जानुहोस्। अनि तपाईँको इच्छा तपाईँ आफैले गर्नु पर्दैन, तपाईँको चिन्ता तपाईँ आफैले गर्नु पर्दैन, तर तपाईँको चिन्ता गर्नुहुने चाहिँ परमेश्वर हुनुहुन्छ अनि उहाँले देखिराख्नु भएको छ, उहाँले योजना बनाइराख्नु भएको छ कि मेरो छोरा मेरो छोरीको जीवनमा चाहिँ कुन समयमा असल काम गर्नुपर्छ त्यो परमेश्वरलाई थाहा छ। अनि कतिचोटि हामी हाम्रो जीवनमा परमेश्वरलाई काम गर्न दिएकै हुँदैनौ, त्यो मौका दिएकै हुँदैनौ, हामी आफै अगाडि बढ्छौ, हामी आफै योजना बनाउँछौ अनि ठेस खान्छौ अनि निराशका कुराहरू आउँछन्। तर हाम्रो काम यो हो कि हामी परमेश्वरमा आज्ञाकारी भएर अगाडि बढ्छौ भनेदेखि परमेश्वरले सबैको जीवनमा आफ्नो समयमा काम गर्नुहुन्छ। अनि विवाह परमेश्वरको सृष्टि हो, परमेश्वरको योजना हो, अनि जब हामी परमेश्वरको योजना भित्र रहन्छौ भनेदेखि पक्कै पनि परमेश्वरले आफ्नो समयमा सबै कुराहरू सुन्दर बनाउनुहुन्छ। त्यो आशा उहाँले आफ्नो वचनद्वारा आज हाम्रो निम्ति दिनुभएको छ। यसकारण मण्डलीका जवान भाइ बहिनीहरू, परिवारका जवान भाइ बहिनीहरू, परमेश्वरमा भरोसा राख्नुहोस्, उहाँको योजना भित्र रहेर अगाडि बढ्नुहोस्। परमेश्वरले हरेकको जीवनमा उहाँको इच्छा र योजना अनुसार असल काम गर्नु नै हुन्छ। अनि हामीले उपदेशकको पुस्तकबाट पनि ती कुरा पाउँदछौ। अनि विवाह गर्ने भाइ बहिनीहरू आफ्नो मण्डलीमा अनि विश्वासीहरूको बीचमा एउटा विश्वासमा, प्रेममा अनि आचरणमा अनि शुद्धतामा इमानदारी भएर अगाडि बढ्नुपर्छ, ताकि जवान भाइ बहिनीहरूलाई कसैले पनि कुनै पनि कुरामा दोष लगाउन नपाओस्। जब हामी इमानदारताको जीवन जिउँछौ भनेदेखि हाम्रो वास्ता गर्नु नै परमेश्वर हुनुहुन्छ। विभिन्न प्रभुका जनहरूद्वारा परमेश्वरले भाइ बहिनीको जीवनमा अचम्मका कामहरू गर्नुहुन्छ। त्यो कुराहरू परमेश्वरले आफ्नो वचनद्वारा उत्साह दिनुभएको छ, परमेश्वरले आफ्नो वचनद्वारा भन्नुभएको छ, अनि उहाँको वचन चाहिँ हरेक भाइ बहिनीहरूको जीवनमा पूरा भएकै प्रभु चाहनुहुन्छ। यसकारण म प्रभुलाई धेरै धन्यवाद दिनछु र भाइ बहिनीहरूलाई म त्यही उत्साह दिन्छु कि परमेश्वरमा भरोसा राख्नुहोस्, परमेश्वरसँग निरन्तर प्रार्थना गर्नुहोस्, परमेश्वरमा आज्ञाकारी भएर अगाडि बढ्नुहोस् अनि परमेश्वरले तपाईँको जीवनमा अचम्म प्रकारले कामहरू गर्नुहुन्छ। अन्त्यमा यही भन्न चाहन्छु कि एक भन्दा दुई असल कार्यक्रम सुन्नु नै सम्पूर्ण प्रभुका प्रिय जनहरूलाई परमेश्वरले यी वचनद्वारा आशिष दिनुभएको होस्, सान्त्वना दिनुभएको होस् र परमेश्वरमा भरोसा राखेर जिउनलाई परमेश्वरले सहायता गर्नुभएको होस् भन्दै म आजको वचन यही राख्न चाहन्छु। हस्त यहाँहरू सबैजनालाई जय मसीह।
0: आदरणीय श्रोता, आजको वचन साथै आशिषमय सन्देश यहाँलाई कस्तो लाग्यो? आशा छ तपाईँ आशिषित हुनुभएको छ र तपाईँको मनमा पनि विवाहसँग सम्बन्धित विभिन्न प्रश्नहरू छन् होला, अथवा विवाहको लागि तपाईँ प्रार्थना गर्दै हुनुहुन्छ, तपाईँ तयारी आफूलाई महसुस गरिरहनु भएको छ, तर विभिन्न प्रकारको चुनौतीहरू पनि तपाईँले महसुस गरिरहनु भएको छ होला, र कसरी मैले आफ्नो जीवन साथीलाई मैले चिन्नुपर्छ, कसरी मैले जीवन साथीको लागि प्रार्थना गर्नुपर्छ, कसले मेरो लागि जीवन साथी खोजिदिनु होला, अथवा कसले मेरो जीवन साथीको लागि मलाई प्रार्थनाद्वारा उत्साह दिनुहोला, सल्लाह दिनुहोला, सही प्रकारको काउन्सिलिङहरू दिनुहोला भन्ने तपाईँको मनमा विभिन्न प्रश्नहरू छन् भने, साथै तपाईँ विवाह गर्नको लागि इच्छुक हुनुहुन्छ, उमेर समय इच्छा भएको व्यक्ति हुनुहुन्छ भने सम्बन्धित व्यक्ति तथा मण्डलीले प्रार्थना सहित सल्लाह तथा काउन्सिलिङको लागि चाहिँ सम्पर्क पनि गर्न सक्नुहुनेछ। र सम्पर्कको लागि चाहिँ हाम्रो कन्ट्याक्ट नम्बर रहेको छ राष्ट्रचित्र खड्काज्यू मोबाइल 9841450 97 9841450 97 र तपाईँले कार्यक्रम प्रतिको कुनै सल्लाह सुझाव र प्रतिक्रियाहरू छन् भने पनि हामीलाई यसै कन्ट्याक्ट नम्बर मार्फत प्रदान गर्न पनि सक्नुहुनेछ। र श्रोता, अझै पनि हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेको छौँ र यतिखेरसम्म कार्यक्रम सुनेर साथ दिनुभएको लागि सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छौ र प्राविधिक मित्रलाई पनि धन्यवाद दिँदै कार्यक्रम एक भन्दा दुई असलबाट म कार्यक्रम प्रस्तोता पुनम बिदा हुन चाहन्छु। जय मसीह, नमस्कार।
2: Time check. यति बेला अपराह्नको 4 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम ज्ञान दर्पण।
2: शालोम शालोम शालोम। अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण।

सालोम सालोम सालोम कार्यक्रम ज्ञान दर्पणको पर्खाईमा बसिरहनुहुने तमाम प्यारा प्यारा श्रोता मित्र साथै प्राविधिक मित्र सुजन सँगै म तपाईँको रेडियो मित्र एनपी खतिवडा तपाईँलाई स्वागत भन्न चाहन्छु। श्रोता कस्तो हुनुहुन्छ? आशा छ, विश्वास छ तपाईँ आनन्दित हुनुहुन्छ, खुशी हुनुहुन्छ, रमाहटमा हुनुहुन्छ। अवश्य पनि तपाईँ सदैव खुशी र आनन्दित रहनुहोस्, मेरो प्रार्थना तपाईँको निम्ति यही नै हुनेछ। तर आफू मात्र खुशी भएर पुग्दैन है भन्न चाहन्छु। तपाईँ खुशी हुनुको रहस्य अरूलाई पनि शेयर गर्नुहोस्। तपाईँले जीवन जिउनुको भिन्नै मजाको अनुभव गर्न सक्नुहुनेछ। प्रिय श्रोता, तपाईँले माया गर्नुभएको कार्यक्रम ज्ञान दर्पण लिएर तपाईँको रेडियो तरंगमा उपस्थित भइसकेको छु र अबको एक घण्टासम्म म तपाईँको साथमा हुनेछु भने यो कार्यक्रमलाई तपाईँले 105.1 मेगाहर्ज काठमाण्डु अनाम नगरबाट र 105.6 मेगाहर्ज पोखराबाट यसै समयमा प्रत्यक्ष रूपमा तपाईँले सुन्न सक्नुहुनेछ। आज मैले एकदमै विशेष विषय लिएर तपाईँको सामु आएको छु। श्रोता, रेडियो छोडेर कतै नजानुहोला है भन्न चाहन्छु। थालनीमा एउटा सुमधुर गीत तपाईँको निम्ति राख्न चाहन्छु।

शालोम शालोम शालोम अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण। स्वागत गर्छु श्रोता। तपाईँले भर्खरै मात्र रेडियो ट्युन गर्नुभएको छ भने अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण। म एनपी खतिवडाको साथमा प्रविधिमा सुजनजीले साथ दिइराख्नु भएको छ। श्रोता, आज मैले अघि नै तपाईँसँग भनिसकेको छु, विशेष विषयमा म कुराकानी गर्नेछु। हिजो आज हामी सोशल मीडियामा धेरै लागि परेका छौं, म तपाईँ र प्राय जसो धेरै मानिसहरूका हातमा मोबाइल, आइप्याड, ल्यापटप, कम्प्युटर जहाँ पनि बस्दाखेरि सोशल मीडियाको आकर्षण मानिसप्रति यति प्रचुर बढ्दै गएको छ कि यो वरदान हो कि बन्धन हो भन्ने कुरा मानिसलाई कन्फ्यूज हुन थालेको छ। एउटा दृष्टिकोणले हेर्दा सोशल मीडिया वरदान जस्तो लाग्छ, फेरि अर्को दृष्टिकोणतिर सोशल मीडियाको आकर्षण मानिसप्रति यति प्रचुर बढ्दै गएको छ कि यो

पवित्र शास्त्रले भन्छ सबै कुरा मेरो निम्ति उचित छन्, तर सबै कुरा लाभदायक चाहिँ हुँदैनन्। यो वाक्यांश एकदमै हामीले मनन गर्न लायकको वाक्यांश छ, किनकि सबै कुरा उचित नै छन् जहाँसम्म हामीलाई प्राप्त कुराहरू छन् यो संसारमा, ती उचित नै छन् सरस्वती हेर्दा, तर सबै कुराले फाइदै दिन्छन्, लाभदायक नै छन् भन्ने कुरामा चाहिँ हामीले सोच्नुपर्ने हुन्छ। प्रिय श्रोता, तपाईं आज यस्तो संसारमा हुनुहुन्छ, सारा संसारलाई तपाईँले आफ्नो हातमा बोक्नु भएको छ, जहाँ तपाईँको हातमा मोबाइल छ, मोबाइलभित्र संसारलाई तपाईँले अटाउनु भएको छ। एक क्लिक गर्दा हजारौं मानिससँग एकैपटक जोडिन सकिन्छ, चाहे ज्ञान होस्, चाहे समाचार होस्, चाहे शिक्षा होस्, चाहे व्यापार व्यवसाय प्रवर्धन होस्, चाहे प्रचार प्रसार होस्, चाहे मनोरञ्जन होस्, सबै कुरा तपाईलाई एकै सेकेन्डमा उपलब्ध हुन्छ। र यसरी हामीले हेर्यौं भने, यसलाई विचार गर्यौं भने, यो एकदमै वरदान जस्तो लाग्छ हामीलाई। तर प्रश्न उठ्छ, किन मानिसहरू पहिले भन्दा बढी एक्लो एक्लोपनमा जिइरहेका छन् होला? किन धेरै युवा युवतीहरूमा एंजाइटी र डिप्रेसन जस्ता कुराका शिकार भएर जिउन बाध्य भइरहेको देखिन्छ त? अनि किन मानिसहरू एकअर्कामा तुलना गर्ने, ईर्ष्या डहा राख्ने, कामुकता देखाउने, अनि आफूलाई एकदमै विषाक्त बानीमा होम्ने, यो किन बढ़िरहेको छ त दिनानुदिन? एउटै परिवार एउटै कोठामा बसेर पनि किन टाढा भइरहेको छ एक आपसमा? आज यो प्रश्नलाई हामीले विचार पुर्याउनु पर्ने हुन्छ। धेरै प्रश्नहरूलाई मनन गर्दै जाँदा आज सोशल मीडिया तपाईँको निम्ति र मेरो निम्ति केवल वरदान मात्र होइन, यो बन्धन साबित भइसकेको छ। यसले मानिसलाई अदृश्य बन्धनमा बाँधिरहेको छ र हामीले यसलाई सामाजिक दृष्टिकोणले, मनोवैज्ञानिक दृष्टिकोणले, वैज्ञानिक र बाइबलीय दृष्टिकोणले गहिरो रूपमा सोच विचार गरी बुझ्नु जरूरी छ र हामी सकारात्मक तथा नकारात्मक दुवै पक्षलाई केलाएर हेर्न सक्ने मानिसहरू हौ भने पक्कै पनि हामीले यसलाई एउटा अर्थ दिन सक्छौं। तर जब हामीले यसलाई बेअर्थमा प्रयोग गर्छौं भने यो श्राप बन्न सक्छ ब्लेसिङको सट्टा। सोशल मीडिया पूर्ण रूपमा खराब पटक्कै होइन, यदि हामीले यसलाई अलिकति गहिरेर विचार गर्यौं भने यो एउटा शक्तिशाली साधन हो। तपाईं र मलाई सहज रूपले ज्ञानको पहुँच गर्न अर्थात ज्ञान हासिल गर्न यसले हामीलाई मद्दत पुर्याइरहेको छ। जस्तो कि आज कुना कुनामा बस्नेहरू, देशको टाढा टाढा बस्नेहरूले पनि अनलाइन एजुकेशन मार्फत गुणस्तरीय

शिक्षा जुन शहरमा बस्नेहरूले प्राप्त गरिरहेका छन् त्यही प्रकारको शिक्षा प्राप्त गर्न सकिरहेका छन्। हामीले हजारौं मान्छेहरू समक्ष जहाँ पुग्न सकिँदैन त्यहाँ सुसमाचार पुर्याउन सकेका छौं। अनि व्यापार व्यवसायका विभिन्न ढोकाहरू हामीले खोल्न सकेका छौं, किनकि हामीलाई सोशल मीडियाले एकदमै ठूलो सहायता पुर्याएको छ। तपाईँले आफ्नो व्यवसायको प्रचार प्रसार एकैछिनमा गर्न सक्नुहुन्छ र धेरै मानिसहरू समक्ष तपाईँ तुरन्तै पुग्न सक्नुहुन्छ। पहिला कसैसँग कुराकानी अर्जेन्टली हामीले गर्नु पर्यो भने हामीलाई गाह्रो हुन्थ्यो, तर अहिले हामी इन्स्टेन्टली एकदमै इमर्जेन्सी कम्युनिकेशनहरू गर्नलाई सक्दछौं। अनि हामीलाई धेरै कुरा क्रिएटिभली भनौं न अलिकति सृजनात्मक तरिकाले कुनै पनि कुराहरू निर्माण गर्न बताउन भन्न सजिलो बनाएको छ सोशल मीडियाले। तपाईँले सुन्दर सुन्दर कुराहरू भिजुअलाइज गर्नुहुन्छ, कहिले कहिले अडियो मार्फत प्रसारण गर्नुहुन्छ। जब तपाईँले यो प्लेटफर्मलाई युज गर्नुहुन्छ तपाईँले आफ्नो कला कौशल सिपलाई स्पष्ट रूपमा संसार सामु चिनाइराखेको हुन सक्नुहुन्छ। यो हामीलाई प्रत्यक्ष रूपमा मिल्ने फाइदा हो। यस्तो शक्तिशाली यो कनेक्सन छ नि, यसले संसारलाई जोडेको छ। आज संसार एउटा सानो गाउँ जस्तो बनेको छ अनि तपाईँ र म त्यो संसारभित्र जुनसुकै ठाउँमा पनि सहज रूपले पुग्न सकिरहेका छौं। चाहे तपाईँले लेखेको साहित्य मार्फत होस् या तपाईँले प्रचार गरेको सुसमाचार होस्, चाहे तपाईँले प्रमोट गरेको कुनै पनि व्यापार व्यवसाय होस्, यी कुनै पनि माध्यमबाट हामी संसारमा पुगिरहेका छौं। आज मैले अघि पनि बताइसकेको छु तपाईँलाई कि एउटा दुर्गम ठाउँमा बसेको विद्यार्थीले पनि विश्वस्तरीय टिचिङका लेक्चरहरू सहज रूपले हेर्न सक्दछन्। सानो व्यवसायलाई पनि फेसबुक र टिकटक मार्फत लाखौं ग्राहक बनाएर व्यापार व्यवसाय चलाइरहेको पनि हामीले देखिरहेका छौं। तर पवित्र शास्त्रले हामीलाई के बताउँछ भने, प्रिय मित्र, परमेश्वरले दिएको हरेक कुरा कसरी प्रयोग हुन्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ। कसरी यसलाई प्रयोग गरिँदैछ भन्ने कुरा चाहिँ एकदमै महत्वपूर्ण हुन्छ। मानिलिनुहोस् न, एउटा चक्कु फलफूल काट्नलाई प्रयोग गर्ने हो कि चक्कुलाई मान्छेलाई आक्रमण गरेर सिध्याउनलाई प्रयोग गर्ने हो? त्यसैले टेक्नोलोजी जुन छ आज तपाईँ र मसँग, यो टेक्नोलोजीलाई हामीले आशिषको कारण पनि बनाउन सक्दछौं र यसलाई विनाशको कारण पनि बनाउन सक्दछौं। एकजना विशिष्ट विद्वानले बताउनुहुन्छ, टेक्नोलोजी इज अ युजफुल सर्भेन्ट बट अ डेन्जरस मास्टर। क्रिश्चियन लोस ल्याङ्ज ले यो भनाई राख्नु भएको छ र यो भनाई अनुसार अहिलेको प्रविधि जुन छ प्रविधि, त्यो प्रविधि चाहिँ एकदमै महत्वपूर्ण छ जसले हामीलाई सेवा दिइरहेको छ। यो एउटा सेवकको रूपमा एकदमै असल छ, तर जब यसले आफूलाई मालिक बनाउँछ यो खतरनाक हुन सक्छ।
सेवक हुन्जेल यसले हामीलाई राम्रोसँग सेवा प्रदान गर्दछ, तर जब यो हावी हुन्छ हामीमाथि अनि यो घातक बन्न सक्छ। के हामी टेक्नोलोजी प्रयोग गरिरहेका छौं कि टेक्नोलोजीले हामीलाई प्रयोग गरिरहेको छ त? यो चाहिँ सोचनीय प्रश्न तपाईं र मेरो निम्ति हर समय सोच्नै पर्ने प्रश्न मैले भन्न चाहे यसलाई, किनकि आज हामीले गम्भीर रूपले सोच्ने कुरा चाहिँ यही नै हो कि हामीले कसरी यसलाई प्रयोग गरिरहेका छौं। मैले तपाईंलाई भर्खरै कुरा गर्दै गर्दा जति पनि असल कुराको निम्ति सोशल मीडियालाई प्रयोग गरिएको छ त्यो हाम्रो निम्ति आशिषको कारण छ पक्कै पनि, तर यदि हामीले यसलाई एउटा बन्डेजको रूपमा यदि प्रयोग गर्दैछौ भने सोशल मीडिया चाहिँ एउटा एडिक्सन भन्छ नि, एउटा दुर्व्यसन, यति खतरनाक दुर्व्यसन बन्न सक्छ किनकि यसले शरीरभन्दा पहिले हाम्रो मनलाई नियन्त्रण गर्दछ। जब मन नै नियन्त्रित हुन्छ नि अनि तपाईंलाई नियन्त्रण गर्ने मनले तपाईँको शरीरलाई नियन्त्रण गर्न थाल्दछ। जस्तो कि कतिपय डिजिटल बन्डेजहरू बिहान उठ्ने बित्तिकै हामीले मोबाइलमै आँखा लाने, अनि कतिले कस्तो कस्तो नोटिफिकेशन आयो, मेरो निम्ति धेरै लाइक डिसलाइक के आयो भनेर एक प्रकारको चिन्ता बोध सहित पहिल्यै चरणमा मोबाइल टिपेर हेर्दाखेरि मानिसले ती कुरालाई निहाल्ने गर्दछ। यथार्थपूर्ण बातचित मानिससँग नहुन सक्छ, फल्स र फेक कुराहरू हावी हुन सक्छ। अनि जतिखेर पनि हामी यदि मोबाइल र सोशल मीडियामा झुन्निन थाल्यौं भने चाहिँ के हुन्छ त भन्दाखेरि हाम्रो निन्द्रा बिग्रिन सक्छ, हाम्रो ध्यान डिस्ट्राक्ट हुन सक्छ, कमजोर हुन सक्छ, अनि हामीले वचन अध्ययन गर्ने कुरा, प्रार्थना गर्ने कुरा, आराधना गर्ने कुराको समय घट्न थाल्दछ। हामी एक दुई मिनट प्रार्थना गर्दा अस्थिर बन्छौ, तर घण्टौंसम्म हामी जब स्क्रीन स्क्रोल गर्दै बस्छौ हामीलाई केही आपत्ति हुँदैन, र यसरी सोशल मीडियाले बिस्तारै बिस्तारै तपाईं र मेरो जीवनलाई यस्तो बन्धनमा बाँधिरहेको छ नि प्रिय मित्र। अन्तत्वगत वा यस बन्धनबाट फुत्किएर भाग्नलाई कठिन हुन्छ, यसर्थ हामीले बेलैमा विचार पुर्याउनु पर्ने हुन्छ, बेलैमा हामी सचेत हुनुपर्ने हुन्छ। सजग र सचेत व्यक्तिले पक्कै पनि यसलाई सुन्दर उपहारको रूपमा प्रयोग गर्न सक्दछ र उसले यसबाट विशेष फाइदाहरू लिएर जीवनस्तर बढाउनुको साथसाथै आफ्नो परिचय बनाउन सक्दछ भने जसले यसलाई मिसयुज गर्दछ उसले आफ्नो जीवनलाई तहस नहस पार्ने सम्भावना पनि त्यति नै प्रचुर हुन्छ। प्रिय श्रोता, त्यसैले हामी एकदमै गम्भीरतापूर्वक हिजो आज जे कुरा हामीसँग उपलब्ध छ, हामीलाई प्राप्त छ, त्यो कुराप्रति अलिकति सोचनशील भएर सचेत भएर यसमा लाग्नुपर्ने जरूरी देखिन्छ। श्रोता, फेरि पनि एउटा सुमधुर गीत तपाईँको निम्ति राख्नेछु र फेरि म तपाईँको सामु आउनेछु।

शालोम शालोम शालोम। अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण। स्वागत गर्न चाहन्छु श्रोता। तपाईँले भर्खरै मात्र रेडियो ट्युन गर्नुभएको छ भने अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण। म एनपी खतिवडाको साथमा प्रविधिमा सुजनजीले साथ दिइराख्नु भएको छ। म आज कुरा गरिरहेको छु सोशल मीडियाको बारेमा। सोशल मीडिया खासमा हाम्रो लागि वरदान हो या बन्धन हो? मैले तपाईँसँग कुराकानी गर्ने क्रममा अघि नै बताइसकेको छु यसलाई कसरी हामीले प्रयोग गर्छौं, त्यो महत्वपूर्ण हुन्छ। अब हामी एकैछिन विश्लेषण गरौं। जब हाम्रो मस्तिष्कमा या शरीरमा एक प्रकारको असर, जब कुनै पनि सोशल मीडियाको पेजलाई या कुनै पनि सोशल मीडियालाई खोल्ने बित्तिकै एक प्रकारको असर तपाईँ र मेरो मन मस्तिष्कमा पर्दछ। यदि तपाईँले नोटिफिकेशन हेर्नुभयो भने तपाईँको ब्रेनले डोपामिन भन्ने एक प्रकारको ग्रन्थीलाई रिलीज गर्छ। त्यसैले गर्दा मानिस अलिकति उत्साहित हुन्छ, उत्तेजित हुन्छ, अनि बारम्बार मानिसले चेक गरिरहन्छ आफ्नो मोबाइललाई। अनि जब जब धेरै त्यस्ता कमेन्टहरू अनि लाइकहरू व्यक्तिले प्राप्त गर्दछ या देख्दछ, ऊ बिस्तारै आफ्नो मस्तिष्कमा आनन्द महसुस गर्दछ र बिस्तारै एउटा सर्ट प्लेजर भन्छ नि, क्षणिक आनन्दमा ऊ एडिक्टेड हुन पुग्छ। र क्रमशः उसले अझ बढी टाइम त्यस्तै कुराको पर्खाईमा बिताउन थाल्दछ। अनि धेरै जसो मानिसले के गरिरहेका हुन्छन् भन्दा नि, सोशल मीडियामा रियालिटी भन्दा पनि नि एडिटेड भन्छ नि, मानिसहरूले आफ्नो वास्तविकता होइन, अलिकति परिष्कृत गरिएको कुराहरूलाई प्राय देखाउने कोशिश गर्दछन्। तपाईँले जस्तोसुकै विषयलाई ड्रप गरे पनि मानिसले वाह वाह भनिदिएको कारणले गर्दा तपाईँलाई इमोसनल्ली यति जाँगर चल्छ कि तपाईँलाई अरू नयाँ नयाँ त्यस्तै कुराहरू बनाएर राख्ने मन हुन्छ। जस्तै मेरो उदाहरण दिन्छु, मैले एउटा सामान्य हाँस्ने खालको कन्टेन्ट तयार गरे र इन्स्टामा ड्रप गर्दे। हजारौंले केही क्षणमै हेर्नुभयो अनि मलाई बडो आनन्द आयो कि अब मैले यस्तो पो बनाउनु पर्ने रहेछ। मैले यो भन्न खोजेको चाहिँ के त भन्दा, त्यहाँ यथार्थ गहन र गम्भीर कुरा भन्दा पनि अलिकति सतही कुरा जसमा त्यति ठूलो प्रभाव पार्ने कुनै पनि कुरा छैन, जसले क्षणिक हाँसो त दिन्छ तर खासमा यसले उपलब्धि भन्ने कमै दिन्छ। र यस्ता विषयहरूको अध्ययन र एक्सपेरिमेन्ट गर्ने क्रममा मैले यस्ता कुराहरू गर्दै आफूलाई सोशल मीडियामा राखिरहेको छु मैले पनि। र जब सोशल मीडियामा वास्तविकता आउँदैन र एडिटेड कुराहरू आउन थाल्दछ, जसको परिणाम चाहिँ तुलना हुन थाल्दछ, अब यो चाहिँ किन यति राम्रो, मेरो चाहिँ किन नराम्रो, अनि त्यहीँबाट एक प्रकारको ईर्ष्या अनि आफूलाई नै हीनताबोध महसुस हुन थाल्छ कतिपय मानिसहरूलाई, किनभने अर्काले बनाएको त बेजोड छ, अरूले राखेको कन्टेन्ट त विशेष छ, तर मेरो कन्टेन्ट किन त्यति शक्तिशाली छैन
त्यतिकै त्यतिकै मानिसमा एक प्रकारको यस्तो सोच विकास हुन थाल्छ कि उसले आफूलाई नै कमजोर या आफू चाहिँ अयोग्य मानिस रहेछु भने जस्तो महसुस पनि गर्न थाल्दछ। अनि भित्रभित्रै त्यो व्यक्तिमा डिससेटिस्फेक्सन भन्छ नि, कुनै पनि कुराबाट सन्तुष्ट हुन नसक्ने एउटा बेखुसीपना त्यो बढ्दै जान्छ। पवित्र शास्त्रमा राजा साउलले दाउदसँग तुलना गर्दा उहाँमा इनसेक्युरिटी र जेलसी बढेको हामी देख्दछौ। उहाँलाई सुरक्षित आफू नभएको र डाह र ईर्ष्याले सताएको त्यो अवस्थामा उहाँ पुग्नुभयो। र तपाईँ र मैले बुझ्नुपर्ने कुरा चाहिँ के छ भने प्रिय मित्र, कम्पेरिजन डिस्ट्रोयज पीस। जहाँ तुलना हुन थाल्छ अनि शान्ति विनाश भएर जान्छ। तपाईँ र मैले जुन हृदयमा शान्ति पाएका हुन्छौ नि त्यो शान्ति चाहिँ बिथोलिन्छ। एकजना प्रसिद्ध अमेरिकी राष्ट्रपति थियोडर रोजवेल्ट भन्नुहुन्छ, कम्पेरिजन इज द थीफ अफ जोय, भनेको हाम्रो खुशीलाई चोरी गर्ने चोर हो तुलना गर्ने काम चाहिँ। जब खुशी चोरिन्छ अर्थात हामीबाट हरण हुन्छ अनि बेखुसीमा र दुखी भएर जिउनु बाहेक हामीसँग केही पनि हुँदैन, यसर्थ सोशल मिडियालाई हामीले आफैमा इनसेक्योर फिल गर्न या ईर्ष्या डाह र एउटा प्रतिस्पर्धाको भावना जागृत गर्नका लागि प्रयोग गर्दैछौ भने चाहिँ हामीले एकदमै ध्यान दिनु पर्दछ कि अन्तत हामी आफ्नै शान्तिबाट वञ्चित हुन सक्दछौ। र प्रिय मित्र, आज धेरै युवा युवतीहरू विशेष गरिकन युवा जमात इमोसनली धेरै थकित भएको हामी देख्दछौ, किनभने धेरै कारणहरू छन् यसको पछाडि। बारम्बार स्क्रिन स्क्रोल गर्दै बस्ने, तलमाथि सार्दै बस्ने, अनि एउटा जुन वास्तविकता नभएको सुन्दरता खोज्ने, अनि जहिले तहिले यस्तो खालको अद्भुत एउटा बानी विकास हुने कि जहाँ हर समय त्यही कुरामा ध्यान दिने, अनि जतिखेर पनि आफू चाहिँ हराइन्छ कि आफू चाहिँ पछाडि परिन्छ कि भन्ने डर र त्रासमा जिउनु पर्ने बाध्यता, अझ भनौँ साइबर बुलिङ भन्ने त अहिले त एकदमै चलन चल्तीको शब्द बनिसकेको छ। मिडियाबाटै मानिसहरू एक आपसमा जुधेका अनि एकदमै ठूल्ठूला घटनाहरू, यहाँसम्म कि मानिसले मानिसलाई हत्या गर्ने, लुट्ने, अपहरण गर्ने, गाली बेइज्जती गर्ने, यी सम्पूर्ण कुराको माध्यम बनेको छ सोशल मिडिया। त्यसैले विशेष गरिकन युवा जमात चाहिँ यो कुराको शिकार भइरहेको हामी थाहा गर्दछौ। तपाईँ एउटा मच्योर्ड मान्छे हुनुहुन्छ भने त तपाईँले आफूलाई ब्यालेन्स गर्न सक्नुहुन्छ अवश्य पनि प्रिय मित्र, तर बढ्दै गरेका युवा युवती भने पक्कै पनि उनीहरूले आफूलाई नियन्त्रणमा राख्न नसकेको कारणले गर्दा, आफ्नो अनियन्त्रित स्वभावको कारण उनीहरू यो सोशल मिडियाको चपेटामा परेर आफूलाई दुखी बनाएर बाँच्न बाध्य हुन्छन्। र यसमा हामीले
बुझ्नै पर्ने के छ भन्दाखेरि आज अनलाइनमा मान्छे कनेक्टेड छ तर भावनात्मक रूपमा मान्छे डिस्कनेक्टेड छ। मीडियामा त तपाईँले अन गर्ने बित्तिकै कतिलाई भेट्नुहुन्छ नि, तर अब भावनात्मक रूपमा तपाईँलाई अप्ठ्यारो गाह्रो पर्दा सान्त्वनाको शब्द छेउमा आएर बोल्ने चाहिँ कोही पनि हुँदैन। हजारौं फलोअर्स हुन्छ तर आपद विपद पर्दाखेरि तपाईँसँग एकजना कोही पनि हुँदैन। तर कोही व्यक्ति जसले तपाईँलाई फलो नै गरेको छैन ऊ व्यक्ति चाहिँ तपाईँसँग जोडिन सक्छ। यो चाहिँ सोशल मिडियाको विडम्बना हो। तपाईँलाई थाहा छ नि पहिले मानिसहरू घरभित्र कुरा गर्थे, आज मानिसहरू एउटै घरमा बसेर मोबाइलभित्र कुरा गर्छन्, सँगै बेडमा सुतेका श्रीमान श्रीमतीले पनि ग्रिटिङ गर्नुपर्दा मोबाइलबाट गुड मर्निङ भनिरहन्छ। दुःखको कुरा यो छ र हामीलाई कसरी यसले एउटा नजदिकीपनबाट टाढा टाढा टाढा टाढा लाँदैछ भन्ने कुरा चाहिँ हामीले महसुस गर्नुपर्दछ। प्रिय मित्र, अत्याधिक यसको प्रयोगले जब हाम्रो निन्द्रा बिथोलिन्छ, हाम्रो कुनै पनि कुरामा फोकस घट्न थाल्दछ। जस्तै तपाईँ खाना बनाउँदा 50% तपाईँ मोबाइलतिर ध्यान दिनुहुन्छ, 50% खानातिर, अनि खानाको स्वाद कतातिर जान्छ, कति कति नुन हाल्नुभयो तपाईँलाई थाहा नै हुँदैन, पाकेको छ कि काँचै छ त्यो पनि तपाईँलाई त्यति ध्यान हुँदैन। कोही कोही बेला त पाकेको छैन भनेर तपाईँले ग्यास बालिराख्नुहुन्छ, यता खाना डढिसकेको पनि हुन्छ। र तपाईँले जब यस्ता कुराहरूमा विशेष गरिकन ब्यालेन्स गर्नुहुन्न नि, अनि पक्कै पनि तपाईँ आफैलाई त्यसले एउटा विशेष बोझ बोकाएर अनि तपाईँलाई लतार्न थाल्दछ, जसको परिणाम स्वरूप तपाईँमा चिन्ता फिक्री अनि तपाईँको आफ्नै मूल्य कम भएको तपाईँलाई अनुभव हुन थाल्दछ। किनभने जब तपाईँ आफैले पकाएको खाना स्वादिष्ट नभएको अनुभव गर्नुहुन्छ, जब तपाईँले आफ्नो समय मिस गरिरहेको फिल गर्नुहुन्छ, जब तपाईँले एकदम महत्वपूर्ण समयलाई बिर्सिरहनु भएको हुन्छ, महत्वपूर्ण मानिसहरूलाई बिर्सिरहनु भएको हुन्छ, बस त्यतिखेर तपाईँले आफ्नो मूल्य म कुन मूल्यको हुँ भन्ने कुरातर्फ तपाईँले विचार पुर्याउनु पर्ने हुन्छ। परमेश्वरले चाहिँ मानिसलाई एउटा सुन्दर सम्बन्ध विस्तार गर्नका लागि बनाउनुभयो, खालि पर्फर्मेन्सका लागि होइन, खालि कुनै पनि कुरा गर्ने भन्ने उद्देश्य होइन, तर परमेश्वरले मानिससँग आफै सम्बन्ध राख्नलाई उहाँबाट मानिस भएर आउनुभयो, अनि मानिसबीचमा सम्बन्ध बढ़ोस् भनेर सेवकाई मण्डलीहरू स्थापना गर्ने ज्ञान बुद्धि दिनुभयो। तर आज मानिसले सम्बन्धलाई भन्दा कुनै पनि कार्यलाई विशेष जोड़ दिइरहेको हामी देख्दछौं। त्यसैले बाइबलले मनलाई अत्यन्त महत्व दिएको छ। रोमीको पुस्तकमा लेखिएको छ कि हामीले हाम्रो मनमा जस्तो सोच्छौ नि त्यही प्रकारको प्याटर्न हाम्रो जीवनमा बन्दछ, अनि यो संसारको तवर तरिकामा आफूलाई नढाल भन्ने त्यहाँ वाक्यांश छ। बरु तिमीहरू मनमा अनि हृदयमा परिवर्तित हुँदै जाओ भन्ने कुरा छ। यसको अर्थ यही नै हो कि यदि संसारका कुराले चाहिँ हामीलाई दास बनाइरहेको छ भने हामी त्यो प्याटर्नबाट बाहिर आउनलाई कोसिस गर्नुपर्दछ, किनभने
हाम्रो जीवन परिवर्तित जीवन हुनुपर्दछ। त्यो परिवर्तित जीवन भनेको विशेष उद्देश्यको निम्ति परिवर्तन हुनुपर्दछ। मैले यो भन्दै गर्दा तपाई सोशल मीडियाबाट बायस हुनुहोस् पटक्कै भन्न खोजेको होइन, तर सोशल मीडिया सँगसँगै पनि तपाई त्यसभित्र रहेर पनि असल कुराहरू गर्न, असल कुराहरू सिक्न र असल कुराहरू सिकाउन तपाई परिवर्तन हुँदै जान सक्नुहुन्छ। त्यसैले हामी सोशल मीडियाले एउटा ट्रेन्ड बनाइरहेको हुन्छ, हाम्रो सोचलाई कन्ट्रोल गरिरहेको हुन्छ, हाम्रो एउटा परिचय बनाइदिइरहेको हुन्छ, परिचयलाई नै एक प्रकारको सेपिङ गर्ने काम गरिरहेको हुन्छ, अनि यसले हाम्रा इच्छाहरूलाई प्रभावित पार्ने काम गर्दछ। तर परमेश्वर भन्नुहुन्छ, तिमीले आफ्नो मनलाई नवीकरण गर, तिम्रो हृदय नयाँ होस्, परिवर्तित होस्। के हाम्रो मन मस्तिष्क परमेश्वर केन्द्रित छ त अहिले, कि अल्गोरिदमतिर हाम्रो मन मस्तिष्क छ? आर वी गड सेन्टर्ड अर एल्गोरिदम सेन्टर्ड? यो चाहिँ चुनौतीपूर्ण प्रश्न छ हाम्रो निम्ति। प्रभु येशूको उदाहरण हामीले हेर्यो भने येशू धेरै समय भीड़सँग हुनुहुन्थ्यो, अनि कतिपय समयमा एकान्तमा पनि जानुहुन्थ्यो उहाँ। एकान्तपन पनि हामीलाई आवश्यक छ एकातर्फ, भने भीड़मा रहनुको अर्थ चाहिँ सम्बन्ध विस्तारको कुरा हो, कन्ट्याक्टमा रहनु। आज मानिस एकान्तसँगै डराइरहेको हुन्छ, एक्लै बसेर प्रार्थना गर्न, एक्लै बसेर वचन पढ्न मानिस डराएको हुन्छ। फोन छैन भने मानिसलाई एकदमै छटपटी हुन्छ, गाह्रो हुन्छ। किन त? किनकि बाहिरको हल्लाखल्ला जो हुन्छ नि, बाहिरी नोइज हुन्छ नि, त्यसले भित्रको खालीपन, भित्री खालीपन हुन्छ नि, त्यसलाई लुकाइदिने काम गर्छ, छोपिदिने काम गर्छ। त्यसैले मान्छे बाहिरका कुरामा रमाउँदै भित्र आफूभित्र भएको एउटा खालीपन हुन्छ, निराशापन हुन्छ, त्यसलाई कसरी हुन्छ, म निराशा छैन है भन्ने एक प्रकारको बहाना बनाउनका निम्ति पनि मानिसले आज सोशल मीडियालाई प्रयोग गरिरहेको देखिन्छ। विशेषत पारिवारिक असर हामी धेरै देखिरहेका छौं सोशल मीडियाको कारणले गर्दा। डिनर टेबलमा बस्दाखेरि सबैको हातमा मोबाइल फोन हुन्छ, प्यारेन्ट्स एकातर्फ बिजी हुनुहुन्छ, बच्चाहरू आफूलाई अलिकति वास्ता नगरेको हो कि भने चाहिँ महसुस गरिरहेका हुन्छन् एकातर्फ भने, अर्कोतर्फ उनीहरूको हातमा मोबाइल छ भने उनीहरूलाई कसैको चासो नै हुँदैन। पति पत्नी सँगसँगै हुन्छन्, शारीरिक रूपमा सँगै रहे जस्तो देखिन्छ तर मानसिक रूपमा टाढिएका हुन्छन्। र यो समस्या परिवारमा यसरी फैलेको छ नि प्रिय मित्र, जसले एउटा परिवार जुन किसिमको हुन्थ्यो पहिले, जहाँ दुःख सुखका कुरा साटिन्थे, गहन कुरामा चिन्तन हुन्थ्यो, ती कुराबाट सोशल मीडियाले वास्तवमै अलग गराइसकेको छ। अझ युवाको कुरा गर्ने हो भने त उनीहरू इन्फर्मेसनमा रिच छन्, धेरै कुरा उनीहरूले जानेका छन्, बुझेका छन्, तर विजडम भन्छ नि, विवेक भने छैन। अनि उनीहरूलाई के घमण्ड छ भन्दा, हामीले त धेरै कुरा बुझिसकेका छौं, जानिसकेका छौं भन्ने एकातर्फ घमण्ड छ भने, वास्तविक यथार्थमा नि उनीहरूले
क्ल्यारिटी भन्छ नि, क्ल्यारिटी त्यो हासिल गर्न सकिरहेका छैनन्। अनि इन्फर्मेसन त छ, बुझे जस्तो पनि लागेको छ, तर स्पष्टता नभएको कारणले गर्दा आज धेरै युवाहरू यस्तो समस्यामा छन् कि प्रिय मित्र, उनीहरूले सही के हो गलत के हो त्यो छुट्याउन नै सकिरहेका छैनन्। ज्ञान त बढेको छ तर चरित्र मानिसहरूको कमजोर कमजोर कमजोर हुँदै गइरहेको छ। फलोवर्स बढेका छन् तर रियल फ्रेण्डसिप हुन्छ नि जुन एउटा वास्तविक मित्रता त्यो घटेको छ। अनि पवित्र शास्त्र बाइबलले एउटा चुनौती दिन्छ, जहाँ तिम्रो धन हुन्छ त्यहाँ तिम्रो मन हुन्छ, अर्थात तिम्रो हृदय त्यही हुन्छ जहाँ तिमीले आफ्नो धन सञ्चय गरेका छौ। भन्नाले सबै कुरा हामी सोसल मिडियामै राख्छौ भने हामी सम्पूर्ण रूपले सोसल मिडियातिरै लागेका हुन्छौ। प्रिय मित्र, यदि हाम्रो हृदय स्क्रिनमा छ, आत्मिक जीवन स्वतः कमजोर हुन्छ, त्यो हामीले बुझ्नुपर्छ। आत्मिक जीवन जब बलियो हुन्छ स्क्रिन टाइम घटिहाल्छ। अब यो प्रिन्सिपललाई पवित्र शास्त्रले प्रष्टसँग बताएको कारणले गर्दा आज हामीले यो प्रिन्सिपललाई अँगाल्नुपर्ने जरूरी देखिन्छ कि हाम्रो प्रोपर्टी केमा संचित छ र कहाँ संचित छ र हामीले कहाँ मन लाउनु पर्ने हो, यो कुरालाई विचार गर्नुपर्दछ। सोशल मिडिया छोड्नु मात्र समाधान होइन नि। फेरि तपाईँले आवेगमा आएर आजबाट म सोशल मिडिया नै चलाउँदिन, तर त्यो होइन प्रिय मित्र। ब्यालेन्समा कसरी सोशल मिडियालाई प्रयोग गर्न सकिन्छ, एउटा उचित प्रकारले कसरी यसलाई प्रयोग गर्न सकिन्छ, त्यतातिर हामीले सोच्नु पर्दछ। हामीले हप्ताभरि यदि कुनै पनि सिड्युल बनाएर अघि बढ्यौं भने हप्तामा केही समय यति घण्टादेखि यति बजेदेखि यति बजेसम्म मात्र है, म त्यस पछाडि यसलाई चलाउँदिन भन्ने खालको एउटा अटोट तपाईँ र मैले बनाउनु पर्ने हुन्छ। अर्थात हाम्रो फ्री टाइमलाई सुव्यवस्थित गर्नलाई हामीले त्यसको निम्ति समय तय गर्नुपर्ने हुन्छ। बिहान उठ्ने बित्तिकै फोनलाई भन्दा प्रार्थना र सकारात्मक सोचबाट दिनलाई शुरूआत गर्न सकियो भने दिनभरि तपाईँलाई जीवन अलिक फरक तरिकाले जिइरहेको छु भन्ने महसुस हुन्छ। अनि अनलाइन भन्दा फेस टू फेस सम्बन्ध बनाउन सके, विस्तार गर्न सके, पक्कै पनि सोशल मीडियाको क्रेजबाट हामी अलिकति भए पनि सुरक्षित हुन सक्दछौ। किनभने धेरैजना जम्मा भएर मिठो विषयमा, सुन्दर विषयमा, गहन विषयमा कुराकानी गर्दै गर्दा कसैको ध्यान चाहिँ स्क्रिनतर्फ गइरहेको हुन सक्छ। त्यसैले हामीले जुन कुरा निर्माण गर्छौं, जुन कुरा तय गर्छौं अर्थात सोशल मिडियामा राख्छौं, नराख्ने भन्ने कुरा होइन, राख्नुपर्छ, तर त्यसले हामीलाई एउटा यस्तो ज्ञान दियोस्, त्यसले यस्तो एउटा हामीलाई बुद्धि दियोस्, यस्तो विवेक दियोस् जसले हाम्रो रिसलाई, हाम्रो डाहालाई, हाम्रो अनावश्यक चाहनालाई, नकारात्मक सोचलाई नियन्त्रण गर्न मद्दत पुगोस्। जुन कुराले नि तपाईँलाई खराबी बढ्नमा मद्दत गर्छ नि, त्यसलाई घटाउनु पर्दछ, सकेसम्म त्यसलाई हटाउनु पर्दछ। जब हामी उद्देश्यपूर्ण प्रयोग गर्छौं भने पक्कै पनि सोशल मिडियाको फाइदा भनेको अनगिन्ती छ।
त्यसैले एउटा भनाई यस्तो छ, यो सोशल मीडिया इन्टेन्सनली नट इमोसनली, एउटा यस्तो उद्देश्य राखेर रा सोशल मीडियालाई चलाउनुहोस्। खालि भावुक भएर तपाई अलिकति इमोसनल भएर मात्रै यसलाई नचलाउनुहोस्। जसरी हामी शरीरलाई जंक फूडबाट बचाउँछौ नि, त्यसरी नै हाम्रो मन मस्तिष्कलाई टक्सिक कन्टेन्ट भन्छ नि, जुन कन्टेन्टहरूले तपाईँलाई एकदमै नशा लिए जस्तो बनाउँछ, तपाईँ त्यो कन्टेन्ट बिना जिउनै सक्नुहुन्न, त्यस्तोबाट आफूलाई बचाउने प्रयत्न चाहिँ हामीले पक्कै गर्नुपर्छ। हरेक स्क्रोल, जब तपाईँ स्क्रोल गर्नुहुन्छ नि स्क्रिनमा, हरेक स्क्रोलले तपाईँको समय मात्र होइन तपाईँको सोचाइ पनि बदलिरहेको हुन्छ। हरेक चोटि जब तपाईँले मुभ गरिराख्नु भएको हुन्छ, त्यही प्रकारले तपाईँको मन मस्तिष्क पनि मुभ भइरहेकै हुन्छ। त्यसैले प्रिय मित्र, सोशल मीडिया आफैमा शत्रु चाहिँ होइन, तर जब हामी नियन्त्रण गुमाउँछौ, नियन्त्रण गुमाउँदा चाहिँ यो वरदान भन्दा पनि बन्धन बढी बन्न सक्दछ। यो मात्रै मैले तपाईँसँग बताउन खोजेको हो। त्यसैले जुन प्रविधि तपाई र मसँग छ आज, जुन प्रविधि हामीले प्रयोग गरिरहेका छौं, यसलाई चाहिँ हामीले आफैले यसलाई प्रयोग गरौं, यसले हामीलाई प्रयोग कहिले पनि नगरोस्। र तपाईँ र मैले अब उठाउनै पर्ने प्रश्न चाहिँ, तपाईँको हातमा अहिले मोबाइल होला र तपाईँले विचार गरिहाल्नुहोस्, तपाईँले त्यो मोबाइललाई नियन्त्रणमा राख्नु भएको छ कि मोबाइलले तपाईँलाई नियन्त्रणमा राखिरहेको छ? तपाईँ कोसँग बेसी कनेक्टेड हुनुहुन्छ, कस्ता कुरासँग तपाईँ बेसी कनेक्टेड हुनुहुन्छ, तपाईँले विचार पुर्याउनुहोस्। परमेश्वरले तपाईँलाई स्वतन्त्रता दिनुभएको छ, तर दुर्व्यसनमा लाग्ने अनुमति पक्कै दिनुभएको छैन। त्यसैले तपाईँको निम्ति मेरो प्रार्थना यही छ कि प्रिय मित्र, हामी परमेश्वरसँग यही भनौं कि हामीलाई उचित ज्ञान र बुद्धि परमेश्वरले दिनुभएको छ, ताकि हामीले यो प्रविधिलाई सही तरिकाले प्रयोग गर्न सकौं। हाम्रो मन मस्तिष्क हृदय समय यी सबैलाई हामीले सुरक्षित राख्न सकौं र हामी यसको एडिक्सनबाट बच्न सकौं, एउटा अनुशासित जीवन हामी जिउन सकौं भनेर चाहिँ हामीले निरन्तर यो दोहोर्याइराख्नु पर्दछ हाम्रो जीवनमा। तब सोशल मीडियाले तपाईँ र मलाई कुनै पनि हानि गर्नेवाला छैन। अब भने म कार्यक्रमको बिल्कुलै अन्त्यतिर आइसकेको छु र बिट मार्नुपर्ने हुन्छ। श्रोता, तपाईँले सोशल मीडियालाई प्रयोग गर्नुहोस्, तर तपाईँको नियन्त्रणमा यसलाई राख्नुहोस्, यसलाई कहिले पनि तपाईँलाई नियन्त्रण गर्न नदिनुहोस्। यतिन्जेल कार्यक्रम सुनेर साथ दिनुभएकोमा तपाईँलाई विशेष धन्यवाद दिन चाहन्छु। प्राविधिक मित्रलाई विशेष धन्यवाद भन्न चाहन्छु, कार्यक्रम अवधिभर खटेर कार्यक्रमलाई अन्तिम गन्तव्यसम्म ल्याउनलाई सहायता गर्नुभएकोमा सुजनजीलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। तपाईँलाई आजको कार्यक्रम सुनेर मनमा जिज्ञासा खुल्दुली भए हामीलाई पत्रचार गर्नुहोस् या टेलिफोन सम्पर्क गरेर कुराकानी गर्न सक्नुहुन्छ। टेलिफोनको लागि हाम्रो स्टुडियोको नम्बर रहेको छ 01477-0754। व्यक्तिगत रूपमा तपाईँ मसँग कुराकानी गर्न चाहनुहुन्छ भने 98-40-80-14-43 टिप्नुभयो। अब भने पुनः एकचोटि तपाईँलाई विशेष धन्यवाद भन्छु। गड ब्लेस यू अल अनि भन्छु छुटौं।

0: गुड न्यूज एफएम 105.1
1: सूचना। के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन् वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन् वा ठाउँको अभाव भइरहेको छ वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटेन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर बुद्धनगर, काठमाडौँ, नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-49-83-16-84, 98-49-83-16-84 र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@atenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं, ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।
2: इस्लामा सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
3: हो र? होइन होला त्यस्तो त।
4: सोइता, तिमीहरूको के खासकुस कुरा हुँदैछ? के भो भन त।
3: केही होइन मिस,
4: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
3: हुन्छ मिस।
5: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: होइन हो एस्तर बहिनी, हतार हतार गर्दै कता जान लाग्नु भएको नि?
1: कता हुनु नि दाई, हेर्नुहोस् न, देश विदेशबाट पाहुनाहरू आउँदैछन्, उहाँहरूको लागि राम्रो सुविधायुक्त गेस्ट हाउस कता पाइन्छ भनेर खोज्दै हिँडेकि नि।
7: लौ न, एस्तर बहिनीलाई थाहै छैन कि क्या हो, हाम्रै ललितपुर भैँसीपाटी नखु डोली स्थित बेथलेहेम गेस्ट हाउस छँदैछ नि।
1: के तपाईँ सफा, शान्त र घरायसी वातावरण भएको सुविधा सम्पन्न गेस्ट हाउसको खोजीमा हुनुहुन्छ?
7: यदि यसो हो भने हामीलाई सम्झनुहोस्। बेथलेहेम गेस्ट हाउस, हाम्रा सेवाहरू
1: सुविधा सम्पन्न रूम र बेडहरू भएको,
7: 24 घण्टा तातो चिसो पानीको व्यवस्था भएको,
1: पार्किङ र ग्रीन गार्डन भएको,
7: फ्री वाइफाई र इन्टरनेटको व्यवस्था भएको,
1: स्वदेश अथवा विदेशबाट आउनुहुने पाहुनाहरूको लागि लामो समय बस्नु परेमा विशेष छुटको व्यवस्था भएको,
7: एकमात्र सुविधा सम्पन्न गेस्ट हाउस बेथलेहेम गेस्ट हाउस, नखुडोल भैँसीपाटी, ललितपुर।
1: अधिक जानकारीको लागि विजया श्रेष्ठ, मोबाइल 98-49-24-61-89, 98-49-24-61-89।
8: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
9: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
8: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन्।
9: हो र, मैले त सोचेकै थिइनँ यी त घरभित्रका सामान्य कुरा होला नि भनेर।
8: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
9: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
10: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
6: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: आशाको सन्देश रेडियो कार्यक्रम हरेक शनिबार बेलुकी 7:30 बजेदेखि 8 बजेसम्म गुड्डिज एफएम रेडियो 105.1 मेगाहर्जमा तिहारले सुन्न सक्नुहुनेछ।

0: ल ल ल यता नआऊ है बुहारी, तलै बस, छातछुत नगर। आज कति दिन रे?
1: 3 दिन भयो।
0: तिमीलाई थाहा छ दिन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
1: केही हुन्न मुआ, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
0: आ जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
1: मुआ महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
2: हो तिमीले ठिक भन्यो बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
0: भो भो ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
3: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपालगंज सुसमाचार प्रचार मण्डली रामनगरको प्रस्तुति कार्यक्रम सुसमाचार सबैका लागिमा आस्मीको हार्दिक स्वागत तथा जयमसी। श्रोता, यो कार्यक्रम अस्ट्रेलियाको रेडियो रिस बाइनका साथै नेपालका विभिन्न 14 रेडियो स्टेशनहरूबाट प्रसारण भइरहेको छ। आगामी दिनमा नेपालका अन्य थप रेडियो स्टेशनहरूबाट पनि यो कार्यक्रम चाँडै नै प्रसारण गरिने कुरा यहाँहरूलाई जानकारी गरिन्छ। श्रोता, यो कार्यक्रम विशुद्ध ईश्वरीय यथार्थताको बारेमा जानकारी दिने कार्यक्रम हो, जसले तपाईँ हामीलाई मुक्ति र उद्धारको सुसन्देश देश प्रदान गर्दछ। साथै यस कार्यक्रमले संसारका प्रत्येक व्यक्तिलाई सत्यको ज्ञानमा आई अनन्त स्वर्गीय राज्यको हकदार बन्न आग्रह गर्दछ। प्रिय श्रोता, आजको यो कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा लागेका जिज्ञासा, प्रतिक्रिया र सल्लाह सुझाव दिन चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हामी कार्यक्रमको अन्तमा हाम्रो कार्यक्रमको सम्पर्क नम्बर र इमेल एड्रेस प्रदान गर्नेछौ। कृपया सम्पर्क नम्बर र इमेल एड्रेस प्राप्त गर्नलाई तयारी अवस्थामा रहनुहोला। त श्रोता, आजको कार्यक्रममा हामी आफ्नो गलत चाल चलनबाट फर्कौं भन्ने विषयमा हेर्नेछौ। वास्तवमा भन्नुपर्दा हरेक मानिसलाई आफ्ना क्रियाकलापहरू असल नै लाग्दछन्, चाहे त्यो सही होस् या गलत होस्। तर बाइबलले भन्दछ, परमेश्वरको नजरमा जे असल छ त्यही गर। आउनु श्रोता, आजको यही विषयमा तपाईँ हामीलाई पवित्र धर्मशास्त्र बाइबलमा आधारित रहेर अझै विस्तृत रूपमा जानकारी दिनको लागि आज तपाईँ हाम्रो माझमा आदरणीय पास्टर प्रभुजन साई उपस्थित हुनु भएको छ।
1: आदरणीय श्रोता नमस्कार तथा जय मसीहमा। प्रभुजन साईको तर्फबाट यो रेडियो सुसमाचार सबैका लागि कार्यक्रममा, श्रोता, यो विभिन्न रेडियो स्टेशनबाट हामी यो कार्यक्रम सुसमाचार सबैका लागि प्रसारण गरिरहेका छौं। किनभने यो कार्यक्रमको महत्व र आवश्यकता देखिएको कारण नै हामीले यो कार्यक्रम शुरू गरेका थियौं। र आज धेरैजनाले यो कार्यक्रम सुनेर आफ्नो जीवन परिवर्तन, आफ्नो सोच परिवर्तन र एउटा सत्कर्म र सत बाटोमा लागेको प्रमाण हामीले पाएका छौं। धेरै मित्रजनहरू फोन गर्नुहुन्छ, फोनबाट हामीहरू कुराकानी गर्छौं, सरसल्लाह र एक आपसमा सुधार्ने र सुध्रिने अवसर मिलेको छ। आदरणीय श्रोता, मीडियाका हरेक लाइनबाट प्रसारण गरिने विज्ञापनहरू र विभिन्न प्रोग्रामहरू तपाईँ हामीलाई सुधारको लागि, तपाईँ हामीहरूलाई सच्याउनलाई र तपाईँ हामीहरू असल र एउटा सभ्य नागरिक होस् भन्ने हेतुले गरिएका हुन्छन्। तर पनि श्रोता, तपाईँ हामीमा एक प्रकारको रोग छ, जुन सुने पनि नसुने झैं गर्ने, जाने पनि नजाने झैं गर्ने, आफ्नो हट्टीपनालाई नछोड्ने। यो कुरा भने हामीहरूको समाजमा, हामीहरूको देशमा धेरै जडा गाडेर बसिसकेको छ। आदरणीय श्रोता, म आज यहाँहरूका बीचमा केही प्रश्नहरू तेर्स्याउन चाहदछु। नीति नियमहरू सुधार्नलाई लगाएको हुन्छ, कुनै पनि राष्ट्रले, कुनै पनि कार्यालयले नीति नियमहरू बनाउँछ र मानिसहरूलाई दण्ड दिनलाई होइन, मानिसहरू सही बाटोमा हिँडोस् र प्राप्त गर्न खोजेको लक्ष्य प्राप्ति होस् भन्ने हेतुले लगाएको हुन्छ। तर आज तपाईँ हामीले यो देखिरहेका छौं कि नियम कानूनहरूलाई दण्ड दिएर पैसा कमाउने माध्यम बनाएको विभिन्न प्रकारका कार्यरत व्यक्तिहरूको प्रवृत्ति देखिएको छ। आज हाम्रो देशमा नियम कानून यति कडा भइसकेको छ कि नाच्न नजान्ने आँगन टेढो झैं भएको छ। जहाँ कि सर्वसाधारण मानिसहरूले नियम कानून छ र यहाँ नीति नियम छ र हामीहरू नीति नियमको आधारमा सही गरेका छौं भने जित्छौ भन्ने भावना नै हटिसकेको छ। त्यसैले श्रोता, आज मैले पवित्र धर्मशास्त्र बाइबलबाट एउटा खण्ड लिएको छु। यो खण्डले तपाईँ हामीहरूलाई यस्तो चेतावनी दिनेछ कि संसारका मानिसहरूलाई सबैभन्दा ठूलो नीति नियम ईश्वरले दिनुभएको छ। मानिसहरूले त्यो नीति नियमलाई बार बार लत्याए र पनि त्यसपछि मानिसहरूले आफै नीति नियम बनाए, आफै एउटा व्यवस्था बनाए र आफै बनाएको नियम र नीतिलाई पनि मानिसले बार बार लत्याइराखेका छन्। त्यो नियम र कानूनलाई धन कमाउने र पैसा कमाउने माध्यम बनाएका छन्। अधिकारमा बसेकाहरूले आफ्नो मनपरी प्रकारले निर्णय गरेका छन् र त्यो नियम कानूनलाई युज गरिरहेका छन्, तर आफैले नियम कानून भाँचिरहेका छन्। पवित्र धर्मशास्त्र बाइबलले भन्दछ कि कमिलाको अगुवा हुँदैन, माउरीको पनि अगुवा हुँदैन, कतिखेर जाने र कतिखेर आउने र कहाँ जाने र के गर्ने कसैले नीति नियम बनाएको छैन। तर उनीहरू परमपिता परमेश्वरको नीति नियममा असल प्रकारले चलिरहेका हुन्छन् र सबैभन्दा मिठो भोजन उत्पादन गर्दछन्। तर आदरणीय श्रोता, तपाईँ हामीले आज पवित्र शास्त्र बाइबलको नीति नियमलाई जानेका छैनौं, जाने तापनि नजाने चाहिँ गरेका छौं र जानेर पनि गरेका छैनौं। यो कुराले तपाईँ हामीहरूको जीवनमै असर परेको छ। त्यो असर दिने निर्णायक व्यक्ति हुनुहुन्छ परमपिता परमेश्वर। हुन त आज चर्चहरूमा परमपिता परमेश्वर नै भनिन्छ, मन्दिरहरूमा परमेश्वर नै भनिन्छ, मस्जिदहरूमा परमेश्वर नै भनिन्छ, तर ती परमेश्वर को हुनुहुन्छ अध्ययन गर्ने र खोज्ने कुराको कमी छ। जस्तो अन्धकार र अन्धविश्वासमा हामीहरू भौतारिँदै अगाडि बढ़िरहेका छौं। आज मैले पवित्र धर्मशास्त्र बाइबलको यर्मिया भन्ने पुस्तकको 26 अध्यायबाट एउटा पद यहाँहरूका लागि पाठ गर्न गइरहेको छु। यो 26 अध्यायको 13 पदमा परम प्रभुको पवित्र वचनले यसरी भनेको छ, अब तपाईहरू आफ्ना चाल र काम सुधार्नुहोस् र परम प्रभु आफ्ना परमेश्वरको आज्ञा पालन गर्नुहोस्, तब तपाईहरूका विरूद्धमा उहाँले भन्नुभएको सर्वनाशबाट परम प्रभुले मन बदल्नुहुनेछ। आदरणीय श्रोता, यो तपाईँ र मलाई दिएको परमेश्वरको जीवित वचनको चेतावनी हो। प्रभु येशू ख्रीष्ट यो धरतीमा तपाईँ र मलाई बचाउन आउनुभयो, मार्न आउनु भएन। पवित्र धर्मशास्त्र बाइबलको योहन्नाको पुस्तकमा हामीले हेर्यो भने 3 अध्याय प्रभु येशू ख्रीष्ट यो धरतीमा हामीलाई दोषी देखाउनलाई होइन, हामीलाई नाश पार्नलाई होइन, हामीलाई सुधार्नलाई, हामीलाई बचाउनलाई, हामीलाई जीवन दिनलाई आउनुभयो। तर आज प्रभु येशू ख्रीष्टलाई रिजेक्ट गर्ने मानिसहरू धेरै देखिरहेका छन्। यसको मतलब तिनीहरूले जीवन चाहेका छैनन्, तिनीहरूले शान्ति चाहेका छैनन्, तिनीहरूले मोक्ष र मुक्ति चाहेका छैनन्। येशू प्रभुको शिक्षामा, येशू प्रभुको वाणीमा कहिले पनि जात बदल्ने र धर्म बदल्ने काम भएको छैन, तर सधैँ पश्चाताप गर्ने कुरा र जीवन परिवर्तन गर्ने कुरा र स्वर्गीय अनन्त अनन्तको आशिष प्राप्त गर्ने कुरा मात्रै भएको छ। प्रभु येशू ख्रीष्टले कहिले पनि शासन लगाउनु भएन, बरु रोगीलाई निको पार्नुभयो, रोगीलाई चंगाई गर्नुभयो, भूत लागेका मानिसहरूलाई निको गर्नुभयो, शासक र सामन्तहरूको व्यवस्थालाई तोड्नुभयो, अहम्पना र घमण्डीहरूलाई तल झार्नुभयो। त्यसैले प्रभु येशू ख्रीष्टले भन्नुभयो, कोही आफूले आफैलाई उचाल्न खोज्दछ भने त्यो होचिनेछ, र जसले आफूले आफैलाई होच्याउँदछ भने त्यसलाई उच्च पारिनेछ। म मेरो समयमा र मेरो तरिकाले सबैलाई बन्दोबस्त गर्नेछु। प्रभु येशू ख्रीष्टले तपाईँ र मलाई बन्दोबस्त र व्यवस्थापन गरिराख्नु भएको छ। आदरणीय श्रोता, तपाईँ हामी कतिपयलाई थाहा नहुन सक्छ, र म आफै चलिरहेको छु, मलाई नियम कानूनले चलाइरहेको छ, म मेरो बुद्धिले र ज्ञानले अथवा धन दौलतले चलिरहेको छु भन्ने अहम्पना होला। तर श्रोता, तपाईँ हामीहरूलाई चलाइराख्ने प्रभु येशू हुनुहुन्छ, र अन्त्यमा न्याय पनि उहाँले गर्नुहुनेछ। यो कुरा म फेरि पनि रिमाइन्ड गर्न चाहन्छु। यो पवित्र धर्मशास्त्र बाइबलको यर्मिया 26 अध्यायको 13 पदले आज तपाईँ र मलाई भन्दै हुनुहुन्छ कि तिमीहरू आफ्ना चाललाई सुधार र परमप्रभुतिर फर्कौ, ताकि परमप्रभुले तिमीहरूमा ल्याउन खोजेको त्यो महादण्डको हृदयलाई परिवर्तन गर्न सक्नुहुनेछ। श्रोता, तपाईँ र मैले आज आफ्ना खराब चाललाई सुधार्न सकेनौ भने परमेश्वरको श्रापमा पर्नेछौ। त्यसैले परमेश्वर येशू ख्रीष्टले पहिलो कुरा दिनुभयो आज्ञा, र दोस्रो कुरा गर्नुभयो प्रतिज्ञा। आज्ञा महान हुन्छ र प्रतिज्ञा दोस्रो आउने कुरा हो। जब तपाईँ हामी आज्ञामा अनुशासित हुन्छौं, तब हामी प्रतिज्ञाका भोगीदारी हुन्छौं। श्रोता, आजसम्म तपाईँ र हामी दान र बलिदान गर्नलाई थाकेका छैनौ, हामीले आफ्नो श्री सम्पत्ति सिद्धाँदासम्म पनि अझै थाकेका छैनौ, अझै मानिसले दान र बलिदान गरिरहेका छन्। के तपाईँहरूले आफ्नो जीवनमा आफ्नो भार हटेको महसुस गर्नुभएको छ? के तपाईँहरूले छुटकारा पाएको महसुस गर्नुभएको छ? के तपाईँहरूले आफ्नो जीवनमा फरक राहत पाउनु भएको छ? के झन झन भारी थपिएको महसुस गरिराख्नु भएको छ? त्यसैले आदरणीय श्रोताहरू, माग्ने माथि हामीले आशा गरिरहेका छौ, माग्नेले हमेशा मागिरहेको छ, दिनेले हमेशा दिइरहेको छ, र किन मागिरहेको छ त्यो अध्ययन छैन, हामीले किन दिइराखेका छौ त्यो पनि अध्ययन छैन। त्यसैले श्रोता, भलाइ गर्नु असल कुरा हो, तर नबुझेर भलाइ गर्नु त्यो ढोङ्गेपन हो, र त्यसले आफ्नै जीवनमा नोक्सान गर्छ र ईश्वरीय आशिष केही पनि प्राप्त गर्दैन। त्यसैले परमेश्वर येशू ख्रीष्टको वाणीले भन्दछ, आफ्ना चाललाई परिवर्तन गर, आफ्ना सोच विचारलाई परिवर्तन गर। श्रोता, जसले तपाईँ र हामी माथि आशा गर्छ, हामीले दिए भने उसले खाइरहेको छ भने त्यो द्वारा हामी कसरी आशा गर्ने, कसरी हामीले त्यसमाथि भरोसा गर्ने? त्यसैले यो धरतीमा धेरै प्रकारका भूत आत्मा छन्, धेरै प्रकारका देव आत्मा छन्, धेरै प्रकारका प्रेत आत्मा छन्। तिनीहरूले तपाईँ र म मानव जातिमाथि आशा गरिरहेका छन्, तपाईँ र हामीबाट लुटिरहेका छन्, लिइरहेका छन्, खाइरहेका छन् र हामीबाट लिएका कुराले भोग गरिरहेका छन्। फेरि पनि हामी तिनीहरूमाथि भरोसा राख्दछौ। तिनीहरूले हामी माथि भरोसा राखेका छन्, हामीले तिनीहरूमाथि भरोसा राखेका छौँ। को माथि कसले भरोसा गर्नुपर्छ त्यो निर्णय कसरी गर्ने त, यो कुराको तपाईहरूलाई एउटा म सिक्रेट सूत्र भन्न चाहदछु। जसले उत्पादन गर्छ, जसले प्रोडक्ट गर्छ, जसले उत्पादन गर्न सक्छ त्यो माथि आशा गर्नुपर्छ। जसले आफूले उत्पादनै गर्न सक्दैन, जसले आफूले काम गर्नै सक्दैन, जसले आफूले फलाउन सक्दैन, जसले आफूले पाल्न सक्दैन, जसले आफूले निर्माण गर्न सक्दैन, त्यो के हो भने त्यो अपाङ्ग असहाय हो। त्यसमाथि हामीले आशा र विश्वास गर्न हुँदैन। र जसले बनाउन सक्छ, जसले उत्पादन गर्न सक्छ, जसले फलाउन सक्छ, जसले निर्माण गर्न सक्छ, त्यसमाथि आशा गरौं कि उसले हामीलाई फलाएर दिन सक्छ, कि उसले हामीलाई निर्माण गरेर दिन सक्छ, कि उनले हामीलाई उत्पादन गरेर दिन सक्छ। त्यसैले श्रोता, उत्पादन गर्ने, फलाउने, निर्माण गर्ने मानव जाति हो र सृष्टि गर्ने सृष्टिकर्ता परमधामका ईश्वर हुनुहुन्छ। ती ईश्वर येशु बनेर यो धरतीमा आउनुभयो र तपाईँ र मलाई यो सत्य यथार्थ खोलिदिनुभयो, त्यो कुरा हामी बाइबलमा भेटाउँदछौ। तर आज बाइबल समातेर खोला फालिदिने, बाइबल समातेर जलाइदिने, बाइबललाई कुल्चिएर अपमान गर्ने मानिसहरू यो धरतीमा पनि छन्। तर श्रोता, तिनीहरूले आफ्नो खुट्टामा आफै बञ्चरो हानिरहेका छन्, किनभने सृष्टिकर्ता ईश्वरले तपाईँ हामी आविष्कार गर्ने मानिसहरूलाई दोस्रो स्तरमा राखेर यो आज्ञा दिनुभएको छ। आज पनि तपाईँ हामीहरूले उहाँको आज्ञा नमानेर हामीले आफ्नै बाटो, आफ्नै धुन, आफ्नै मनपरी, आफ्नै स्वार्थ, आफ्नै कमाई धमाईमा लागेका छौं र ती सत्य ईश्वर येशूलाई वास्ता गरेका छैनौं। योद्वारा तपाईँ र हामीलाई ठूलो चोट पर्नेछ। आदरणीय श्रोता, मैले पनि यही चाहेको छु जुन प्रभु येशूले प्रभु येशु ख्रीष्टले के चाहनु भएको छ, उहाँले कोही पनि मानिस भ्रममा नपरोस्, कोही पनि मानिस नाशमा नजाओस्, कोही पनि मानिस नरकमा नजाओस्, कोही पनि मानिस अपमानित नहोस्, कोही पनि मानिसहरू धोकामा नपरोस् र सबै मानिस सत्यमा आओस्, सबै मानिस ज्योतिमा आओस्, सबै मानिसले उद्धार पाओस्, सबै मानिसले मुक्ति र मोक्ष पाओस् भन्ने इच्छा हो। आदरणीय श्रोता, मृत्यु पछि फेरि तीन दिन पछि बौरी उठेर प्रभु येशूले यस्ता महत्वपूर्ण कुरा भन्नुभयो। त्यतिखेर येशू प्रभुलाई मूर्ख ठानियो, तर आज येशू प्रभुका पछि हिँड्ने मान्छे विश्वमा आधा जति नै भइसके। त्यसैले आदरणीय श्रोता, तपाईँ र मैले फेरि पनि सोच्नु पर्यो, कुल माइन्डमा आएर, शीतलतामा आएर, नम्रतामा हामी एक चित्त भएर सोचौ, येशु प्रभुको बारेमा बुझौं, येशु ख्रीष्टको बारेमा जानौं। पवित्र धर्मशास्त्र बाइबल हामी सबैको लागि हो, पढौं। आज तपाईँ हामीलाई दुष्ट आत्माले काम गरिरहेको छ, त्यसैले आफ्नो अधिकारमा परेको कुरामा सन्तुष्ट नहुने र आफ्नो अधिकार भन्दा बाहिरको कुरालाई आफ्नो बसमा पार्न खोज्ने, उदाहरणको लागि हाम्रो सरकारले तोकेको तलबमा हामी सन्तुष्ट नहुने र तलबलाई सिक्रेट आफूले लिने र त्यो तलब भन्दा धेरै कुराहरू, तलब भन्दा अरू अवैधानिक रूपले कमाएको कुरामा सन्तुष्ट हुने, ढाँटेर धन पैसा लिने, लुकाएर धन पैसा लिने, घुस लिने, मानिसहरूलाई विभिन्न अप्ठ्यारोमा पारेर त्यो अप्ठ्यारोको फाइदा उठाउने, यस्ता खालका प्रवृत्ति दुष्ट आत्माबाट आउँछन्। आज हाम्रो देशमा, हाम्रो गाउँमा, हाम्रो घरमा, हरेक व्यक्तिको व्यक्तिगत जीवनमा यो कुरा सुधारोस् भनेर येशू प्रभुले आफ्नो शास्त्र बाइबलमा प्रष्ट बताउनु भएको छ। आफ्नो स्वभाव र व्यवहार परिवर्तन गर, आफ्नो चाललाई सुधार, ताकि म तिमीहरूमाथि पार्न लागेको दण्डबाट मेरो मन फर्किन सक्छ। त्यसैले आदरणीय श्रोता, तपाईँ र हामीहरू यो बाइबलीय व्यवस्थालाई सुनौ, बुझौ र लागू गरौं। यही नै हाम्रो भलो हुनेछ, यही कुरा नै हाम्रो देशको भलो र हाम्रो देशमा मार्गदर्शक हुनेछ। त्यसैले श्रोता, तपाईँ हामीलाई निरन्तर सुसमाचार सबैका लागि कार्यक्रम जुन बाइबलमा आधारित छ यसले निरन्तर प्रसारण गरिराख्नेछ र यहाँहरूका बीचमा एउटा गीत राख्न गइरहेको छु। परम पवित्रले तपाईँ हामीलाई अति प्रेम गर्नुहुन्छ र उहाँले सहायता गर्न सिक्नु

0: आधुनिक श्रोता, पवित्र धर्मशास्त्र बाइबल यर्मिया 26 अध्यायमा परम प्रभुका पवित्र आत्मा यर्मिया अगमवक्ता माथि आउनु भएको छ। परम प्रभुका पवित्र आत्माले अगमवक्ता यर्मियालाई भन्नुभयो, परम प्रभुको घरमा आराधना गर्न आउने यहुदाका नगरहरूका समस्त मानिसहरूलाई मैले तँलाई भन्नु भनी आज्ञा गरेका सबै कुरा तिनीहरूलाई भन, एउटै कुरा पनि नछोड। यो परम प्रभु परमेश्वरले दिनुभएको आज्ञा भन्नुभएको कुरा हो। आदरणीय श्रोता मित्र, परम प्रभु परमेश्वरले तपाईँ हामीलाई एउटा आज्ञा दिनुभएको छ र त्यो एउटै पनि नछोडेर भन्नुभएको छ। त्यो कुरा हो, तपाईँ हामी पापी छौं, जानी नजानी पाप गर्छौं। पापको मोक्ष धन पैसा र पशु बलिले हुँदैन। पापको मोक्ष नहुँदासम्म हामी स्वर्गवास हुँदैनौ र स्वर्गवास भएनौ भने अनन्त अनन्तसम्म नरकको आगोमा डर्नु पर्नेछ। त्यसैले स्वर्गवास हुनलाई हाम्रो पाप क्षमा हुनुपर्छ। पाप क्षमाको लागि एउटै महाबली छ, येशु ख्रीष्टको कलवरीको क्रुसको बलि। त्यो तपाईँको लागि थियो, त्यो मेरो लागि थियो, त्यो सबैको लागि। त्यसमाथि हामी विश्वास गर्छौ त मोक्ष पाउँछौ, विश्वास गर्दैनौ त हामीहरू पापी नै रहन्छौ र पापी नै रह्यौं भने हामी कहिले पनि स्वर्ग जाने कल्पना गर्न हुँदैन। त्यसैले आदरणीय श्रोता, यो सुसमाचार सबैका लागि कार्यक्रमको मूल उद्देश्य यही हो कि सारा मानिसले सत्य जानोस्, सारा मानिसले मोक्ष पाओस्, सारा मानिसले मुक्तिको बाटोमा हिँडोस्। त्यसैले त्यो सत्य, त्यो जीवन, त्यो बाटो, त्यो ज्योति प्रभु येशु ख्रीष्ट हुनुहुन्छ। आदरणीय श्रोता मित्र, तपाईँ र मेरो जीवनमा जब येशु आउनुहुन्छ तब सत्य र असत्य कुरा हामी प्रष्टै देख्नेछौ। म सधैँ भन्ने गर्दछु, हामी ठोसलाई ठोस देख्न सक्दैनौ, ग्यासलाई ग्यास देख्न सक्दैनौ, तरललाई तरल देख्न सक्दैनौ, सही के हो जान्न सक्दैनौ। आज हामीले खाने कुरा के हो, नखाने कुरा के हो, हामीले त्यो पनि देख्दा देख्दै बुझ्न सक्दैनौ। हाम्रो हृदयमा परमप्रभु परमेश्वरको आत्माले भनिराख्नु भएको छ, यो कुरा ठिक छैन है, यो कुरा खानु हुँदैन है, यो कुरा लाउनु हुँदैन है, यो ठाउँ जानु हुँदैन है। परमेश्वरको आत्माले हामीलाई सर्वप्रथम बोलिराख्नु भएको हुन्छ। हामी परमेश्वरको पवित्र आत्मालाई एकातिर लत्याएर दुष्ट आत्मालाई पछ्याइराखेका हुन्छौ। जे जे नखाने त्यही खाइरहेका हुन्छौ, जहाँ जहाँ नजाने त्यही गइरहेका हुन्छौ, जे नगर्नु पर्ने कुरा त्यही गरिरहेका हुन्छौ, गर्नु हुँदैन भन्ने थाहा हुँदा हुँदै पनि हामीले गरिरहेका हुन्छौ। यो दुष्ट आत्मालाई हटाउनलाई पवित्र आत्मा चाहिन्छ। पवित्र आत्मा परमेश्वर हुनुहुन्छ, परमेश्वर येशु हुनुहुन्छ। येशु ख्रीष्टको नाममा पापको पश्चाताप गरेर तपाईँ हामीले मण्डलीमा गएर आराधना स्तुति गरेनौ भने र मण्डलीमा गएर पवित्र धर्मशास्त्र बाइबलमा हप्ता हप्ता सिकेनौ भने हामीहरूको जीवन त्यही शैतानबाट सञ्चालित हुनेछ र त्यस्ता मानिसहरूलाई गएर प्रष्टै बोल भन् भनेर परमेश्वरका आत्माले यर्मिया अगमवक्तालाई भनेको ऐतिहासिक घटना यो यर्मिया 26 अध्यायमा हामीले देख्यौं। अनि यहाँनिर भनेको छ, सायद त्यो सुनेर तिनीहरू हरेक आफ्नो दुष्ट चालदेखि फर्कला, तब तिनीहरूका दुष्टताको कारण तिनीहरूमाथि सर्वनाश ल्याउने मेरो मन म छोड्नेछौ। आदरणीय श्रोता, परमेश्वर तपाईँ हामीलाई दण्ड दिन चाहनुहुन्न, तपाईँ हामीलाई सुधार्न चाहनुहुन्छ। परमेश्वरले बनाएको व्यवस्था दण्ड दिनलाई होइन, सुधार्नलाई हो। परमेश्वरले हरेकलाई यही भन्नुहुन्छ, व्यवस्था दण्ड दिनलाई आउनु हुँदैन र व्यवस्था सुधार्नलाई आउनुपर्छ र आएको हुन्छ। तर आज मानिसहरूले व्यवस्थालाई दण्ड दिनलाई प्रयोग गरिरहेका छन्, व्यवस्थालाई पैसा कमाउनलाई प्रयोग गरिरहेका छन्। त्यसैले प्रभु येशूले व्यवस्थालाई भङ्ग गर्नुभयो, अनुग्रहलाई पहिलो प्राथमिकता दिनुभयो। नियम भङ्ग गर्नेलाई कारवाही गरेर हामी ठूला हुन्छौ भन्ने व्यवस्थालाई नाश गरेर क्यान्सल गरेर गल्ती गर्नेलाई क्षमा देऊ र प्रेममा सिकाऊ भन्ने सिद्धान्त येशू मसीहले तपाईँ र मलाई दिनुभएको छ। आदरणीय श्रोता, तपाईँ र मेरो जीवनमा येशू अति आवश्यक छ। तपाईँ र मेरो जीवनमा येशूको खाँचो छ। येशू भनेको कोही व्यक्ति हुनुहुन्न, येशू भनेको कोही राजा हुनुहुन्न, येशू भनेको कोही राजनैतिक नेता हुनुहुन्न, येशू भनेको ईश्वर हुनुहुन्छ, येशु भनेको आत्मा हुनुहुन्छ, येशु भनेको पिता हुनुहुन्छ, येशु भनेको तपाईँ र मेरा जन्मदाता हुनुहुन्छ। येशुलाई विश्वास गर्नु भनेको कुनै पार्टीको नेतालाई विश्वास गर्नु होइन, येशुलाई विश्वास गर्नु भनेको कुनै पनि जात धर्म बदलेर कुनै अर्को बाटोमा लाग्नु होइन, येशुलाई विश्वास गर्नु भनेको तपाईँ र मेरा ईश्वरमाथि भरोसा गर्नु हो र ती ईश्वरलाई पुकार्न सिक्नु हो र ती ईश्वरको आशिष र अनुग्रहलाई हाम्रो जीवनमा प्राप्त गर्नु हो। त्यसैले आदरणीय श्रोता, यो सुसमाचार सबैका लागि कार्यक्रमले यही भन्दछ, तपाईँ र मैले येशू प्रभुमा विश्वास गर्नु पर्दछ, तपाईँ र मैले येशू प्रभुको नाममा प्रार्थना गर्न सिक्नु पर्दछ, तपाईँ र मैले येशू प्रभुले आफ्नो जीवनमा निम्त्याउनु पर्दछ। त्यसैले छ दिनसम्म काम गरेर एक दिन विश्रामको दिन बाइबलको व्यवस्था आज विश्वभरि छ। कतै सन्डे छ त कतै फ्राइडे छ, कतै कतै सटरडे छ त कतै अर्को दिन होला, तर त्यो विश्रामको दिनमा येशूको आराधना गर्नलाई बिर्सनुहुन्न, येशु प्रभुको नाउँमा माग्न बिर्सनुहुन्न, येशु प्रभुले दिएको कुराको धन्यवाद दिन बिर्सनुहुन्न। आदरणीय श्रोता, येशु प्रभु तपाईँका प्रभु हुनुहुन्छ, येशु प्रभु मेरा प्रभु हुनुहुन्छ, येशु प्रभु सबैका प्रभु हुनुहुन्छ। त्यसैले आदरणीय श्रोता, म यो सुसमाचार सबैका लागि कार्यक्रमबाट यी सबै रेडियो स्टेशन मार्फत म यही भन्न चाहन्छु कि येशु प्रभु तपाईँ र मलाई उत्थान गर्न, भलो गर्न, उद्धार गर्न, मुक्ति दिन आउनु भएको हो। त्यसैले तपाईँ र मैले येशुलाई आफ्नो जीवनमा निमन्त्रणा गर्नै पर्छ। यो मेरो डिजायर हो, यो मेरो चाहना हो। र येशु प्रभुले पश्चाताप गर, स्वर्गको राज्य नजिक आएको छ भनेर भन्नुभयो। र येशु प्रभुका अगुवा अगमवक्ताहरूले यही भन्नुभयो। र आज म पनि यही भन्न चाहदछु, हामी पश्चाताप गरौं येशु प्रभुको नाउँमा र पवित्रतामा जिउने प्रतिज्ञा गरौं बाइबलका वचन सिकेर। त्यसैले आदरणीय श्रोता, तपाईँ र मैले ईश्वरलाई आफ्नो जीवनमा लिनु कति असल कुरा हो। ईश्वर नै येशु हुनुहुन्छ। येशुको बारेमा सुन्ने अवसर पाउनुभयो भने गहिरो गहिरो दिल दिमाग लगाएर सुन्नुहोला आदरणीय श्रोता मित्र, र येशु प्रभुको कुरा सुन्नुभयो भने विश्वास गर्नुहोला आदरणीय मित्र। उहाँले भन्नुहुन्छ, मलाई चाखेर हेर, तपाईँको जीवनमा येशुलाई काम गर्न दिनुहोस्। यदि तपाईँ दान दक्षिणा र बलिले थाक्नु भएको छ भने, यदि तपाईँको सम्पत्ति बेकारमा गएको महसुस भएको छ भने, अब येशूमा विश्वास गर्नुहोस् र येशूको नाउँमा तपाईँ हाम्रो सम्पत्ति व्यर्थमा जाने छैन। हामीले धेरै प्रकारका दान धर्म गर्नुपर्छ, तर येशूको नाउँमा गर्नुपर्छ, किनभने येशूले देउता तिमीलाई दिइनेछ भन्ने भाषा बोल्नु भएको छ। यदि तपाईँ हामीले येशूको नाउँमा दान धर्म गर्यौं भने उहाँले हामीले 100 गुणा धेरै फलाउनुहुन्छ, आशिष दिनुहुन्छ, हामीहरूको जीवनमा एउटा परिवर्तन देखिन्छ। येशु बिना, येशुको नाउँमा दिएनौ, हामीले विभिन्न अन्य माध्यमबाट हामीले धरतीमा दिन थाल्यौं भने हाम्रो सम्पत्ति सिद्धेको मात्र हुन्छ। हेर्नुहोस्, त्यो सम्पत्तिको फल 100 गुणा धेरै फल्दैन। त्यसैले श्रोता, परमेश्वर तपाईँ मेरा आफ्नै जन्मदाता सृष्टिकर्ता हुनुहुन्छ। उहाँ परमेश्वरलाई येशूको नाउँमा हामीले प्रार्थना गर्न सिकौं र तपाईँ मेरो जीवनमा उहाँले गर्न खोजेको काम अगाडि बढ्न दिउँ। यसले तपाईँ मलाई खुसी नै राख्नेछ, यसले तपाईँ मेरो उद्धार नै गर्नेछ, भलाइ नै गर्नेछ। यो कुरामा यही कार्यक्रमबाट ठोकुवा गर्दछौ येशू प्रभुको नाउँ हुन्छ। यो सुसमाचार सबैका लागि कार्यक्रममा यो बाइबलमा आधारित सन्देशलाई यही विसर्जन गर्दै बिदा हुन्छु। हस्त नमस्कार। जय मसीह। परमेश्वर येशूले आशिष दिनुभएको होस्।
1: धन्यवाद पास्टर प्रवचन साईलाई। साँच्चीकै आजको वचन अत्यन्तै आशिषमय थियो। आशा छ आजको वचनबाट यहाँहरूले प्रशस्त शिक्षा लिनु भएको छ। वचनले भने जस्तै आज मानिसहरूले ईश्वरको व्यवस्थाको पालन गर्नु त धेरै परको कुरा हो, तर मानिसले आफैले बनाएका नीति नियमहरू पनि उल्लंघन गर्दछन्, जसकारण आज समाजमा हेर्ने हो भने अनुशासनहीनता, छाडापन, दुर्व्यवहार, रबाब र विभिन्न खालका विकृतिहरू फैलिँदै गएका छन्, जसकारण आज समाजमा अपराधको श्रृंखला घट्नुको सट्टा बढ्दै गइरहेको हामी पाउँदछौ। तर श्रोता, आजको वचनले तपाईँ हामीलाई आफ्नो गलत चाल चलनलाई त्यागेर परमेश्वरले आज्ञा गरेका कुराहरू पालन गर्ने कुरामा जोड़ दिदछ। यसकारण प्रियहरू, आफ्ना चाल चलन व्यवहारलाई एकपटक नियाल्नुहोस्। तपाईले असल ठानेर जुन कुरा गरिरहनु भएको छ, कतै त्यसले तपाईलाई परमेश्वरको दृष्टिमा गलत त साबित गरिरहेको छैन। तपाईले जिइरहेको आफ्नो जीवनको हरेक पक्षलाई एकपटक गम्भीर भएर विचार गर्नुहोस्। जीवनमा आर्थिक उन्नति गर्ने नाउँमा आफ्नो जीवनलाई रूपियाँ पैसाको दास त बनाइरहनु भएको छैन। सामाजिक सेवाका लागि गरिरहनु भएको कार्यले तपाईलाई नै थकान, बोझ र चिन्तित बनाइरहेको छैन। धार्मिक रूपमा सबल रहन अर्थात धर्म कर्म गर्ने नाउँमा भनम या ईश्वरलाई खुसी पार्ने उद्देश्यले गरेको कामले तपाईँले कतै ईश्वरको नजरमा अधर्म हुने खालका गतिविधिलाई त बढ़ावा दिनुभएको छैन। आजको वचनमा भने जस्तै प्रष्ट रूपमा म तपाईँलाई यो भन्न चाहन्छु कि ढुङ्गाले बनेका कुराहरू, सृष्टिका थोकहरू र अन्य सांसारिक रूपमा तपाईँलाई महान लाग्ने कुराहरू ईश्वर होइनन्। यसकारण ती सबै थोकहरूमा ईश्वर खोज्दै हुनुहुन्छ भने तपाईँले कहिले पनि ईश्वरलाई त्यहाँ भेट्टाउन सक्नुहुने छैन, किनकि ईश्वर आफैले बनाएका थोकहरू र मानव निर्मित थोकहरूमा होइन, उहाँ तपाईँ हाम्रो हृदयमा बस्नुहुने परमेश्वर हुनुहुन्छ। यसकारण उहाँ जीवित प्रभुलाई आफ्नो जीवनमा प्राप्त गर्न चाहनुहुन्छ भने तपाईँ हाम्रो खातिर संसारमा आई क्रुसमा टाँगिएर मरेको तीन दिनपछि तपाईँ र हाम्रै लागि फेरि जीवित हुनु भएर स्वर्गमा उचालिनु भएको येशू ख्रीष्टमा विश्वास गर्नुहोस् र आफू कुन बाटोमा छु भनेर थाहा पाउन चाहनुहुन्छ भने बाइबल अध्ययन गर्नुहोस्। यिनै कुराद्वारा तपाईँमा सकारात्मक परिवर्तन आउनेछ अनि तपाईँ संसारमा रहँदा एक असल र आशिषित व्यक्तिको रूपमा जिउनुहुन्छ नै र मृत्यु पछिको जीवनमा तपाईँले उद्धार र मुक्ति पाउनुहुनेछ, जसकारण तपाईँ स्वर्गमा अनन्तसम्म रहन सक्नुहुनेछ अर्थात जिउन सक्नुहुनेछ। प्रिय श्रोता, तपाईँलाई आजको यो कार्यक्रम कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव दिन चाहनुहुन्छ? कार्यक्रम प्रति तपाईँको केही प्रतिक्रिया छ वा यस कार्यक्रमको बारेमा तपाईँ थप जानकारी लिन चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि तपाईँले हामीलाई हाम्रो कार्यक्रम सुनिरहनु भएको स्टेशनमा चिठी पत्र वा फोनको माध्यमबाट पनि सम्पर्क गर्न सक्नुहुनेछ। त्यसै गरी हाम्रो नेपालगंज स्थित स्टुडियोको टेलिफोन नम्बर रहेको छ 081-521-835, 081-521-835। हाम्रो मोबाइल नम्बरहरू रहेका छन् 98-587-454, 98-587-454, 98-481-47-557, 98-481-47 र हाम्रो इमेल एड्रेस रहेको छ gnnepal17@gmail.com gnnepal17@gmail.com। हवस् त श्रोता, कार्यक्रमको समय सकिएको छ। प्राविधिक मित्रलाई धन्यवाद। परमेश्वरले तपाईँ हामीलाई आफ्नो शान्ति, सुरक्षा र आशिषमा राख्नु भएको होस्। कार्यक्रम सुसमाचार सबैका लागिबाट हामी बिदा चाहन्छौ। नमस्कार, जय मसीह।
2: टाइम चेक। यति बेला साँझको 6 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: तपाईमा ठूलो योग्यता छ। जयमसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको नयाँ संस्करण जीवनका क्षणहरूको अंक 4 यहाँहरूलाई स्वागत छ। तपाईँको आफैले आफ्नो बारेमा कस्तो धारणा राख्नुहुन्छ? के तपाईँ परमेश्वरले तपाईँको बारेमा भन्नुभएको कुरामा विश्वास गर्नुहुन्छ, वा तपाईँको परिवार, साथीभाइ र अरू मानिसहरूले तपाईँको बारेमा के भन्छन् भन्ने कुरामा ध्यान दिनुहुन्छ? धेरै जस्तो मानिसहरूले अरूले आफ्नो बारेमा के भन्छन् भन्ने आधारमा आफ्नो बारेमा आफ्नो विचार बनाउने छनौट गर्छन्। यो एउटा ठूलो समस्या हो, किनभने मानिसहरूको विचार परमेश्वरले हाम्रो बारेमा के सोच्नुहुन्छ भन्ने भन्दा धेरै फरक हुन्छ। वास्तवमा धेरै पटक मानिसहरूले हामी प्राय बेकार र महत्वहीन छौं भन्ने सोच्छन्। हामीले उनीहरूलाई हामी आफ्नो बारेमा के विश्वास गर्छौं भन्ने कुरामा प्रभाव पार्न दिनु हुँदैन। बरु हामीले परमेश्वरले हाम्रो बारेमा के भन्नुहुन्छ भनेर सुन्न रोज्नुपर्छ। परमेश्वरले तपाईँलाई अद्भुत भन्नुहुन्छ, उहाँले तपाईँलाई महान भएको घोषणा गर्नुहुन्छ र उहाँको इच्छा यो छ कि तपाईँले ख्रीष्ट येशूमा भएको तपाईँको पहिचानलाई जान्नुहोस् र बुझ्नुहोस्। दोस्रो कोरिन्थीको पुस्तक 5:21, किनकि हामी उहाँमा परमेश्वरको धार्मिकता बन्न सकौं भनेर पाप नचिन्नु हुनेलाई परमेश्वरले हाम्रा खातिर पाप बनाउनुभयो। प्रिय श्रोता, यीशु ख्रीष्टलाई आफ्नो प्रभुको रूपमा स्वीकार गर्नेहरूका लागि बाइबलले भन्छ कि तिमीहरू परमेश्वरको नजरमा धर्मी छन्। तिनीहरूका विगतका पापहरू यीशु ख्रीष्टले तिनीहरूको पापको लागि क्रुसमा बगाउनु भएको रगतले धोइएका छन्। यद्यपि तपाईँलाई क्रिसमा वास्तवमा को हुनुहुन्छ र तपाईँले आफ्नो बारेमा के विश्वास गर्न रोज्नुहुन्छ, ती दुई पूर्ण रूपमा फरक कुरा हुन सक्छन्। केही क्रिस्टियनहरूले यीशु ख्रीष्टले आफ्नो लागि के हासिल गर्नुभयो भनेर स्वीकार गरेका छैनन्। तिनीहरू विगतमा गरेका केही पापहरूको आधारमा आफूलाई हेर्न जारी राख्छन्। यो मानसिकताले तपाईँलाई आत्मिक रूपमा पछाडि राख्छ। यसले तपाईलाई परमेश्वरले तपाईँको लागि भण्डार गर्नुभएको सबै अद्भुत चीजहरू प्राप्त गर्नबाट रोक्नेछ। हामीले परमेश्वरको अनुग्रह र दयालाई चिन्नु अत्यन्तै महत्वपूर्ण छ। अनुग्रह त्यो हो जहाँ परमेश्वरले तपाईँलाई त्यो चीज दिनुहुन्छ जुन तपाईँ प्राप्त गर्न योग्य हुनुहुन्नथ्यो। दया त्यो हो जहाँ परमेश्वरले तपाईँले गलत गर्नुभएको कुराको लागि तपाईँलाई दोषी ठहराउनु भएन। जब यीशु ख्रीष्ट क्रुसमा मर्नुभयो, उहाँले तपाईँको सबै विगतका पापहरूको मूल्य दिनुभयो। श्रोता, आफूलाई परमेश्वरले तपाईँलाई जसरी हेर्नुहुन्छ त्यसरी नै हेर्ने छनौट गर्नुहोस्। आफूलाई त्यस्तो व्यक्तिको रूपमा हेर्नुहोस् जसको विगतका पापहरू यीशुले तपाईँको लागि क्रुसमा बगाउनु भएको रगतले पूर्ण रूपमा पखालिएका छन्। जब तपाईँ यीशु ख्रीष्टले सम्पन्न गर्नुभएको कामको कारणले तपाईसँग भएको विशाल मूल्यलाई चिन्न रोज्नुहुन्छ, तपाई आफ्नो शिर माथि उठाएर आफू बसेको समुदायमा हिँड्न सक्नुहुन्छ। तपाई आफैमा विश्वास गर्नुहुन्छ किनकि तपाईलाई थाहा छ कि परमेश्वरले तपाईलाई क्रिसमा के हुनको लागि सृष्टि गर्नुभएको थियो। दोस्रो कोरिन्थीको पुस्तक 5:17, यसकारण कोही क्रिसमा छ भने त्यो नयाँ सृष्टि हो, पुरानो बिति गएको छ, हेर नयाँ आएको छ। यस क्षणमा तपाईँ भित्र परमेश्वरको धार्मिकता छ, यसले तपाईँलाई धेरै मूल्यवान व्यक्ति बनाउँछ। तपाईँले गर्नुभएको कामको कारणले होइन, तर यीशुले तपाईँको लागि गर्नुभएको कामको कारणले। त्यसैले जब तपाईँ अरूसँग अन्तर्क्रिया गर्नुहुन्छ, आफ्नो बारेमा यो विश्वास गर्ने छनौट गर्नुहोस्। जब तपाईँ त्यसो गर्नुहुन्छ, तपाईँले अरूप्रति परमेश्वरको निस्वार्थ प्रेम प्रदर्शन गर्नुहुनेछ र परमेश्वरले तपाईँको बाटोमा अद्भुत मानिसहरू ल्याउनुहुनेछ ताकि तपाईँसँग तिनीहरूको मिठो र शक्तिशाली सम्बन्ध हुन सकोस्, एउटा सम्बन्ध जुन परमेश्वरको प्रेममा आधारित छ। प्रिय श्रोता, तपाईँ पूर्ण रूपमा सम्मान र माया पाउन योग्य हुनुहुन्छ। अरूले तपाईँको बारेमा के भन्छन् भन्ने कारणले होइन र तपाईँले गर्ने सबै कुरामा तपाईँ सिद्ध हुनुहुन्छ भनेर पनि होइन। हामी सधैँ गल्ती र पाप गर्नेछौ किनभने हामी हाम्रो शरीरमा कमजोर छौ। हामीलाई परमेश्वरको सामु योग्य बनाउने कुरा भनेको हाम्रो तर्फबाट येशू ख्रीष्टले सम्पन्न गर्नुभएको काम हो। सधैँ यो कुरालाई दावी गर्नुहोस्, ख्रीष्टमा तपाईँ को हुनुहुन्छ भनेर सम्झनुहोस् र परिवारका सदस्यहरू, छिमेकीहरू वा अरू कसैलाई तपाईँलाई अन्यथा भन्न नदिनुहोस्। परमेश्वरले तपाईँलाई सृष्टि गर्दा उहाँ के गर्दै हुनुहुन्थ्यो भनेर उहाँ जान्नुहुन्थ्यो र उहाँसँग तपाईँको जीवनको लागि एक महान उद्देश्य र योजना छ। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक शोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो रेडियो कार्यक्रम स्पार्क माई फेथ। मेरो विश्वासमा चमक ल्याउनुहोस्।
4: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
2: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।

0: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
1: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
0: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उप प्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ।
1: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
0: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
1: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
0: कहाँ जाने दिदी, उप प्रमुखलाई भेट्छ। नमस्कार उप प्रमुख।
2: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
0: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
2: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
1: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू।
2: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
1: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
0: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
3: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
4: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ओए साथी हेर न यो के खतरा समाचार आइसक्यो।
1: बाप रे
0: अब चाहिँ के हुने हो?
2: खोइ के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्यारो भ्रामक सूचना हुन सक्छ, यसै नातिन यसो त जसले नि लेखिहाल्छ नि।
0: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
2: तिमीलाई थाहा थिएन?
0: थाहा थिएन।
2: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
0: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
2: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
3: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ।
5: नेपाल सरकार, विज्ञापन हो।
6: विभिन्न कारणले गर्दा तपाईँको बाइबल कलेज पढ्ने सपना अधुरो छ, अब हामी पूरा गर्छौ तपाईँको बाइबल कलेज पढ्ने सपना।
7: इन्टरनेशनल लोगोस बाइबल कलेजमा सिटिएच, बिटिएच, एमडी, पीएचडीमा भर्ना खुलेको जानकारी गराउँदछौ।
6: नेपाली भाषामा अनुवाद गरी तयार पारेको अन्तर्राष्ट्रिय यूटीए मान्यता प्राप्त उच्च स्तरीय कोर्स घरमा बसी अध्ययन गर्ने अवसर नगुमाउनु होला।
7: तपाईँ स्वदेश अथवा विदेशमा जहाँ भए तापनि कोर्स मगाएर अध्ययन गर्न सक्नुहुनेछ।
6: अधिक जानकारीका लागि
7: प्रभुको सेवामा कुमार अब्राहम सुनाम, मोबाइल 9841687602, 9841687602 र 9818251240, 9818251240।
8: किन आँखा मिचेको मिचे गरेको?
9: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
8: धेरै समय मोबाइल चलाइसी क्या हो?
9: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
8: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
9: ए, त्यसो भए जोगिन के गर्ने त?
8: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस?
9: बुझे।
8: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
10: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरहरूको माझमा पूर्ण उपस्थित भइसकेका छौं एउटा नयाँ अध्ययन लिकन। र हामी आशा गर्दछौं तपाईँहरू सबैजना एकदमै आराम अनि कुशली हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आइसक्नु भएको छ भनेर। त्यसैले आउनुहोस् अब ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ।
1: हाम्रो आत्मिकी अध्ययनको यात्रामा यस सुन्दर अध्ययनमा फेरि एकपटक तपाईहरूलाई स्वागत गर्न पाउँदा हामी अत्यन्त आभार छौं।
0: साँच्चै हामी अत्यन्तै आनन्दित छौं। र अब बढाउँदै हाम्रो अध्ययनतर्फ, अघिल्लो अध्ययनमा हामीले अय्युबको हृदय कति धेरै पीड़ाले भरिएको थियो भन्ने देख्यौं। उहाँले आफ्नो जन्मेको दिनलाई समेत धिक्कार्नुभयो। तर एउटा कुरा मलाई निकै छोयो र मलाई विश्वास छ हामी हरेकको हृदयलाई छोएको छ त्यो कुराले, उहाँले परमेश्वरप्रति गुनासो भने कति पनि गर्नु भएन।
1: हो त भाइ, तपाईँले सही भन्नुभयो, यही नै विश्वासको गहिराई हो। मानिस पीड़ामा हुँदा धेरै जसो प्रश्न गर्छ, अरूलाई दोष दिन्छ वा परमेश्वरलाई नै गनगन गर्छ, तर अय्युबको विश्वास डगमगाएन। आजको अध्ययनमा हामी उहाँको मित्र एलिफज बोल्न थालेको कुरालाई देख्नेछौं।
0: दाई, साथीहरूले त सान्त्वना दिनुपर्ने होइन र, तर यहाँ त उल्टै अय्युबले पाप गरेको जस्तो पो देखाउँछन् त।
1: हो भाइ, यहीबाट एउटा गहिरो आत्मिकी शिक्षा शुरू हुन्छ। धेरै पटक मानिसहरूले अरूको दुःख देखेर तुरन्तै निष्कर्ष निकाल्छन्, यो त पापको फल हो। तर हामीले सम्झनुपर्छ, हामी सबैमा कमजोरी छन्, त्यसैले अरूमाथि औंला उठाउनु हुँदैन। कसैको जीवनमा आएको आधीको कारण हामीलाई थाहा नहुन पनि सक्छ। परमेश्वरको योजना कस्तो छ हामीलाई थाहा हुँदैन, त्यसैले निर्णयात्मक र दोषारोपण गर्ने मनोवृत्तिबाट टाढा रहनुपर्छ।
0: साँच्चै नै दाई, तपाईँले भन्नुभएको कुराहरू त आजको हाम्रो समाजमा पनि धेरै मिल्न जान्छ। कसैलाई समस्या आयो कि हामी भन्ने गर्छौ पापको कारणले हो भनेर चाहिँ उनीहरूको जीवनलाई चाहिँ ठहर गरिन्छ।
1: हो त भाइ, यही कारणले यो अध्ययन अझ सान्दर्भिक छ। कहिलेकाहीँ परमेश्वरले दुःखलाई दण्डको रूपमा होइन, गहिरो शिक्षा, परिष्कार वा आफ्नो महिमा प्रकट गर्ने माध्यमको रूपमा प्रयोग गर्नुहुन्छ। त्यसैले आज हामी एलिपोसको शब्दहरू सुन्दै जाँदा एउटा कुरा मनमा राखौं, हामीले मानिसलाई होइन परमेश्वरको हृदयलाई बुझ्न खोज्नुपर्छ।
2: मित्र, आज हामी परमेश्वरको वचन अध्ययन अय्युब चार अध्यायबाट गर्न गइरहेका छौ। यहाँ हामी सबभन्दा पहिले देख्नेछौ वार्तालापमा, बहसमा एलिपज बोल्न आरम्भ गर्छन्। मित्र, अय्युबका तीन साथीहरू सात दिन सात रात उससँग बसिरहेका छन् र अन्त्यमा तिनीहरूले आफ्नो शिर हल्लाएर मानौ यसो भन्छन्, पक्का अय्युब तिमी पापमा बसिरहेका थिएछौ र आखिरमा यसको परिणामको भोगिरहेका छौ। यो यस्तो देखिन्छ कि अय्युबले आफ्ना सारा कष्टहरूको सहन गर्न सक्यो, तर उसले आफ्ना साथीहरूबाटको यस्तो मनोवृत्तिको सहन गर्न सकेन, यसको पचाउन सकेन। अनि अय्युबले आफ्नो मनलाई थाम्न सकेन, उसले आफैलाई र आफ्नो जन्मलाई धिक्कार्न थाल्यो, उसले मृत्युको कामना गर्यो। वास्तवमा त्यो कुनै उसको समस्याको उत्तर होइन, समाधान होइन। अहिले उसका तीन साथीहरू उससँग कुरा गर्न आरम्भ गर्छन्। पहिलो चाहिँ एलिपज बोल्न आरम्भ गर्छन्, त्यसपछि बिल्दद अनि आखिरमा सुपर। वार्तालापमा, बहसमा बोल्दछन्, जसले अय्युबलाई सान्त्वना दिनको सट्टामा उसको हृदयको चोटमा नुन छर्किदिन्छन्। तिनीहरूले अय्युबको त्यस्तो दुर्दशाको निम्ति झुट्टा अभियोग लगाउँछन्। यी मानिसहरूको नामहरूले वास्तवमा हामीलाई तिनीहरूको सानो तस्विरको झलक दिन्छ। एलिपोसको अर्थ हो परमेश्वर सामर्थ्य हुनुहुन्छ वा परमेश्वर उक्तम सुन हुनुहुन्छ। बिल्दतको अर्थ हो विवाद वा कलहको पुत्र, अनि उनी चाहिँ आफ्नो नाउँ अनुसारको व्यक्ति थिए। उनी वास्तवमा आफ्नो विधिमा क्रूर, निर्दयी र रुखु र अशिष्ट व्यक्ति हुन्। सोपरको अर्थ हो भंगेरा, चरा जस्तै छिट्टो छिट्टो बोल्ने। उसँग रुखु दयनीय जिब्रो थियो र अयुबलाई आफ्नो बोलीद्वारा शब्दद्वारा अति नै भयानक रूपमा व्यङ्ग्य दिन्छन्। तिनीहरूको बीचमा स्थान लिएको वार्तालाप बहस वास्तविक संघर्षको प्रतियोगिता हो। यो उसका खास साथीहरू अयुबमाथि आक्रमण गर्न गइरहेका छन् अनि अयुबले तिनीहरूलाई जवाब दिनेछन्। यसलाई हामी मानसिक बुद्धि सम्बन्धको यानि बौद्धिकताको खेल प्रतिस्पर्धा प्रतियोगिता भन्न सक्छौं। यस किसिमको कुरा त्यस जमानामा जनप्रिय र प्रसिद्ध थियो। आज मानिस फुटबल खेल वा क्रिकेट खेल वा भलिबल खेल अन्य खेलतिर जान्छन् जुनमा शारीरिक तागत लगाउनु पर्दछ। त्यस दिनमा चाहिँ मानिसहरू बुद्धि सम्बन्धको बौद्धिक सम्बन्धको खेल प्रतियोगिता अनि प्रतिस्पर्धामा मानिसहरू जम्मा हुने गर्थे। मलाई लाग्छ आपस बीच यो वार्तालाप बहस हुन लाग्न भन्दा पहिले नै ठूलो भीड़हरू जम्मा भइसकेका थिए त्यस बौद्धिक प्रतियोगितालाई हेर्नलाई। त्यो अयुब र उसका साथीहरूको बीचको बहसको सुन्न अनि मानिसहरू त्यस दिनमा ती त्यस्ता खालका बहसलाई सुनेर आनन्द लिने गर्दथे। हामी यस्तो सोच्न चाहन्छौ कि ती मानिसहरू सभ्य थिएनन् तैपनि तिनीहरूले बौद्धिकतामाथि जोड़ दिए। हामी आफैलाई अति नै सभ्य आधुनिक मानिसको रूपमा विचार गरिन मन पराउँछौ कारण त्यस बेलाको संसार र अहिलेको संसारमा धेरै थुप्रै ठूलो प्रगति भएको छ तर हामी चाहिँ शारीरिक सम्बन्धीको प्रतियोगितामा धेरै जोड़ दिन्छौ। मित्र हामी ती प्राचीन मानिसहरूभन्दा उच्च महान बौद्धिक प्रतिभाको मानिस छैनौ जस्तो कि हामी सोच्ने गर्दछौ। अयुबले तीन अध्यायमा जीवनको गुनासो गर्दै आफ्ना कुरा आरम्भ गरेथे। उनी अति नै भयानक आपत्तिमा परेका थिए। शैतानले उसबाट हरेक कुरा छिनी लगियो। उससँग भरोसा गर्न आश्रित हुन र शरण लिन स्थान केही कुरा छोडिएको छैन। अरू त के यस विशेष समयमा यो यस्तो देखिन्छ कि परमेश्वर पनि उसबाट धेरै टाढा हट्नु भएको छ। अहिले एलिपज सबभन्दा पहिलो व्यक्ति हुन् जो बोल्न आरम्भ गर्छन्। उनी अनुभवका आवाज थिए। उनी उल्लेखनीय महत्वपूर्ण मानिस थिए र उसले अनौठो र रहस्यमय अनुभवको बताउँछन्। उसले भन्ने कुराको कुञ्जी कुरा पद आठमा पाइदछन् भन्छन् यति मलाई थाहा छ। उसले भन्ने हरेक कुरा त्यस कथनमाथि आश्रित छ। उनी अनुभवका मानिस हुन्। उसले उल्लेखनीय महत्वपूर्ण दर्शन पाएका थिए र त्यस्ता गोप्य रहस्यका कुराहरू सुनेथे जस्तो कि कसैले कहिले पनि सुनेका छैनन्। अयुब चार अध्याय एक र दुई पद भनिएको छ तब एलिपज तेमानीले जवाब दिए यदि कसैले तपाईसित बात गर्ने आँट गरियो भने के तपाई रिसाउनुहुन्छ किनभने को अझै नबोली चुप लागि बस्ला। अहिले एलिपज आफ्नो बोली कूटनीतिज्ञ तरिकामा आरम्भ गर्छन् अनि यो एक प्रकारको झुट र विनम्रता हो। उसले अयुबलाई भन्छन् यदि मैले तपाईसित बात गर्ने आँट गरे भने कुनै आपत्ति त गर्नुहुन्न। त्यसपछि उसले आगे भन्छन् चाहे तिमीले मैले केही कुरा भन्दा आपत्ति गर या रिसाऊ म यसलाई निश्चय नै भन्ने नै छु। अनि उसले भन्छ पनि तीनदेखि पाँचमा के भन्दो रहेछ सुन्नुहोस् सम्झनुहोस् पहिले तपाई शंका गर्नेहरूलाई साहस दिनुहुन्थ्यो निर्बल हातलाई तपाई सबल पार्नुहुन्थ्यो ठोकर खानेहरू तपाईँका वचनहरूले सम्भालिन्थे र निर्बल घोडाहरूलाई बल दिन्थे तर अब संकष्ट तपाई माथि आइलाग्दा तपाई नै अधैर्य हुनुहुन्छ विपत्तिले तपाईलाई छुँदा तपाई घबराउनुहुन्छ। उसले अयुबलाई भनिरहेका छन् बितेका दिनहरूमा जब तिमी
3: समृद्धतामा, प्रचुरतामा, प्रशस्ततामा र असल स्वास्थ्यमा थियौ। तिमी हरेकको निम्ति सामर्थ्यको शक्तिको धरहरा थियौ। तिमीले तिनीहरूलाई सल्लाह दिन सक्थ्यौ, सान्त्वना दिन्थ्यौ र तिनीहरू सम्हालिन्थे। तिमीले तिनीहरूलाई के कुरा गर्नुपर्ने हो, के गर्नुपर्ने हो सो कुरा गर्न भन्न सक्थ्यौ। तिमीले जान्दथ्यौ कि कष्टहरूमा, आपत्तिहरूमा हुनेहरूलाई कसरी सहायता गर्नु। तर अहिले तिमीमा केही विपत्ति घट्दै तिमी घबराएका छौ, निरुत्साहित भएका छौ। यसो हेर्दा यो थाहा हुन्छ कि तिमी खाली मुखको मात्र मानिस रहेछौ, व्यवहारको मानिस रहेनछौ, वचन अनुसारको मानिस रहेनछौ। अर्को शब्दमा तिमी कति पनि वास्तविक खास सत्य व्यक्ति थिएनछौ। तिमीहरूले अरूलाई दिएको सल्लाह सुझावहरू के तिमी स्वयं आफैले त्यसको पछ्याउन सक्दैनौ? तिमीले तिनीहरूलाई दिएको सल्लाह सुझावहरू के तिमी स्वयं आफैले त्यसको पछ्याउन सक्दैनौ? मित्र, म यो भन्न चाहन्छु कि यो नै समस्या आज हामी धेरैसँग छ। के यो चाखलाग्दो कुरा होइन कि जब कुनै मानिसको जीवनमा कष्ट, दुःख, आपत्ति आउँदा उसले के गर्नुपर्दछ सो कुरा अर्कालाई हामी सधैँ भन्ने गर्दछौ या भन्न सक्छौ। हामी सुझाव दिन्छौ होइन, तर जब हामी आफैमा त्यस्ता घटना आइपर्दा चाहिँ त्यो विधिको अप्नाउँदैनौ। एक किसिमले एलिपसको कुरा पनि सही थियो। एलिपसले अति नै व्यङ्ग्यात्मक तरिकामा क्षण हानेर भन्छन्, अहिले त्यस्तै कष्ट आपत्ति तिमीमा पनि आइपरेको छ, तर तिमीले के गरेका छौ? तिमी घबराएका छौ। आगे छ पदमा भन्छन्, के तपाईँको धर्मले तपाईँलाई सान्त्वना दिँदैन? के तपाईँको निर्दोष जीवनले तपाईँलाई आशा दिँदैन? अर्को शब्दमा, के तिम्रो आफ्नै सल्लाह सुझावहरू तिम्रो निम्ति पर्याप्त काफी छैनन्? यसले अरूलाई सहायता गर्यो र अहिले यसले तिमीलाई पनि सहायता गर्ने पर्छ। अहिले एलिपसले अयुबलाई व्यङ्ग्य हान्दछन्, तर उसले यो नम्र तरिकामा गर्दछन्। हामी थाहा पाउँछौ कि अयुबका अन्य दुई मित्रहरू झन धेरै क्रूर रुखु र निर्दयी व्यक्तिहरू हुन्, विशेष गरेर सुपर। सात पदमा भन्छन्, किनभने सोच्नुहोस् कुन निर्दोष मानिस कहिले नाश भएको छ? सोझो मानिसले कहाँ कष्ट पाएको तपाईँले देख्नु भएको छ? अर्को शब्दमा एलिपज अयुबलाई भनिरहेका छन्, यस्तो विपत्ति अयुबमा कहिले पनि घट्ने थिएन यदि उसको जीवनमा मौलिक रूपमा केही गडबड, गलत कुरा वा पापहरू नभए। त्यसकारण एलिपजले, मतलब एलिपजको भनाइको तात्पर्य यही हो कि अयुबको जीवनमा केही गोप्य पापहरू थिए। यो तर्क, वार्तालाप, बहस हो। उसले व्यङ्ग्य शब्दले छेड हानिरहेको छ, अनि यो अभियोग निश्चय नै अयुबको सम्बन्धमा सत्य थिएन, किनभने यो पुस्तकको आरम्भमा परमेश्वरले हामीलाई स्वर्गीयमा दृश्य देखाउनुभयो ताकि हामीले अयुबलाई जान्न सकौं र उसको चरित्रको बुझ्न सकौं। यी साथीहरू अति नै पीड़ादायक, दयनीय, सान्त्वना दिनेहरू थिए। किनभने तिनीहरूले परमेश्वरलाई बुझ्दैनन्, तिनीहरूले अयुबलाई बुझ्दैनन् र तिनीहरूले आफै स्वयंलाई पनि बुझ्दैनन्। त्यहाँ धेरै मानिसहरू छन् जो आत्मिक मामलाहरूसँग व्यवहार गर्न कोशिश गर्दछन् जो सो कुरा गर्न कति पनि योग्य छैनन्। अति नै स्पष्ट भावले म भनौं, यो नै एक कारण हो कि म मानिसहरूलाई त्यति धेरै सल्लाह सुझाव दिने काममा इच्छा राख्दिन। मेरो विचार यो हो कि यदि कुनै व्यक्ति परमेश्वरको सन्तान हो भने, यदि त्यो धर्म विज्ञान सम्बन्धको विषय बाहेक वा कुनै शारीरिक कठिनाईको बाहेक त्यो परमेश्वर र आत्माबीच समाधान गर्न सकिन्छ, निवारण गर्न सकिन्छ। हामी अर्को तेस्रो व्यक्ति कहाँ जान आवश्यक छैन। यसको निम्ति भन्नु नै पर्ने हो भने हामीसँग एकजना अन्तर्विन्ती गर्ने मध्यस्थ हुनुहुन्छ। अयुब अन्तर्विन्ती गर्ने मध्यस्थको निम्ति पुकार गर्यो, चित्कार छोड्यो, र आज हामी जान्दछौ कि हामीसँग त्यो मध्यस्थ अन्तर्विन्ती गर्नेवाला हुनुहुन्छ। पहिलो तिमोथी 2:5 पदले भन्छ, किनकि परमेश्वर एउटै हुनुहुन्छ, परमेश्वर र मानिसहरूको बीचमा एउटै मध्यस्थ पनि छ, अर्थात ख्रिस्ट येशु, जो मानिस हुनुहुन्छ। अहिले उहाँ मात्र एक हुनुहुन्छ जसका हामी धेरै क्रिस्चियनहरू आफ्नो समस्या, कष्टको बेला जानुपर्छ, न कि कुनै परमेश्वरको सेवक र मनोवैज्ञानिक, मनोचिकित्सक कहाँ जानुभन्दा। यदि समस्या शारीरिक सम्बन्धमा छ भने डाक्टरहरू कहाँ जानुहोस् अनि त्यसको साथसाथै परमेश्वर कहाँ जानुहोस्। जसरी एलिपजले आफ्नो अनुभवबाट बोले झैं म पनि आफ्नो अनुभवबाट भन्न सक्छु कि परमेश्वरले हाम्रा शारीरिक स्थिति सम्बन्धका समस्याहरू र आत्मिक स्थिति सम्बन्धका समस्याको बारेमा हाम्रो प्रार्थना सुन्नुहुन्छ र उत्तर दिनुहुन्छ। अनि आगे 7-11 पदमा हामी देख्छौ अयुबको कष्टहरू आपतको बारेमा एलिपजको तर्क वा निर्णयमा पुग्ने विधि। पद 7-9 भनिएको छ, 7-9 किनभने सोच्नुहोस् कुन निर्दोष मानिस कहिले नाश भएको छ, सोझो मानिसले कहाँ कष्ट पाएको तपाईँले देख्नु भएको छ। यति मलाई थाहा छ कि अधर्म जोत्ने र दुःख छर्नेहरूले आफैले छरेको कुराको कटनी गर्छन्, परमेश्वरको सासले तिनीहरू नष्ट हुन्छन् र उहाँको क्रोधको रापले तिनीहरू ओइल्याउँछन्। त्यसपछि एलिपजले कष्ट आपतको बारेमा उसको सिद्धान्तको पेश गरे। पहिलो हो, निर्दोष मानिस कहिले नाश हुँदैन। दोस्रो हो, सोझो मानिसले कष्ट पाउँदैन। तेस्रो हो, अधर्म जोत्ने र दुःख छर्नेहरूले आफैले छरेको कुराको कटनी गर्नेछन्। अनि चौथो हो, दुष्ट परमेश्वरको क्रोध मुनि नष्ट हुन्छन्। तर अमित्र, यस्ता सिद्धान्तहरू सबै तथ्यहरूमा फिट हुँदैन। धेरै पल्ट निर्दोषहरू पनि कष्ट भोग्छन्। लुका 13:4-5, योहन्ना 9:1-3, पहिलो पत्रुस 2:19-20 पद अनुसार। अनि त्यस्तै गरी प्राय गरी दुष्टहरूले कुनै किसिमको दुःख कष्ट र आपत पाएको भोगेको कति पनि देख्दैन। यो नै यो पुस्तकभरि अयुबको विषय पोइन्ट थियो। मित्र, एलिपसको दृष्टिकोणको विधि सिद्धान्त सधैँ वास्तविकतासँग मेल खाँदैन, सधैँ त्यो सत्य हो भनी हामी भन्न सक्दैनौ। एलिपसको सिद्धान्तको लागि उसको बोल्ने अधिकार चाहिँ जुन उसले स्वयंद्वारा आफ्नो जीवन समयमा देखेको अनुभवको आधारमा थियो, किनकि उसले पद 8 भन्छन् यति मलाई थाहा छ। तर मैले पहिले पनि भनिसकेको छु कि उसको त्यस्ता सिद्धान्त सबै वास्तविकताहरूसँग फिट खाँदैन। आगे पद 10-11 भनिएको छ, सिंहको गर्जन अथवा त्यसका डमरूहरूको रोदन बन्द हुन्छ, जवान सिंहहरूका दाँत भाँचिन्छन्, शिकारको अभावले सिंह मासिन्छ औ सिंहनीका डमरूहरू त्यागिन्छन्। एलिपसले यो कुरा थपे कि यद्यपि सिंहहरू डरा बलवान शक्तिशाली भए पनि यदि तिनीहरूको दाँत भाँचिए तिनीहरू आहारको अभावमा नष्ट हुनेछन् र तिनीहरूका डमरूहरू त्यागिन्छन्। त्यही तरिकाले यो पहिलो प्रवक्ता एलिपजले संकेतले निर्दिष्ट गरे कि पद 3-4 अनुसार एक जमानामा अयुब जो शक्तिशाली थिए उसका दाँतहरू भाँचिए अहिले र उसका बाल बच्चाहरू गुमाइएका थिए, त्यागिएका थिए। मित्र, पद 10-11 उल्लेखित सिंहको लागि 5 विभिन्न हिब्रू शब्दहरू प्रयोग गरिएका छन्। सिंहहरू कष्ट भोग्न विपद भोग्न योग्यका छन् किनभने तिनीहरूले मानिसहरूमा समस्या कष्ट ल्याउँदछन्। त्यसरी नै एलिपसको भनाइको तात्पर्य हो अयुबले पनि कष्टहरू भोग्न योग्यका थिए किनकि उनको जीवनमा पनि केही गोप्य पापहरू थिए। त्यसपछि निम्न 12-21 पदहरूमा हामी देख्छौ दर्शनको उसको आफ्नो रिपोर्ट। 12-16 भनिएको छ, एउटा कुरा सुस्त सुस्त मेरो कानमा आयो र त्यसको कानेकुसी मेरो कानले सुन्यो। रातका दर्शनहरूको चिन्तामा जब मानिस घोर निन्द्रामा परेको हुन्छ, त्रास र थरहरीले मलाई पक्रे, डरले मेरो शरीर कामियो, एउटा मन्द बतासले मेरो अनुहार छोएर गयो र मेरो शरीरको रौँ खडा भयो, एउटा रूप त्यहाँ खडा भयो जसको आकार मैले थम्याउन सकिन, एउटा प्रेत मेरो सामे देखा पर्यो औ यसो भन्ने एउटा मधुर स्वर मैले सुने। एलिपजले सपनामा देखिएको आफ्नो अनुभवको बताए आफ्नो थियोलोजिकल धर्म विज्ञान सम्बन्धी दृष्टिकोण वा सिद्धान्तको टेवा दिन खोज्यो। यद्यपि कसै कसैले उसको सीमित अवलोकनहरूको चुनौती दिन सके तापनि कसले प्रमाण गर्न सक्छ कि उसका सपनाहरू गलत हुन्? पद बाह्र अनुसार उसको सपनामा गोप्य तरिकाले एउटा मधुर स्वर उसको काने खुशीमा बोलियो र पद चौध अनुसार उसको डरमा उसका शरीर काम्यो र पद पन्ध्र अनुसार डरले शरीरको रौँ खडा भयो अनि सोह्र पदमा उल्लेखित आत्मा जुन अस्पष्ट रूप आकार हुन्छ निश्चय नै असामान्य तरिकामा डिस्टर्ब गरिरहेको हुनुपर्छ जब उसले त्यो प्रेतलाई आफ्नो सामने देखे। त्यसपछि उसको कानमा मधुर स्वरले काने खुशी गरे अनि त्यसको खाने खुशीको शब्द थियो सत्रदेखि एक्काइसमा के मरणशील मानिस परमेश्वरको सामने धर्मी ठहरिन सक्छ कि कुनै प्राणी आफ्ना सृष्टिकर्ताको सामने पवित्र हुन सक्छ यदि परमेश्वरले आफ्नै सेवकहरूमाथि भरोसा गर्न सक्नु भएन भने र आफ्नै दूतहरूमा दोष भेटाउनु भयो भने त मट्टीका घरहरूमा बस्नेमाथि झन् बढ़ी दोष किन भेटाउनुहुन्न? त्यसको आधार त धूलो हो जो सानो पुतली झै कुल्ची मिल्ची पारिन सकिन्छ अथवा बिहानदेखि बेलुकीसम्ममा त्यो नाश भइजान्छ। केहीको वास्ता नभई ती सम्पूर्ण नाश हुन्छन्। तिनीहरूका जम्मै कुरा खोसिए तापनि के तिनीहरू ज्ञान नै नपाई मर्दैनन् र प्रत्यक्ष रूपमा आफ्नो सपनामा सुने भनी दावी गरेका कुराहरू यी पदहरूमा दिएका छन्। यी कुराहरू शब्दहरू परमेश्वरबाटका प्रकाश थिए भन्ने सम्बन्धमा मलाई सन्देह छ। यसका तीन कारणहरू छन्। पहिलो बाह्र पद अनुसार एलिपसको कानमा आएको खाली कुरा मात्र उल्लेख छ, परमप्रभुको कुरा वा परमप्रभुको शब्द भनेर उल्लेख छैन। अनि दोस्रो त्यो कुरा पद बाह्र अनुसार त्यो एलिपसको कानमा आएको कुरा सुस्त सुस्त तरिकाले मतलब अस्पष्ट तरिकाले आयो, मतलब स्पष्ट तरिकामा आएन, परमेश्वरको प्रकाश त्यस्तो राम्ररी नबुझिने तरिकामा आउँदैन। अनि तेस्रो पद सत्रदेखि एक्काइस अनुसार एलिपसको कानमा आउने त्यो सन्देशले परमेश्वरलाई मानिसको बारेमा व्यवस्था देख्याल गर्ने व्यक्तिको रूपमा चित्रित गरेको छ, त्यस्तो तस्विर दिइएको छ। पद सत्रको पहिलो खण्डमा भनिएको छ के मरणशील मानिस परमेश्वरको सामने धर्मी ठहरिन सक्छ। यस पदमा उल्लेखित मरणशील शब्द ग्रीकमा हुन्छ टुनोस, मतलब कमजोर मरणशील मानिस। यो शब्द अयुबको पुस्तकमा तीस पल्ट उल्लेख भएको छ। आगे पद सत्रमा भन्छन् के कुनै प्राणी आफ्ना सृष्टिकर्ताको सामने पवित्र हुन सक्छ। अमित्र यहाँ एलिपसको कुरा सही छ, मानिस परमेश्वरको सामने धर्मी ठहरिन सक्दैन र परमेश्वरको सामने पवित्र हुन सक्दैन, कम से कम परमेश्वर भन्दा धेरै धर्मी र पवित्र हुन सक्दैन। एलिपसले मानिसको मरणशीलतालाई धेरै तरिकामा चित्रित गरे, तस्विर दिए। तिनीहरू खालि नाश हुने मट्टीको घरमा बस्छन् जुनको आधार धूलो हो, तिनीहरूलाई साना पुतली झै सजिलै किल्ची मिल्ची गरिन सकिन्छ, मानिसहरू नाश हुन्छन्। मित्र अर्को शब्दमा मानिस नाशवान छ। अनि यी शब्दहरू यी बोलीहरू अयुबका साथीहरूका थिए जो उसको विरूद्धमा सन्देह गर्न लागे र झुटा आरोप लगाउन थाले, उसको विरूद्धमा आक्रमण गर्न थाले। मित्र यो सपना दर्शनको कुरा एलिपसले दिनको उद्देश्य चाहिँ आफ्नो कष्टको सिद्धान्तलाई सपोर्ट गर्न दिएका थिए। उसको भनेको तात्पर्य थियो अयुब यस कारणले विपत्तिको कष्टहरूको भोगिरहेका छन् किनभने तिनी पापी हुन्, तिनमा गोप्य पापहरू हुनै पर्छ। तर प्रत्यक्ष रूपमा एलिपसले कुन तथ्यको विचार गर्न असफल रहे भने यदि सबै मानिस अधर्मी अपवित्र भएको कारण दुःख कष्ट भोगे यसमा उसको पनि सामेल हुनै पर्छ, किनकि कुनै मानिस पनि सिद्ध र पूर्ण हुँदैन, हरेक मानव जातिमा केही न केही कमजोरी छ। त्यसकारण हामी कसैलाई जब तिनीहरू समस्या विपत्तिमा कठिनाईमा आपत्तिमा हुन्छन् त्यसबेला औल्याउनु हुँदैन यो भन्दै कि उसको पापका परिणामहरूको भोगिरहेका छन्, काटिरहेका छन्, जे छरे त्यसैको कटनी गरिरहेका छन्। मित्र हामी परमेश्वरको योजनाको इच्छाको जान्दैनौ। हामी कसैलाई जाँच्ने निर्णय गर्ने कोशिश नगरौं। हुन सक्छ कसैको जीवनमा अर्कै कारणले पनि दुःख कष्टहरू आइपर्न सक्छ। मित्र, एलिपसको दोषको अर्को दिन हामी निरन्तर देख्नेछौ। उसले अयुबमाथि आफ्नो दोष निरन्तर लगाउनेछन्। प्रभु आफ्नो वचन अध्ययनद्वारा हरेकलाई आशिष दिउन्।
0: आजको अध्ययनले हामी हरेकलाई धेरै कुराहरू सिकाएको छ, तर तीमध्ये पनि एउटा कुरा चाहिँ अरूको पीड़ा देख्दा तुरन्तै दोष दिनु हुँदैन रहेछ। बरु साथ दिनुपर्छ, प्रार्थना गरिदिनुपर्छ। बरु साथ दिनु, प्रार्थना गर्नु र परमेश्वरको योजना पर्खनु बुद्धिमानी रहेछ।
1: एकदमै सुन्दर मनन भाइ, आज हाम्रो जीवनमा पनि यही कुरा लागू हुन्छ। कसैको घरमा समस्या आयो, स्वास्थ्य बिग्रियो, आर्थिक अभाव भयो वा सम्बन्धमा संघर्ष आयो भने हामी धेरै छिटो निर्णय गरिदिन्छौ। तर आजको पाठले हामीलाई भन्छ, न्यायाधीश परमेश्वर हुनुहुन्छ, हामी होइनौ। हामीले अरूको घाउमा नुन छर्कनु होइन, ख्रिष्टको प्रेमले मलम लगाउने गर्नुपर्छ। कसैको कमजोरी देख्दा दोष लगाउनु भन्दा पनि म पनि कृपाले मात्र उभिएको छु भन्ने नम्रता आवश्यक छ।
0: साँच्चै नै अद्भुत कुरा गर्नुभयो दाइ तपाईँले। अनि अर्को अध्ययनमा एलिफजले अयुबमाथि थप दोष लगाउने कुरा अझै अघि बढ्छ नि है दाइ।
1: हो त भाइ, अर्को अध्ययनमा हामी एलिफजको दोषारोपण अझ गहिरो रूपमा कसरी अघि बढ्छ भन्ने हेर्नेछौ। त्यसले हामीलाई सही सान्त्वना र गलत निर्णय बीचको फरक बुझ्न अझ मदद गर्नेछ।
0: साँच्चै नै र आदरणीय श्रोताहरू, यदि आजको अध्ययनले तपाईँको हृदयलाई छोयो, तपाईँको जीवनमा कुनै शिक्षा, सान्त्वना वा चेतना ल्यायो भने कृपया हामीलाई सम्पर्क गरेर तपाईँको अनुभव, विचार र आशिषहरू हामीसँग माग्नुहोस्।
1: र तपाईँहरूको सन्देश, प्रार्थना, प्रतिक्रिया र आशिष नै हाम्रो लागि ठूलो उत्साह, आनन्दको स्रोतहरू हुन्। तपाईँले बाँड्नुहुने गवाईले हामी पनि आशिषित हुन्छौं र अरू धेरै श्रोताहरू पनि आशिषित हुनुहुनेछ। हामीलाई सम्पर्क गर्नुहोस्, तपाईँको हृदयको कुरा भन्नुहोस्, ताकि तपाईँको आशिषबाट हामी पनि आशिषित हुन सकौं।
0: र अन्त्यमा प्रभु येशू ख्रीष्टको अनुग्रह, परमेश्वरको प्रेम र पवित्र आत्माको संगति हामीहरू सबैसँग रहिरहोस्। फेरि अर्को अध्ययनमा भेट्नेछौ। धन्यवाद। आजको दिनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरको माझबाट विदा लिन चाहन्छौं र हजुरलाई शुभ समयको कामना हामी गर्दछौं र आउने दिनमा अझै पनि निरन्तर रूपमा हाम्रो यो अध्ययनहरूलाई सुन्नको निम्ति र प्रतिक्रिया दिनको निम्ति हामी आग्रह गर्दछौं र तपाईँहरूले गर्नुभएको फोन कलले हामीलाई निरन्तर उत्साह दिइरहेको छ र हामी आशा गर्दछौ आउने दिनहरूमा पनि हामी तपाईँहरूसँग सम्पर्क गर्ने मौका पाउनेछौ। र अब भने हजुरहरूको माझबाट हामी विदा माग्न चाहन्छौ र हामीलाई सम्पर्क गर्नको निम्ति हाम्रो सम्पर्क नम्बर 97 0420 97 97 97 97 97

0: हामीलाई सम्पर्क गर्नको निम्ति हाम्रो सम्पर्क नम्बर 97040 97 97 97 970420 9797।
1: टाइम चेक, यति बेला साँझको 7 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।
2: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

0: रेडियो सुनिरहनु हुने सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन म मतिनाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ।
1: बाटो सत्य र जीवन के हो, भविष्य र विगतको बीच यो वर्तमान समयमा कसरी आफ्नो जीवनलाई सञ्चालन गर्ने अनि आफूलाई सकारात्मक रूपमा असलपनाको लागि कसरी परिवर्तन गर्ने जस्ता विषयहरूमाथि केन्द्रित आशाको झल्को दिन प्रयासरत रेडियो प्रस्तुति नयाँ आशामा हाम्रा प्रिय श्रोताहरूलाई विनम्र अभिवादन। आउनुहोस् आजको प्रस्तुतिलाई अघि बढाऊ यो संगीत मार्फत।

0: श्रोता, भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ शिशिर।
1: प्रिय श्रोता मित्रहरू, न्यानो अभिवादन, जय मचिह। नयाँ आशा रेडियो अध्ययनको आजको यो प्रस्तुतिमा म शिशिर यहाँहरूलाई फेरि एकपटक हार्दिक स्वागत गर्दछु। श्रोता मित्रहरू, प्रार्थनासँग सम्बन्धित पाठलाई हामी अध्ययन गरिरहेका छौं सत्यको खोजी नामक अध्ययन श्रृंखलाहरूमा। आज पनि हामी यही विषयलाई अध्ययन गर्नेछौ। थप जागरूकताका साथ, थप रुचिका साथ भनौँ आज। तर त्योभन्दा अगाडि हामी परमेश्वरको चरणमा जानेछौ। आजको विषय जुन सुनवाई हुने प्रार्थनाको रहस्यको बारेमा हामी अध्ययन गर्दाखेरि परमेश्वरको ज्ञान र बुद्धि हामीमा रहेको होस् भनेर आउनुहोस् प्रार्थना गरौं। प्यारो प्रभु परमेश्वर पिता, हामी तपाईँलाई धन्यवाद दिन्छौ यो समयको निम्ति। तपाईँले हाम्रा सबै आवश्यकताहरू पूरा गर्नुहुन्छ। तपाईँले हाम्रो हृदयलाई जान्नुहुन्छ। तपाईँबाट कुनै पनि कुरा लुकेको छैन सर्वज्ञानी, सर्वव्यापी, सर्वशक्तिमान, हे आदि र अन्त परमेश्वर। धन्यवाद तपाईँको पुत्रको अनुग्रहको निम्ति, धन्यवाद तपाईँको पवित्र आत्माको संगतिको निम्ति, धन्यवाद तपाईँको महान प्रेमको निम्ति। आज हामी तपाईँसँग कसरी वार्तालाप गर्ने भन्ने विषयलाई लिएर अध्ययन गर्दैछौँ। तपाईँ हाम्रो साथमा होस् भनेर विन्ती गर्छौँ प्यारो प्रभु येशू ख्रीष्टको नाममा, आमेन। श्रोता मित्रहरू, सुनवाई हुने प्रार्थनाको रहस्यको बारेमा कुरा गर्दै गर्दाखेरि, अध्ययन गर्दै गर्दाखेरि परमेश्वरको वचनमा उल्लेखित प्रार्थनाका ती विश्वासका नायक नायिका, स्त्री तथा पुरूषहरूको जीवनलाई हामीले निहाल्दाखेरि प्रार्थनाको जीवनबारे एउटा महत्वपूर्ण पाठ त्यहाँ हामी सिक्न सक्छौ। र त्यो पाठ वा शिक्षा भनेको परमेश्वरसँगको हाम्रो प्रार्थनाको समयमा हरेक विषयहरूबारे हामी उहाँसँग विन्ती गर्न सक्छौं। हाम्रो जीवनको हरेक विषयहरू जसले हाम्रो जीवनलाई प्रभावित तुल्याउँदछन्, हामीलाई कतिपय अवस्थामा दुखी तुल्याउँदछन् वा हर्षित तुल्याउँदछन्, हरेक जस्तो सुकै विषय जुन हाम्रो जीवनमा प्रत्यक्ष जीवनसँग सरोकार राख्दछन्, उदाहरणको लागि जस्तै पापको निम्ति क्षमादानको प्रार्थना हामी गर्न सक्छौं, जुन चाहिँ पहिलो युहन्नाको 1:9 उल्लेख गरेको छ। हामीले परमेश्वरसँग उहाँ प्रतिको हाम्रो विश्वास बढाइदिनुहोस् भनेर पनि प्रार्थना गर्न सक्छौ। श्रोता मित्रहरू, जुन चाहिँ मर्कुसको 9:24 उल्लेखित छ, यो संसारमा जीवन जिउने क्रममा आइपर्ने खाँचो र आवश्यकताहरूको बारेमा पनि हामी प्रार्थना गर्न सक्छौ, जुन कुरा मत्तीको 6:11 उल्लेखित छ। याकुबले त झन् हामीलाई रोग र बिमारीहरूबाट चंगाई र छुटकाराको निम्ति पनि परमेश्वरसँग विन्ती गर्न सुझाव दिएका छन्, याकुबको 5:15 र जकरियाको 10:1 त हामीलाई झन भन्ने हो भने पवित्र आत्माको झरीको वर्षा हाम्रो जीवनमा होस् भन्ने हेतु प्रार्थना गर्न हराउनु भएको छ। मित्रहरू, यी विषयहरू त केही उदाहरणहरू मात्रै हुन् र तपाईँ र मैले प्रार्थना गर्दा परमेश्वरसँग सानादेखि ठूला सबै विषयहरूको बारेमा प्रार्थना गर्न सक्छौ। यो हाम्रो निम्ति धाडसको कुरा हो, होइन र? चाहे जति नै साना वा ठूला हाम्रा आवश्यकता वा फिक्रीहरू किन नहुन्, हामी हरेक विषयहरूलाई प्रार्थनामा उहाँ कहाँ ल्याउन सक्छौ। पहिलो पत्रुसको पत्रमूलक पुस्तकको 5:7 भन्दछ, तिमीहरूका सारा फिक्री उहाँलाई सुम्पिदेऊ, किनकि उहाँले तिमीहरूको वास्ता गर्नुहुन्छ। हाम्रो सृष्टिकर्ता, उद्धारकर्ता प्रभु ख्रीष्टको मानव जीवनको उहाँको जीवनलाई निहाल्दाखेरि, उहाँको सुसमाचारलाई पढ्दाखेरि, उहाँले यो मानव जीवनको हरेक सूक्ष्म से सूक्ष्मदेखि विशाल से विशाल कुराहरू दुवैको रुचि वा त्यसमाथि चासो राख्नुहुन्छ। जब हामी प्रार्थनामा ती विषयहरू उहाँ कहाँ लिएर आउँछौं, जब हामी उहाँसँग प्रार्थनामा कुरा गर्छौं, परमेश्वर आनन्द मान्नुहुन्छ। जब हाम्रो हृदयबाट प्रेम र विश्वासमा हामी उहाँलाई अर्थात् परमेश्वरलाई उहाँको पुत्रको नाममा पुकार्दछौं, उहाँको पवित्र आत्माको जीवनीलाई निहाल्दाखेरि, उहाँको सुसमाचारलाई पढ्दाखेरि, उहाँले यो मानव जीवनको हरेक सूक्ष्म से सूक्ष्मदेखि विशाल से विशाल कुराहरू दुवैको

उहाँको हृदय प्रफुल्लित बन्न पुग्दछ मित्रहरू। अब व्यक्तिगत प्रार्थनाको जीवन चाहिँ कस्तो हुनुपर्दछ त? परमेश्वरसँगको व्यक्तिगत प्रार्थनाको समय भनेको एउटा यस्तो वार्तालापको समय हो जुन बेला हामीले यो संसारको हाम्रो एकदम नजिकको मित्र वा नातेदारहरूसँग एकान्तमा भन्ने कुरा पनि एकान्तमा समेत भन्न आनाकानी गरे पनि परमेश्वरसँग चाहिँ ती प्रश्नहरू बोझहरू चिन्ता र फिक्रीको पोका फुकाउने समय हो। श्रोता, प्रार्थनाका मानिसहरू परमेश्वरको विश्वासको प्रेमको मानिसहरू बन्न सक्छ। प्रार्थनाका मानिसहरू सफल मानिसहरू बन्न सक्छ। प्रार्थनाका मानिसहरू प्रेमिलो मानिस बन्न सक्छ। प्रार्थनाका मानिसहरू धैर्यता र संयमको मानिसहरू बन्न सक्छ। प्रार्थनाका मानिसहरू परोपकारका मानिसहरू बन्न सक्छ। संसारका हाम्रो अति नै हितैषी मित्रलाई समेत भन्न नसक्ने कुरा जुन छ नि, त्यो हामी परमेश्वरलाई निर्धक्क व्यक्तिगत प्रार्थनाको समयमा भन्न सक्छौ। मित्रहरू, तपाईँले परमेश्वरलाई हरेक विषयको बारेमा प्रार्थना गर्न सक्नुहुन्छ, त्यसमा दुविधा पाल्नु पर्दैन। एकान्तको व्यक्तिगत प्रार्थनाको समय भनेको परमेश्वर तपाईँको र उहाँको बीचको एउटा नितान्त 101 वार्तालापको समय हो। हुन त परमेश्वरलाई तपाईँ र मबाट जानकारी लिइराख्न जरुरी छैन, किनभने उहाँ सर्वज्ञानी हुनुहुन्छ। उहाँले हामीलाई प्रार्थना गर, उहाँसँग कुरा गर भनेर भन्नुभए तापनि हामीले उहाँलाई भन्नुभन्दा अगाडि नै हाम्रा आवश्यकता, डर, गोप्य उद्देश्य र गनगनाहट जे जस्ता पनि कुराहरू छन् उहाँलाई पहिला नै थाहा हुन्छ। तर पनि उहाँ समक्ष हामीले आफूलाई खुलस्त पार्नको पछाडि वा उहाँ समक्ष हाम्रा हृदयको चोटहरू प्रार्थनाद्वारा खोतल्नु भनेको उहाँलाई हाम्रो ती घाउहरूमा मलमपट्टी गर्ने अवसर प्रदान गर्नु पनि हो, किनभने उहाँले हामीलाई अति नै गहिरो अनन्तीय प्रेमले प्रेम गर्नुहुन्छ। उहाँ समक्ष हामी हाम्रा कमी कमजोरीहरूलाई खुलस्त स्वीकार गरी आफ्नो आवश्यकतालाई स्पष्ट रूपमा जान्न सक्दछौं। श्रोता, हाम्रो आत्मिक प्रगति तब सम्भव हुन्छ जब हामीले परमेश्वरले उहाँको ख्रिस्टमा हाम्रो सबभन्दा ठूला कमजोरीहरूमा उहाँले त्यसमा काम गर्नुभएको होस् भनेर हामी उहाँको ख्रिस्टलाई अनुमति दिन्छौं। श्रोता मित्रहरू, हाम्रो जीवनमा जब हामी प्रार्थना गर्दछौं, येशु ख्रिस्टले परमेश्वर पितासँग र हाम्रो बीचमा रहेको खाल्टो वा दूरीलाई हटाई येशु ख्रिस्ट हाम्रो पैरवीकर्ताको रूपमा हामीलाई मदत गर्न अग्रसर बन्नुहुन्छ। हिब्रूको पत्रमूलक पुस्तकको 14:15-16 ती पदहरूमा यसो भनेर उल्लेख गरिएको छ मित्रहरू, किनकि हाम्रा प्रधान पुजारी हाम्रो दुर्बलतामा हामीसँग सहानुभूति देखाउन नसक्ने हुनुहुन्न, तर हामी जस्तै उहाँ सबै कुरामा परिचित हुनुभयो र पनि पापरहित हुनुहुन्थ्यो। यसकारण साहससँग अनुग्रहको सिंहासन नजिक आउँ र खाँचोको समयमा सहायता पाउनलाई कृपा र अनुग्रह परमेश्वरबाट प्राप्त गर्न सक। के तपाईँले आफूलाई चिन्ता, फिक्री, दोष बोध आदि इत्यादि जस्ता समस्याले पिल्सिएको अनुभव गरिरहनु भएको छ? के तपाईँ एक्लो महसुस गर्नु भइरहेको छ? के तपाईँलाई बुद्धि र ज्ञानको अभाव भएको वा दिशा निर्देशको कमी कमजोरी भएको महसुस गरिरहनु भएको छ, वा शारीरिक रूपमा क्षीण भएको महसुस गरिरहनु भएको छ? यदि त्यसो हो भने वा अन्य यस्ता कुनै समस्याले तपाईँलाई गाँजेको जस्तो भए पनि तपाईँ बिना कुनै हिचकिचाहट प्रभु परमेश्वरसँग तपाईँको हरेक समस्या प्रार्थना मार्फत लिएर आउन सक्नुहुन्छ। प्रार्थनाले हरेक प्रार्थना गर्ने मानिसलाई ख्रिस्टको करुणा र अनुग्रहको घेराभित्र लिएर आउने काम गर्दछ पवित्र आत्माको अगुवाईमा। जब तपाईँ र म उहाँ कहाँ आउँदछौ श्रोता मित्रहरू विन्ती गर्दै, तब उहाँले हाम्रो हरेक आवश्यकताहरूलाई, चिन्ताहरूलाई र चासोहरूलाई आफ्नो असल सदिच्छामा, आफ्नो असल समयमा सम्बोधन गर्दै जानुहुन्छ। श्रोता मित्र, तर के परमेश्वरसँग व्यक्तिगत प्रार्थना गर्नको निम्ति हाम्रो कुनै विशेष स्थान हुन जरुरी छ त? त्यसो भए यसको जवाब पाउनको निम्ति आउनुहोस् हामी एकैछिन मत्तीको सुसमाचारी पुस्तकको 6:6 हेरौं र त्यहाँ यस्तो लेखिएको छ, तर तिमी जब प्रार्थना गर्दछौ आफ्नो भित्री कोठामा पस र ढोका थुनेर गुप्तमा हुनुहुने तिम्रा पिता परमेश्वरलाई प्रार्थना गर र गुप्तमा देख्नुहुने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ। श्रोता मित्रहरू, र यसको अलावा हामी यात्रामा हुँदा, काममा हुँदा होस् वा जमघटहरूमा वा सामाजिक भेटघाटको समयमा नै किन नहोस्, हामी हरेकले जहाँ कहीँ पनि परमेश्वरसँग प्रार्थना गर्न सक्छौ। तर भर्खरै पढिएको हरफहरू

0: भन्न खोजेको कुरा चाहिँ हरेक व्यक्तिको निम्ति परमेश्वरसँग व्यक्तिगत गुणस्तरीय समय बिताउने हेतु समय निकाल्नु र सम्बन्ध गाँस्नु अति नै महत्वपूर्ण हुन्छ भन्न खोजिएको मात्रै हो वा भन्नका निम्ति हो श्रोता मित्र।
1: प्रार्थनाको बारेमा अध्ययन गर्दै गर्दाखेरि तपाईँले परमेश्वरसँग कैयौं पटक प्रार्थना गर्नुभएको छ होला, तर कैयौं पटक तपाईँ र मेरो प्रार्थनाहरू चाहिँ हाम्रो आवश्यकताका लामा सूचीहरू हतार हतार परमेश्वरसँग राखिएको मात्रै होला, तर एउटा गुणस्तरीय समय के परमेश्वरसँग हामीले बिताएका छौं एकान्तमा व्यक्तिगत समय, त्यो प्रश्न तपाईँ र मैले आफैले आफैलाई गर्नु जरूरी छ। जो मानिस परमेश्वरसँग नित्य संवादमा निरन्तर वार्तालापमा निरन्तरको हिँडाइमा रहन्छ त्यो मानिससँग स्वर्गको शक्ति समाहित भएको हुन्छ। परमेश्वर तपाईँ र मलाई प्रार्थनाको मानिस बन्न आह्वान गर्नुहुन्छ, के तपाईँ र म तयार छौ? हवस् त, जय मसीह, धन्यवाद, शुभ समय।
2: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

श्रोता मित्र, भर्खरै शिशिरबाट आत्मिक वचन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। श्रोता, कार्यक्रममा अब भने पालो भएको छ एउटा ख्रिस्टीय भजनको।

आफ्नो सारा हृदयले परमेश्वरमा भरोसा राख्न र आफ्ना सबै मार्गहरूमा उहाँलाई सम्झिने सन्देश दिई समस्त मानिसहरूलाई पवित्र आचरण र सत्यपूर्ण जीवन जिउन प्रेरित गराउने कार्यक्रम नयाँ आशाको आजको प्रस्तुतिको समापन हुने बेला आइपुगेको छ। प्रेम र भलाई, करुणा र सद्भाव अनि भाइचाराको पवित्र सन्देश बोकी हामी फेरि भोलि यही स्टेशन र यही समय उपस्थित हुनेछौ। कार्यक्रम सुनेर यदि यहाँहरूले आत्मिक ऊर्जा प्राप्त गर्नु भएको छ वा केही बाइबलीय जिज्ञासा वा प्रार्थनाका विषय छन् भने हामी यहाँहरूलाई हामीसँग सम्पर्क गर्न प्रेरित गर्न चाहन्छौ र हाम्रो सम्पर्क इमेल आईडी हो newhopeforall2013@yahoo.com newhopeforall2013@yahoo.com पोस्ट बक्स नम्बर 12950 काठमाडौँ नेपाल र सम्पर्क नम्बर हो 9808233620। हवस् त, भोलि फेरि यही स्टेशन र यही समयमा भेट हुने आशाका साथ शिशिर र म मतिनालाई पनि कार्यक्रम नयाँ आशाबाट बिदा दिनुहोस्। नमस्कार।

क्याल्वरी च्यापल नक्खुद्वारा प्रस्तुत गरिएको कार्यक्रम जीवित वचनमा म पास्टर आनन्द चौधरीबाट जय मसीह। गएको दिनमा तपाईँहरूको बीचमा मैले सुसमाचारको पुस्तक योना एक अध्यायबाट बोलेको थिएँ, जहाँ एक अध्यायको 19-28 हामीले हेरेको थियौं, जहाँ हामीले हेर्दथ्यौं बप्तिस्मा दिने यूहन्नाले भनेका कतिवटा कुराहरूलाई हामीले निहाल्दथ्यौं। त्यहाँ त्यस्ता यहुदी मानिसहरू थिए, पुजारीहरू थिए, लेवीहरू थिए, तिमी को हौ भनेर यूहन्नालाई प्रश्न गरिएको थियो, त्यो भन्नलाई पठाइएको थियो। अनि उनले भन्छन् म ख्रिस्ट होइन भनेर स्वीकार गर्छन्, तर म त्यो अगमवक्ता पनि होइन, एलिया पनि होइन। अनि उसले आफ्नो विषयमा के भन्दछन् भन्दा, म एउटा आवाज मात्रै हुँ जो परमप्रभुको मार्ग तयार पार्ने त्यो एउटा आवाज मात्रै हुँ भनेर आफूलाई प्रस्तुत गर्दछ। अनि त्यसपश्चात तपाईँले के देख्न सक्नुहुन्छ भने, म त पानीले बप्तिस्मा दिन्छु, तर आउन लागेको उहाँले चाहिँ तिमीहरूलाई पवित्र आत्मामा बप्तिस्मा दिनुहुनेछ भन्ने कुरा हामी हेर्न सक्छौँ। अनि यो चाहिँ यर्दन नदी पारी बेथानियामा भएको थियो भन्ने कुरा हामी देख्न सक्छौँ। अनि गएको दिनमा हामीले ती कुरा हेर्दैछौँ, योन्नाले आफूलाई निचा बनाएको र ख्रिस्टलाई उच्च बनाएको कुरा गएको दिनमा हामीले हेर्दैथ्यौँ, र आज फेरि पनि बप्तिस्मा दिने योन्नाकै विषयमा, उसको गवाहीको विषयमा हामी थोरै गरेर हामी अध्ययन गरौँ। 29 पददेखि लिएर आज तपाईँहरूको बीचमा म 34 पदसम्म के कुरा लेखिएको छन् भन्ने सर्वप्रथम म पढ्न चाहन्छु। यहाँ भन्दछन्, भोलिपल्ट उनले येशूलाई आफूतिर आइरहनु भएको देखेर भने, हेर संसारको पाप उठाइ लैजाने परमेश्वरका थुमा, उनी उहाँ नै हुनुहुन्छ जसको विषयमा मैले भनेको थिएँ, म पछि एकजना मानिस आउनुहुन्छ जो मभन्दा उच्च हुनुहुन्छ, किनभने उहाँ मभन्दा अघिबाटै हुनुहुन्थ्यो, म आफैले उहाँलाई चिनेको थिइनँ, तर उहाँ इजरायलमा प्रकट हुन् भनेर नै पानीले बप्तिस्मा दिँदै म आए। योन्नाले यसो भन्दै गवाही दिए, मैले पवित्र आत्मालाई ढुक्कुरको रूपमा स्वर्गबाट ओर्लेर आई उहाँमाथि बस्नुभएको देखे, मैले उहाँलाई चिनेको थिइनँ, तर जसले मलाई पानीले बप्तिस्मा दिनु भनी पठाउनु भयो उहाँले नै मलाई भन्नुभयो, जसमाथि तिमी पवित्र आत्मालाई ओर्लदै र बस्दै गर्नुभएको देख्छौ पवित्र आत्माले बप्तिस्मा दिनुहुने उहाँ नै हुनुहुन्छ। मैले देखेको छु र गवाही दिएको छु कि परमेश्वरको पुत्र उहाँ नै हुनुहुन्छ। प्रिय, यहाँ तपाईँ हामीले के देख्न सक्दछौँ भन्दाखेरि, यो खण्डभरि यो हामीले हेर्न सक्छौँ, यो 5 पदहरूमा होइन 6 पदमा तपाईँले के देख्न सक्नुहुन्छ, बप्तिस्मा दिने योन्नाको गवाहीको विषयमा हामी हेर्न सक्छौँ। आज थुप्रो मानिसले त्यति बेलाको समयमा बप्तिस्मा दिने योन्नाले भनेका कुराहरू मानिसहरूले विश्वास गरिरहेका थिए, त्यो विश्वास गर्ने मात्र नभएर उसले दिएका गवाहीको कुराहरूलाई पनि मानिलिएका थिए, जसको कारणले गर्दा हामी हेर्न सक्छौँ अब उसले ख्रिस्टलाई देखाउँदै यो गवाही भन्दछन्। अब यो त्यो प्रकारको समय हो जहाँ ख्रिस्टको समय आइपुगेको छन् आफूलाई प्रकट गर्न। ऊ जब 30 वर्षका भए, अब उसले सार्वजनिक रूपमा चाहिँ उसले आफ्नो सेवकाई सुरु गरेको छन्। हामी हेर्न सक्छौँ उहाँ एउटा सिकर्मी भएर हुर्कनु भयो, सिकर्मीको कामहरू गर्नुभयो, तर पनि ऊ परमेश्वरको संगतमा हिँड्ने काम गरिरहे। तर अब उहाँले आफैलाई सबैजनाको माझमा, उहाँको सेवा के हो, उहाँ के को निम्ति यस पृथ्वीमा आउनुभयो, येशु ख्रिस्ट के को निम्ति यस पृथ्वीमा आउनुभयो भन्ने कुराको विषयमा यहाँ प्रकट गर्ने काम गरेका छन्। अनि यसको विषयमा गवाही दिने कार्य चाहिँ यहाँ बप्तिस्मा दिने योन्नाले गरेका हामी हेर्न सक्छौँ। योभन्दा अघिल्लो समयमा हामीले गएको दिनमा हेर्दैथ्यौँ, बप्तिस्मा दिने योन्नाले के भन्छन्, म मसिहा होइन, म अगमवक्ता पनि होइन, म एलिया पनि होइन, म एउटा आवाज हुँ, यो उजाड स्थानमा एउटा मार्ग तयार पार्ने बाङ्गो टिङ्गो मार्गहरू परमेश्वरमा
होइन त्यो सिधा बनाउने भन्ने कुराहरूले भन्दै मानिसहरूको बीचमा गवाइदिने काम गरेको हामी हेर्न सक्छौ। र अब आज तपाईँ र तपाईँ र म के कुरा हेर्न गइरहेको छौ भन्दा उसले त्यो उजाड भएको हृदयको मानिसहरूलाई है जहाँनिर केही कुरा फलहरू उत्पन्न भएका थिएनन्, पवित्र आत्माका फलका कुराहरू थिएनन्, अब तिनीहरूको बीचमा यो एउटा आवाज लिएर एउटा आशाको कुराहरू लिएर आएका हामी हेर्न सक्छौ, जुन कुरा यसैयाको पुस्तक 40:3 हामी देख्न सक्दछौ। प्रिय यहाँ जसरी हामी एलियाले भन्दछ एकजना आउनुहुनेछ जसले चाहिँ के भन्नेछन् त्यो बाटोहरू सोझ्याउने कामहरू गर्नेछन् भन्ने कुरा हामी हेर्न सक्छौ, मानिसको हृदय तयार पार्नेछन् परमेश्वरको खातिर भन्ने विषयमा यहाँ हामी हेर्न सक्दछौ। अनि यहाँ हामी हेर्न सक्छौ यो एउटा यस्तो प्रकारको क्षण थियो जब बप्तिस्मा दिने योन्नाले बप्तिस्मा दिने काम गरिरहेको थिए मानिसहरूलाई, मानिसहरूलाई पश्चातापतिर डोरिरहेको थिए, उनीहरूले गरेको कामहरू त्रुटिहरूको पापहरूको विषयमा उनीहरू क्षमा माग्दै पश्चाताप गर्दै परमेश्वरतिर फर्किरहेको अवस्थामा तपाईँले के देख्न सक्नुहुन्छ, एउटा महत्वपूर्ण क्षण तपाईँले यहाँ देख्न सक्नुहुन्छ जहाँ प्रभु येशु ख्रिस्ट आफै पनि उहाँ बप्तिस्मा लिनुभएको आउन हामी हेर्न सक्छौ। यहाँ हामी हेर्न सक्छौ दुवैजना मानिसहरू खडा भएका छन् यहाँ आम्ने सामने गरेर तपाईँले देख्न सक्नुहुन्छ। अनि तपाईँ र म बुझ्न सक्छौ एउटा सिद्ध त्यही प्रकारको समय थियो जुन समयको निम्ति धेरैभन्दा धेरै अगमवक्ताहरूले पर्खेका थिए, धेरै समय अघिदेखि मानिसहरूले प्रभु येशूको विषयमा गवाही दिएको थिए उहाँ यस संसारमा आउनुहुनेछ, सारा संसारका मानिसहरूको पापहरू आफूमाथि लिनुहुन्छ भन्ने विषयमा चाहिँ गवाही दिएका थिए, अब अगमबानी कहेका थिए। अब त्यो क्षणको समय हामी हेर्न सक्छौ बप्तिस्मा दिने योन्नाले चाहिँ त्यो मौका प्राप्त गरेको छ, सायद हामी बुझ्न सक्छौ, सायद धेरैजना अगमवक्ताहरू डाही भएला हो, त्यो क्षण मैले पाएको भए कति असल हुने थियो, त्यो कार्य गर्न मैले पाएका म चाहिँ उहाँको आम्ने सामने उपस्थिति भइदिएको भए खडा भइदिएको भए कति असल थियो। अनि यस्तो प्रकारको चित्र यहाँ तपाईँले देख्न सक्नुहुन्छ। अनि बप्तिस्मा दिने योन्नाले के भन्दछन् त यहाँ हामी हेर्न सक्छौ, जब प्रभु येशूलाई कुन प्रकारले सम्बोधन गरेको छ जब उहाँ बप्तिस्मा लिनका लागि त्यहाँ यर्दन नदीमा आउँदछन्, अनि उसले के भन्दछन् भने हेर है परमेश्वरको थुमा भनेर त्यहाँ सम्बोधन गरेका हामी हेर्न सक्छौ। अनि यो उनीहरूले भन्दछन् यो चाहिँ प्रभु येशू चाहिँ उहाँ त थुमा अथवा उहाँ चाहिँ परमेश्वरको बलिदानको कुरा हुन्छ, उहाँ चाहिँ परमेश्वरको बलिदान हो अथवा मानिसहरू को निम्ति बलिदान हुनको निम्ति परमेश्वरलाई अर्पण गरिनको निम्ति उहाँ यस संसारमा आउनु भएको उहाँ त्यो व्यक्ति हुनुहुन्छ। अनि यहुदीहरूलाई यो कुराहरू भन्दाखेरि उनीहरूले सामान्य रूपमा एकदम स्पष्ट रूपमा बुझ्दथे किनभने बालकैदेखि यी कुराहरू सुन्दै आएका मानिसहरू यहुदीहरू थिए भन्ने कुरा हामी बुझ्न सक्छौ। अनि उनीहरू हरेक प्रकारका क्रियाकलापहरू हरेक प्रकारका प्रणालीका कुराहरू उनीहरूले चाहिँ बालकैदेखि आफ्नो अभिभावकबाट सुन्दै आएका थिए। अनि परमेश्वरले पनि इजरायलीहरूलाई उनीहरूको पापको विषयमा बताइएका थिए, त्यो बलिदानको विषयमा किन बलिदान महत्वपूर्ण छ, अनि यो पाप भन्ने कुरा एउटा गम्भीर कुरा हो इजरायलको निम्ति भन्ने कुरा हामी हेर्न सक्छौ, जसको कारणले गर्दा पाप पश्चाताप हुनु पर्दछ, पाप धोइनु पर्दछ, पापको सत्ता कसैले कोही बलिदान हुन आवश्यक छ भन्ने कुराको विषयमा इजरायलीहरूलाई स्पष्ट थाहा थिए। आज तपाईँ र मलाई पनि यो कुरा थाहा हुन आवश्यक छ प्रिय, पाप भन्ने कुरा असल कुरा होइन, यसलाई हल गर्न आवश्यक छ, यसको निम्ति चाहिँ बलिदान हुन आवश्यक छ, यसको निम्ति कुनै व्यक्तिले अथवा कुनै कुराले दण्ड भोग्न आवश्यक छ हामीहरूको पापको निम्ति भन्ने कुरा हामी बुझ्न सक्छौ। जसरी यहाँ मानिसहरू उनीहरूले पाप गरिरहन्थे भने त्यति बेलाको समयमा उनीहरूको बथानबाट भेडाका बथानहरू निरन्तर रूपमा घट्दै जान्थे किनभने उनीहरूले बलिदान चढाइराख्नु पर्थ्यो अनि त्यो
बथानहरू सानो सानो सानो हुँदै जाँदथ्यो। त्यही भएको कारणले गर्दा पापले पनि यस्तै प्रकारको कार्य आज मानिसहरूको जीवनमा गर्दछ। यसले आज हामीहरूको बगाल सानो मात्र नभएर प्रिय हो, आज हाम्रो जीवनलाई चाहिँ साँगुरो बनाइदिने कार्यहरू गर्दछन्। आज हाम्रो विचारहरूलाई साँगुरो बनाउने कामहरू गर्दछन्। आज हाम्रो जीवनमा असल प्रकारका कुराहरू देख्न सक्दैनौ प्रियो। हाम्रो बाटो हाम्रो जीवनका कुराहरू चाहिँ साँगुरुदै गइरहेको कुरा तपाईँले देख्न सक्नुहुन्छ। तर ख्रिस्टमा आज त्यो प्रकारको पापहरू हामी राख्न सक्दछौँ र पापहरू पश्चाताप गर्न सक्दछौँ। त्यसको कारणले गर्दा परमेश्वरले आज हामीलाई जिउनमा हाम्रो जीवनमा चाहिँ उहाँले आनन्दका कुराहरू हालिदिनुहुन्छ, फराकिलो बनाइदिनुहुन्छ हाम्रो जीवनलाई, अनि हामी उहाँमा आनन्द मनाउन सक्दछौँ, शान्तिमा राख्न रहन सक्दछौँ। अनि यो प्रकारको प्रणाली चाहिँ हामीले हेर्ने हो भने है प्रभु यीशु ख्रिस्ट उहाँ यस संसारमा आउनुभयो। त्यो पहिला सुरुमा पशु बलिदान गरिन्थ्यो, जसरी बप्तिस्मा दिने योन्नाले भन्दछ ए र परमेश्वरको थुमा भनेर भन्दछन् भन्दाखेरि त्यो परमेश्वरको थुमालाई देखाउँदा उनीहरूले चाहिँ सबै इजरायलीले बुझ्दथ्यो ओहो यो चाहिँ थुमा त्यो हो थुमा जुन हामीहरूको सट्टामा त्यो थुमा बलिदान हुनुपर्छ। अनि यीशु ख्रिस्ट यस पृथ्वीमा आउँदा उहाँले सबै त्यो प्रकारको चित्रहरू त्यो पहिला गरिरहेको प्रणालीहरूलाई उहाँले अन्त्य गर्न आउनुभएको, किनभने उहाँ स्वयं त्यो थुमा हुनुहुन्थ्यो। अनि मानिस हामी हेर्न सक्छ मानिसहरू धेरै समयदेखि ती प्रकारको कार्यहरू गरिरहेको थियो, अब यसको अन्त्य गर्न उहाँ आउँदै हुनुहुन्छ। अनि उहाँले एकैपटक सारा मानिसहरूको निम्ति उहाँले चाहिँ बलिदान हुने कामहरू गरिरहनका लागि उहाँ आउनुहुन्थ्यो। अनि हामी हेर्न सक्छ त्यो जति पनि पहिलाको पशु बलिदानहरू थिए अनि अहिले पनि मानिसहरूले गर्ने गर्छन्, यो चाहिँ केही समयको लागि है, यो त अस्थायी कुरा हो, यो चाहिँ अस्थायी कुराको लागि मात्रै त्यो कुराहरू गर्ने गर्दथ्यो। तर हामीले हेर्ने भने सम्पूर्ण थायी रूपमा चाहिँ प्रभु यीशु ख्रिस्ट हामीहरूको निम्ति कल्वरी क्रुसमा सदाको लागि उहाँ टाङ्गिनु भएको कुरा हामी देख्न सक्दछौँ प्रिय। अनि हामी हेर्न सक्छौँ परमेश्वरले चाहिँ मानिसहरूलाई तयार गर्नुभएको थियो कि यीशु ख्रिस्ट एक समय आउनुहुनेछ, साराको लागि उहाँ मरिदिनुहुनेछ। अनि आज तपाईँ र मैले त्यही कुरा विश्वास गर्न आवश्यक छ। अनि अहिले पनि थुप्रो सारा संसारका मानिसहरू आफ्नो पाप मोचनको निम्ति बलिदानहरू गर्छ, तर यो कुरा बिर्सन्छन्। इतिहासमा यो कुरा लेखिएको छ, यो घटना घटेको छ, यीशु ख्रिस्ट सारा मानिसको निम्ति उहाँ मारिनु भएको कुरा। अनि यहाँ अर्को कुरा तपाईँले देख्न सक्नुहुन्छ, जति पनि थुमाहरू अनि भेटाहरू बाख्राहरू हामी हेर्छौँ त, अनि यी सम्पूर्ण यो बलिदानको कुराहरू चाहिँ सायद हामी यो चाहिँ अब यसको सट्टा मानिस बलिदान हुँदैछन्, अनि यीशु ख्रिस्ट बलिदान हुँदैछन् भन्ने कुराको विषयमा बप्तिस्मा दिने योन्नाले भन्दछ। अनि यो एकदम कठिन कुरा थियो मानिसहरूलाई बुझ्नको लागि, हो कसरी हुन सक्छ। अनि हामीले हेर्न परमेश्वरले चाहिँ संसारलाई तयार गर्नुभएको थियो यही क्षणको लागि, हजारौं वर्षदेखि चाहिँ परमेश्वरले आफ्नो वचनमा भन्नुभएको थियो एक समय आउनेछन् होइन, उहाँ आफै स्वयं बलिदान हुनुहुनेछ, यो थुमाहरूको साटो विभिन्न पाठोहरूको साटो। अनि हामी पुरा बाइबलभरि नै हामीले देख्न सक्दछौँ परमेश्वरको उद्धारको योजनाका विषयमा तपाईँले देख्न सक्नुहुन्छ। जसरी उत्पत्ति 3 अध्यायमा हामी देख्न सक्छौँ, जब आदम र हब्बा सुरुका मानिसहरूले पाप गरे, अनि उनले पाप गरिसकेपछि उनीहरूले चाहिँ आफ्नो शरीरको नग्नता ढाक्नका लागि उनीहरूले चाहिँ अन्जिरका पातहरू लगाए। अनि त्यो अन्जिरको पात यद्यपि जतिसुकै सुन्दर देखियोस् तर यसले चाहिँ हामीले सम्पूर्ण रूपले धेरै लामो समयसम्म यसले ढाक्ने कामहरू गर्दैन, यसले चाहिँ अलिकता भर पर्दो पनि हुँदैनन्। त्यही भएको कारणले गर्दा परमेश्वरले स्वयं त्यो थुमा बलिदान गर्नुभयो, जुन थुमाको चित्र हामी देख्न सक्छ, त्यही पापहरू ढाक्नको लागि यीशु ख्रिस्ट यस संसारमा आउनुभयो। अनि पहिलो पशु त्यो प्रकारले बलिदान गरियो ताकि मानिसहरूलाई ढाक्न सकेको होस्, उनीहरूले गरेको अपराधहरू ढाक्न सकेको होस्। परमेश्वरले पहिलो रगत बहाउनु भयो भन्ने कुरा जस्तै हामी हेर्न सक्छौँ, उनीहरूको निम्ति असल प्रकारको कुराहरू दिनुभयो, त्यो पातले आफ्नो नग्नता ढाक्न साटो उनीहरूको निम्ति चाहिँ हामी हेर्न सक्छौँ एउटा पशुको छाला उनीहरूलाई पहिरायो ताकि उनीहरूको नग्नता ढाक्न सकेको होस् भनेर। अनि जुन नग्नताको कुराहरू उनीहरूले महसुस गर्छ जब उनीहरूले
पाप गर्दछन्। अनि यसै गरी हामी हेर्न सक्छौँ परमेश्वरले अब्राहमलाई उत्पत्ति 22 अध्यायमा यसरी भन्नुभएको छ, जब तिम्रो एक मात्र छोरालाई बलिदान गर, अनि त्यो बलिदान गर्ने कुरा यो मोरियाको डाँडामा बलिदान गर भन्दाखेरि अब्राहमको मगजमा केही पनि त्यो कुराहरू बुझेको थिएन। अनि परमेश्वरले के गर्नुभयो, जब अब्राहमले आफ्नो छोरालाई छुरी उठाएर मार्ने कोसिस गरेको थिए अनि ताकि अनि बलिदान गर्न सकेको होस्, परमेश्वरले भन्नुभयो, रोक, तैले साँच्चै नै आफ्नो एक मात्र छोरालाई पनि त राखिनस्, मेरो निम्ति बचाएर राखिनस्, तर अब हेर त्यहाँनिर गएर अर्को एउटा थुमा छ, त्यहाँ एउटा भेडा छ, त्यो भेडालाई लिएर बलिदान गर। अनि हामी हेर्न सक्छौँ यसको सट्टा इसाकको सट्टा त्यहाँ एउटा थुमा थिए बलिदान हुनको निम्ति पनि, अनि परमेश्वर त्यही चित्र कोर्दै हुनुहुन्थ्यो। अनि पछि गएर त्यही मोरियाको डाँडा जहाँ इसाकलाई बलिदान गरेर त्यहाँ यरुसलेम मन्दिर बन्यो, जुन यरुसलेम मन्दिरमा प्रभु येशूको केरकार गरे त्यसको छेउको डाँडामा चाहिँ प्रभु येशूलाई क्रुसमा टाङ्यो भन्ने कुरा हामी हेर्न सक्छौँ। यो सम्पूर्ण चित्रले परमेश्वरले के कुरा चित्र कोर्दै हुनुहुन्थ्यो भन्दाखेरि, प्रभु येशू ख्रिस्ट एक समय आउनुहुनेछ र सारा संसारका मानिसहरूको निम्ति चाहिँ बलिदान हुनुहुन्छ भन्ने कुरा चित्र पहिलेदेखि नै कोरिएको थियो। यसै गरी प्रस्थानको पुस्तक 12 अध्यायमा तपाईँले देख्न सक्नुहुन्छ पहिलो निस्तार चाड मनाएको कुरा हामी हेर्न सक्छौँ। मानिसहरू सम्पूर्ण मानिसहरू दासत्वमा थिए, दासत्वमा भएको कारणले गर्दा उनीहरूलाई दासत्वबाट उम्कनका निम्ति परमेश्वरले भने तिमीहरूको ढोकाको चौकसमा त्यो थुमाको रगत लगा, जसको ढोकामा थुमाको रगत थियो उनीहरू चाहिँ बचाइए, जसको ढोकामा त्यो थुमाको रगत थिएन उनीहरू चाहिँ मारिए, उनीहरूको जेठो छोराहरू मारिए। परमेश्वरले यो प्रकारले हामी हेर्न सक्छौँ इजरायलीहरूलाई मिश्र देशबाट उम्काउनु भयो भने त्यो थुमाको रगतले चाहिँ बचाउँदो रहेछ। त्यो थुमा भन्ने कुराहरूको विषयमा इजरायलीहरूलाई स्पष्ट थाहा थिए। अनि त्यसैको कारणले गर्दा बप्तिस्मा दिने योहन्नाले के भन्छन्, हेर संसारको पाप उठाइ लैजाने परमेश्वरको थुमा भन्ने बित्तिकै उनीहरूको मगजमा हामी हेर्न सक्छौँ। आज तपाईँ र म पनि प्रभु येशूलाई हेर्न आवश्यक छ, हाम्रो पाप उठाइ लैजाने त्यो परमेश्वरको थुमा उहाँ हुनुहुन्छ। हरेक अनि पापहरूको एउटा कुरा हामी बुझ्न आवश्यक छ, हरेक पापको चाहिँ लेखा दिनुपर्छ। त्यही भएको कारणले गर्दा त्यो सम्पूर्ण पापहरूको लेखा बुझाउनका निम्ति प्रभु येशू ख्रीष्टले संसारमा आउनुभयो। रोमी 3 अध्यायले यसरी भन्दछ, परमेश्वर उहाँ धर्मी पनि हुनुहुन्छ र उहाँले न्याय पनि गर्नुहुन्छ पापीहरूको भनेर भन्छ। अनि उहाँ धर्मी हुनुहुन्छ, उहाँले त्यो पापीहरूको सट्टा हामी आफ्नो सट्टामा उहाँ दण्डित हुनुभयो। अनि उहाँ धर्मी बन उहाँ धर्मी हुनुहुन्छ, अनि उहाँले हामीलाई धर्मी तुल्याउनु भयो। अनि थाहा छ रोमीको 6:23 भन्दछ, पापको ज्याला छ मृत्यु हो, तर परमेश्वरको सिद्धान यीशु ख्रीष्ट हाम्रो प्रभु हुनुहुन्छ भन्ने कुरा हामी जान्दछौँ। अनि उहाँले चाहिँ हामी हेर्न सक्छौँ हाम्रो निम्ति मृत्यु रोज्नुभयो ताकि हामीले अनन्त जीवन प्राप्त गर्न सकेको कुरा हामी हेर्न सक्छौँ। अनि यहाँ बप्तिस्मा दिने योहन्नाले यसरी भन्दैन, होइन हेर अद्भुत शिक्षक भनेर भन्दैन, होइन ताकि होइन अद्भुत शिक्षक हो प्रभु यीशुको अद्भुत शिक्षक हुनुहुन्छ, तर उहाँले यो भन्दछ परमेश्वरको थुमालाई हेर भनेर भन्दछ। अनि आज त्यो परमेश्वरको थुमा संसारको निम्ति आएका थिए 2000 वर्ष अगाडि, अनि हामी त्यही थुमामाथि विश्वास गरेको कारणले गर्दा हामीले उद्धारको निम्ति ढोका खोलिएको छ। बप्तिस्मा दिने योहन्ना ऊ चाहिँ एउटा हारून पुजारीको वंशबाट भएको कारणले गर्दा ऊ जान्दथे ऊ चाहिँ एउटा सिद्ध बलिदान उहाँ हुन सक्नुहुन्छ, अनि ऊ जान्दथे भन्ने कुरा हामी हेर्न सक्छौँ। त्यही भएको कारणले परमेश्वरले भन्नुहुन्छ त्यति बेलाको समयमा थुप्रो मानिसहरू पश्चाताप गर्दै बप्तिस्मा दिने योहन्ना कहाँ आए। अनि हामी हेर्न सक्छौँ आज तपाईँ र म पनि हामीहरूको लागि त्यो प्रतिज्ञा गरिएको छ, जसरी पहिले योहन्ना 1:9 भन्दछ, यदि कसरी आफ्नो पाप पश्चाताप गर्छ भने उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ हाम्रो पापहरूलाई क्षमा गर्न र शुद्ध गर्न हाम्रो र अन्यथा हाम्रो सम्पूर्ण अधर्महरूबाट भन्ने कुरा हामी बुझ्दछौँ। देवीको कारणले गर्दा पश्चाताप गर्न आवश्यक छ। जस ३० पददेखि हामी तल हामी हेर्न सक्छौँ, जहाँ हामी हेर्न सक्छौँ परमेश्वरले योहन्नालाई भन्नुभयो, जो चाहिँ पवित्र आत्मा ऊ माथि ओर्लदै गरेको रहेको तिमी देख्नेछौ भनेर भनिएको हामी हेर्न सक्छौँ। जसरी हामी हेर्न सक्छौँ प्रभु येशूले आफ्नो चेलाहरूलाई भन्नुभयो त्यो पवित्र आत्माको विषयमा, प्रभु येशूले बप्तिस्मा लिएको पवित्र आत्मा उहाँमाथि आएको होइन उहाँमाथि आएको भन्ने कुरा हामी हेर्न सक्छौँ। परमेश्वरले पनि आज आफ्नो चेलाहरूलाई भन्नुहुन्छ, प्रभु येशूले पनि पितालाई पर्ख र एउटा समय आउनेछन् तिमीहरू माथि पवित्र आत्मा आउनेछ, शक्ति पाउनेछ र मेरो साक्षी हुनेछ। अनि आज त्यही प्रकारले
त्यो पवित्र आत्माले आज त हरेक विश्वासीहरू भरिन आवश्यक छ, अनि हामी निरन्तर रूपमा पवित्र आत्माले भरिन आवश्यक छ। जसरी प्रभु येशु ख्रिस्ट पनि उहाँहरू भरिनु भयो, उहाँ जस्तो एउटा अद्भुत एउटा सिद्ध जीवन उहाँ जिउन सक्नुभयो, अनि हामी हेर्छ परमेश्वरलाई मन पर्ने जीवन उहाँले जिउनु भयो। बप्तिस्मा दिने युहन्नाको गवाही चाहिँ यो थियो, हामी बुझ्न सक्दछौँ के भन्दाखेरि प्रभु येशूले चाहिँ संसारको पाप उठाइलाग्न सक्नुहुन्छ भन्ने कुरा हामी हेर्न सक्छौँ। उहाँ चाहिँ अनन्तदेखि नै उहाँ अवस्थित हुनुहुन्छ भन्ने कुराको गवाही दिन्छन्, अनि मानिसहरूले पश्चाताप गर्छन् भने हामी हेर्न सक्छौँ उहाँले आफूलाई प्रकट गर्नुहुन्छ, अनि उहाँ पवित्र आत्माबाट चिन्ह हालिएको थियो। उहाँ चाहिँ परमेश्वर हुनुहुन्छ, उहाँ चाहिँ परमेश्वरको पुत्र हुनुहुन्छ। सारा मानिसहरूको निम्ति आज परमेश्वरको पुत्र भन्ने बित्तिकै यहुदीहरूको निम्ति चाहिँ उनीहरूले बुझ्दथे, आज तपाईँ र मैले पनि यो कुरा बुझौँ है। आज पवित्र आत्मालाई बुझ्न सहायता गर्नुहोस्, प्रभु येशूको हुनुहुन्छ भनेर आज भन्छौँ भने निश्चय नै हामी बुझ्नेछौँ, अनि हामी हेर्न सक्छौँ। जब उनीहरूले थुम्मा ल्याउँथे अनि त्यो थुमालाई बलिदान गर्ने कामहरू गर्थ्यो, त्यो बलिदान गर्ने प्रणालीमा उनीहरूले आफ्नो हात राख्दथे र बलिदान गर्ने काम गर्थे, उसँग सहभागी हुन्थे भन्ने कुरा हामी हेर्न सक्छौँ। प्रभु येशूसँग पनि आज तपाईँ र मैले सहभागी भएको कारणले गर्दा हाम्रो पापहरू सबै धोइएको छन् भने हामी हेर्न सक्छौँ। आज परमेश्वरले के चाहनुहुन्छ भने मानिसहरूले यो कुरा बुझेको होस्, पाप भन्ने कुरा एउटा गम्भीर कुरा हो, त्यही भएर यो पापको चाहिँ हल हुन आवश्यक छ, हरेक दिन प्रभु येशू कहाँ सहभागी हुन आवश्यक छ र उहाँलाई भन्न आवश्यक छ मेरो पापको निम्ति म पछुतो गर्छु। प्रभु येशूले भन्नुहुन्छ यदि जबसम्म तिमीले मेरो मबाट अनि मेरो शरीर र मेरो रगत तिमीले पिउँदैन मसँग तिमी सहभागी हुनु हुँदैन। त्यही भएको कारणले गर्दा हामी प्रभु भोज लिने गर्दछौँ, उहाँसँग सहभागी हुनका निम्ति, उहाँसँग संलग्न हुनको लागि। अनि एक दिन जब हामी परमेश्वरको अगाडि खडा हुन्छौँ अनि हामी सायद प्रश्न गर्छ होला किन तपाईँले मलाई स्वर्गमा आउनु दिनुभयो, अनि सायद हामीले भन्छ अब कसैले पनि भन्दैन होला म एउटा असल मानिस भएको कारणले गर्दा, तर होइन है, कतिचोटि हामी असल भएको मानिसको कारणले गर्दा होइन, तर येशूले हाम्रो लागि रगत बहाउनु भएको कारणले गर्दा है हामी त्यो स्वर्गमा सहभागी हुन पाएका हौ। हे प्रिय हौ, आज तपाईँ र म पनि येशू ख्रिस्टमा भर पर्छौँ, उहाँ हाम्रो त्यो थुमा हुनुहुन्छ र पापको साटो उहाँले उहाँ मर्ने कार्य गर्नुभयो भने विश्वास गर्छौँ भने है हाम्रो सम्पूर्ण बाइबलभरि उहाँको विषयमा उद्धारको कथा लेखिएको छन् प्रिय, अनि त्यसमा विश्वास गर्छौँ भने हामी प्रार्थना गरौँ। म तपाईँको लागि म प्रार्थना गर्न चाहन्छु। हे सर्वोच्चमा विराजमान परमेश्वर पिता, विश्वास गर्छौँ तपाईँ हाम्रो लागि संसारमा आउनुभयो, मारिनुभयो, बौरी उठ्नुभयो, पापहरू सबै आफूमाथि लिनुभयो, तपाईँ हाम्रो थुमा हुनुहुन्छ, तपाईँसँग हामी सहभागी हुनलाई जीवन बिताउनलाई सहायता गर्नुहोस्। अनि प्रभु पाप भन्ने कुरा एउटा गम्भीर कुरा हो भन्ने कुरा हामी बुझ्न सकेका हौ, तपाईँबाट जहिले पनि त्यो शुद्धतामा हिँड्न सकौँ, पवित्रतामा हिँड्न सकौँ। धन्यवाद हाम्रो बिन्ती सुनिदिनु भएकोमा। अनि प्रभु यसैगरी प्रार्थना गर्छौँ हाम्रो जीवनलाई आशीर्वाद गर्नुहोस्, पवित्र आत्माले भर्नुहोस् ताकि तपाईँको इच्छा अनुसार तपाईँलाई मनपर्दो जीवन जिउन सकौँ, र बिन्ती सुनिदिनु भएकोमा धन्यवाद चढाउँदै माग्छौँ येशूको नाममा, आमेन। प्रिय हौ, तपाईँलाई धेरै धेरै धन्यवाद आजको पाठहरूमा तपाईँ संलग्न हुनुभएकोमा धेरै धेरै धन्यवाद। परमेश्वरले तपाईँलाई आशीर्वाद गरन्। यसै गरी हाम्रो आउँदो जुलाई 1 तारिकबाट र बाइबल कलेज सुरु हुन गइरहेको छ, हाम्रो बाइबल कलेजमा संलग्न हुन चाहनुहुन्छ भने हाम्रो हामीले सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो फोन नम्बर यस प्रकार छन्, 98421 34370। फेरि पनि भन्न चाहन्छु 98421 34370। हुन्छ, यसै गरी आउँदो दिनहरूमा पनि फेरि पनि योन्नाको सुसमाचारका पुस्तकबाट हामी निरन्तर अध्ययन गर्दै जानेछौँ र परमेश्वरको वचनबाट सिक्ने कोसिस गर्नेछौँ। र हाम्रो कार्यक्रम हरेक शुक्रबार बेलुकी 7:30 बजे र हरेक मङ्गलबार बिहान 7:30 बजे प्रसारण हुनेछ, र तपाईँहरूलाई स्वागत छ ती कार्यक्रमको लागि। हस् त, फेरि भेटौँला। जय मसीह।

0: सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्के बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
1: दिदी, म पनि बाह्रै वर्षमा बेचिएँ। आफन्तले नै फकाएर लगे। झन्डै दस वर्ष बिताए। रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
2: तपाई तथा तपाईका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
3: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
2: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
4: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: मेरो एसई पनि सकियो,
7: मेरो प्लस टूको एक्जाम पनि सकियो।
6: म त खाली समय बिताइरहेछु, के गर्ने होला?
8: गुड न्युज एफएमले 1 महिना रेडियो उद्घोषण तालिम अथवा आरजे तालिम राखेको छ। यो खाली समयलाई अवसरमा बदल्ने कि साथीहरू?
6: सही हो।
8: हजुर, तपाईँ पनि रेडियो उद्घोषण तालिम लिएर आफ्नो बोल्ने कलाको विकास गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
9: सम्पर्कको लागि गुड न्युज एफएम प्राइभेट लिमिटेड, अनामनगर, काठमाडौँ। सम्पर्क नम्बर
8: 01-4770-754, 01-4770-754 र 01-59-13-755, 01-59-13-755।
9: सिट सीमित भएकोले यथाशीघ्र सम्पर्क गर्नुहोला। छोटो अवधिको तालिम दीर्घकालीन फाइदा।
10: टाइम चेक। यति बेला रातिको 8 बज्यो।

0: तपाईहरू सुन्दै हुनुहुन्छ कार्यक्रम क्रुसको यात्रा।
1: आजको वचन जुन पाठ पढिएको छ त्यो खण्डबाट मात्रै म व्याख्या गर्नेछु, अनि त्यो कुराहरू हामीले बुझ्न सक्यौँ भनेदेखि राम्रो हुन्छ। हामी 50 दिनको यात्रामा छौँ। यीशु ख्रीष्टको मृत्यु, क्रुसमा मर्नुभएको दिन, बलिदान, अनि तेस्रो दिनमा बौरी उठ्नुभयो। त्यहाँबाट हामी 50 दिनको यात्रा, जब पेन्तिकोसको दिन आउनेछ, पवित्र आत्मा मण्डलीमा आउनुभयो, यो 50 दिनको यात्रालाई हामी विशेष यीशु ख्रीष्टको पुनरुत्थान, मृत्युबाट जीवित हुनुभएको विषयलाई अध्ययन गर्दछौँ। अनि हामीले शीर्षक चाहिँ राखेको छौँ कि यीशु ख्रीष्टको पुनरुत्थानमा हाम्रो सहभागिता, आवर युनियन विथ क्राइस्ट इन हिज रेजरेक्सन। अनि त्यो विषयलाई हामी केही हप्ताहरू, अझै 30 दिन जस्तो बाँकी छ, हामी 1 महिना अझै यसमा विचार राख्नेछौँ। अनि आजको वचन चाहिँ एउटा जग बसाले जस्तो हामी विचार गर्दैछौँ। अनि मैले सोचेँ कि हामी ठक्कै लुका 24 अध्याय, जब यीशु ख्रीष्ट मृत्युबाट जीवित हुनुभयो, अनि त्यसपछिको घटनाहरूलाई विचार गरिरहेका छौँ। लुका 24 अध्यायको घटनालाई आज हामी एकछिन निहालेर हेर्नेछौँ। यीशु ख्रीष्ट मृत्युबाट जीवित हुनुभएको कुरा चाहिँ यसको आफ्नै सन्दर्भ, यसको आफ्नै प्रसङ्गभित्र राखेर हामीले बुझ्नुपर्ने हुन्छ। एउटा लुका 24 अध्याय, अनि बाइबलमा 4 वटा सुसमाचारको पुस्तकहरू छन्, मत्ती, मर्कुस, लुका, यहुन्ना। यी 4 वटा पुस्तकमा चाहिँ यीशु ख्रीष्टको मृत्यु र तेस्रो दिनमा उहाँको पुनरुत्थान भएको कुराहरू लेखिएका छन्। भन्नुको मतलब, लेखकहरूलाई यो विषय चाहिँ एकदमै महत्वपूर्ण छ। किन होला? हामी त्यो विचार गर्दै जानेछौँ। भनेदेखि यीशुको मृत्यु र पुनरुत्थान बारे चाहिँ हामी पुरै बाइबलको प्रसङ्गलाई पनि हेर्न, बुझ्न आवश्यक हुन्छ। यो विषयहरूलाई हामी विचार गर्नेछौँ। पुनरुत्थान भनेपछि के, कति कुराहरू चाहिँ हाम्रो विचारधाराहरू अलिक छोटो भएको अथवा गलत विचारधारणाहरू छ। मृत्युपछि पुनरुत्थान हुन्छ। पुनरुत्थान, एक त यो प्राचीन समयमा यीशु ख्रीष्ट मृत्युबाट जीवित हुनुभएछ भन्ने कथा कहानी सुनेको धेरै हो, अनि हामीलाई त्यो बानी बसिसकेको छ, त्यसको अर्थ विचार हामी गर्दैनौँ। यति गर्छौँ होला कि पुनरुत्थान भनेको चाहिँ मरेपछि आउने कुरा हो, त्यसकारणले आज त मेरो सरकार भएन। प्राचीन समयको घटना कहानीहरू हामी पढ्दैछौँ, पुराण सुने जस्तो, उहिले यस्तो थियो अरे भन्ने जहाँ गऱ्यो अनि सुन्यो। अथवा हामी त अहिले मर्ने बेला भएको छैन, मृत्युपछि यो पुनरुत्थान हुने त मेरो सरकार होइन। इट डजन्ट कन्सर्न मी बिकज आई एम नट नियर डेथ, अर डेथ डजन्ट कन्सर्न मी राइट नाउ। तर त्यसकारणले पुनरुत्थानको अध्ययन गर्न हामीलाई किन खाँचो छ भन्दा, तपाईँ र म यी कुराहरूमा संलग्न छौँ। हाम्रो जीवन गाँसिएको छ यो विषयमा, पुनरुत्थानको विषयमा। कसरी, किन? बाइबलमा परमेश्वरले आदम र हव्वालाई सृष्टि गर्नुहुँदा, जीवन फुकिदिनुहुँदा, उनीहरू जीवित प्राणी बन्दाखेरि नै पाप र पतनले चाहिँ मृत्यु ल्यायो। र मृत्यु चाहिँ सबैको अन्तिम शत्रु हो। सबैले भेट्नै पर्छ अनि हार्नै पर्छ। जित्ने धेरै कोही पनि छैन, धेरै त नभनौँ कोही पनि छैन। यसकारण विचारमा पनि यो महत्वपूर्ण छ। जब हामी पुरानो करारमा, जब जब मृत्युको नजिक मानिसहरू हुन्छ, घटनाहरू हामी देख्छौँ, जस्तो कि इजरायल जब दासत्वमा थियो मिश्र देशमा, त्यहाँबाट निकाला भएर आउँदाखेरि त्यहाँ धेरै मृत्युको कुराहरू गरिएको छ, होइन? 10 वटा विपत्तिहरू थिए, अनि सबै परिवारमा जेठो छोरा मरेपछि इजरायल जाति चाहिँ त्यहाँबाट छुटकारा पाएर उनीहरू फेरि भाग्दै गर्दाखेरि अर्को मृत्यु उनीहरूको आँखा नजिक आइपुग्यो। त्यो चाहिँ लाल समुद्र अथवा बाढी आएको ठूलो समुद्र, उनीहरू तर्नु पर्ने थियो, त्यहाँ बाँच्ने उपाय थिएन। त्यस ठाउँमा हामी देख्छौँ परमेश्वरले उनीहरूलाई बचाउनु भयो। त्यहाँबाट निस्केर मरुभूमिमा बाँच्ने आशा थिएन, परमेश्वरले उनीहरूलाई मन्ना खुलाउनु भयो, उनीहरू बाँचे। यो मृत्यु र जीवनसँग सरोकार रहेको जीवन जब जब देख्छौँ। केही हप्ता अगाडि हामीले योनाको जीवन अध्ययन गर्दैथ्यौँ कि कसरी पानीमा उसलाई फ्याँकिदिइसकेपछि ती नाभीहरूले आफ्नो ज्यान जोगाउनको लागि योनालाई अर्पण गरे, तब ऊ मर्नुपर्ने थियो तर ऊ त्यहाँ बाँचेर आयो। त्यो मृत्यु र जीवनको कुरा गर्दै गर्दा रेजुरेक्सन भन्ने कुरा चाहिँ मृत्यु पछिको जीवनलाई परमेश्वरले सधैँ नै मानिसहरूको दिमागको सतहमा राखिदिनु भएको छ, किनकि हामी सबै मृत्यु ताकेर हिँडेका मानिसहरू हौ। अनि यीशु ख्रीष्टमा नयाँ करारमा आउँदाखेरि चाहिँ उहाँले धेरै पटक आफ्नो मृत्युको बारेमा अगमबानी गर्नुभयो, अनि त्यसै अनुसार वचनमा हामी सुन्छौँ, पढ्छौँ कि यीशु ख्रीष्टलाई मानिसहरूले क्रुसमा टाँगेर मारे, त्यसको तेस्रो दिनमा उहाँ जीवित हुनुभयो, अनि जीवित हुनुभएपछि उहाँले आफ्नो जीवनको विषयमा, आफ्नो पुनर्जीवनको विषयमा भन्दै गएको कुराहरू आज हामी विचार गर्दैछौँ, विचार गर्नेछौँ। अनि त्यसपछिका प्रेरितहरू, जसले यो बाइबल नयाँ करार लेखे, उनीहरूले पनि हामीलाई बुझाउन प्रयास गरिरहेका छन् कि पुनरुत्थान यीशु ख्रीष्टको र हाम्रो जीवनमा संलग्नता सहभागिता चाहिँ के छ त हामी विचार गर्दछौँ। त्यसकारण तपाईँ र मेरो लागि पनि यो सरोकारको विषयमा किन कसरी एन्टी राइटको किताब एकदमै मन पर्ने, सायद मैले धेरैचोटि कोटेसन गरेको छु उहाँको किताबबाट, तर आज एउटा इक्जाम्पल उहाँले दिनुभएको छ अनि उहाँले भन्नुभयो, अङ्ग्रेजीमा लेख्नु भएको छ, म पढ्छु त्यसलाई, म छोटो व्याख्या गर्ने प्रयास गर्छु। इफ द मेसेन्जर ब्रिङिङ भाइटल न्युज फल्स इन टु द रिभर एन्ड देन इज रेस्क्युड, हि इज रेस्क्युड नट फर हिमसेल्फ अलोन बट फर द सेक अफ दोज हु आर वेटिङ in desperate hope for his life-giving message. If Jesus is raised, Luke is saying, as a part of the Bible, according to Luke chapter 24, Luke is saying, he really was and is the Messiah, carrying the promises made to Abraham, to Moses, to David, the Psalms, the prophets, promises not only for Israel, but also for the whole world. What is the word? One person says, the Samasar Bahak, समाचार लिएर ऊ आउँदै थियो अनि पारी गाउँ छ, बिचमा खोला छ, खोला तर्दा तर्दै त्यो मान्छे डुबेर मर्न लाग्यो। उसले के समाचार लिएर आयो, के कुरा लिएर आएको छ, ऊ खोलामा डुबेर मर्न लाग्यो भने, तर कसैले गएर उसलाई त्यहाँबाट रेस्क्यु गर्यो भनेदेखि चाहिँ उसले ल्याएको जीवन दिने समाचार उसको लागि मात्र होइन तर पारी गाउँमा बस्ने सबैजनाको लागि जीवन दिने समाचार हुन्छ। यसो ख्रिस्टको जीवन र मृत्युको विषयमा उहाँले भन्दै हुनुहुन्छ। मानव कि कोरोना भाइरसको उपचार औषधि लिएर कोही आउँदै थियो, ऊ डुबेर मर्न लागेको छ, तर उसलाई बचाएर त्यो औषधि त्यो फर्मुला बचाइयो भनेदेखि पारी गाउँमा बस्ने रोगले ग्रस्त मानिसहरू अब त्यो उपचारको कारण उनीहरू बाँच्न सक्छन्। त्यसरी चाहिँ हामीले यसो ख्रिस्टको पुनरुत्थानलाई बुझ्नुपर्छ अरे। अनि उहाँ भन्नुहुन्छ, द रेजरेक्सन फर लुक इज निदर एन अड मिरेकल नोर अ साइन वी शाल गो टु हेभन आफ्टर वी डाई। यीशु ख्रीष्टको पुनरुत्थान चाहिँ अचम्मको घटना मात्रै होइन अरे, आश्चर्यपूर्ण घटना अथवा ए हो रहेछ मरेपछि स्वर्ग पुगिन्छ भन्ने विषय पनि होइन रहेछ, बट रादर द फुलफिलमेन्ट अफ द एन्सियन्ट स्क्रिप्चरल प्रोमिसेस एन्ड द बिगिनिङ अफ गड्स न्यू वर्ल्ड वाइड मिसन। यीशु ख्रीष्ट मृत्युबाट जीवित हुनुभयो भनेको कुरा चाहिँ खास भन्नुपर्दा प्राचीन समयदेखिको अगमबानीहरू पूरा भएका छन्। आजको पाठमा हामी हेर्नेछौँ प्राचीन समयदेखिको अगमबानीहरू भविष्यवाणीहरू पूरा भएका छन् यीशु ख्रीष्टमा, र यसले चाहिँ यीशु ख्रीष्टको पुनरुत्थानले चाहिँ र नयाँ अभियान र नयाँ युगको सुरुवात गरेको छ। एकछिन मसँग विचार गर्नुहोस्, पुनरुत्थान चाहिँ प्रियहरू इतिहासको एउटा घटना होइन, तपाईँ र मलाई जीवनलाई हेर्ने दृष्टिकोण दिने एउटा जीवनको परिदृष्टिकोण हुन्छ, वर्ल्ड भ्यू हामीलाई दिएको छ, अनि त्यो नजरले हामीले जीवन मृत्यु र मृत्यु पछिको मुक्तिको जीवन अनन्तको जीवनलाई हामीले हेर्न देख्न बुझ्न सक्यौँ भनेदेखि हामी फरक तरिकाले जिउन थाल्छौँ। नयाँ दृष्टिकोणले हाम्रो जीवनले नयाँ भ्याल्यु पाउँछ, हाम्रो नयाँ मूल्य मान्यताहरू हाम्रो जीवनले पाउँदो रहेछ। यसकारण यीशु ख्रीष्टको पुनरुत्थानलाई बुझ्न आवश्यक छ। उहाँ भन्नुहुन्छ, द रेभोल्युसनरी न्यू वर्ल्ड विच बिगेन इन द रेजरेक्सन अफ जिजस हेज इज फ्रन्ट लाइन आउटपोस्ट इन दोज हु इन ब्याप्टिजम हेभ सेयर इन हिज डेथ एन्ड रेजरेक्सन। अब यो कुराले कसरी हामीसँग संलग्नता छ त भन्दा, तपाईँ र म जसले बप्तिस्मा लिएका छौँ, हामीले यीशु ख्रीष्टको पुनरुत्थानको जीवन हामी भित्र्याएका छौँ, धारण गरेका छौँ, हामीमा छ, अनि अब हामी चाहिँ पुनरुत्थान बोकेको फ्रन्ट लाइनहरू, लडाईँमा गएको मान्छेहरू, फ्रन्ट लाइन अग्रपङ्क्तिमा लडाईँ गर्न हिँडेको मानिसहरू, हामी त्यो समाचार वाहकहरू बनेका छौँ, किनकि यीशु ख्रीष्टको पुनरुत्थान चाहिँ हामीमा बास गर्छ र हामीले बोल्ने, व्यवहार गर्ने, आँखाले हेर्ने, जीवनले आँट्ने सबै कुराहरूमा चाहिँ पुनरुत्थानको अभिव्यक्तिहरू पुग्दछ। महत्त्वपूर्ण कुरो रहेछ, पुनरुत्थान हामीले बोकेको छौँ, त्यसकारण हाम्रो जीवन अब फरक छ, फरक तरिकाले हेर्छौँ, देख्छौ, सुन्छौ, बोल्छौ, व्यवहार गर्छौ, किनकि पुनरुत्थान हामीभित्र छ। यस विषयमा हामी अन्त्यमा फेरि हेर्नेछौ। अहिले केही समयको लागि हामी लुका 24 अध्यायलाई अध्ययन गर्नेछौ, जहाँ हामी देख्छौ कि कसरी यीशु ख्रीष्टले अन्तिममा गएर 27 पदमा हामी देख्दछौ कि उहाँले धर्मशास्त्र उनीहरूलाई खोलिदिनु भयो, उनीहरूको आँखा नजर अब यीशुलाई देख्न, धर्मशास्त्र बुझ्न सक्ने र परमेश्वरको योजना र मिशनलाई बुझ्न सक्ने उनीहरू भए। किन, हाउ, के भयो त्यहाँनिर, अनि हामी त्यसलाई एकछिन विचार गरौँ। लुका 24 अध्याय मसँग हेर्नुभयो भनेदेखि त्यहाँ एक पददेखि हामीले हेर्दाखेरि एउटा प्रसङ्ग छ, अघि मैले भने एउटा कन्टेक्स्ट छ जहाँ हामी देख्छौँ कि हप्ताको पहिलो दिन अथवा आइतबार बिहान सबेरै स्त्रीहरूले तयार गरेर सुगन्धित द्रव्य लिएर उनीहरू चिहानमा जहाँ येशु गाडिनु भएको थियो त्यहाँ पुगे। तिनीहरू ढुङ्गा चाहिँ हटाइएको भेट्टाए तर भित्र पस्दा येशुको शरीर चाहिँ पाएनन्। स्वर्गदूतहरूले त्यहाँ आएर ती नारीहरूलाई ती स्त्रीहरूलाई भन्नुभयो, पाँच पदको अन्तिम भागमा ती दुई स्वर्गदूत पुरुषहरूले तिनीहरूलाई भने, तिमीहरू जीवित व्यक्तिलाई मृतकहरूको बीचमा किन खोज्छौ? उहाँ यहाँ हुनुहुन्न तर जीवित भए उठ्नु भएको छ। गालिलमा हुनुहुँदा उहाँले तिमीहरूलाई भन्नुभएको थियो। अनि त्यो कुरा पहिलो दिन पहिलो द्रव्य लिएर उनीहरू चिहानमा जहाँ येशु गाडिनु भएको थियो त्यहाँ पुगे। तिनीहरू ढुङ्गा चाहिँ हटाइएको भेट्टाए तर भित्र पस्दा येशुको शरीर चाहिँ पाएनन्। स्वर्गदूत

बुझे, उनीहरू मनमा गुन्दै गरेका थिए, अनि साँझ परिसकेको छैन तब के भयो? तेह्र पदमा हामी हेर्दछौ, चौबिस अध्यायको तेह्र पदमा, त्यही दिन उहाँका चेलाहरूमध्ये दुईजना यरुसलेमबाट प्राय 11 किलोमिटर टाढा इम्माउस नाउँको एउटा गाउँतिर गइरहेका थिए। घटेका सबै घटनाहरूबारे तिनीहरू आपसमा बातचित गर्दै थिए। तिनीहरू आपसमा बातचित गर्दै बहस गरिरहेको बेला येशु आफै तिनीहरूको नजिक आएर तिनीहरूको साथ हिँड्न लाग्नुभयो, तर तिनीहरूको आँखा उहाँलाई चिन्न नसक्ने तुल्याइएका थिए। अनि 17, 18, 19 पदमा हामी देख्छौँ येशुले प्रश्न मात्रै गर्नुहुन्छ। यो पाठमा हामी धेरै येशुले सोध्नु भएको प्रश्नहरू देख्छौँ। अनि मैले सुन्दै थिएँ टिएस एलियटले भनेको छ, बी अवेयर अफ द वान हु आस्क क्वेसन्स, स्ट्रेन्जर हु आस्क क्वेसन्स, होस गर्नु, होसियार गर्नु जसले महत्वपूर्ण प्रश्न सोध्छ। 17 पदमा हामी देख्छौँ उहाँले तिनीहरूलाई सोध्नु भयो, तिमीहरू हिँड्दै आपसमा के बहस गरिरहेका छौ? यसो ती दुई गाउँलेहरूको साथमा नजिक हिँड्दै हिँड्दै जानुहुन्छ, अनि सो तिमीहरू के बहस गरिरहेका छौ? अनि ती दुई क्लेओपासले उहाँलाई जवाब दिए, यरुसलेम घुमफिर गरी आउने भएर पनि हिजो आज यरुसलेममा घटिरहेको कुरा तपाईँलाई थाहा छैन? अनि 19 पदमा येशूले तिनीहरूलाई सोध्नुहुन्छ, कुन कुरा? अनि मैले यो जब विचार गर्दै थिएँ है, जब हामी बाइबल पढ्छौँ, सुन्छौँ, बुझ्ने प्रयास गर्छौँ, यहाँ एउटा सामाजिक शैली छ, एउटा मानव समाजमा चाहिँ एउटा लोकशैली हुँदो रहेछ, जुन कुराहरूबाट हामीले जीवनलाई हेर्न बुझ्न आँखा नजर अन्दाजहरू प्राप्त गर्न इन्टरप्रिटेसन मेकानिजम हाम्रो दिमागमा कसरी अर्थ लगाउने यी कुराहरूलाई भनेर सोध्दै गर्दाखेरि चाहिँ बुझ्न सहायता पुग्ने कुराहरू चाहिँ हाम्रो समाज सोसाइटीबाट जे कुरा हामीले हेर्दै देख्दै भोग्दै आएका छौँ ती कुराहरूबाट हामीले जीवनको हर्मोन्युटिक्सहरू अर्थ लगाउने साधनहरू प्राप्त गरेका हुन्छौँ। उनीहरूको उत्तरमा सामाजिक दृष्टिकोण हामी देख्दछौँ। उनीहरूले के जवाब दिए? 19 पदको दोस्रो भागदेखि 24 पदमा हामी त्यही कुराहरू पाउँदछौँ। मसँग हेर्नुहोस् बाइबलमा, येशूले सोध्नु कुन कुरा? तिनीहरूले जवाब दिए, ती दुईजना गाउँलेहरूले येशूलाई भने, ओ येशू नासरीको बारेमा उहाँ एकजना अगमवक्ता हुनुहुन्थ्यो, परमेश्वर र सबै मानिसहरूको सामुन्ने काम र वचनमा शक्तिशाली हुनुहुन्थ्यो, तर मुख्य पुजारीहरू उनीहरूको समाजको शासकहरू र हाम्रो शासकहरूले उहाँलाई मृत्युदण्डको निम्ति सुम्पिदिए, उहाँलाई क्रुसमा चाँगेर मारे। 21 पदमा इजरायलको उद्धार गर्ने उहाँ नै हुनुहुन्छ भन्ने हामीले चाहिँ आशा गरेका थियौँ। यी सब कुरा छोडेर आज घटेको तेस्रो दिन हो। यस बाहेक हामी मध्येका कोही कोही स्त्रीहरू हामीलाई चकित बनाएका छन्। तिनीहरू आज बिहान सखारै चहानमा गए र येशूको शरीर भेट्टाएनन्। तिनीहरूले आएर हामीहरूलाई सुनाए, हामीले स्वर्गदूतलाई देख्यौं जसले येशू जीवित हुनुहुन्छ भने। हामीहरू मध्येका कोही कोही चिहानमा गए र ती स्त्रीहरूले जे भनेका थिए त्यस्तै भेटाए, तर येशूलाई चाहिँ देखेन। उनीहरूको व्याख्या बयान, बिहान के भयो, स्त्रीहरूले के भने, अनि गाउँमा के हल्ला चर्चा भइरहेछ, अनि त्यसको बीचमा चाहिँ उनीहरूको आफ्नो अन्दाज छ, उनीहरूको आफ्नै इच्छा आकांक्षा। उनीहरू विद्यमान मानिसहरू, उनीहरू एजुकेटेड व्यक्तिहरू हुन् जसले यहुदीहरूको परम्परामा है एउटा एजुकेसन सिस्टममा एउटा विद्या शिक्षा प्रणालीमा उनी हुर्केर आएका छन्। बाइबल वचन पुरानो करार उनीहरूले पढेको छ, सुनेको छन्, उनीहरूलाई थाहा छ के कस्तो कुराहरू लेखेका छन्, अनि त्यसभित्र त्यो सोसाइटीमा चाहिँ कल्चरमा हुर्केर आएको कारण उनीहरूले एउटा कुरा आशा गरेका छन्। हामीले आश गरेका थियौँ उहाँले हामी इजरायलीहरूलाई उद्धार गर्नुहुनेछ भन्ने हामीले चाहिँ आशा गरेका थियौँ, तर चाहिँ भनिहाले छैन यिनीहरूले है। आशा छ, यिनीहरू चाहिँ के हो त, अल्पविश्वासीहरू होइन, चेलाहरू त हो तर अन्त कल्छ आधा मनको आशा गर्ने, तर पुरै जीवनले हाम फालेर येशूमा विश्वास गरिहालेको चाहिँ छैन जस्तो सुनिन्छ होइन। यहाँ हामीले आशा गरेका थियौँ अनि उनीहरूले यी कुराहरू आफ्नै एथनिक एथ्नोसेन्ट्रिक एथ्नो सुपेरियोरिटी आफ्नो जाति प्रधानताको नजरबाट हेरिरहेछ। हामीलाई उद्धार गर्ने रोमीहरूको शोषण शासनबाट हामीलाई छुटकारा दिने मसीह हुनुहुन्छ भन्ने हामीले आशा गरेका थियौँ, उनीहरूको इच्छा आकांक्षा। अब यहाँ मैले एउटा कुरा भन्न चाहे कि प्रस्तुत गरिएको वचन त्यही स्थानीय लोकशैलीमा नै हामी देख्दछौँ, तर अर्थ भने या भित्र रहेको मिनिङ र दर्शन भने पुनरुत्थानको देखाउन चाहेको दर्शन भने सारा सृष्टिको लागि सम्पूर्ण इतिहासको लागि थियो। महत्वपूर्ण घटना त्यहाँ घट्यो अनि त्यो उच्चारण प्रसारण गर्ने शैलीहरू चाहिँ त्यहाँको लोकशैलीहरूबाट त्यहाँको गाउँलेहरूको तरिका समाजमा भएको हामी देख्दछौँ। तर के कुरा भन्न खोजिएको छ, त्यसको रहस्य अर्थ र त्यसको दर्शन एउटा दूरदर्शन भने चाहिँ सारा सृष्टिको लागि थियो।

0: उनीहरू आफू चाहिँ आफ्नो सोसाइटी र जातीय हिसाबले अन्दाज गरी बुझिरहेका छन्। तर यीशुले व्याख्या गर्दै जाँदै अहिले हामी हेर्नेछौँ 25 पददेखि 27 पदसम्म यीशुको नजर दृष्टिकोणबाट चाहिँ के कुराहरू हामी देख्दछौँ। यीशुको नजर दृष्टिकोणबाट बुझ्नभन्दा अगाडि एउटा कुरा मैले तपाईँको माझमा राख्न चाहेँ, एउटा जस्ट भन्नै पर्ने क्या, जब जब पुनरुत्थानको यीशु ख्रीष्टको पुनरुत्थानको विषयमा चर्चा हुन्छ अनि यो कुरा चाहिँ म छुटाउनै सक्दिनँ क्या। एकछिन मसँग विचार गर्नुहोस्, है, अगाडि एउटा फोटो मैले राखिदिएको छु। यीशुको मृत्यु सामाजिक राजनीतिक ढङ्गबाट बडो ठुलो इतिहासको घटना बनेको थियो, त्यही समयको लागि पनि, हाम्रो लागि पनि। त्यो जातिको प्रशासन शैलीबाट सभाघरको प्रधान शासकहरूले उहाँलाई मृत्युको लागि दण्ड दिन सरकारमा सुम्पिदिएका थिए। यहुदीहरूले पिलातस जो त्यहाँको प्रधानमन्त्री थियो अनि त्यसपछि राजा हेरोद, है, उनीहरूले यो मुद्दा लिएर निर्णय गरेर पब्लिकली सबै समाजको अगाडि ठुलो महान निर्णय गरेर यीशुको लागि मृत्युदण्ड दिएका थिए। त्यति मात्र होइन, भोलि गएर उनीहरूले तमासा बनाएर टुँडी खेलको बीचमा क्रुसमा झुन्ड्याएर यीशुलाई मारेको थियो। हेर्नुहोस् है, अब कुनै पनि न्युज समाचार, है, न्युज सोर्स त्यहाँ नपुगेको थिएन होला क्या, चाहे बीबीसी भनौँ, चाहे सिएनएन भनौँ, चाहे नेपाल न्युज समाचार, सबैजना त्यहाँ क्यामेरा लिएर पत्रकारहरू त्यहाँ अवश्य पुगेको हुनुपर्छ, उनीहरू रिपोर्ट गरिराखेका छन्, किनभने यो राष्ट्रिय घटना बनेको छ। तर तेस्रो दिनमा यीशु ख्रीष्ट मृत्युबाट जीवित हुनुहुँदाखेरि के कस्तो कुराहरू हुनुपर्ने थियो, तपाईँ र मैले विचार गरौँ, के कस्तो कुराहरू समाजमा हुनुपर्ने थियो, अथवा यीशु आफैले गएर चाहिँ त्यो सामाजिक सबै मञ्चहरूमा गएर साटो फेर्ने, समाचार प्रसारण गर्ने, है, न्युज कन्फरेन्स बोलाएर विवरण दिनुपर्ने, कसलाई गएर चाहिँ उहाँले भेट्नुपर्ने अनि आफ्नो बदला लिनुपर्ने, अथवा अनेक विचारहरू, है, त्यहाँ हुनसक्छ। त्यति केही पनि उहाँले गर्नुभएको हामी यहाँ पाउँदैन। किन होला, यीशु गएर उनीहरूसँग जोडी खोज्नु हुँदैन, उनीहरूसँग के पनि सरोकार राख्नुभएको हामी देख्दैनौँ, किन होला? एउटा रहस्यको विषय छ यो। उहाँ मृत्युबाट जीवित हुनुभयो अनि यी गाउँलेहरूसँग मात्रै, आफ्नो चेलाहरूसँग मात्रै उहाँले भेट्नुहुन्छ अनि केही कुरा उनीहरूलाई सिकाउनु बुझाउनुहुन्छ। परमेश्वरको राज्यको गोप्य सूत्रहरू बुझ्ने आँखा नजरहरू तिमीहरूलाई दिएको छ। यस्तो अभियान सुरु भयो नि त्यो दिन। अब हेर्नुहोस् है, राजा हेरोद, पिलातस प्रधानमन्त्री, शक्तिशाली, त्यहाँको सबै सत्ता धान्ने व्यक्तिहरू सबै उनीहरूको जीवनकालमा शासन गरे, उनीहरू मरेर गए। रोमीहरूको साम्राज्य थियो, त्यो पनि बिलाएर गयो। तर आज तपाईँ र म यहाँ बसेर यीशु ख्रीष्टको मृत्यु र पुनरुत्थानको विषयमा हामी चर्चा गर्दैछौँ। किन होला, कसरी, किन हुन गयो यस्तो विषय, यो शैली क्या, यो स्टाइल। अब यीशुको नजरबाट हामीले हेर्दाखेरि उहाँले आफ्नो मृत्यु, पुनरुत्थान र त्यो बिहानको घटनालाई उहाँले कसरी बुझ्नु भएको छ, हामी 25 पददेखि पढौँ त। उहाँले तिनीहरूलाई भन्नुभयो, ए अबुझ मानिस हो, तिमीहरूका हृदय यति सुस्त भएको छ कि अगमवक्ताले भनेको कुराहरू तिमीहरू विश्वास गर्दैनौ। अर्को प्रश्न, के ख्रीष्टले यी कष्टहरू भोग्नु र आफ्नो महिमामा प्रवेश गर्नु आवश्यक थिएन र? अर्को प्रश्न, रिटोरिकल होस् तर प्रश्न, तब उहाँले 27 पदमा मोसा र सबै अगमवक्ताहरूबाट सुरु गरेर अनि 44 पदमा हेर्नुभयो भनेदेखि व्यवस्थाको पुस्तक, अगमवक्ताको पुस्तक र भजन संग्रहको पुस्तकहरूलाई, ज्ञानको पुस्तकहरूलाई लिएर आफ्नो विषयमा लेखेको कुराहरू अर्थ तिनीहरूलाई खोलिदिनु भयो। उहाँको मृत्यु र पुनरुत्थानको विषयमा लेखिएको यो सम्पूर्ण बाइबलको पारी पारी वचनहरू उहाँले तिनीहरूलाई खोलिदिनु भयो। अनि तल पछि गएर उनीहरूले भनेका छन् 32 पदमा, तिनीहरूले आपसमा भने, उहाँ हामीसँग बाटोमा बातचित गर्नुहुँदा, हामीलाई धर्मशास्त्रको अर्थ खोलिदिनु हुँदा के हाम्रो हृदय प्रज्वलित भएको थिएन र? उनीहरूको आँखा खुले, उनीहरूको घैटोमा घाम लाग्यो अनि उनीहरूले बल्ल बुझ्न थाले कि यी सबै कुराहरू सृष्टिदेखि त्यो दिनसम्म लेखिएको परमेश्वरले ल्याउनु नै उद्धारको विषयमा चाहिँ यीशु ख्रीष्टको मृत्यु र त्यसपछिको पुनरुत्थानले संसारको उद्धारको एउटा मुख्य स्थान त्यसले ओगटेको रहेछ। उनीहरूले बुझे अनि यदि हामीले यसैया 6 अध्यायमा 9 र 10 पदमा हेर्यौँ भनेदेखि त्यहाँ लेखिएको मैले त्यहाँ अन्डरलाइन गरिदिएको छु, यसैया 6 अध्याय पुरानो करम लेखिएको 9 र 10 पदमा, तिमीहरू सुन्न त सुन्छौ तर बुझ्दैनौ, तिमीहरू देख्न त देख्छौ तर थाहा पाउँदैनौ। है, यी मानिसहरूको आँखा, हृदय कठोर, तिनीहरूको कान नसुन्ने पारा, तिनीहरूको आँखा बन्द गरिउन् नत्र त तिनीहरूले आफ्नो आँखाले देख्लान् र कानले सुन्लान् र दिमाग मगजले बुझ्लान्। अनि यो शब्द चाहिँ यो अगमबानीको पुरानो करारको यीशु ख्रीष्टभन्दा 700 वर्ष अगाडि बोलिएको वचनहरू चाहिँ मत्ती मर्कुस लुक्का यहुन्ना र प्रेरितको पुस्तकमा गएर 5 चोटि यही वचनलाई दोहोऱ्याएको रहेछ। अब हेर्नुहोस् मैले किन यो कुरा बताउँदैछु भन्दा पुनरुत्थानको विषय बुझ्न हाम्रो समाजमा हुर्केको यो नाङ्गो आँखाले यो दिमागले यो सोसाइटीको वर्ल्ड भ्यूले हामीलाई पुग्दैन रहेछ। अनि यी दुई अल्पविश्वासी चेलाहरू जस्तै हामीलाई यीशु ख्रीष्टको साथ अनि सङ्गत पवित्र आत्माको ज्ञान र उहाँले बुझाउनु भएपछि हाम्रो दिमाग हाम्रो जीवनको घैटोमा चाहिँ घाम लाग्दो रहेछ क्या। अनि हामी बुझ्न थाल्छौँ कि यो कारण रहेछ हाम्रो जीवनको दृष्टिकोणहरू यीशु ख्रीष्टको दृष्टिकोणहरू हामी लिन सक्छौँ, बुझ्न सक्ने हामी बन्छौँ। अनि त्यसपछि जिउनको लागि जीवनको ट्र्याक अलिकति चेन्ज हुन्छ। प्रिय, पहिला यसरी यता हिँड्दै थिएँ, यस्तो जीवनको दर्शनहरू बोकेर यो ताकेर म अगाडि बढ्दै थिएँ, तर होइन, यीशु ख्रीष्टको पुनरुत्थानमा हामी संलग्न छौँ भनेदेखि, यदि हामीले यीशु ख्रीष्टमा विश्वास गरेर बप्तिस्मा लिएका छौँ भनेदेखि हाम्रो जीवनको ट्र्याक चेन्ज हुँदो रहेछ। अनि हामी अर्को नजर दृष्टिकोणले जीवनलाई हेर्न, आफ्नो जीवनलाई, छिमेकीहरूलाई बुझ्न, उनीहरूसँग सेवा सहकार्य गर्न, अनि जीवनको बाटो हाम्रो अलिकति फरक फरक हुँदै जाँदो रहेछ। किनकि यीशुले भनेको जस्तै परमेश्वरको राज्यको यी सूत्रहरू बुझ्ने समझ शक्ति, हेर्ने आँखा नजरहरू, सुन्ने कानहरू, बुझ्ने दिमागहरू उहाँले हामीलाई दिनुभएको छ। अनि त्यस कारणले हामी त्यसरी जिउन सक्दछौँ। तलको पदहरू हामी आउने हप्ता हेर्नेछौँ, यसको दोस्रो भागलाई है। आज तपाईँ र म यसरी बसेर सुन्दै गर्दाखेरि हामीले जीवनमा गर्नुपर्ने केही अभ्यासको कुराहरू होइन, धेरै कुराहरू छ। किनकि मैले भर्खरै भने कि रेजुरेक्सन चाहिँ यीशु ख्रीष्टको पुनरुत्थान चाहिँ हामी संलग्न हुने र हाम्रो जीवनको आँखा नजरहरू नजरअन्दाजको लागि छुट्टै वर्ल्ड दृष्टिकोण हामीले प्राप्त गर्दैछौँ भनेदेखि हामीले अब जीवनलाई कसरी आफ्नो जीवनमा अभ्यास गर्ने त, यो पुनरुत्थानलाई हाम्रो सहभागितालाई अभ्यासमा लाँदा कस्तो देखिन्छ। फेरि पनि एउटा एन्टी राइटको कोटेसन हामीले सधैँ पहिला सुन्दै आएको विषय मलाई दोहोऱ्याउनु मन लाग्यो, उहाँ के भन्नुहुन्छ, एउटा थपक्क यो बिउ स्वरूप हाम्रो मनमा राखिराखौँ। Jesus resurrection is the beginning of God's new project, not to snatch people away from earth to heaven, but to colonize the earth with the life of heaven. Punarthan bhaneko chha hamilai jurka uthayo swarga lanako lagi haina re, tara swarga ko kura harle aba prithvi lai colonize garne, prithvi lai sametne ogatna waha karyarat hununcha. Yesu Khrista jabo bhannu huncha mero pachhi laga. त्यसपछि हामीले सुन्दै आएको छौँ कि यदि तिमीहरू मसँग मेरो मृत्युमा सहभागी भयो भनेदेखि, गएको महिनामा हामीले अध्ययन गर्यो कि ख्रीष्टको दुःख भोगमा उहाँको मृत्युमा हाम्रो सहभागिता, आवर युनियन विथ क्राइस्ट इन सफरिङ एन्ड डेथ, यदि उहाँसँग हामी संलग्न भएको छौँ उहाँको मृत्युमा भनेदेखि, पावलले भन्दछन् कि हामी उहाँको पुनरुत्थानमा पनि संलग्न हुनेछौँ। जब यीशुले मेरो पछि लाग भन्नुहुन्छ तब हामीलाई त्यही कुराहरूमा उहाँको दुःखभोग, जीवन, मृत्यु र पुनरुत्थानमा मेरो पछि लाग, जो कोही म पछि आउने इच्छा गर्छ भनेदेखि उसले आफूले आफूलाई त्यागोस्, आफूले आफूलाई इन्कार गरोस्, दैनिक आफ्नो क्रुस बोकेर मेरो पछि लागोस्। यीशुले बोलाउनु हुँदा चाहिँ एउटा बलिदानको जीवनमा हामीलाई बोलाउनु हुँदो रहेछ। अनि उहाँले भन्नुहुन्छ, म तिमीलाई भरपूर जीवन दिन्छु, यस्तो खालको जीवन दिन्छु कि पुनरुत्थान र जीवन म नै हो, म माथि विश्वास गर्ने मान्छे मर्यो भने पनि बाँच्नेछ, यीशुको शब्दहरू। अनि उहाँले मेरो पछि लाग भन्दाखेरि उहाँसँगको दूरी, उहाँसँग नजिकतामा हिँड्दै जाँदाखेरि हामी यी कुराहरू सिक्छौँ कि कसरी उहाँलाई पछ्याउन हामीले सिक्ने, उहाँको मृत्युमा, उहाँको पुनरुत्थानमा उहाँसँग संलग्न हुन सिक्ने भन्ने कुरा हामी सिक्दै बुझ्दै अगाडि बढ्दछौँ। रोमी 6:3-5 पदलाई हामी विचार गरौँ। पावलले भन्नुभएको छ के, तिमीहरू जान्दैनौ हामी सबै जतिले यीशु ख्रीष्टमा बप्तिस्मा लियौं उहाँकै मृत्युमा बप्तिस्मा लिएका थियौं, यसकारण बप्तिस्माद्वारा हामी मृत्युमा उहाँसँगै गाडियौं, ताकि जसरी पिताको महिमाद्वारा ख्रीष्ट मरेकोहरूबाट जीवित पारिनुभयो त्यसरी नै हामी पनि नयाँ जीवनको मार्गमा हिँडौं, नयाँ दृष्टिकोणले जिउन। 5 पदमा यदि उहाँको मृत्युमा हामी उहाँसँग एउटै भएका छौँ भने उहाँको पुनरुत्थानमा पनि निश्चय नै हामी उहाँसँगै एक हुनेछौँ। कति सफासँग उहाँले पावलले यीशु ख्रीष्टको मृत्यु र पुनरुत्थानलाई बुझेर तपाईँ र मलाई बुझ्नको लागि यो पदहरू लेखिदिनु भएको थियो। सर्वप्रथम कुरो चाहिँ यीशु ख्रीष्ट विश्वास गरेर बप्तिस्मा लिनु पर्ने रहेछ। बप्तिस्मा लिनु, के तपाईँले बप्तिस्मा लिनु भएको छ? बप्तिस्मा चाहिँ कुनै चर्चले गरेर डुबाएर निकालेर तपाईँलाई लक्ष चर्चको सदस्य भयो भन्ने कुरा मात्र होइन प्रिय। बप्तिस्मा लिनु भनेको चाहिँ त्यो जीवन रहेछ, यीशु ख्रीष्टको मृत्युमा अनि उहाँको पुनरुत्थानमा। बप्तिस्मा लिएर त्यो बप्तिस्मालाई हामीले जीवन सम्हालिराखौँ, सम्हालिराखौँ कि मेरो साथी केभन एडम्सले भन्नुहुन्छ, उहाँको किताबको टाइटल नै लिभिङ अन्डर वाटर, बप्तिस्मा भित्र जिउने, त्यो पानीमा डुबेर पानीभित्र जिउनु जीवन चाहिँ अर्को दृष्टिकोणले बनेको जीवन अरे। है पुरानो करारमा एउटा यहुदी खानदानमा एउटा नानी जन्मेपछि, एउटा केटा छोरा मान्छे जन्मेपछि उसलाई खतना गरिन्थ्यो अनि त्यो चाहिँ उसको बप्तिस्मा हो। है उसको छाला काटिएर त्यो दाम उसले जीवनभरि बोकेर हिँड्छ र म चाहिँ यहुदी हो, म परमेश्वर यहोवाको चुनिएको जाति हो। उसले जीवनमा त्यो चिन्ह बोकेर आजीवन गुजारा गर्नु। तपाईँ र मैले पनि बप्तिस्मा लिएपछि एक दिन लिएर बिर्सेर बस्नु होइन, तर पुरै जीवन बप्तिस्मा भित्र जिउनको लागि हामी बोलायौँ। के कुराले हामीलाई सम्झाउँछ होला बप्तिस्मा मैले लिएको छु? याद गर्नुहोस्, हामी ख्रिस्टको मृत्युमा उहाँको पुनरुत्थानमा संलग्न भएको मानिसहरू हौ। त्यो पहिचानलाई, किनकि ब्याप्टिजम भनेको चाहिँ हाम्रो पहिचानको विषय हो, हाम्रो आइडेन्टिटी हो, जीवन नागरिकता परिचय पत्र बनाएको जस्तो हो। म नेपाली हुँ, म ख्रिस्टको हुँ, बप्तिस्माले मलाई त्यो परिचय दिएको छ। दोस्रो कुरा चाहिँ पुनरुत्थानको चस्मा, दृष्टिकोण भने मैले त्यो दृष्टिकोणलाई चाहिँ एउटा चस्मा मानौ, पुनरुत्थानको दृष्टिकोण चस्मा लगाऊ र पुनरुत्थानको समाज अभ्यास गरौँ। अब यो किन मैले भने, यी मानिसहरूको आँखा खुलियो, उनीहरूले यीशुलाई देखे चिने अनि त्यसपछि जब यीशु स्वर्गारोहण हुनुभयो उनीहरूलाई एउटा जीवनमा मिसन दिएको थियो, उनीहरूले एउटा यस्तो जिम्मेवारी पाए कि अब गएर जे कुरा यीशु ख्रीष्ट सँगसँगै उनीहरू गरिरहेका थिए, गएर रोगी बिरामीहरूलाई प्रार्थना गरिदिने अनि उनीहरू निको हुँदाखेरि उनीहरू त्यो समाजमा आबद्ध हुने अनि सँगै बसेर खाँदाखेरि दुखी गरिबहरूको वास्ता गर्ने, आफ्नो भागबाट काटेर भेटी दिनु मात्र होइन र उनीहरूलाई सम्हालिदिनको लागि के कुराको खाँचो, आफ्नो जीवनको आत्मिक वरदानहरूले उनीहरूको सेवा गर्ने काम ती मानिसहरूले, किनकि उनीहरू पुनरुत्थान हुनुभएको यीशु ख्रीष्टसँग सहभागी भएका थिए। यीशुले सिकाउनु भएको शिक्षाहरू उनीहरूले एक आपसमा बाँड्दै सुन्दै सुनाउँदै जिउन थाले। यो कुरा तपाईँले प्रेरित दुई अध्यायमा पाउनुहुन्छ। अनि यीशुले सिकाउनु भए जस्तै रोटी भाँचेर खाना उनीहरूले सिके घर घरमा, अनि नहुनेहरूसँग भोजन बाँडेर, अनि मण्डलीमा जाँदा एक आपसमा ख्रीष्टको शरीर अभ्यास गरेर उनीहरू जिउन थाले अनि उनीहरूको जीवनशैली त्यो बन्न थाल्यो, पुनरुत्थानले छाएको जीवन, समाजमा जिउने जीवनशैली रहेछ। यसरी हामीले ख्रीष्टको मण्डलीलाई, ख्रीष्टको शरीरलाई बुझ्दै पहिचान गर्दै बुझाउँदै एक आपसमा अभ्यास गर्छौँ प्रियहरू। हाम्रो दिमाग पुनरुत्थानको चस्मा लगाएर हेर्दाखेरि अघि भने ट्र्याक फरक हुन्छ, हाम्रो दृष्टिकोणहरू फरक हुन्छ, किनकि मृत्युमाथि विजय भएका मानिसहरू हामीहरू हौ। यीशु ख्रीष्टको पुनरुत्थान अनन्त जीवन हामीसँग छ अनि हामी भित्र लिएर हामीले त्यो जीवन जिउँदाखेरि चाहिँ आफू आफ्नो दृष्टिकोणहरू हामी सच्याउँछौँ, अर्को चाहिँ हामी समाजमा आबद्ध भएर अभ्यास गर्छौँ। यो कुराहरू गर्नको लागि जसरी प्रेरितहरूले गरे गर्न थाले, जसरी पावलले पहिलो कोरिन्थी 15 अध्यायमा पुनरुत्थानको अभ्यास लिँदै है उसले मण्डलीमा भइरहेको समस्याहरूलाई आफ्नो आत्मिक वरदान र अभ्यास गर्दै जिउन सिकाएको हामी पहिलो कोरिन्थी 11, 12, 13, 14, 15 अध्यायमा हामी पाउँदछौँ। त्यही कुराहरू नै आज तपाईँ र म 21 शताब्दीको क्रसवे चर्च भएर हामी यही कुराहरू गर्न सिक्दैछौँ, सिकाउँदैछौँ, बुझ्दैछौँ, बुझाउँदैछौँ अनि हामी यसरी अभ्यास र ख्रीष्टको शरीर मण्डली बन्दै जानेछौँ। प्रभुले हामीलाई आशिष गर्नुभएको छ।
1: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि, भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
2: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
1: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौ त?
3: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
4: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
5: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
6: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए,
1: धन्यवादै बाबु।
6: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
7: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: ओहो, यो विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन हुँदा भरपर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ।
10: होइन भाइ, किन चिन्ता लिनुहुन्छ? सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स छँदैछ नि।
9: कहाँ छ?
10: हजुर, विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्।
11: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ।
10: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन, सेवा मण्डली ललितपुर, महालक्ष्मी स्थान 4, फोन नम्बर 9841201996, 9841201996
11: र सरिता महर्जन 9841191094, 9841191094।
9: ओहो, भरपर्दो र विश्वासिलो क्याटरिङ त यो सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स पो रहेछ त। अब चाहिँ यही क्याटरिङबाट सेवा लिने हो ठ्याक्क पारेर।
12: बालक बालिकालाई काममा लगाएको पाइएमा कानून अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
13: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
14: किन खोज्नु भएको होला? हजुर, को पर्नुभयो?
13: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
14: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
13: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
14: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
7: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
15: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौं, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: ए याकुब दाजु, कता हो हतार हतार गर्दै?
9: कहाँ हुनुहुने नानी? आज भोलि किस्ता बन्दीमा ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ रे। त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोल्दै हिँडेको नि ठ्याक्क पारेर।
2: याकुब दाजु, यो सिर्जना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि। हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
16: थप जानकारीका लागि
10: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 9851096625, 9851096625 र 9862242010, 9862242010।
16: सिर्जना इलेक्ट्रोनिक सप, झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।
17: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
18: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
19: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
20: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
21: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।

0: गुड न्यूज एफएम 105.1
1: अपकमिङ नेक्स्ट भोइस अफ मारियर्स.
2: Hi, I'm Todd Nettleton, and this is the Voice of the Martyrs Radio. While gathering firewood in Sierra Leone, 16-year-old Mariatu Sisse heard the gospel and slipped away to find a church. The moment she returned home, her Muslim family kicked her out. With nowhere to go, Mariatu lived unprotected in a market area for 2 years. She was sexually assaulted, became pregnant, and later lost the baby. But Mariatu held on to her faith. Christian friends eventually invited her into a sewing program that included housing and discipleship. Recently, Mariatu graduated, and her parents, whom she hadn't seen in 5 years, were there. Pray for Mariatu's witness to her parents and for her new business to flourish.
3: I will not let my brothers and sisters suffer in silence, nor will I let them serve alone. To join me in prayer for persecuted Christians, go to vomradio.net.
0: Good News FM 105.1.
4: अब प्रस्तुत छ कार्यक्रम अन्तरबिन्ती.
5: जयमसी नमस्कार, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम ट्युन गरेर सुन्नुभएका सम्पूर्ण श्रोता मित्रमा. कार्यक्रम अन्तर्विन्ती लिएर म ज्ञानो उपस्थित भइसकेकी छु र अन्तर्विन्तीमा चाहिँ हामी प्रार्थनासँग सम्बन्धित कुराकानी गर्ने गर्दछौ. एकअर्काको निम्ति प्रार्थना, आफ्नो निम्ति प्रार्थना कति धेरै महत्वपूर्ण कुरा छ भनेर चाहिँ परमेश्वरको वचनमा थुप्रै ठाउँमा उल्लेख गर्नुभएको छ अनि विभिन्न किसिमको प्रार्थनाको विषयमा त्यहाँनिर लेखिएको छ. हामीले गर्ने निरन्तर नियमित गर्ने प्रार्थनाको विषयमा, उपवाससँग सम्बन्धित प्रार्थनाको विषयमा, विभिन्न समयहरूमा बस्ने प्रार्थनाको विषयमा थुप्रो व्यक्तिहरूले चाहिँ त्यहाँ उपवास बस्नुभएका कुराहरू, प्रार्थना गर्नुभएका कुराहरू र हामी हेर्छौँ भने चाहिँ परमेश्वरको वचनमा पनि एकदमै उत्साहपूर्ण तरिकाले प्रार्थनासँग सम्बन्धित कुराहरू उहाँले गर्नुभएको छ अनि प्रार्थना र अन्तर्विन्ती किन र कसरी गर्नुपर्छ भन्ने विषयमा पनि परमेश्वरको वचनमा थुप्रै थुप्रै ठाउँमा लेखेको हामी देख्दछौ. त्यो कारणले गर्दा आज हामी यो समय चाहिँ प्रार्थना के हो त भन्ने विषयमा थोरै कुराकानी गर्नेछौ. प्रार्थना के हो भन्ने विषयमा सबभन्दा राम्रो परिभाषा अथवा बाइबलका विभिन्न खण्डहरूले नै दिन्छन् होइन. यसको परिभाषा चाहिँ यीशु ख्रीष्टले मत्तीको पुस्तकमा सिकाउनु भएको खण्ड विश्लेषण गर्दा चाहिँ प्रार्थनासित तीन कुराहरू पर्दछन्, जस्तै सम्बन्ध, प्रवेश र सम्बोधन. मत्तीको पुस्तक 6:9-13 तपाईँहरूले यो कुरालाई पाउन सक्नुहुनेछ. वास्तवमा प्रार्थना को सर्वश्रेष्ठ नमुना अथवा अर्थ यस खण्डले चाहिँ प्रकट गरेको छ. परमेश्वरलाई व्यक्तिगत रूपमा चिनेर स्वीकार गरेका व्यक्तिहरू उहाँका सन्तानहरू हुन्. यस्तो सम्बन्ध बिना अथवा बाबु र छोराछोरीको नाता बिना प्रार्थना सम्भव छैन. प्रार्थना चाहिँ परमेश्वरसँग जब हामीले परमेश्वरलाई चिनेर आफ्नो हृदयमा ग्रहण गर्छौं अनि हामीले उहाँसँग कुराकानी गर्ने कुरालाई नै हामी प्रार्थना भन्दछौं. यीशु ख्रीष्टलाई विश्वास नगरेका कुनै पनि व्यक्तिको प्रार्थना परमेश्वरको सिंहासनसम्म पुग्न सक्दैन पनि भनिन्छ होइन. मानिसको परम्परा अनुसार शिक्षा दिएर रटेको प्रार्थना वास्तवमा यथार्थ प्रार्थना होइन. त्यो कारणले गर्दा चाहिँ परमेश्वरले चुन्नुभएका व्यक्तिहरू, परमेश्वरले बनाउनु भएका व्यक्तिहरू जसले चाहिँ परमेश्वरलाई चिनेर उहाँको नाउँमा प्रार्थना गर्छन्, घुँडा टेक्छन् भने चाहिँ त्यो प्रार्थना चाहिँ वास्तविक प्रार्थना हो भनेर चाहिँ हामीलाई परमेश्वरको वचनले चाहिँ सिकाउनु भएको छ. अनि साँचो प्रार्थना सम्बन्धबाट सुरु हुन्छ. कुनै पनि कुराको विषयमा प्रार्थना गर्न सक्छौ होइन. जस्तो बिरामी हुँदा, स्वास्थ्य हुँदा, घटी कमी अभाव हुँदा, प्रशस्तता हुँदा, अथवा जुनसुकै समयमा पनि हामी प्रार्थना गर्न सक्छौ र जुनसुकै विषयमा पनि हामी प्रार्थना गर्न सक्छौ. तर त्यसको लागि चाहिँ हाम्रो सम्बन्ध हुनुपर्दछ. त्यो पनि परमेश्वरसँग कोसँग माग्ने त को हो त स्रोत भन्ने कुरा थाहा पाउनु पर्छ. त्यो कारणले गर्दा प्रार्थना गर्नु अघि अथवा कुनै विषयका निम्ति निवेदन गर्नु अघि चाहिँ परमेश्वरमाथि विश्वास गर्नु चाहिँ एकदमै असल कुरा हो अथवा आवश्यक कुरा हो. योहन्नाको 12 पनि यो कुरालाई भनिएको छ, सम्बन्ध बिना परमेश्वरको उपस्थितिमा प्रवेश गर्न सकिँदैन. त्यो कारणले गर्दा परमेश्वरसँग सम्बन्ध पश्चात नै हामी प्रार्थना गर्न सक्छौँ. तपाईँ कुनै पनि कलेजमा अथवा कुनै पनि स्कूलमा भर्ना गर्नको निम्ति, त्यो स्कूलमा पढ्नको निम्ति, त्यो स्कूलको लागि चाहिँ भर्ना भएको हुनुपर्छ अथवा त्यो स्कूलमा पढ्नको लागि, जानको लागि, त्यहाँको हो भन्नको लागि चाहिँ तपाईँले त्यहाँ चाहिँ भर्ना गर्नुपर्छ, अथवा नाम लेखाउनु पर्छ, तपाईँको परिचय दिनुपर्छ, को हुनुहुन्छ भन्ने कुरा थाहा पाउनुपर्छ। भनेको चाहिँ प्रार्थना गर्नको निम्ति पनि तपाईँ कोसँग प्रार्थना गर्दै हुनुहुन्छ भन्ने कुरा चाहिँ, परमेश्वरसँग तपाईँको सम्बन्ध के हो भन्ने कुरा चाहिँ तपाईँले थाहा पाउनुपर्छ भनेर चाहिँ म यो समय चाहिँ तपाईँहरूलाई उत्साह दिन चाहन्छु। अनि तपाईँहरूले कसरी प्रार्थना गरिरहनु भएको छ विचार गर्नुहोस्। तपाईँले परमेश्वरसँग सम्बन्ध आजसम्म जोडेर प्रार्थना गर्न सक्नु भएको छैन भने चाहिँ अबदेखि जोड्नुहोस् र परमेश्वरले प्रार्थना सुन्नुहुनेछ भन्ने उत्साह दिँदै तपाईँहरूबाट विदा हुन चाहन्छु। जय मसीह, नमस्कार।

जय मसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई। कार्यक्रम बाटुलीका कुरामा आदरणीय श्रोता, कार्यक्रम बाटुलीका कुरा लिएर म पुनः उपस्थित भइसकेकी छु र हामी तपाईँलाई कार्यक्रम मार्फत नाटकीय प्रस्तुति विभिन्न विषय वस्तुहरूमा प्रस्तुत गर्दै आइरहेको छौ र आज पनि एउटा महत्वपूर्ण विषयमा रहेर हामी तपाईँलाई साथ दिन गइरहेको छौ। कार्यक्रम अन्तिम सम्म सुनेर साथ दिनुहोला, तर यो समयमा चाहिँ म एउटा मिठो गीतबाट कार्यक्रमको शुरूआत गर्न चाहन्छु। गीतपछि उपस्थित हुने नै छु।

आदरणीय श्रोता, निकै नै अर्थपूर्ण गीतपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु र आज पनि हामी माया र अजीबीचको कुराकानी यहाँ समक्ष प्रस्तुत गर्न गइरहेको छौं र आजको नाटकको विषय चाहिँ रहेको छ रूपियाँ पैसा होइन परमेश्वर पहिलो स्थानमा राख्नु पर्दछ। हामी कसरी पैसालाई चाहिँ बुझिरहेको छौं, कि पैसा हाम्रो मालिक हो कि हामी चाहिँ त्यसको व्यवस्थापक हौ, अथवा हामीले चाहिँ पैसालाई चलाउनु पर्छ कि पैसाले चाहिँ हामीलाई चलाउनु पर्छ, यस विषयमा रहेर आज केही कुराकानीहरू हामी तपाईँको लागि प्रस्तुत गर्न गइरहेको छौं। ढिला नगरिकन हामी प्रस्तुतितर्फ अगाडि बढ्नेछौं।

अजी, आजकल त दिमागले पनि कामै गर्दैन। पैसा छैन, भनेको जस्तो राम्रो कमाई छैन, खर्च भने यति धेरै छ कि के भनौँ। यी सबै कुराहरूलाई कसरी म्यानेज गर्ने होला, कसरी मिलाउने होला? मलाई त सोच्दा सोच्दा बेला बेलामा तनाव लाग्छ, राम्रोसँग सुत्न पनि सक्दिन। माया नानी, तिमी किन यति तनावमा छौ आज? के भएर ल्यायो? खै के भन्ने अजी, सबै कुरा पैसाले चल्छ, पैसा बिना केही हुँदैन। खै मलाई त यस्तै लाग्छ, पैसा भएन भने केही पनि छैन। त्यो नै सटेट होइन नि नानी, पैसा अवश्य पनि चाहिन्छ, हामीलाई हाम्रो आवश्यकता हो। तर रुपियाँ पैसा नै सबै कुरा चाहिँ होइन है नानी, यो कुरा चाहिँ तिमीले बुझ्नुपर्छ। अब बच्चनले पनि पहिलो टिमोठी 6:10 भन्छ, धनको प्रेम सबै किसिमको खराबीको जर हो। अब बच्चनले स्पष्टसँग बताएको छ, अब पैसा धन आफैमा नराम्रो छैन, तर रुपियाँ पैसाको मोह भन्छ नि नानी, मोह लोभ अझै चाहियो, अझै धेरै चाहियो, यतिले पुग्दैन, अझै मैले धेरै कमाउनु पर्छ, अझै प्रशस्त हुनुपर्छ भनेर जुन एउटा लोभ गरेर हामी कमाउन मात्र लागिरहन्छ, रुपियाँ पैसालाई मात्र हेरिरहन्छ, यो चाहिँ अलिकति खराबीको जर भयो नानी। पैसा आफैमा त खराबीको कुरा होइन, पहिला पहिलाको समयमा के हुन्थ्यो रे भन्दाखेरि, रुपियाँ पैसाहरू आविष्कार नभएको समयमा मलाई चामल चाहेर ल्याएको छ, तर मेरो घरमा चाहिँ मैले कुखुरा पालेर ल्याएको छु, खसी पालेर ल्याएको छु भने, त्यो खसीसँग मैले कसैसँग चामल हुने मान्छेसँग चामल साटेर ल्याउँथे या नानी। त्यसपछि बिस्तारै बिस्तारै बिस्तारै समयसँगै अब यो यस्तो प्रकारको युक्ति आयो कि अब पैसा भन्ने कुरा आविष्कार भएपछि आफूलाई जे चाहेर ल्याएको छ त्यो पैसासँग साटेर ल्यायो, अथवा भनौ किनेर ल्यायो। पैसा सट्टापट्टा गर्ने सामानहरू किन्ने एउटा माध्यम हो, पैसा नै सबै कुरा चाहिँ होइन नानी। त्यही भएर धेरै पैसा पैसा पैसा गर्यो भने कतै न कतै बच्चनले भने जस्तै यो सबै खराबीको जर हुन पुग्छ है नानी। पैसा नराम्रो हो त त्यसो भयो अजी, के कुरा गर्नुहुन्छ? होइन नानी होइन, पैसा नराम्रो होइन, भन्यो त अघि मैले, पैसाको प्रेम चाहिँ खतरनाक हो क्या, त्यो भन्न खोजेको। हामी पैसा प्रयोग गर्ने हो, पैसाले चाहिँ हामीलाई प्रयोग गर्ने अथवा भनौ नियन्त्रण गर्ने, अङ्ग्रेजीमा भन्छ नि कन्ट्रोल, कन्ट्रोल हामीलाई गर्नु हुँदैन पैसाले, हामीले चाहिँ पैसालाई प्रयोग गर्ने हो नानी। हामी कतिचोटि आफूले आफैलाई म चाहिँ मालिक हो भनेर सोचेर ल्याउँछ, रुपियाँ पैसाको मालिक हो, ए मसँग प्रशस्त छ, म सबै ठोक हो भनेर सोचेर ल्याउँछ, तर हामी वास्तवमा भन्ने

0: भने परमेश्वरको व्यवस्थापकहरू हो क्या नानी, सबै कुराहरूमा रुपियाँ पैसाहरूलाई पनि व्यवस्थापन गर्ने, कसरी चलाउने भन्ने कुराको व्यवस्थापक हो हामी, मालिक होइन। मालिक भनेर सोच्न थाल्यो भने त अब हामीले आफूले आफैलाई को भन्दा को कम सोचिहाल्यो नि। तर रुपियाँ पैसालाई हामीले चलाउने हो, मिलाउने हो, म्यानेज गर्ने हो भनेर सोच्यो भने सबै कुराहरू ठिक भएर ल्याउँछ। सानो कुरामा पनि विश्वास योग्य हुने चाहिँ ठूलो कुरामा पनि विश्वास योग्य हुन्छ भनेर वचनले भनेको छ नानी। त्यही भएर रुपियाँ पैसाहरू सानो होस् ठूलो होस् विश्वास योग्य हुने ठिक प्रकारले चलाउने काम गर्नुपर्छ। तर यसैमा लागेर पैसा पैसा भनेर बस्नु चाहिँ ठिक होइन। त्यसो भए सानो पैसालाई पनि सही तरिकाले चाहिँ कसरी प्रयोग गर्ने होला हजी? ठिक भन्यो, कम पैसा भए पनि सही प्रकारले व्यवस्थापन गर्न सक्यो भने ठूलो आशिष भएर ल्याउँछ। हजी, अनि अलिकति प्रयोगत्मक तरिकाले चाहिँ कसरी बचत गर्न सक्छौ हो हामीले? तीनवटा कुरा याद गर। पहिले परमेश्वर, पहिले परमेश्वरको राज्य खोज भनेको कुरा हामीलाई मट्टीको पुस्तक 6:33 भन्छ। आमदानी आएको बेला पहिलो भाग के गर्ने? परमेश्वरलाई त सामस छुटाएर ल्याउने।
1: हो, त्यो त गर्नुपर्छ, म गर्छु त हजी।
0: एकदम ठिक। अनि दोस्रो कुरा भनेको बचत गर्ने बानी हो, यही कुरामा चाहिँ हामी कटिचोटी चुकेर ल्याउँछ। हाम्रो सोच भनेको चाहिँ बचत गर्नुको लागि त्यति आउँदैन, जे होगा देखा जाएगा भनेर भनेको सुनेको छ। आज खान्छु, आज रमाउँछु, भोलिको के फिक्री, हुन त भोलिको चिन्ता नगर भन्ने परमेश्वर हाम्रोसँग हुनुहुन्छ। तर बुद्धिमान पनि हुन परमेश्वरले सिकाउनु भएको छ। आफूसँग भएको कमाईको अलिकति भाग बचत गरेर राख्यो भने त्यसले राम्रो फाइदा गर्छ हामीलाई भोलिको दिनमा। थोरै भए पनि बचत गर्ने, आजको लागि मात्र होइन भोलिको लागि पनि सोचेर ल्याउने, भविष्यको लागि पनि विचार गर्ने। अनि हितोपदेश 6:6 कमिलाबाट सिक भनेको, त्यहाँ त्यत्रो कमिलालाई हेर भनेको छ नि। हामीले पनि सञ्चय गर्न बचत गर्न जान्नुपर्छ नानी, यही चुकेर ल्याउँछ हामी धेरै जसो। पैसा हुनेहरू पनि चुक्छ, पैसा नहुनेहरू पनि चुक्छ। बचत गर्न जान्दैन या हामी भोलिको लागि सोच्दैन, जे वगा देखा जाएगा, जे हुन्छ हेर्छ, आज खान्छ, मोज मजा गर्छ, आजको समस्याले आजै ठिक्क छ भन्छ बस्छ। हामी अलिअलि कमाएको बेला थोरै थोरै भोलिको दिनको लागि सञ्चय गर्यो भने त्यो बुद्धिमान कमिलाहरू जस्तै भोलिको समयमा डरलाग्दो समयहरू आउँदा, आपत विपत आउँदा, आज बचत गरेको कुराले त्यो दिनलाई सम्हालेर ल्याउँछ नि त। दोस्रो कुरा भनेको बचत गर्ने बानी बसाल्नु पर्छ
1: है हजी। त्यही त हो, बचत गर्ने कुराहरूमा चाहिँ अलिकति सिक्नु नै पर्ने रहेछ। मैले पनि अलि म पनि फुर्मासी नै छु क्या, बचत गर्नै जान्दिनँ। पैसा हातमा आए कि एक किसिममा कता जान्छ जान्छ, होइन पैसाको नि खुट्टै हुन्छ कि क्या हो, एकछिन हातमा रहँदैन त कुदेर कहाँ पुग्छ पुग्छ भने जस्तै हुन्छ क्या। हो, तपाईँले ठिक भन्नुभयो, बचत त गर्नै पर्ने रहेछ। अनि तेस्रो कुरा चाहिँ के हो त हजी?
0: तेस्रो कुरा भनेको बुद्धिमान पूर्वक खर्च गरेर ल्याउने, बुझ्यो?
1: भन्नाले हजी?
0: भन्नाले चाहिएको र चाहना भन्ने कुरा चाहिँ दुईटा फरक फरक कुरा हो, निड अनि वान्ट। अङ्ग्रेजी पनि अलिअलि दिन्छ है मैले, बुझेर ल्याऊ।
1: हुन्छ हजुर, हुन्छ, बुझ्छु त म। भन्नु त,
0: मलाई अलिकति बुझाउने विषयमा। चाहिएको भनेको चाहिँ के हो त, हाम्रो वास्तविक आवश्यकता के छ, अब हरे घरमा के चिज सकिएको छ, जो चाहिँ अति चाहिएको छ, त्यो कुराहरू चाहिँ किन्ने, त्यसमा खर्च गरेर ल्याउने। इच्छा हुन्छ नि, इच्छा चाहना, यो गर्न मन लाग्छ, त्यो गर्न मन लाग्छ, त्यो किन्न मन लाग्छ, त्यो किन्न मन लाग्छ, यो खान मन लाग्छ, कतिचोटि महत्वपूर्ण कुरै हुँदैन है, टिस्टु टिस्टु कुराहरूमा पैसा सकिएर ल्याउँछ हामी, कटा कटा अनावश्यक कुराहरूमा पैसा खर्च गरेर ल्याउँछ। त्यही भएर जहिले एकदम बुद्धिमान हुने अनि जुन कुरा आवश्यकता छ त्यो कुरामा पैसा खर्च गरेर ल्याउने, जुन कुरा आवश्यकता छैन त्यो कुरा चाहिँ पछि गर्छु भनेर आफूले आफैलाई सम्हालेर राख्ने, यसरी बुद्धिमान भयो भने त पैसाहरू पनि ठिक प्रकारले खर्च हुन्छ अनि बाँकी रहेको पैसाहरू बचत हुन्छ नि नानी। अनि नआवश्यक खर्चहरू गर्ने त्यो सपिङहरू गर्छ नि, अनि नआवश्यक यो पनि किन्छ त्यो पनि किन्छ त्यो चाहिँ नगर्ने भनेको। बुझेर ल्यायो?
1: बुझे हो हजुर, बुझे। मैले त यस्तो प्रकारले त सोचेकै थिइनँ हजुर। तपाईँले मलाई अलिकति स्पष्ट बनाइरहनु भएको छ है यो विषयमा।
0: अनि अझै सुनाउनु न, अब म तिमीलाई एउटा सानो कथा पनि सुनाउँछु नानी। एकजना मानिसले धेरै पैसा कमाएर ल्यायो, सबै आफैको लागि खर्च गर्यो। अर्को मान्छेले कम पैसा कमाएर ल्याउँथ्यो, तर उसले एकदम बुद्धिमानीपूर्वक त्यो पैसाहरू चाहिँ प्रयोग गर्यो, बचत गरेर ल्यायो, अरूलाई पनि मदत गरेर ल्यायो, परमेश्वरलाई दिनुपर्ने दशांशहरू पनि छुट्याएर सधैँ इमानदारीपूर्वक दिएर ल्यायो। लुका 12:15 भन्छ, जीवन सम्पत्तिको प्रचुरतामा छैन या नानी। यो दुईजना मान्छेमा हेर त फरक, धेरै पैसा कमाएर पनि त मान्छेले राम्रोसँग बचत गरेन भने त ठिक प्रकारले जीवन जिउन नसक्ने रहेछ त। तर थोरै पैसा कमाए पनि इमानदारी भएर खर्च गर्ने, बचत गर्ने, इमानदार हुने भयो भने त त्यसमा पनि त आशिष हुने रहेछ, अरूलाई सम्म सहायता गर्न सक्ने रहेछ नि त नानी। हो, यो कुरा चाहिँ हामीले बुझेर ल्याउनु पर्छ या। जीवन सम्पत्तिको प्रचुरतामा छैन भनेर लुका 12:15 पनि भनेर ल्याउँछ। त्यसो भए साँचो धन भनेको पैसा होइन अजी? ओ नानी, हो, साँचो धन भनेको त परमेश्वरसँगको सम्बन्ध हो, रुपियाँ पैसाहरू होइन नि।
1: ओहो अजी, आज मैले बुझ्दैछु हौ, पैसा चाहिन्छ तर रुपियाँ पैसा भन्दा ठुलो चाहिँ परमेश्वर नै हुनुहुन्छ भन्ने कुरा नै आज तपाईँ मलाई बुझाउन खोज्दै हुनुहुन्छ त होइन?
0: हो नि नानी, तिमीले सधैँ याद राख, पैसा भनेको एउटा माध्यम हो, साधन हो, तर परमेश्वर चाहिँ स्रोत हो है, उहाँ नै सबै आशिषहरूको स्रोत हो। त्यही भएर पहिलो स्थानमा परमेश्वरलाई नै राख्नुपर्छ, रुपियाँ पैसालाई होइन नानी। हाम्रो भरोसा सम्बन्ध परमेश्वरसँग राम्रो भयो भने आशिषहरूले हामीलाई पछ्याएर ल्याउँछ। रुपियाँ पैसाहरू, तिमीलाई के चाहिएको छ, सबै कुराहरू ठिक ठिक समयमा परमेश्वरले जुताएर ल्याउँछ। हाम्रो कामहरूमा आशिष दिएर ल्याउँछ, हाम्रो मेहनतहरूमा आशिष दिएर ल्याउँछ। तर पैसा बनिएर ल्यायो, परमेश्वरलाई पनि बिर्सिएर ल्यायो भने कतिचोटि जीवनमा दुर्घटना घटेर ल्याउँछ अनि हामी खाँचोमा पर्छ। त्यो समयमा के गर्ने कसो गर्ने हुन्छ, त्यही भएर परमेश्वरलाई स्रोतको रूपमा लियो, उहाँले नै हामीलाई सबै कुरा दिन सक्छ। पैसा चाहिँ माध्यम हो, कारोबार गर्ने माध्यम, साधनहरू किन्ने माध्यम होइन नि। त्यही भएर पैसा कमाऊ, बचत गर, सही ठाउँमा प्रयोग गर, तर परमेश्वरलाई पहिलो स्थान चाहिँ दिएर ल्याऊ। हिब्रू 13:5 भने जस्तै, धनलाई मात्र प्रेम गर्ने चाहिँ नबन है। यसरी जीवनलाई अगाडि बढायो भने रुपियाँ पैसाको मोह, रुपियाँ पैसाको तनाव, अभाव, घटी कमी सबै कुराहरूमा विजय भएर ल्याउन सक्छ नानी। केही कुराहरू बुझेर ल्यायो?
1: बुझे नि हजुर, बुझे, साह्रै राम्रो कुरा बुझे। अब चाहिँ मैले पनि मैले कमाएको पैसालाई ठिक प्रकारले खर्च गर्ने अनि बचत गर्ने कामहरू गर्नुपर्ने रहेछ, अनि म बुद्धिमान पूर्वक पैसालाई चलाउने भयो भने त म अरूलाई आशिष पनि दिन सक्ने भन्ने रहेछु।
0: अनि त्यो मध्ये चाहिँ त सामसो सबैभन्दा पहिला छुट्याउनु पर्छ है नानी, परमेश्वरको लागि।
1: हुन्छ हजुर, हुन्छ, एकदम ठिक भन्नुभयो। यो काम त म पहिल्यैदेखि गर्थेँ र अझै पनि गर्छु हजुर। धेरै धेरै धन्यवाद आज राम्रो कुरा तपाईँले सिकाउनु भएको लागि।
0: ला ला नानी ला, कुराकानीहरू त गर्दै गर्छु नि म ल। ठिक छ, ठिक छ, खुसी लाग्यो।
1: ला ला हजुर, ला, धन्यवाद तपाईँलाई है त।

आदरणीय श्रोता, आज रूपियाँ पैसाको विषयमा छोटो मिठो तरिकाले हामीले तपाईँलाई उत्साह दिने प्रयास गरेको छौं र आजको प्रस्तुतिले चाहिँ तपाईँलाई जीवनमा साँचो प्राथमिकता के हो भनेर चाहिँ सम्झाओस् भन्ने हाम्रो उद्देश्य रहेको छ। यस कारणले गर्दाखेरि रूपियाँ पैसा महत्वपूर्ण छ, तर सबै थोक अवश्य पनि होइन। यसलाई ठिक प्रकारले बचत गर्न, खर्च गर्न र अरूलाई पनि सहायता गर्न र जीवनलाई असल प्रकारले अगाडि बढ़ाउनको लागि बुद्धिमानी पूर्वक चाहिँ प्रयोग गर्नुहोस्। कारण रूपियाँ पैसाले हामीलाई चलाउने होइन, तर हामीले रूपियाँ पैसालाई चलाउनुपर्छ। त्यसको लागि ज्ञान बुद्धि चाहिन्छ भने परमेश्वरसँग माग्नुहोस्। तपाईँले कमाउनुभएका रूपियाँ पैसाहरूलाई आशिषमा बदल्नको लागि परमेश्वरसँग बुद्धि माग्नुहोस्। तर हामीले गर्नुपर्ने तीनवटा महत्वपूर्ण कुरा, पहिलो दशांश छुट्याइहाल्ने हाम्रो कमाईबाटको दशांश, दोस्रो एकदमै हामीले बचत पनि गर्ने र तेस्रो कुरा भनेको एकदमै बुद्धिमानीपूर्वक खर्चहरू गर्ने। यी विविध कुराहरूलाई समेटेर आज हामीले तपाईँलाई केही उत्साह दिने प्रयास गरेको छौं। आशा गर्दछौ तपाईँ आशिषित हुनुभएको छ र अवश्य भने कार्यक्रमको अन्तिमतिरमा आइसकेको छु। अर्को श्रृंखलामा यसरी नै भेट्ने आशाका साथ कार्यक्रम बाटुलीका कुराबाट म पुनम बिदा हुन चाहन्छु। जय मसीह, नमस्कार।

0: जय मसी, म देविका लामा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम रेडियो 105.1 MHz।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम प्रेम र जीवनको पुनः प्रसारण।
2: मेरो आज्ञा यही हो कि मैले तिमीहरूलाई जसरी प्रेम गरे तिमीहरूले एक अर्कालाई त्यसरी नै प्रेम गर। योहन्ना 15:12। रेडियो कार्यक्रम प्रेम र जीवन। श्रोता, यो कार्यक्रमलाई अझ धेरै अर्थपूर्ण बनाउनको लागि राख्न चाहन्छु यो आशिषमय भजनको साथ।

0: जय मसीह। साथै नमस्कार, अब तपाईले सुन्न सक्नुहुन्छ रेडियो कार्यक्रम प्रेम र जीवन, पास्टर लेखक रमेश गजमेरको साथमा। श्रोता, कार्यक्रमबाट तपाईले परमेश्वरको जीवित वचन सुन्न सक्नुहुन्छ। म विश्वास गर्छु वचनबाट तपाईले नयाँ आशा, नयाँ उत्साह प्राप्त गर्नुहुनेछ।
1: हिब्रूको पुस्तक 11 अध्यायको 5-6 सम्म हामी पढ्नेछौ। 5-5 यसरी भन्दछ, विश्वासद्वारा मृत्यु नसकी हनोक स्वर्गमा उठाइ लगिए र तिनी कतै फेला परेनन्, किनकि परमेश्वरले तिनलाई लानु भएको थियो। 6 भन्दछ, विश्वास बिना परमेश्वरलाई प्रसन्न गर्नु असम्भव छ, किनकि जो परमेश्वरको नजिक आउँछ त्यसले परमेश्वर हुनुहुन्छ र उहाँलाई खोज्नेहरूलाई उहाँले प्रतिफल दिनुहुन्छ भन्ने पक्का विश्वास गर्नुपर्छ। आमेन। त्यो समयमा मानिसहरू परमेश्वरको दृष्टिमा जे नराम्रो छ, घिनलाग्दो छ, त्यही कुरा गरिरहेको अवस्थामा हनोक नै प्रिय मृत्यु नचाखिकन स्वर्ग गएका छन्। किनभने यो व्यक्ति विश्वास योग्य थियो, धार्मिकतामा हिँड्ने व्यक्ति थियो, परमेश्वरलाई मनपर्दो काम गर्ने व्यक्ति थियो, परमेश्वरको हृदयको कुरा गर्ने व्यक्ति थियो, परमेश्वरलाई विश्वास गर्ने व्यक्ति थियो, परमेश्वरको आज हृदयको काम गर्ने व्यक्ति थियो। त्यही कारणले गर्दाखेरि परमेश्वरले यो व्यक्तिलाई मृत्यु पर्खन लाउनु भएन, तर परमेश्वरले यो व्यक्तिलाई स्वर्गमै लाने निर्णय गर्नुभयो। किनभने यो व्यक्ति एकदमै स्पिरिचुअली धार्मिकतामा एउटा हिँड्ने व्यक्ति, सोझो व्यक्ति, परमेश्वरलाई मनपर्दो काम गर्ने व्यक्ति थियो। त्यही कारणले परमेश्वरले आज यस पृथ्वीबाट उहाँलाई लानुभयो। आज हामीले यहाँबाट बुझ्नुपर्ने कुरा के हो भनेदेखि नि प्रिय, परमेश्वरले आजको दिनहरूमा हनोक जस्तो व्यक्तिलाई उहाँले खोजिराख्नु भएको छ। के तपाईँ र म हनोक जस्तो छौँ कि छैनौ? यो व्यक्ति आज तपाईँले के पाउनु भयो भनेदेखिलाई, तिनले उठाइ लगिनु भन्दा अघि परमेश्वरलाई तिनले प्रसन्न पारेको कुराको पुष्टि भएको थियो। यहाँनिर चाहिँ हनोकले चाहिँ परमेश्वरलाई आफ्नो विश्वासद्वारा प्रसन्न पारेको कुरा हामी यहाँ पाउन सक्छौ। आफ्नो विश्वासद्वारा चाहिँ परमेश्वरलाई खुसी तुल्याएको हामी यहाँ पाउन सक्छौ। आज परमेश्वरलाई यी कुराहरू मनपर्छ। परमेश्वरलाई आज तपाईँ र म चाहिँ विश्वासमा जिएको मनपर्छ, विश्वासमा हिँडेको मनपर्छ, आज्ञाकारितामा हिँडेको मनपर्छ, पवित्रतामा हिँडेको मनपर्छ। आज एक्ज्याक्टली आज हनोकको जीवनमा परमेश्वरले यी कुराहरू देख्नुभयो। त्यही कारणले गर्दाखेरि परमेश्वरले हनोकलाई उठाइ लग्नुभयो। हनोकले कुनै पनि मृत्युलाई चाख्न पाएनन् प्रिय, किनभने उसको विश्वासले नै उसलाई जिउँदो बनाइदियो, उसको विश्वासले नै उसलाई आज एउटा परमेश्वरमा गनिने व्यक्ति बन्यो। के तपाईँ र म हनोक जस्तो छौ? के तपाईँ र मैले परमेश्वरलाई हाम्रो विश्वासद्वारा तपाईँलाई मैले प्रसन्न पारेको छौ कि छैनौ? आज म तपाईँलाई प्रश्न गर्न चाहन्छु। धेरै चोटि हामी आफ्नो इच्छाले के कुरा मागिराखेको छ त्यो कुरालाई हामी पूर्ति गर्ने प्रयास गर्छौ। आज संसारको थोकले हामीलाई आरामको कुराहरू, जे कुरा हामीलाई आनन्द लाग्छ, जे कुरा हामीलाई मजा लाग्छ, त्यो कुरा खोजिराखेको हुन्छ, अनि धेरै छोटो हामी परमेश्वरको त्यो प्रेमलाई हामी भोलि पठाउँछौ। संसारको त्यो ज्याबो थोकले कति चोटि हामीलाई परमेश्वरदेखि टाढा बनाइदिन्छ। आज परमेश्वरले त्यस्तो मानिसहरू खोज्नु भएको होइन प्रिय, मनुपुलेट गर्ने व्यक्तिहरू खोजिराख्नु भएको छैन परमेश्वरले यी दिनहरूमा। तर यहाँ परमेश्वरले यो दिनहरूमा चाहिँ यो पुस्ताबाट चाहिँ परमेश्वरले हनोक जस्तो व्यक्तिलाई खोजिराख्नु भएको छ। हनोक जस्तो एउटा विश्वासमा हिँड्ने व्यक्ति परमेश्वरले खोजिराख्नु भएको छ। परमेश्वरलाई प्रसन्न बनाउने व्यक्तिको खोजी परमेश्वर स्वयंले गरिराख्नु भएको छ। के तपाईँ र मैले परमेश्वरलाई प्रसन्न बनाएको छौ कि छैनौ? आज म तपाईँलाई प्रश्न गर्न चाहन्छु। कतिचोटि हामी परमेश्वरलाई प्रसन्न बनाउनको सट्टा हाम्रो आकांक्षालाई हामी पूरा गर्न चाहन्छौ, म प्रसन्न हुनुपर्छ अनि पछि मात्र म गर्ने भन्ने सोचलाई लिएर हामी हिँडेको हुन्छौ। यदि हामी त्यो सोचको विश्वासी छौ भने प्रिय, यो सोचलाई हामीले आजदेखि क्यान्सल गर्नुपर्छ, यी सोचहरूलाई हामीले डिसेबल गर्नुपर्छ प्रिय। तर परमेश्वरले यो दिनहरूमा हनोक जस्तो सोझो व्यक्ति, हनोक जस्तो एउटा धार्मिकतामा हिँड्ने व्यक्ति, सत्यतामा हिँड्ने व्यक्ति, परमेश्वरको प्रेमलाई बोकेर हिँड्ने व्यक्ति खोजिराख्नु भएको छ। आमेन। यहाँ 6 भन्दछ, विश्वास बिना परमेश्वरलाई प्रसन्न पार्नु असम्भव छ। हेर्नुहोस् प्रिय, विश्वास बिना परमेश्वरलाई प्रसन्न हामीले बनाउन सक्दैनौ प्रिय, कदापि पनि हामी सक्दैनौ। यदि परमेश्वरलाई तपाईँ र म प्रसन्न बनाउन चाहन्छौ भनेदेखिलाई हामी विश्वासमा बलियो हुनुपर्छ, हामीले परमेश्वरलाई माया गर्ने व्यक्ति हामी हुनुपर्छ, परमेश्वरको लागि तपाईँ र म मर्न तयार हुने व्यक्ति हामी बन्न सक्नुपर्छ, परमेश्वरको सेवकको लागि कुनै पनि कुरा हामी सेक्रिफाइस गर्न सक्ने व्यक्ति हामी बन्न सक्नुपर्छ। त्यो चाहिँ विश्वास हो प्रिय। एउटा कुनै पनि छोरी मान्छे तपाईँलाई मन पर्यो अरे, उदाहरणको लागि तपाईँले त्यो छोरी मान्छेलाई विवाह गर्न मन पर्यो अरे, म विवाह गर्नु पर्यो भनेर तपाईँ मनमनै सोच्नुहुन्छ, तर यदि त्यो छोरी मान्छेको भित्रको कुराहरू तपाईँले बुझ्नु भएको छैन, त्यो छोरी मान्छेलाई तपाईँले नजिकबाट बुझ्नु भएको छैन भनेदेखिलाई त्यो छोरी मान्छेले तपाईँलाई विश्वास गर्न असम्भव छ। त्यही कारणले गर्दाखेरि त्यो छोरी मान्छेले तपाईँसँग विवाह गर्न चाहँदैन, किनभनेदेखिलाई तपाईँ कस्तो व्यक्ति हुनुहुन्छ त्यो छोरी मान्छेलाई थाहा छैन, उसले विश्वास गर्न सक्दैन। तर यदि छोरा मान्छेले छोरी मान्छेलाई, छोरीले छोरालाई तपाईँले हेरिराख्नु भएको छ भनेदेखिलाई तपाईँहरू एक अर्कालाई बुझेपछि, एक अर्कालाई तपाईँहरूले राम्रोसँगले जानेपछि मात्रै तपाईँहरूले विश्वास गर्नुहुन्छ कि यो मेरो बोयफ्रेन्ड चाहिँ राम्रो छ, यो गर्लफ्रेन्ड चाहिँ राम्रो छ, म उसलाई विश्वास गर्न सक्छु, उसले मात्र मलाई खुसी बनाउन सक्छ भनेर तपाईँहरू विवाह गर्नका लागि तपाईँहरू राजी हुनुहुन्छ। त्यसरी नै आज हामीले त परमेश्वरको हृदयलाई बुझिसकेको छौँ, परमेश्वरको हृदयलाई हामीले जानिसकेको छौँ, परमेश्वरको प्रेमलाई हामीले चाखिसकेको छौँ। तर हामीले परमेश्वरको प्रेमलाई जानिसक्दा पनि नि धेरै छिटो हामी जुन संसारको थोकहरूले अन्यलमा बनाउँछ हामीलाई, जुन संसारको थोकले हामीलाई छिट्टो भुलाइदिन्छ, हामी त्यही कुराको लागि हामी आफूलाई प्रसन्न बनाउनको लागि, आफूलाई खुसी बनाउनको लागि त्यही कुरा हामी रोजी पठाउँछौँ। के यो कुराले परमेश्वरलाई प्रसन्न बनाउँछ भनेर बनाउँदैन प्रिय, त्यो कुराले तपाईँलाई मात्र प्रसन्न बनाउँछ तर परमेश्वरलाई प्रसन्न बनाउन सक्दैन। त्यही कारणले गर्दाखेरि परमेश्वरलाई प्रसन्न पार्नु छ भनेदेखिलाई विश्वासको खाँचो छ। बाइबलले के भनेको छ, विश्वास बिना परमेश्वरलाई प्रसन्न पार्नु असम्भव छ। हो प्रिय, असम्भव छ, परमेश्वरलाई प्रसन्न बनाउन हामी सक्दैनौ यदि हामीसँग विश्वास छैन भने। विश्वासले मात्र आज परमेश्वरको हृदयलाई प्रसन्न बनाउन सक्छ। आज परमेश्वर त्यो व्यक्तिको खोजीमा हुनुहुन्छ जसले उहाँलाई प्रसन्न बनाउँछ। विवर्षमा हेरौँ, किनकि जो परमेश्वरको नजिक आउँछ त्यसले परमेश्वर हुनुहुन्छ र उहाँलाई खोज्नेहरूलाई उहाँले प्रतिफल दिनुहुन्छ भन्ने पक्का विश्वास गर्नुपर्छ। जो परमेश्वरको नजिक आउँछ त्यसले परमेश्वर हुनुहुन्छ र उहाँलाई खोज्नेहरूलाई उहाँले प्रतिफल दिनुहुन्छ, उहाँलाई खोज्नेहरूलाई उहाँले प्रतिफल दिनुहुन्छ। तपाईँले के कुराको खोजी गरिराख्नु भएको छ, चङ्गाई, छुटकारा? के तपाईँ असफलतामा हुनुहुन्छ, तपाईँ सफलताको खोजीमा हुनुहुन्छ? हुनसक्छ तपाईँ कुनै न कुनै कुराको लागि तपाईँ प्रार्थना गरिराख्नु भएको छ, के तपाईँ त्यो कुराको खोजीमा हुनुहुन्छ? यदि तपाईँ त्यो कुराको खोजीमा हुनुहुन्छ भनेदेखिलाई परमेश्वरको नजिक जानु पर्यो हामी, परमेश्वरलाई खोज्नेहरूको लागि परमेश्वरले प्रतिफल पनि दिनुहुन्छ। तर हामीले विश्वास गर्न सक्नुपर्छ, परमेश्वरको नजिक हामी जान सक्नुपर्छ, परमेश्वरको नजिक गएर हामीले गुहार्न सक्नुपर्छ। जुन व्यक्ति हनोक एउटा धार्मिकतामा गनियो, त्यसरी नै तपाईँ र म पनि एउटा विश्वासद्वारा परमेश्वरमा हामी धार्मिकतामा गनिनु चाहिँ हाम्रो लागि आशिष हो प्रिय। आज हनोकले मृत्यु चाख्नु परेन प्रिय, तर परमेश्वरले सिधै उसलाई स्वर्गमा उठाइ लग्नु भयो। के थियो भनेदेखि यसको रहस्य चाहिँ अघि मैले तपाईँलाई बताएँ, विश्वास। विश्वासकै कारणले गर्दाखेरि उनी परमेश्वरको घरमा मृत्यु नै नचाखी गए। हुनसक्छ हाम्रो जीवनमा अभावको थोकहरू हुन सक्छ प्रिय, प्रत्येक दिन हामीसँग प्रशस्तता नहुन सक्छ, सम्पन्नता नहुन सक्छ, कहिले काहीँ हाम्रो जीवनमा त्यस्तो अभावको कुराहरू हामीसँग हुन सक्छ प्रिय। तर बाइबलले पनि हामीलाई त्यही कुरा बताएको छ नि प्रिय, उहाँको नजिक जानु पर्यो हामीलाई आवश्यक परेको खण्डमा चाहिँ, अनि उहाँलाई हामीले खोज्नु पर्यो, उहाँलाई खोज्नेहरूको लागि चाहिँ उहाँले प्रतिफल राखिदिनु भएको छ, प्रतिफल उहाँले दिनुहुन्छ भन्ने पक्का उहाँले त्यो प्रतिज्ञा गर्नुभएको छ। तर हाम्रो विश्वासलाई हामीले मजबुत बनाउन सक्नु पर्यो, हाम्रो विश्वासलाई हामीले बलियो बनाउन सक्नुपर्छ, परमेश्वरलाई हामीले विश्वास गर्न सक्नुपर्छ। आमेन। परमेश्वरले पक्कै पनि काम गर्नुहुन्छ, तर हामी कतिचोटि हामी उहाँको नजिक जाँदैनौँ, हामी त्यो विश्वासलाई हामी काम गर्न दिन चाहँदैनौँ। समस्या चाहिँ त्यो छ प्रिय, तर जब हाम्रो जीवनमा समस्या आउँछ त्यतिखेर चाहिँ हामीले विश्वासलाई काम गर्न दिउँ, धेरै कुराले जताततैबाट हामीलाई एकदमै समस्या आइराखेको हुन्छ, जताततैबाट हामीले एट्याक आइराखेको हुन्छ, तर त्यतिखेर चाहिँ हामी विश्वास साथ हामी प्रार्थना गऱ्यौँ, परमेश्वरमा हामीले भरोसा गऱ्यौँ भनेदेखिलाई परमेश्वरले हाम्रो जीवनमा भएका आवश्यक कुराहरू उहाँले पुरा गर्नुहुन्छ। तर हामी धेरै छिटो ला नहुने रहेछ, ला यस्तो भयो उस्तो भयो आत्तिन्छौँ, तर हामी धैर्य भएर बस्यौँ भनेदेखिलाई परमेश्वरले काम गर्नुहुन्छ प्रिय, परमेश्वरले पक्कै पनि काम गर्नुहुन्छ। हामी धैर्य चाहिँ हुन सक्नुपर्छ, त्यतिखेर हामी पेसेन्ट भएर हामी प्रार्थना चाहिँ गर्न सक्नुपर्छ। तर धेरै छिटो हामी अत्ता लिन्छौँ अनि हामी पाप गरी पठाउँछौँ, तर परमेश्वरले त्यो कुरालाई मन पराउनुहुन्न। समस्या आउँदै गर्दाखेरि नि हाम्रो जीवनमा उत्तर चढावहरू आउँदै गर्दाखेरि त्यतिखेर हामी स्थिर हुनुपर्छ, विश्वासलाई हामीले प्रयोग गरौँ त्यतिखेर, अनि हामीलाई परमेश्वरले सहायता गर्नुहुन्छ। जसरी हनोकले परमेश्वरलाई विश्वासद्वारा प्रसन्न बनाएका थिए, आज परमेश्वरले यो पुस्ताहरूमा विश्वासलाई खोज्दै हुनुहुन्छ। आमेन। परमेश्वरले यहाँहरू सम्पूर्णलाई प्रशस्त मात्रामा आशिष दिनुभएको होस्। जय मसीह।

श्रोता तपाईले अहिले सुन्नुभयो रेडियो कार्यक्रम प्रेम र जीवन, पास्टर लेखक रमेश गजमेरज्यूबाट। अझ धेरै प्रभु येशूको बारेमा बुझ्न चाहनुहुन्छ साथै कार्यक्रम प्रति सल्लाह सुझाव प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो सम्पर्क नम्बर र इमेल एड्रेस यस प्रकार रहेको छ। सम्पर्क नम्बर 9818251240, 9818251240, इमेल ramesgajmer70@gmail.com, ramesgajmer70@gmail.com। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई सधैँ सुस्वास्थ्य, सुरक्षा, दीर्घायु राख्नु भएको होस्। धन्यवाद। जय मसीह। नमस्कार।

श्रोता, हाम्रो आजको नियमित प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान 6 बजे विविध आशयमय कार्यक्रमहरूको साथमा पुनः उपस्थित हुने नै छौ। तबसम्मको लागि गुड न्यूज एफएम परिवारलाई बिदा दिनुहोस्। तर अनलाइन मार्फत सुन्नुहुने हाम्रा श्रोताहरूको लागि हाम्रो प्रसारण 24 घण्टा रहेको जानकारी गराउँदै बिदा चाहन्छौ। जय मसीह।